0: wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I'm here to find out what.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: काया कैरन का साथमा
4: किसान पाइप प्रोडक्ट्स प्राली
3: राष्ट्र कुसान किसान
4: अ कम्प्लीट पाइपिंग सॉल्यूशंस
3: काया कैरन शुरू गरौ मुख्य मुख्य खबर का शीर्षकहरुबाट
4: नवयुवा आन्दोलन को एक वर्ष पूरा सरकारी आयोगकै प्रतिवेदन अलपत्र ज्यान गुमाएका युवा को सम्झना र सम्मानमा आज सार्वजनिक बिदा
3: घटेपछि बाढीले क्षति गरेका टनेल ब्रेक थ्रू नभएसम्म उद्धार चलिरहने सुरुङभित्र 121 जना मात्रै फसेको सेनाको अनुमान विदुरका 65 विद्यालय भोलिदेखि खुल्दै
4: घटेपछि बाढीले जलविद्युत क्षेत्रको दक्ष जनशक्तिमा पूरणीय क्षति नयाँ पुस्ता आकर्षित गर्न चुनौती सुरक्षा मापदण्ड र आपतकालीन उद्धार क्षमता बलियो बनाउनु पर्ने विज्ञको सुझाव
5: गाइडलाइनहरूमा प्रोटोकलहरूमा ध्यान दिएर अब स्टेक होल्डरहरूसँग कन्सल्टेसन गर्दै अगाडि बढ्नु जसले गर्दा भविष्यमा यस्तो बाढी आइहाले पनि हामीले चाहिँ मेन पावरको लसलाई मिनिमाइज गर्न सकौँ
3: डढेलो र अत्याधिक गर्मीले विश्वमय वायु प्रदूषणको जोखिम बढाउँदै मानव स्वास्थ्य र प्राकृतिक वातावरणमा थप चुनौती
4: र एनबीएलमा कर्णाली शिवराजको तेस्रो जी
6: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना
7: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ
6: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म प्रवेश परीक्षा 2083 भाद्र 31 गते
7: बीई सिभिल बीई इलेक्ट्रिकल बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ
6: तपाईँको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं
7: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056421261 596617
6: मोबाइल 98550-6076 98550-6079 98511-62594 98510-5424

0: จนเขาเคยสิปัน
1: चाड़ पर्व में यूरोपेन्स प्रस्तुत करद रंगीन का घर बरसिंस उपहार रु 50,000 को यूरोपेन्स को खरीद में पाँच लकी ड्रॉ कूपन अभी पाठ तीन बच्चों एसी एक जॉन डबल डोर फ्रीज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक अभी बंपर प्राइस में पाठ एक जोड़ी को लगी बाली टूल यूरोपेन्स घर मात्र होइन रंगाउन सपना बनी
2: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना
3: स्थापना को पहिलो ब्याच में इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पांचों ब्याच में गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लंडन कॉलेज रीडर्स नेपाल द्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेश के उत्कृष्ट इस कॉलेज में बीबीए बीसीए बीई कंप्यूटर र बीए सिविल कार्यक्रम में केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरंत संपर्क गर्नुहोला
2: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग
3: फोन नंबर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रम में केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो संपर्क गर्नुहोला
4: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु परेको
5: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
4: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु क्यान्सर विरुद्ध क्यान्सरको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
3: फोन 056-494-333 493-555
6: कार्यक्रममा अब खबरको सिलसिला आज भदौ 23 गते नवयुवा आन्दोलनको एक वर्ष पूरा भएको छ एक वर्षको अवधिमा देशमा राजनीतिक रूपमा ठूलो परिवर्तन भएको छ यस्तै आन्दोलनले उठाएको सुशासन र जवाबदेहिताको सवालमा अहिले राज्य सञ्चालनको मूल बहसको हिस्सा बनेको छ आन्दोलन अघि तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो सामाजिक सञ्जालका प्लेटफर्ममाथि प्रतिबन्ध लगाएपछि युवामा असन्तुष्टि बढ़्यो डिजिटल पुस्तक लागि सामाजिक सञ्जाल केवल मनोरञ्जनको माध्यम थिएन सूचना अभिव्यक्ति शिक्षा व्यवसाय रोजगारी र सामाजिक सम्बन्धको महत्वपूर्ण आधार समेत बनिसकेको थियो त्यसैले प्रतिबन्धलाई युवाले आफ्नो अभिव्यक्ति र डिजिटल अधिकारमाथिको हस्तक्षेपका रूपमा लिए सामाजिक सञ्जालमै शुरू भएको विरोध केही दिनमै सड़कमा पोखिएको थियो भदौ 23 र 24 गते दुई दिन भएको आन्दोलनमा काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा युवा प्रदर्शनकारीको उल्लेख्य उपस्थिति देखियो भ्रष्टाचार नियन्त्रण राजनैतिक जवाबदेहता सार्वजनिक संस्थामा सुधार रोजगारी सिर्जना अवसरको समानता पारदर्शिता र राज्य सञ्चालनमा नयाँ पुस्ताको सहभागिता आन्दोलनका प्रमुख विषय थिए आन्दोलनको क्रममा 76 जनाले ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक विदा दिएको छ यसैबीच सुशासनको मुख्य नारासहित युवा पुस्ताले गरिरहेको अभूतपूर्व विद्रोहको एक वर्ष पुग्दा पनि त्यसले खोजिरहेको परिवर्तन अझै संस्थागत भइसकेको छैन यो आन्दोलनपछि लोकप्रिय मत पाएर प्रधानमन्त्री बन्नुभएका बालेन्द्र शाहले आन्दोलन सम्बन्धी प्रतिवेदन कार्यान्वयनमा पनि व्यवस्था गरिरहनु भएको छ आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित पूर्व न्यायाधीश गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन अझै सार्वजनिक भएको छैन राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन पनि प्रधानमन्त्री कार्यालयमै थन्किएको छ सुरक्षाकर्मीमाथि सरकारले गठन गरेको समितिको प्रतिवेदन समेत कार्यान्वयनमा आउन सकेको छैन मानवाधिकार आयोगकी सदस्य लिली थापाले प्रतिवेदन कार्यान्वयनमा ढिलाइ गरेर सरकारले शहीदमाथि अन्याय गरेको बताउनु भएको छ सरकारी आयोगको प्रतिवेदन अलपत्र नवयुवा आन्दोलनको एक वर्ष शीर्षकको खबर आजका विभिन्न पत्र पत्रिकाले छापेका छन् हामीले नयाँ पत्रिका दैनिकबाट लिएका हौं
3: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा र नुवाकोटका बाढ़ी प्रभावित विद्युत आयोजना क्षेत्रमा बेपत्ता भएका व्यक्तिको खोज तथा उद्धार कार्यलाई अन्तिम समयसम्म जारी राख्ने बताउनु भएको छ। हिजो फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री शाहले विभिन्न जलविद्युत आयोजनाका शुरूमा खोज तथा उद्धार कार्य जारी रहेको जानकारी दिनुभएको छ। उहाँले लाङटाङ आयोजनाका शुरूमा दलदल पन्छाउँदै खोजी गर्दा दुई शव फेला परेको र त्यहाँ अहिले पनि खोजी कार्यलाई निरन्तरता दिइरहेको बताउनु भएको छ। उहाँले चिलिमे जलविद्युत आयोजनाको शुरूमा नेपाली सेना र भारतबाट आएको विशेषज्ञ टोलीले प्रवेश बिन्दुबाट दलदल पन्छाउँदै करिब 90 मिटर भित्र प्रवेश गर्दा दुई शव फेला परेको जनाउनु भएको छ। उहाँले खोजी कार्यलाई प्रभावकारी बनाउन बबक्याट एक्सकाभेटर र त्यही क्षेत्रमा रहेको अर्को एक्सकाभेटर प्रयोग गरिरहेको जानकारी गराउनु भएको छ। उहाँले माथिल्लो त्रिशुली एकमा थर्मल ड्रोन सहितको प्रविधि प्रयोग चिनिया तथा कोरियन विशेषज्ञ सहित नेपाली सेनाले खोजी गर्दा भदौ 20 गतेसम्म 3 शव प्राप्त भएको र एकजनाको उद्धार गरिएको बताउनु भएको छ। त्रिचुली 3A मा 6 एक्सकाभेटर प्रयोग गरी सुरुङको प्रवेश मार्ग पत्ता लगाइएको र भदौ 19 गते दुईजनाको सकुशल उद्धार तथा एक शव फेला पारिएको जानकारी गराउनु भएको छ। उहाँले त्रिशुली 3B लगायतका अन्य आयोजनामा पनि खोजी कार्य जारी राखेको बताउनु भएको छ।
6: त्रिशुली भोटेकोशी नदीमा आएको बाढ़ीले पूरिएका जलविद्युत आयोजनाका सुरुङ ब्रेक थ्रू नभएसम्म खोजी तथा उद्धारको कार्य निरन्तर रहने भएको छ। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले सुरुङ ब्रेक थ्रू नभएसम्म खोज तथा उद्धार निरन्तर रहने बताउनु भएको छ। सेनाका अनुसार सुरुङभित्र 121 मात्रै फँसेको अनुमान छ। यसैबीच भोटेकोशी बाढ़ीपछि भदौ 10 बन्द रहेका नुवाकोटको विदुर नगरपालिकाका 65 विद्यालय भोलिदेखि सञ्चालनमा आउने भएका छन्। बाढ़ीको दुई हप्तापछि विद्यालयहरू खोल्न लागेका हुन्। नगरपालिकाले सामुदायिक तथा निजी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। विदुरमा बाढ़ी अघि 79 विद्यालय सञ्चालनमा रहे पनि तत्काल 65 मात्र सञ्चालनमा आउनेछन्। नगरपालिकाको कार्यपालिका बैठकले बाढ़ीले क्षति गरेको र अस्थायी आवास केन्द्र अर्थात होल्डिङ सेन्टर बाहेकका विद्यालय 24 भदौ अर्थात भोलिदेखि सञ्चालन गर्ने निर्णय गरेको उपमेयर प्रभा बोगटीले बताउनु भएको छ। विदुरका 65 विद्यालय भोलिदेखि खुल्दै शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा बाढ़ीबाट जलविद्युत क्षेत्रमा क्षति, त्यसले दक्ष जनशक्तिमा पार्ने असर र अबको व्यवस्थापन बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
7: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इंजीनियरिंग शिक्षा को लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इंजीनियरिंग कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इंजीनियरिंग कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924 5670-925।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंक को बबाल नाडा फेस्टिवल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-5971222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
6: थोरै बचत धेरै कायदा बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसहपथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान।
7: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको कार्यक्रममा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नवयुवा आन्दोलनको एक वर्ष पूरा सरकारी आयोगकै प्रतिवेदन अलपत्र ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा आज सार्वजनिक विदा बटेकोशी बाढ़ीले क्षति गरेका टनेल ब्रेक थ्रू नभएसम्म उद्धार चलिरहने सुरुङभित्र 121 जना मात्रै फर्सेको सेनाको अनुमान विदुरका 65 विद्यालय भोलिदेखि खोल्दै लगाए खबर प्रस्तुत गर्यौं।
8: अब बाँकी प्रसंग भोटेकोशी बाढ़ीले जलविद्युत क्षेत्रमा कार्यरत जनशक्तिको सुरक्षा दक्ष कामदारको उपलब्धता र आयोजनाको दीर्घकालीन निरन्तरतामाथि गम्भीर प्रश्न उठाएका छन्। बाढ़ीका कारण सामान्य मजदूरदेखि इन्जिनियर ओभरसियर तथा सुरुङ निर्माणमा तालिम प्राप्त जनशक्तिसम्म प्रभावित भएका छन्। साथै जोखिमपूर्ण कार्यस्थल प्रतिको डरले नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्न कठिन हुने र दक्ष शक्ति वैदेशिक रोजगारीतर्फ पलायन हुने सम्भावना छ। मानवीय क्षतिलाई तत्काल उद्धार र राहतको विषयमा मात्र सीमित नराखी जनशक्ति विकास श्रमिक सुरक्षा सुरक्षित आवास पूर्व सूचना प्रणाली बीमा जोखिम मूल्यांकन र आपतकालीन उद्धार क्षमतासँग जोडेर हेर्नुपर्ने देखिन्छ। साथै महेश केवालीले रसुवा बाढ़ेपछि जलविद्युत क्षेत्रमा भएको मानवीय क्षतिको बारेमा जलविद्युत विज्ञ इलेक्ट्रो मेकानिकल कन्सल्टेन्सी कम्पनीका कार्यकारी अध्यक्ष तथा रसवागढ़ी हाइड्रो पावर कम्पनी लिमिटेडका पूर्व डिभिजन प्रमुख रिजन पौडेललाई सोध्नु भएको छ।
9: फिजिकल इन्फ्रास्ट्रक्चर ड्यामेज त त्यो पनि मोनिटरी भ्यालुमा एकदम धेरै छ। फिजिकल ड्यामेज सँगसँगै जुन मानवीय क्षति मेन पावरहरूको जुन क्षति भयो पहिला हामी ब्रेन ड्रेन भन्थ्यौँ अहिले ब्रेन वास भइसक्यो। त्यो भेगमा चाहिँ राम्रो प्रोजेक्टहरू ठुल्ठुलो प्रोजेक्टहरूमा काम गरिरहेको धेरै एक्सपिरियन्स नयाँ पुस्ता पनि ठुलो प्रोजेक्टमा काम गरेर राम्रो एक्सपिरियन्स गेन गरेर भोलि देशका लागि एउटा राम्रो एसेट हुन सक्ने नयाँ पुस्ताहरू पनि यो बाढीले धेरै बगाएको छ। मेन पावरको जुन लस भयो यो क्षेत्रलाई चाहिँ अपूर्णीय क्षति हुन्छ जस्तो लाग्छ मलाई। शक्तिहरू चाहिँ कति संख्यामा आवश्यक पर्छन् होला जुनसुकै हाइड्रो पावरको कुरा गर्दाखेरि फ्रिज हेरेर हुन्छ जस्तो अपरेसन टेक्निकल मेन पावर हामी हेर्दाखेरि अब हाइड्रो पावर प्रोजेक्टहरूमा टेक्निकल र नन टेक्निकलको रेसियो चाहिँ झन्झन्डै 65-35 या 70-30 त्यस्तै हुन्छ। अहिले धेरै टेक्निकल मेन पावर चाहिँ अहिले हराइरहनु भएको स्थिति छ। अब डिफ्रेन्ट फेजेसमा भएको प्रोजेक्टको त्यही अनुसारको मेन पावर डिप्लोयमेन्ट हुन्छ। त्यसले गर्दा यति मान्छे यो प्रोजेक्टमा हुन्छन् भनेर हाइड्रो पावरमा भन्न ठ्याक्कै गाह्रो छ। अहिले
7: हाइड्रो प्रोजेक्ट सुरु हुने चरणदेखि यो फेजसम्म आइपुग्दाखेरि चाहिँ कति प्रक्रिया लामो प्रक्रिया लाग्छ?
9: सानो प्रोजेक्टको 2-3 वर्षमा कन्स्ट्रक्सन पिरियड सकिन्छ। ठुलो प्रोजेक्टहरूलाई 7 वर्ष पनि लागेको 8 वर्ष पनि लागेको हामीले देखेका छौँ। सबैको टार्गेट चाहिँ 4-5 वर्षमा सकौँ भन्ने हुन्छ तर विविध कारणले गर्दाखेरि 4-5 वर्षमा नसकेर ठुलो प्रोजेक्टहरू 7-8 वर्षमा पुगेको काम पनि रेकर्ड हुन्छ त्यही भएर कन्स्ट्रक्सन पिरियड चाहिँ भेरी हुन सक्ने भयो सर्वे चाहिँ अब गभर्मेन्टले दिने हामीलाई 5 वर्षको टाइम लाइन हुन्छ अनि अपरेसन चाहिँ अब हामीले कन्स्ट्रक्सन सकिएपछि हामीलाई 25 वर्षको टुपियो चाहिँ नेपाल विद्युत प्राधिकरणसँग 25 वर्ष टुपियो गरेर टुपियोसँग हाम्रो अपरेसन फेज बनाउने भयो
1: कम्तीमा पनि 3 वर्षदेखि 20-25 वर्षसम्मको समय अवधिभरिमा त्यो प्रोजेक्टले धेरैलाई रोजगारी पनि दिइरहेको हुन्छ भन्ने पनि बुझ्न सकिन्छ
9: हजुर पक्कै पनि कन्स्ट्रक्सन पिरियडमा त क्वान्टिटी नम्बर चाहिँ एकदमै धेरै हुन्छ कन्स्ट्रक्सन फेज

0: अपरेसन फेलमा चाहिँ प्रोजेक्टले अपरेसन गर्ने हो, हामीले इन्स्टल गरिसकेको हुन्छ, त्यसलाई चाहिँ खालि डेली रन गर्नु मात्र पर्ने हुन्छ। कहिले पनि मेन्टेनेन्सको बेलामा चाहिँ समस्या हुन्छ, त्यो फेजमा चाहिँ अलिक बढी इलेक्ट्रिकल र मेकानिकल इन्भल्भमा बढी हुन्छ।
1: जसले जनशक्तिलाई क्षति पुर्याएको छ, यसले चाहिँ अबको समयमा त्यो क्षेत्रमा काम गर्नेहरू अथवा त्यो कामलाई चाहिँ कसरी प्रभाव पार्छ?
0: एक्सपिरियन्स मेन पावर हामीले जसलाई लुज गर्यौँ त्यो एक्सपिरियन्स मेन पावर पाउन केही समय कुद्नु पर्ने हुन्छ या हामीलाई फर्किराख्ने हुन्छ परिश्रम पनि। सिफ्ट भएको छ अहिले पाउनु गर्दाखेरि डर हुन्छ भने अब यो भन्नु त सुनामी हो, केही गरी पनि बच्न सक्ने आधार थिएन। केही समय चाहिँ अब यसले अप्ठ्यारो पार्ला, यतातिर आकर्षित गर्नको लागि ट्रेनिङ प्रोग्रामहरू, मेन पावर डिप्लोइमेन्ट प्रोग्रामहरू, अनि जस्तो अब हामीले चाहिँ सेफ्टीका प्रोटोकलहरू, इमर्जेन्सी इभ्याकुएसनकाहरू, त्यसलाई चाहिँ गाइडलाइनहरूमा प्रोटोकलहरूमा ध्यान दिएर अब योसँग सम्बन्धित स्टेक होल्डरहरूसँग कन्सल्टेसन गर्दै अगाडि बढाउँछ, जसले गर्दा भविष्यमा यस्तो बाढी आइहाले पनि हामीले चाहिँ मेन पावरको लसलाई चाहिँ मिनिमाइज गर्न सक्छौँ। प्रोजेक्टहरू बन्न थालेपछि अब त्यसले एक प्रकारको काम गर्दै गएपछि मोटिभेसन हुन्छ, मोटिभेसन भएपछि मान्छेहरू आफै आकर्षित भएर यो फिल्डमा लाग्नुहुन्छ। के कस्तो पोलिसी ल्याउँदाखेरि चाहिँ अब यो जुन वर्षा फ्लडले गर्दा क्षति भयो त्यो क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ, अब त्यसलाई चाहिँ एज अ गाइडलाइन नै बनाएर गभर्मेन्टले स्टडी इम्प्लिमेन्ट गरेर त्यो कदम त चाल्नु पर्ने देखिएको छ।
1: जलविद्युत विज्ञ रिजन पौडेलसँग बाढ़ीबाट जलविद्युत क्षेत्रमा क्षति, त्यसले जनशक्तिमा पार्ने असर र अबको व्यवस्थापन बारे गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, भुटेकोशी बाढ़ीले यातायात अवरूद्ध भएपछि काठमाडौँ उपत्यकामा खाद्यान्न र हरियो तरकारी लगायतका दैनिक उपभोग्य वस्तुको मूल्य बढ़ेको छ। वैकल्पिक मार्ग प्रयोग गरी ढुवानी गर्दा ढुवानी भाड़ा र समय बढ़ेको भन्दै व्यवसायले उपभोग्य वस्तु र खाना पकाउने एलपी ग्यासको मूल्य समेत बढ़ाएका छन्। ग्यासको आभार चुलिएको छ। एकातिर व्यवसायले काठमाडौँका गोदाममा पर्याप्त खाद्यान्न मौजदात रहेकोले तत्कालै चरम अभाव हुने अवस्था नरहेको बताएका छन् भने अर्कोतिर वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी भाड़ा भनेको भन्दै अधिकांश खाद्यान्न त हरियो तरकारी र फलफूलको मूल्य बढ़ेको छ। बाढ़ीका कारण कृष्णभीरमा सड़क भाँसिएपछि काठमाडौँ भित्र नै मुख्य मार्ग पूर्ण रूपमा ठप्प छ। नेपाल चामल तेल दाल उद्योग संघ र नेपाल खाद्य किराना तथा थोक व्यवसाय संघका अनुसार काठमाडौँका गोदाममा पर्याप्त खाद्यान्न मौजदात रहेकाले अहिले नै आत्ती हाल्नुपर्ने अवस्था भने छैन। बढ़न थाल्यो बजार मूल्य शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
2: कृषि मन्त्र नागसँग
3: बरसातमा गाई भैंसी तथा भेड़ा बाख्रामा चरचरे रोगको जोखिम बढ्ने भएकाले पशुलाई हिलो फोहोर र ओसिलो ठाउँमा नराख्नुहोस्। गोठ सफा र सुक्खा राख्नुहोस्। रोगी पशुलाई स्वस्थ पशुबाट अलग गर्नुहोस् र सम्भव भए समयमै प्राविधिकसँग सल्लाह गरेर खोप लगाउनुहोस्।
1: खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: बाढ़ी र डुबानबाट बच्न के गर्ने?
4: नजिकै बाढ़ीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढ़ीका पूर्व संकेत हुन्।
3: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ।
4: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यस्तो प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
3: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
4: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिले गरौं।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपाल को एकमात्र डीटीएच सेवा दिस हो
1: देश हो खुशी को कनेक्शन
0: हरेक मान्छे को सपना जपना र चाहना पैसा
2: पैसा माछ शक्ति पैसा माछ सहारा
0: धोती पटुका र इजार को गाँठो हुँदै गार्दन सम्म
2: बैंक को चेक टोकन एटीएम हुँदै हाथ को मोबाइल सम्म
0: यच्छ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
0: पैसा को आवश्यकता महत्व र यथार्थ बताउने
2: इतिहास गाथा र कथा गाँठका कुरा हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर निरक्षरता उन्मूलन गर्ने गरी डेढ़ दशकदेखि देशव्यापी अभियान सञ्चालन गरिएपछि देशका अधिकांश पालिका साक्षर देखिएका छन्। अझै पनि 112 पालिका निरक्षरता देखिएको छ। अहिलेसम्म 68 जिल्ला साक्षर घोषित भइसकेका छन्। साक्षर घोषणा हुन बाँकी रहेका मध्ये कर्णाली प्रदेशको डोल्पा र बाँकी मधेश प्रदेशका जिल्ला छन्। मधेशका 136 पालिका मध्ये 25 मात्रै पूर्ण साक्षर घोषित भएका छन्। थप 25 पालिका साक्षर घोषणा हुन हुने अन्तिम तयारीमा रहेको शिक्षा विभागले जनाएको छ। यसै गरी डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकामा पनि साक्षर घोषणा हुन बाँकी छ। मधेश र कर्णालीका समेत गरेर 112 पालिका साक्षर घोषणा हुन बाँकी रहेका छन्। यसै आर्थिक वर्षभित्रमा बाँकी रहेका सबै जिल्लालाई साक्षर घोषणा गर्ने सरकारी तयारी छ। मधेशमा निरक्षरताको धेरै समस्या देखिएपछि सरकारले केही समय अघि साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदल बनाएर अध्ययन गरेको थियो। पूर्व सचिव डाक्टर राम स्वरूप सिन्हाको समेत जकत्तोमा गठन गरिएको 7 सदस्यीय कार्यदलले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई गएको वैशाख 30 गते प्रतिवेदन हस्तान्तरण गरेको थियो। धेरै जसो पालिका साक्षर 112 पालिका भने अझै निरक्षरता शीर्षकमा गोर्खा पत्रमा खबर छ।
3: अब विदेशको खबर विश्व मौसम संगठनले डढ़ेलो र अत्याधिक गर्मीका कारण वायु प्रदूषणको जोखिम बढ़दै गएको जनाएको छ। संगठनले सार्वजनिक गरेको वार्षिक वायु गुणस्तर तथा जलवायु बुलेटिनमा वायु प्रदूषण र जलवायु परिवर्तन बीच गहिरो सम्बन्ध रहेको उल्लेख गरेको समाचार संस्था एएफपीले जनाएको छ। जलवायु परिवर्तनका कारण अत्याधिक गर्मी तथा डढ़ेलोको आवृत्ति र तीव्रता बढ़दै जाँदा मानव स्वास्थ्य र प्राकृतिक वातावरणमा थप खतरा उत्पन्न भएको छ। डढ़ेलोको धुवा हावासँगै टाढ़ा टाढ़ा फैलिनु भएकोले आगलागी भएको ठाउँभन्दा धेरै टाढाका मानिस र वन्यजन्तु पनि प्रभावित हुन सक्ने उल्लेख छ। अध्ययन अनुसार सन् 1990 दशक यता अत्याधिक डढ़ेलोबाट उत्पन्न धुवाका कारण 3 गुणासम्म यी घटना बढ़ेका छन्। त्यस्तै अत्याधिक गर्मीको समयमा सतह नजिक रहेको ओजोन प्रदूषण पनि बढ़न सक्ने भएकोले यसले विशेष गरी श्वास प्रश्वास सम्बन्धी रोगको जोखिम बढ़ाउने विज्ञहरू बताउँछन्। विश्व मौसम संगठनले वायु प्रदूषण नियन्त्रण र जलवायु परिवर्तन न्यूनीकरणका लागि अलग अलग नभई संयुक्त रूपमा सम्बोधन गर्न दीर्घकालीन नीति आवश्यक रहेकोमा जोड़ दिएको छ।
4: अब खेल खबर नेपाल भलिबल लीग एनबीएलमा कर्णाली शिवराजले तेस्रो जित निकालेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कबड्ड हलमा त्रिपुरेश्वरमा हिजो भएको खेलमा कर्णालीले सगरमाथालाई 3-2 सेटमा हराएको हो। कर्णालीले पहिलो सेट 25-16 जितेको थियो भने दोस्रो सेट सगरमाथाले 25-23 जित्यो। तेस्रो सेट फेरि कर्णालीले 25-23 जित्दै अग्रता बनाए तर चौथो सेटमा सगरमाथाले 25-19 जितेको थियो। निर्णायक पाँचौं सेटमा भने कर्णालीले उत्कृष्ट प्रदर्शन गर्दै 15-9 जित निकालेर समग्रमा 3-2 जितेको हो। एनबीएलमा सहभागी 6 टोलीले सिंगल राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरिरहेका छन्। लीगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले प्ले अफ मार्फत फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको फाइनल खेल भदौ 28 गते हुनेछ।
3: प्रिमियर कपमा नेपालले सोमवार चरणको अन्तिम खेलमा आज हङकङसँग खेल्दैछ। यो खेल क्वालालम्पुरको बायोमास क्रिकेट मैदानमा हुनेछ। नेपालले हङकङलाई हराउन सके सोमवारको विजेता बन्नेछ। यस्तो अवस्थामा नेपालले सेमी फाइनलमा सोमवार बीको उपविजेतासँग खेल्नेछ। केही खबर संक्षेपमा मधेस प्रदेशको सिरहारा गण्डकीका धेरै जसो ठाउँमा गैराती मध्यमसम्मको वर्षा भएको छ। कोशी लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बागमतीका एक दुई ठाउँमा पनि मध्यमसम्मको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो छ घण्टामा सबैभन्दा धेरै सिरहामा 37.6 मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै सिन्धुपाल्चोक कास्की लमजुङ गोर्खा बागलुङ प्रभात लगायतका जिल्लामा पनि हल्कादेखि मध्यमसम्म पानी परेको छ। महाशाखाका अनुसार आज कोशी बागमती र गण्डकीको हिमाली र पहाड़ी कर्णालीको पहाड़ी र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराईका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ।
4: भुटेकोशी र त्रिशुलीमा आएको बाढ़ीले हिमाल र पहाड़मा गरेको विनाशको कम्पन तराईसम्म पुगेको छ। यो विपत्तिले भूगोलको दूरी मेटाउँदै सबै नेपालीलाई एउटै भावनामा उभ्याइदिएको छ। सरकारले उद्धार तथा राहतका लागि आफ्नो संयन्त्र परिचालन गरिरहेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली जोखिम मोलेर उद्धारमा खटिएका छन्। घाइतेको उपचार, विपत्तिको खोजी र विस्थापितको पुनर्स्थापनाका लागि तीनवटै तहका सरकारी संयन्त्र सक्रिय छन्। नागरिकमा खबर छ।
3: र आज सार्वजनिक विदा भए पनि नेपाल राष्ट्र बैंकले आफ्ना र मातहतका अत्यावश्यक बैंकिङ सेवा भने खुला राख्न निर्देशन दिएको छ। काया कैरनमा अब पालो उखानको
4: एक उदाहरण सय उपदेश
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: नवयुवा आन्दोलनको एक वर्ष पूरा, सरकारी आयोगकै प्रतिवेदन अलपत्र। ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा आज सार्वजनिक विदा।
3: भुटेकोशी बाढ़ीले क्षति गरेका टनेल ब्रेक पूरू नभएसम्म उद्धार चलिरहने। सुरुङभित्र 121 जना मात्रै फँसेको सेनाको अनुमान। विदुरका 65 विद्यालय भोलिदेखि खुल्दै।
4: भुटेकोशी बाढ़ीले जलविद्युत क्षेत्रको जनशक्तिमा अपूरणीय क्षति। नयाँ पुस्ता आकर्षित गर्न चुनौती। सुरक्षा मापदण्ड र आपतकालीन उद्धार क्षमता बलियो बनाउनु पर्ने विज्ञको सुझाव।
3: घरेलु र अत्याधिक गर्मीले विश्वमय वायु प्रदूषणको जोखिम बढ़ाउँदै मानव स्वास्थ्य र प्राकृतिक वातावरणमा थप चुनौती।
4: र एनबीएलमा कर्णाली शिवराजको तेस्रो जित।
3: र अन्त्यमा आजको कार्टुन। नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको बाढ़ीले जनधनको क्षति त गरेको छ नै, सड़क अवरूद्ध हुँदा ग्यास सहित धेरै समस्या अहिले नागरिकले झेलिरहेका छन्। यसै विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ ग्यास सिलिण्डरलाई कुर्सी बनाएर लाइनमा बसिरहेका दुईजनाले गफ गर्दैछन्। उनीहरू भन्दैछन् बाढ़ीले लैजान नसक्ने भनेको त अभाव मात्रै रहेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: विदेशी मंत्र नाग सिंह।
1: बरसातमा गाई भैंसी तथा भेड़ा बाख्रामा चरचरे रोग को जोखिम बढ़ने भएकाले पशुलाई हिलो फोहोर र ओसिलो ठाउँमा नराख्नुहोस्। गोठ सफा र सुक्खा राख्नुहोस्। रोगी पशुलाई स्वस्थ पशुबाट अलग गर्नुहोस् र सम्भव भए समयमै प्राविधिकसँग सल्लाह गरेर खोप लगाउनुहोस्।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

ढुक्कोकी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते पद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट फ्यू ट्वेल्भ रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा त्योभन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30-49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा त्योभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय खुल्ने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भए अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक सम्पर्क नम्बर 98-42-5140 सदस्य राजकुमार भाइ, सम्पर्क नम्बर 98-60-31-37-40। उपस्थित विश्वको पर्ने मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला, रेस सुरु हुने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97-45-40-02-60, अनुप्रास बस्नेत 98-51-17-24-19, विपिन तामाङ 98-62-93-02-64 र राजकुमार राई 98-52-85-54-57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटि गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू एकासी बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू एकासी बिरामी, घाइते भए, कुनै अङ्ग भङ्ग, अश्लील घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता सुरु भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई, निमित्त प्रमुख प्रसाद।

0: ਗਾਉਂਦਾ ਸਾਥੀ ਭਾਈ ਬਜਨੂ ਨੇਪਾਲ ਸਰਕਾਰ ਵਿਗਿਆਪਨ ਬੋਰਡ
1: ਲ अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी ज्यादा पतल गएर बिजुलीको बल्ब लिएर आइछ
2: दिदी छिन्को छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
1: के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
2: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
1: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
3: साथै डिफ्रिज स्विच एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
1: प्रोप्राइटर अजय पञ्चियार सम्पर्क नम्बर 9809909094 र 9863668418
2: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरी सोलुखुम्बु
3: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र
4: हिंसाबाट बचौ र बचाऊ यौनकन्य हिंसा सामाजिक अपराध हो बाल बालिका यौनकन्य हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं बाल बालिकासँग नियमित सम्वाद पनि गरौं
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहित

0: ください。
1: お小遣いアディカルコーストムロクシンガラウン、グロスクリーボスクタスワプラットガニ、お小遣いアディカルコーロクシャガラウン、カルバマビー、ビショキニーラビリガラウン、カルバライパラトシバラウン、ナファコウディスズザプロンプのビギャポンタカスイスナバウン、ボスクシワコブリ、マツァ、マツァキ、ミキグロスクリー、エキングリマツァ、ハリピクリガラウン、ボスクワシワコプライバト、プリハニー、ムスカニパイ、イスカリポサスマウシリガラウン、ボスクタシワコプライバト、ティティプリ、निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाने उपभोक्ता अधिकार को रक्षा गरौ भ्रमपूर्ण विज्ञापन तथा सूचना को कारण उपभोक्ता ठगी स्थानीय प्रशासन में उजुरी गरौ आंतरिक मामला तथा कानून मंत्रालय कोशी प्रदेश द्वारा जनहित में जारी संदेश
2: खुम्बु कानून क्याम्पस को अन्याय दुना भर्ना सम्बन्धी
3: सोलुखुम्बु कानून क्याम्पस में शैक्षिक सत्र 2086 87 को लागि 3 वर्ष यालैदी प्रथम वर्ष को भर्ना खुलेको हुँदा कुनै पनि विषय में स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले नियमअनुसार भर्ना हुने हुँदा जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म परीक्षा असोज 10 गते नतिजा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गते देखि असोज 25 गते सम्म कक्षा सञ्चालन कार्तिक 10 गते देखि रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गते सम्म सब जानकारीका लागि 9851005556 9841848445 र 9842847750 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस
4: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
5: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको बुबे घाटमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपिडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपिडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
4: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858870305 र 9861034213।
5: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
6: हत्केरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
7: धत दहन, तिमी पनि कस्तो सम्झनामा छौ?
6: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
7: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
6: ल सुन बहिनी, सुलु दुखकुण्ड नगरपालिका वडा नम्बर 5 भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
7: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
6: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
4: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु दुखकुण्ड नगरपालिका 5 सल्लेरी सुनुखुम्बु
0: रेड पाण्डा म्याराथनको नीति परिवर्तन सम्बन्धी सूचना
8: गत 2026 अगस्त 20 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो शोकाकुल छौं सोही राष्ट्रिय विपत्तिको हुजुरलाई गम्भीरतापूर्वक ध्यान दिए उक्त म्याराथनको नीति सारिएको हो यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अतुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई सब सहयोग सूचना तथा शुभकामना प्रदान गरिदिनु होला भन्ने हार्दिक आग्रह गर्दछौ रेड पाण्डा नेटवर्क संघको सहकारीमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विहरा सम्बन्धित सबैमा जानकारी गराइन्छ
0: स्वास्थ्य र वातावरण सुभाष लुकुन्दु
9: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ सुरक्षित भविष्य निर्माण गरौ मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाउ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौ जीवन रक्षा गरौ
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

यस नाट्य दूतकोशी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते पद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट फ्यू फेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा त्योभन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा त्योभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट भ्यू ट्रेल रेस्टको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस्ट .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश राई, सम्पर्क नम्बर 98,42,81,46, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 98,60,31,37,40। उपस्थित भइसक्नु पर्ने मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला, रेस सुरु हुने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई, गाउँपालिका प्रवक्ता 97,45,40,02,60, अनुराज बस्नेत 98,51,17,24,19, विपिन तामाङ 98,62,93,02,64 र राजकुमार राई 98,52,85,54,57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटौती गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू एकास्ती बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवकद्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू एकास्ती बिरामी, घाइते भए, कुनै अङ्ग भङ्ग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत।

0: आजको भूमि श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बाँक्न अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त लागौँछु कोलकातामा बेच्ने जस्तै लक्षण छ त कतै लागौँछ त भाइ के भएको तिमीलाई घाँटी भन त
1: खै दिदी के भन्नु साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाएँ त्यसपछि बिस्तारै बारी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्क सत्य छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमीले त हो
1: हुन्छ दिदी धन्यवाद अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै ठिक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिनु
2: बारिशमा लज सृजना गरी दुवैचोटि तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती मालो गरौं लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
3: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना चालू आर्थिक वर्ष 2083/84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा कार्यक्षेत्र ओखलडुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन न्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ
4: सञ्चालन हुने कार्यक्रमको नामहरू सुन्तला जात फलफुल जोन सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार आलु जोन भूमि आलु क्षेत्र विस्तार कार्यक्रम सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार केबी जोन प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार केबी बगैंचामा थाक्रमा सहयोग बाख्रा जोन लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान
3: पेश गर्नुपर्ने कागजातहरू रु 10 कोटि कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने कागजात जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि सरकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि समूह संस्थाको स्थायी लेखा नम्बर प्यान दर्ता वा कर्चुक्ता प्रमाण पत्रको प्रतिलिपि सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी
4: सिफारिश राख्नु पर्नेछ। थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन इकाइ ओखलढुङ्गा टेलिफोन नम्बर 0335520711 वा सूचना अधिकारीको नम्बर 9852280 जोन प्राविधिक इकाइ सोलुखुम्बु 0385240 सम्पर्क राख्न सक्नुहुनेछ। हेमबहादुर आले मगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन इकाइ ओखलढुङ्गा।

0: प्रस्तुति गर्ने सम्बन्धी सूचना। प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जिल्ला अस्पताल फाप्री सुलुखुम्बुको आधारभूत स्वास्थ्य सेवाको संचालनका लागि तोकेको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकेको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल फाप्री सुलुखुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रेत पूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ। संख्या 2 स्टाफ नर्स साइट पाँचौ तह संख्या 1 बायोमेडिकल टेक्निसियन साइट पाँचौ तह संख्या 1 उम्मेदवारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष नलागेको हुनुपर्नेछ। पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेश तोकिएको बमोजिम हुनेछ। दरखास्त दस्तुर साइट पाँचौ तहको लागि रु 700 मात्र लाग्नेछ। फारम लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त दस्तुर फिरेपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरी प्रशासन शाखामा बुझाउनु पर्नेछ। परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते। आवश्यक कागजातहरू सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी
1: आज मंगलबार बिहान 7:15 देखि 7:30 बजेसम्म सोलो एफएम 101.3 मेगाहर्जमा मुक्तिको सन्देश रेडियो कार्यक्रम सुनिरहनु भएका समस्त श्रोता मित्रहरूमा हार्दिक अभिवादन सहित जयमसी नमस्ते। आजको सन्देश तपाईँको निम्ति आशिषमय हुनेछ भन्ने हामीले आशा गरेका छौ। अझ सन्देश सुन्नुहोस्।
2: अब आउनुहोस् हामी आज मर्कुसको सुसमाचारबाट येशूको अधिकार विषय उपर मनन गर्नेछौ। येशू र उहाँका चेलाहरू कफरनहुम शहरमा जानुभयो, जुन शहर गालिल समुद्रको उत्तर पश्चिमी किनारमा अवस्थित थियो। येशू विश्रामको दिनमा सधैँ सभाघरमा जाने गर्नुहुन्थ्यो, त्यसैले उहाँहरू कफरनहुमको सभाघरभित्र प्रवेश गर्नुभयो र येशूले त्यहाँ शिक्षा दिन लाग्नुभयो। उक्त सभाघरमा कोही मानिस उठेर शिक्षा दिनु असामान्य कुरा थिएन, तर त्यसपटक बोल्नुहुने चाहिँ भिन्दै हुनुहुन्थ्यो। म यहाँ मर्कुसको सुसमाचार 1 अध्यायको 21 देखि 28 पदसम्म पढ्न चाहन्छु, जुन खण्ड यस्तो छ: अनि उहाँहरू कफरनहुममा जानुभयो, अनि तुरन्तै विश्राम दिनमा उहाँले सभाघरभित्र पसेर शिक्षा दिनुभयो, अनि उहाँको शिक्षामा तिनीहरू छक्कै परे, किनकि उहाँले शास्त्रीहरूले जस्तो होइन तर अधिकार हुनेले जस्तै तिनीहरूलाई शिक्षा दिनुहुन्थ्यो। अनि तिनीहरूको सभाघरमा अशुद्ध आत्मा लागेको एउटा मानिस थियो, त्यो यसो भन्दै करायो: हे नासरतका येशू, हामीलाई छोडिदिनुहोस्, तपाईसँग हाम्रो के काम छ र के तपाईँ हामीलाई नाश पार्न आउनुभएको हो? म तपाईँलाई चिन्दछु, तपाईँ को हुनुहुन्छ? परमेश्वरका पवित्र जन। अनि येशूले त्यसलाई यसो भन्दै हकार्नुभयो: चुप्ला र त्यसबाट निस्कि। अनि त्यो अशुद्ध आत्मा त्यसलाई मरारमुडुर पारेर र ठूलो स्वरले चिच्चाएर त्यसबाट निस्क्यो, अनि तिनीहरू सबै छक्कै परे। यहाँसम्म कि तिनीहरूले यस्तो भन्दै आपसमा सोधासोध गरे: यो के हो? यो कुन नयाँ शिक्षा हो? किनकि अधिकारसहित उहाँले अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्नुहुन्छ र तिनीहरूले उहाँको आज्ञा पालन गर्दछन्। अनि तुरन्तै उहाँको कृति गालिलका चारैतिरका सारा मुलुकभरि फैलियो। येशूसँग अधिकार थियो। ती मानिसहरूले यो कुरा थाहा पाए, ती भूतहरूले यो कुरा थाहा पाए, उहाँ भिन्दै हुनुहुन्थ्यो। आउनुहोस् आज येशूसँग रहेको अधिकार बारे मनन गरौं। सर्वप्रथम आउनुहोस् उहाँले अधिकार सहित शिक्षा दिनुभयो भन्ने कुरालाई हेरौं। पद 22 यसो भन्दछ: अनि उहाँको शिक्षामा तिनीहरू छक्कै परे, किनकि उहाँले शास्त्रीहरूले जस्तो होइन तर अधिकार हुनेले जस्तै तिनीहरूलाई शिक्षा दिनुहुन्थ्यो। उहाँको शिक्षा भिन्दै थियो। डाक्टर कोलले यो खण्डबारे यसरी टिप्पणी गर्नुहुन्छ: मानिसहरू उहाँको शिक्षामा रहेका कुराहरूलाई देखेर मात्र होइन, तर यसको प्रस्तुतिबाट प्रकट भएको व्यक्तिगत अधिकारको अप्रत्यक्ष मान्यतालाई देखेर आश्चर्यचकित भए। उहाँको शिक्षा शास्त्रीहरूले दिने शिक्षा भन्दा भिन्दै थियो। उहाँले अधिकारसहित शिक्षा दिनुभयो जसलाई मानिसहरूले पहिला कहिल्यै सुनेका थिएनन्। उहाँसँग ईश्वरीयताको कुरा जोडिएको थियो। उहाँले परमेश्वरले दिनुभएको अधिकारसहित शिक्षा दिनुभयो। दोस्रो, उहाँसँग भूतहरूलाई वशमा राख्ने अधिकार थियो। फेरि हामी पदहरू 23 देखि 26 पढ्न चाहन्छौ: अनि तिनीहरूको सभाघरमा अशुद्ध आत्मा लागेको एउटा मानिस थियो, र त्यो यसो भन्दै करायो: हे नासरतका येशू, हामीलाई छोडिदिनुहोस्, तपाईसँग हाम्रो के काम छ र के तपाईँ हामीलाई नाश पार्न आउनुभएको हो? म तपाईँलाई चिन्दछु, तपाईँ को हुनुहुन्छ? परमेश्वरका पवित्र जन। अनि येशूले त्यसलाई येशू भन्ने हकार्नुभयो, चुप लाग र त्यसबाट निस्की, अनि त्यो अशुद्ध आत्मा त्यसलाई मरार मुरूर पारेर र ठूलो स्वरले चिच्चाएर त्यसबाट निस्क्यो। येशू यस्तो अधिकार साथ बोल्नुभयो कि ती भूतहरूले चिच्याउन बाहेक केही गर्न सकेनन्। तिनीहरूले येशू परमेश्वरका एक पवित्र जन साथै परमेश्वरका पुत्र हुनुहुन्थ्यो र उहाँसँग अधिकार थियो भन्ने कुरा थाहा पाए। अर्को पटक येशूले गेर्गेसेनीहरूको मुलुकमा भूतहरू लागेका दुईजना मानिसहरू भेट्नुभयो। जब तिनीहरूले येशूलाई देखे तिनीहरू पनि चिच्चाए। तिनीहरूले येशू भने, हे येशू परमेश्वरका पुत्र, तपाईसँग हाम्रो के काम छ र के तपाई समयभन्दा पहिला नै हामीलाई पीड़ा दिन यहाँ आउनुभएको हो? यो कुरा मत्तीको सुसमाचार 8 अध्यायको 29 पदमा लेखिएको छ। येशू जहाँ जहाँ जानुभयो त्यहाँ त्यहाँ भूतहरूले उहाँलाई चिने, उहाँ नै मसीह हुनुहुन्थ्यो भन्ने कुरा तिनीहरूलाई थाहा थियो। उहाँसँग परमेश्वरको अधिकार थियो भन्ने कुरा पनि तिनीहरूलाई थाहा थियो, किनकि उहाँ परमेश्वरका पुत्र हुनुहुन्थ्यो। येशूले त्यो भूतलाई चुप लाग्न र त्यसले सताएको मानिसबाट बाहिर निस्कन आज्ञा गर्नुभयो। त्यो भूतले तुरन्तै येशूको आज्ञा पालन गर्यो। त्यसले त्यो मानिसलाई मराड मुरूर पारेर हल्लायो र ठूलो आवाज निकालेर चिच्चाउँदै बाहिर निस्क्यो। त्यो भूतले येशूको अधिकारलाई मानेको देखेर त्यहाँका मानिसहरू आश्चर्यचकित भए। सम्पूर्ण दुष्ट आत्माहरूमाथि येशूको अधिकार छ, शैतानमाथि उहाँको अधिकार छ। येशू राजाहरूका राजा र प्रभुहरूका प्रभु हुनुहुन्छ। सबैजनाले उहाँको प्रभुत्वलाई मान्नुपर्दछ। तेस्रो, उहाँसँग परमेश्वरको अधिकार थियो। तपाईलाई थाहा छ येशू परमेश्वर हुनुहुन्छ, उहाँ नै मसीह हुनुहुन्छ, उहाँ परमेश्वरका एक पवित्र जन हुनुहुन्छ। भजन संग्रह 16 अध्यायको 10 पदमा उहाँलाई पवित्र जन भनिएको छ। युन्नाले येशूबारे आफूले गरेका सुसमाचारीय वर्णन शुरू गर्दा येशूलाई वचन भनेका थिए। उनले युन्नाको सुसमाचार 1 अध्यायको 1-3 पदसम्म बताएका कुरालाई सुन्नुहोस्। शुरूमा वचन हुनुहुन्थ्यो, अनि वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो। उहाँ नै शुरूमा परमेश्वरसँग हुनुहुन्थ्यो। सबै कुराहरू उहाँद्वारा हुन आए, अनि हुन आएका कुराहरू मध्ये कुनै पनि उहाँ बिना हुन आएन। येशू नै सृष्टिकर्ता हुनुहुन्छ, उहाँले नै सम्पूर्ण कुराहरू बनाउनुभयो, उहाँ परमेश्वर हुनुहुन्छ। युन्नाको सुसमाचार 1 अध्यायको 14 पदमा हामीले यस्तो लेखिएको पढ्न पाउँदछौ, अनि वचन शरीर हुनुभयो, अनि हाम्रा माझमा अनुग्रह र सत्यताले पूर्ण भएर बास गर्नुभयो, अनि हामीले पिताका एकमात्र जन्मिएका पुत्रको महिमा जस्तो उहाँको महिमा देख्यौं। परमेश्वर संसारमा आउनुभयो र मानिस बन्नुभयो र केही समयसम्म हामी माझ रहेर जिउनुभयो। येशू नै मानवरूपी परमेश्वर हुनुहुन्थ्यो। उहाँ एउटै व्यक्तिमा परमेश्वर र मानिस हुनुहुन्थ्यो। जहाँ जहाँ येशू जानुभयो त्यहाँ त्यहाँ उहाँको अधिकार देखेर मानिसहरू

0: उनका प्रभु भनी पछ्याउन उहाँले हामीलाई आज्ञा गर्नुहुन्छ। यदि हामीले उद्धार पाउनु छ भने हामीले उहाँलाई प्रभु भनी स्वीकार गर्नुपर्दछ। रोमीको पत्र 10:9 हामीले यस्तो लेखिएको पढ्न पाउँदछौ, यदि तिमीले आफ्नो मुखले प्रभु येशूलाई स्वीकार गर्यो भने र परमेश्वरले उहाँलाई मरेकाहरूबाट दौड़ाएर उठाउनु भयो भने आफ्नो हृदयमा विश्वास गर्यो भने तिमीले मुक्ति पाउनेछौ। हे मेरा मित्र, तपाईँको जीवनको प्रभु को हुनुहुन्छ? तपाईँले कसको सेवा गर्नुहुन्छ? तपाईँको जीवनमा कसले पहिलो स्थान पाएको छ? विश्वका परमेश्वरले तपाईँले उहाँलाई प्रभुको रूपमा स्वीकार गर्नुहोस् भन्ने चाहनुहुन्छ। उहाँ तपाईँको जीवनको प्रभु बन्न चाहनुहुन्छ। येशू ख्रीष्ट प्रभु हुनुहुन्छ। आज म तपाईलाई उहाँको प्रभुत्व प्रति समर्पित हुन आग्रह गर्दछु। उहाँलाई आफ्नो जीवनका प्रभु भनी ग्रहण गर्नुहोस्। आजैदेखि उहाँलाई पछ्याउन र उहाँमाथि भरोसा गर्न थाल्नुहोस्। फिलिपीमा बस्ने झ्यालखानाका बड़ा हाकिमले एक पटक पावलसँग यसो भनेर सोधे, मैले मुक्ति पाउन के गर्नुपर्छ? पावलले उनलाई बताए, प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस् र तपाईँले मुक्ति पाउनुहुनेछ, तपाईँले र तपाईँको परिवारले। यो कुरा प्रेरितको पुस्तक 16:31 लेखिएको छ। तपाईँले मुक्ति पाउनको निम्ति प्रभु येशूमाथि विश्वास गर्नुपर्दछ। म आज तपाईँलाई आफ्नो जीवनका प्रभुको रूपमा येशू ख्रीष्टलाई स्वीकार गर्नुहोस् भनी निमन्त्रणा गर्दछु। हे मेरा मित्र, म आज तपाईँलाई यो कुरामा जोड़ दिन चाहन्छु कि त्यहाँ एक प्रभु र परमेश्वर हुनुहुन्छ जसप्रति तपाईँ जवाबदेह हुनुहुन्छ। तपाईँले परमेश्वरलाई नस्वीकारिकन मर्न सक्नुहुन्न। यदि तपाईँ त्यसरी मर्नुहुन्छ भने तपाईँ आफ्ना पापहरूमा मर्नुहुनेछ। म तपाईँलाई आग्रह गर्दछु, आज तपाईँले येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुहोस्। रोमीको पत्र 10:13 यसो भन्दछ, किनकि प्रभुको नाम पुकार्ने हरेकले मुक्ति पाउनेछ। के तपाईँले प्रभुको नाउँलाई पुकारा गर्नुभएको छ? के तपाईँले उहाँलाई स्वीकार गर्नुभएको छ? आज तपाईँले त्यो अवसर पाउनुभएको छ। बाइबलले भन्दछ कि प्रभुको नाउँलाई पुकार्ने सबैजनाले मुक्ति पाउनेछन्। तपाईँले येशूलाई आफ्ना जीवनका प्रभु भनी स्वीकार गरेर अनन्त जीवन पाउन सक्नुहुन्छ। युन्नाको सुसमाचार 1:12 यसो भन्दछ, तर जतिले उहाँलाई ग्रहण गरे तिनीहरूलाई उहाँले परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो, अर्थात तिनीहरूलाई जसले उहाँको नाममा विश्वास गर्दछन्। अब म समर्पण रूपी एउटा सरल प्रार्थना गर्न गइरहेको छु। म तपाईलाई यो प्रार्थना दोहोर्याउन र तपाईँको जीवन प्रभु येशू ख्रीष्ट प्रति समर्पित गर्न निमन्त्रणा गर्दछु। आउनुहोस् हामी प्रार्थना गरौं। प्यारो प्रभु, म जान्दछु कि तपाईँ स्वर्ग र पृथ्वीका प्रभु हुनुहुन्छ। म आजै तपाईँलाई स्वीकार गर्दछु। म मेरो अविश्वासको निम्ति तपाईँसँग क्षमा माग्दछु। अब म विश्वास गर्दछु, म तपाईँ प्रभु येशूलाई मेरो जीवनमा ग्रहण गर्दछु। सधैँ तपाईँलाई पछ्याउनमा मलाई सहायता गर्नुहोस्। यो छोटो बिन्ती प्रार्थना प्रभु येशूको उच्च नाममा राख्दछु, आमेन। यदि तपाईँले यो समर्पण रूपी प्रार्थना गर्नुभएको छ भने म तपाईँलाई निम्न कुराहरू गर्न उत्साह दिन चाहन्छु जसले तपाईँलाई इसाई जीवनमा अगाडि बढ़न सहायता गर्नेछन्। दिनौ प्रार्थना गर्नुहोस्, बाइबल पढ्नुहोस्, प्रत्येक हप्ता मण्डली वा कुनै इसाई सेवा संगतिमा जानुहोस्, आफ्नो विश्वास बारे अरूहरूलाई बताउनुहोस्, असल नागरिक बन्नुहोस् र अन्य मानिसहरूप्रति प्रेम देखाउनुहोस्।
1: तपाईँलाई आजको प्रसारण कस्तो लाग्यो? कृपया हामीलाई फोन वा एसएमएस गर्नुहोला, इमेल पनि लेख्न सक्नुहुन्छ। हाम्रो ठेगाना यस प्रकार छ: मुक्तिको सन्देश रेडियो कार्यक्रम, काठमाडौँ नेपाल, मोबाइल 98030-67132, इमेल mukpikoesnpssrp@gmail.com। एकचोटि फेरि हाम्रो ठेगाना सुन्नुहोला: मुक्तिको सन्देश रेडियो कार्यक्रम, काठमाडौँ नेपाल, मोबाइल 98030-67132, इमेल mukpikosandesrp@gmail.com। हवस् त, आउँदो मंगलबार बिहान 7:15 मुक्तिको सन्देश रेडियो कार्यक्रमको अर्को भाग सोलो एफएम 101.2 MHz सुन्न नछिटाउनुहोला। जय मसी, नमस्ते।

दृश्य भू फिल्म रेस प्रतियोगिता तेस्रो संस्करण सञ्चालन हुने सम्बन्धी सूचना। दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते पद अनुसार सन् 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यू ट्वेल्भ रेस 48 किलोमिटर प्रतियोगितामा खेलाड़ीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाड़ीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सो भन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाड़ीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाड़ीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सो भन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाड़ीको नागरिकताको प्रमाण पत्र वा खेलाड़ीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भए अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश सम्पर्क नम्बर 98,42,81,46, सदस्य राजकुमार भाई सम्पर्क नम्बर 98,60,31,37,40। उपस्थित विश्वको पनि मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रंगशाला, रेस शुरू हुने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रंगशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97,45,40,02,60, अनुराज बस्नेत 98,51,17,24,19, विपिन तामाङ 98,62,93,64 र राजकुमार राई 98,52,85,54,57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटौती गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाड़ीहरू एकासी बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाड़ीहरू एकासी बिरामी, घाइते भए, कुनै अंग भंग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाड़ीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाड़ीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत मापे दुखोसी गाउँपालिका गाउँ

0: ওই সাথে হেরো নেই কে কথা সমাচার আইসাকে আমার চা কি হলো
1: কোথায় কি আয়েছ তো? হ্যাঁ এর থেকে পত্রে আছে রোহন, সামাজিক সঙ্গল মাধ্যমের থেকে পত্র অনু পড়ছে তো মিথ্যার ভ্রামক সূচনা অনুসর্ষ এসে না আছে না এসে তো জলের লাগিয়ে আসছে নি
0: মিথ্যা ভ্রামক মঞ্চ কি উনিকে চাই
1: তুমি থাকে না
0: থাকে না
1: শুন মিথ্যা সূচনা ভালো আসলে থাহা নাই না পায় কুড়া লেখনি বা ফৈলাউনে কুড়া অনেক ভ্রামক সূচনা ভালো যে জানি জানি নিয়ত কস আপনার ফাইদা বা স্বার্থকা লাগে ফৈলাউনে গলত সূচনা এস্তা সূচনালে সমাজলাই ভ্রমিত বনাউছ খণ্ডিত পার্ছ নিরাশা বড়াউছ র অবিশ্বাস পনি সৃজনা গর্ছ।
0: ওহো তেসো ভাই তো এস্তা সূচনা শেয়ার লাইক গর্নু হুদিন রয়েছ হে?
1: ওলে ভ্রামক র মিথ্যা সূচনা শেয়ার তথা কমেন্ট কে পনি গর্নু হুদিন শেয়ার গর্নে ভয় পনি তো সূচনা সত্য তথ্য হো কি হইন এ পনি গর্নু পর্ছ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सियर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास
4: गराउ सरकार
5: बाबा म आज स्कुल जाने मन छैन आज जाँदिनँ नि है
6: किन के हो सन्चो भएन
5: होइन यतिकै जाने मन लागेन
6: यतिकै पनि हुन्छ
5: मैले साइन्सको कन्ठे गर्न सकिनँ सरले कुट्नुहुन्छ
6: ए कुरा त्यस्तो पो नहेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
7: नमस्ते कति टाइमले पाल्नुभयो
6: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
7: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
5: हस् म्याडम
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै मुआई मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सुलु दुधकुण्ड नगरपालिका साथ गारमा चोर बौद्ध सुलुखुम्बु
10: बालक बालिकालाई काममा लगाएको उपायमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
11: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनु
12: किन खोज्नु भएको होला हजुर
11: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
12: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
11: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ
12: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
1: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
13: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ
4: नेपाल सरकार विज्ञापनको
14: बचाउ र बचाउ यौनचनी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोखिमबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
15: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: Quanti euro sai?
1: उपभोक्ता अधिकारको संरक्षण गरौं ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विश्वक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ वस्तु सेवाको मूल्य मात्रा म्याच सकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगौ निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
2: खुम्बु कानून क्याम्पस एलएल दुमा भर्ना सम्बन्धी
1: सोलु खुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्नानुसार भर्ना हुन जानकारी गराइन्छ भर्ना कार्यक्रमको निमित्त भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म प्रवेश परीक्षा असोज 10 गते नतिजा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म सब जानकारीका लागि 9851005 9841-2845 र 9842-8787-75 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
3: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ
4: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ध्वलामय अफसेट प्रेस सोलु दुतुन्द नगरपालिका 5 सोलुखुम्बु
5: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
6: Where do we begin?
5: With international news you can trust, BBC News.
6: Journeys into the heart of global events.
5: And voices from around the globe.
7: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
8: बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ नेपालको जलविद्युत क्षेत्र आर्थिक विकास रोजगारी सृजना र ऊर्जा सुरक्षाको महत्वपूर्ण आधार हो तर पछिल्ला विपदका घटनाले यस क्षेत्रमा कार्यरत जनशक्तिको सुरक्षा दक्ष कामदारको उपलब्धता र आयोजनाहरूको दीर्घकालीन निरन्तरतामाथि गम्भीर प्रश्न उठाएका छन् विशेष गरी हिमाली तथा उच्च जोखिमयुक्त क्षेत्रमा सञ्चालन भइरहेका जलविद्युत आयोजनामा बाढ़ी पहिरो र अरू प्राकृतिक विपदका कारण हुने मानवीय क्षतिले तत्काल उद्धार र राहतको विषय मात्र होइन दक्ष जनशक्ति व्यवस्थापनको दीर्घकालीन चुनौती समेत उजागर गरेको छ यस्ता घटनामा सामान्य मजदूरदेखि ड्राइभर इन्जिनियर ओभरसियर जस्ता सुरुङ निर्माणमा विशेष तालिम प्राप्त जनशक्तिसम्म प्रभावित भएका छनृ एकातिर प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीमा असर पर्छ भने अर्कोतिर आयोजनाको निर्माण तथा सञ्चालनमा अवरोध, लागत वृद्धि र उत्पादन लक्ष्यमा ढिलाइ हुने जोखिम रहन्छ। अझ जोखिमपूर्ण कार्यस्थलप्रतिको डरले नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्न कठिन हुने र दक्ष जनशक्ति वैदेशिक रोजगारीतर्फ पलायन हुने सम्भावनाले समस्या थप जटिल बनाउन सक्छ। त्यसैले जलविद्युत क्षेत्रमा भएको मानवीय क्षतिलाई तत्काल राहत र उद्धारको सीमित दृष्टिकोणबाट मात्र हेर्नु पर्याप्त हुँदैन। यसले दक्ष जनशक्ति तयार गर्ने प्रक्रिया, उनीहरूको सुरक्षा र संरक्षण, जोखिममुक्त क्षेत्रमा काम गर्ने वातावरण, श्रमिकको मनोबल तथा भविष्यमा आवश्यक पर्ने जनशक्तिको योजनासँग पनि प्रत्यक्ष सम्बन्ध राख्छ। साथै आयोजना स्थलमा सुरक्षित आवास, पूर्व सूचना प्रणाली, दुर्घटना तथा जीवन बीमा, सुरक्षा मापदण्डको प्रभावकारी अनुगमन र आपतकालीन उद्धार क्षमता जस्ता विषयलाई पनि प्राथमिकतामा राख्नुपर्ने देखिन्छ। यिनै विषयमा केन्द्रित रहेर आज हामी जलविद्युत क्षेत्रमा भएको मानवीय क्षतिको तत्कालीन अवस्था, त्यसको दीर्घकालीन प्रभाव, नयाँ पुस्तामा यस क्षेत्रप्रतिको आकर्षणमा पर्न सक्ने असर तथा जोखिम व्यवस्थापनका आवश्यक उपायबारे जलविद्युत विज्ञ इलेक्ट्रोमेकानिकल कन्सल्टेन्सी कम्पनीका कार्यकारी अध्यक्ष तथा रसुवागढी हाइड्रो पावर कम्पनी लिमिटेडका पूर्व डिभिजन प्रमुख रिजन पौडेलसँग कुराकानी गर्दैछौ। रसुवा बाढ़ीले जलविद्युत क्षेत्रमा पुर्याएको क्षति बारेको विश्लेषणबाट कुराकानी शुरू गरौं।
0: फिजिकल इन्फ्रास्ट्रक्चर ड्यामेज त अब त्यो पनि मोनिटरिङ भ्यालुमा एकदम धेरै छ, त्यो भ्यालु त निस्केर अहिले हामी खालि रिस्क अपरेसनमा पिरियडमा भएको हुनाले ड्यामेज एसेसमेन्ट आइसकेको छैन होला, पक्कै पनि भ्यालु मोनिटरिङ भ्यालुको टर्ममा आइसकेको छैन। त्यो आउँदै गर्न फिजिकल ड्यामेज सँगसँगै जुन मानवीय क्षति, मेन पावरहरूको यो जुन क्षति भयो, टेक्निकल ब्रेनहरू, पहिला हामी ब्रेन ड्रेन भन्थ्यौँ, अहिले ब्रेन वास भयो सबै, हाइड्रो पावरको जुन बाढीले गर्दाखेरि वास आउट भयो सबैजना, जसले चाहिँ अहिले टेक्निकल फिल्डमा त्यो भेट्न चाहिँ राम्रो राम्रो प्रोजेक्टहरू, ठुल्ठुलो प्रोजेक्टहरूमा काम गरिरहेको धेरै एक्सपिरियन्स नयाँ पुस्ता पनि एउटा ठुलो प्रोजेक्टमा काम गरेर राम्रो एक्सपिरियन्स गेन गरेर भोलि देशका लागि एउटा राम्रो एसेट हुन सक्ने नयाँ पुस्ताहरू पनि यो बाढीले धेरै बगाएको छ। त्यो भएर फिजिकल ड्यामेज एक ठाउँमा छ, त्यसको कम्युनिकेसन होला, त्यो बिस्तारै बन्दा यो म्यान पावरको जुन लस भयो त्यसले चाहिँ अलिक धेरै यो क्षेत्रलाई चाहिँ अपूर्णीय क्षति हुन्छ जस्तो लाग्छ मलाई चाहिँ।
8: अब अलिकति त्यो विषयमा गहिरोसँग जाँदाखेरि एउटा जुनसुकै जलविद्युत आयोजना हुन्छ, त्यो हाइड्रोमा चाहिँ कति जति जनशक्ति अथवा त्यो जनशक्तिहरू चाहिँ कति संख्यामा आवश्यक पर्छन् होला जुनसुकै हाइड्रो पावरको कुरा गर्दाखेरि?
0: हाइड्रो पावरको फ्रिज हेरेर हुन्छ, जस्तो अपरेसन प्रोजेक्ट अब हामीले चिलिमेको एउटा इक्जाम्पल लिउँ, यो कोरिडोरमा अहिले ड्यामेज भएको प्रोजेक्टले गर्दाखेरि हामीले भित्र छजना सातजनाहरू चाहिँ हराइरहनु भएको भन्ने हामीले रेकर्ड आएको छ, होइन हामीसँग इन्फर्मेसन आएको छ। समयमा अप्पर त्रिशुली वान भनेको 216 मेगावाट प्रोजेक्टमा मोर देन 500 पिपल मिसिङ भएको छन्, जसमा टेक्निकल म्यान पावर हामीले हेर्दाखेरि अब हाइड्रो पावर प्रोजेक्टहरूमा टेक्निकल र नन टेक्निकलको रेसियो चाहिँ झन् झन्डै 65-35 या 70-30 त्यस्तै त्यस्तै हुन्छ। अहिले धेरै टेक्निकल म्यान पावर चाहिँ अहिले हराइरहनु भएको स्थिति छ। र सगरी भनेको भर्खर बाढीबाट चाहिँ पीड़ित भएर तमिलदी थियो, अपरेसनमा आएको थियो, त्यो प्रोजेक्ट फुल अपरेसन पनि आउन सकिसकेको थिएन। अब जस्तो 100 मेगावाट प्रोजेक्टको अलिकति मोबाइल अपरेसनमा चलिरहेको बेलामा त्यहाँसम्म त्यहाँभित्र हुनुभएको अपरेसनमा बस्नुभएको टिम प्लस साइडमा हुनुभएको टिम साइडको जो ठुलो मेन पावर जस्तो 92-94 जाने मिसिन हुन्छ भन्ने खबर आएको छ। त्यो प्रोजेक्टको अब यो स्टेज हेरेर अब जस्तो कुनै अपरेसन प्रोजेक्ट हो कि कन्स्ट्रक्सन प्रोजेक्ट हो कि अब माइलिङहरूमा पनि मेन पावरहरू त मिसिङ हुनुभयो, तर युटी वान अप्पर त्रिशुली वान जति या हाम्रो उसको भोटेको के अरे हाम्रो लाङटाङ खोला जति त्यहाँ चाहिँ कन्स्ट्रक्सनमै डाइरेक्ट इन्भल्भ भएको हुनाले मान्छेको इन्भल्भमेन्ट धेरै थियो, मान्छेहरू मेन पावर त्यहाँभित्र धेरैजना हुनुहुन्थ्यो। अरू चाहिँ अपरेसनमा भएको प्रोजेक्टहरूमा चाहिँ मेन पावरहरू अपरेसनमा बस्ने अपरेसन टिम या साइडमा हुने साइड टिम जुन चाहिँ एकदम अपरेसनको पिरियडभन्दा थोरै नै हुनुहुन्छ, त्यसले गर्दा यतिजना भन्ने गाह्रो छ। त्यो कोरिडोरमा डिफ्रेन्ट फेजेसमा प्रोजेक्ट थियो, अपरेसन कुनै चाहिँ अब मेन्टेनेन्स पनि हुँदै थियो, यो हाम्रो 3 मेन्टेनेन्स हुँदै गरेको भन्ने सुनेको थियो। त्यहाँ पनि मेन्टेनेन्सको लागि 40-45 विद्यार्थीहरू चाहिँ मिसिङ हुन्छ। अब डिफ्रेन्ट फेजेसमा भएको प्रोजेक्टको त्यही अनुसारको मेन पावर डिप्लोयमेन्ट हुन्छ, त्यसले गर्दा यति मान्छे यो प्रोजेक्टमा हुन्छन् भनेर हाम्रो पावरमा भन्न ठ्याक्कै गाह्रो छ अहिले.
9: त्यसमा पनि तपाईँले भन्नुअनुसार एउटा दक्ष जनशक्ति भयो होइन, विज्ञको टोलीहरू हुनुभयो, टेक्निसियन सुपरभाइजर इन्जिनियरहरू हुनुभयो, अर्को भनेको जुन ज्यालादारीका कामहरू गर्ने चालकहरू भयो, उहाँहरूको उपस्थिति चाहिँ कस्तो हुन्छ हाइड्रो पावरहरूमा?
0: कन्स्ट्रक्सन प्रोजेक्टको जस्तो अहिले मैले भने कन्स्ट्रक्सन प्रोजेक्टको फेजमा चाहिँ लेबरहरू विज्ञमा भनौँ, उहाँहरू विज्ञता उहाँहरूको आफ्नो आफ्नो ठाउँमा विज्ञता छ, लेबरहरू ड्राइभरहरू जस्तो अब अफिस सपोर्टिङ स्टाफहरू कन्स्ट्रक्सन फेजको प्रोजेक्टमा एकदम धेरै हुनुहुन्छ, किनभने ठुलो मेन पावरलाई उहाँहरूले त्यसलाई चाहिँ डिल गरेर ठुलो मेन पावरले मोबिलाइज गरेर प्रोजेक्ट एक्जिक्युट गर्नुपर्ने फेजमा हुन्छ. अपरेसन फेजमा या मेन्टेनेन्स फेजमा भएको प्रोजेक्टहरूमा चाहिँ मेन पावर लिमिटेड हुन्छ, सँगै अब त्यहाँ चाहिँ अपरेसनमा बस्ने टिम प्लस ओभरअल साइटलाई म्यानेज गर्ने टिम, त्यो टिम मात्र हुने हुनाले त्यहाँ चाहिँ एकदम कम हुन्छ. मैले अघि एउटा जस्तै एउटा रफ रेकर्ड भन्दाखेरि 65% टेक्निकल छ भने 30% नन टेक्निकल, या 70% टेक्निकल छ भने टेक्निकल छ भने 30% नन टेक्निकल, यसरी नै डिभाइड हुनु अहिले अपरेसन प्रोजेक्टमा पनि नन के अरे कन्स्ट्रक्सन फेजको प्रोजेक्टमा पनि.
9: रिजन सर, जस्तै यो टनलको कुरामा चाहिँ अलिकति बढी मान्छेले चासो देखाएका छन् कि टनलमा चाहिँ यतिजना मान्छे फँसेका हुन सक्छन् भनेर अलिकति चर्चाको विषय पनि भएको छ. त्यो टनलभित्र काम गर्ने जनशक्ति चाहिँ कस्तो जनशक्ति हुन्छ?
0: टनलभित्र टनलकै जस्तो हामीहरूको टनल पनि फरक फरक टनल हुन्छ. अब यो कोरिडोरमा भएको प्रोजेक्टमा चाहिँ पावर हाउस पनि टनलभित्र खोज्छ भने पावर हाउस क्या भने यो पावर हाउस टनल हुन्छ भनेर पावर हाउसभित्र काम गर्नेहरू चाहिँ अलिक बढी दक्ष हुनुहुन्छ. टेक्निकल मेन पावर हुन्छ, इलेक्ट्रिकल मेकानिकल, अनि त्यसपछि अपरेसन टिमहरू ओभरसियर लेभलहरू हुन्छ पावर हाउसभित्र काम गर्नेहरू. जस्तो अगाडिको पावर हाउसभित्र अपरेसन टिममा हुनुहुन्थ्यो उहाँहरू इलेक्ट्रिकल इन्जिनियर, मेकानिकल इन्जिनियर, ओभरसियरहरू, अनि त्यसपछि फोरमेन लेभलको स्टाफहरू हुनुहुन्थ्यो. अर्को भनेको युटिवनमा पनि पावर हाउसमा काम गर्दै गरेको मान्छे भनेको इन्स्टलेसन फेजमा थियो, त्यसपछि इन्जिनहरू जो अहिले चाहिँ उहाँहरूको एन्ड्रिज हो इलेक्ट्रो मेकानिकल कन्ट्राक्टर, त्यहाँबाट आउनुभएको टिमहरूले इन्स्टलेसन गर्दै हुनुहुन्थ्यो. यो लाङटाङ खोला पनि त्यो उहाँहरू कमिसनिङ फेजमा पुग्न आँट्नुभएको थियो, त्यही भएर टेस्टिङहरू चलेर हुनाले अपरेसनमा त्यहाँ पावर हाउसभित्र हुने म्यान पावरहरू चाहिँ धेरैजना टेक्निकल हुनुहुन्थ्यो. अर्को टनल हुन्छ जुन हाम्रो चाहिँ हेडरेस टनल, या जुन चाहिँ पानीहरू बग्छ, या अडिट टनलहरू, त्यसमा चाहिँ इन्जिनियरहरू सुपरभिजनमा जानुभएको छ भने इन्जिनियरहरू हुनुहुन्छ, या ओभरसियर लेभलको जो चाहिँ सुपरभाइजिङ पोजिसन हुनुहुन्छ उहाँहरू जानुभएको छ भने उहाँहरू पढ्नुभयो, सुपरभाइज गर्न जानुभयो, लगभग मोनिटरिङ गर्न जानु पढ्नुभयो. अरू काम गर्ने चाहिँ धेरै जस्तो लेबरहरू नै हुनुहुन्छ, उहाँहरू चाहिँ अब लेबरको पनि डिफ्रेन्ट क्लासहरू हुन्छ. धेरैजना लेबरहरू अब युटिवनमा एकदम धेरै लेबर हुनुहुन्थ्यो त्यो टनलमा काम गर्ने, अरूमा चाहिँ टनलमा काम गर्ने त्यति साह्रो हुनुहुन्थ्यो. जस्तो चिलिङमा हुनुहुन्थ्यो, रसौगढीमा हुनुहुन्थ्यो, लामटाङमा केही मात्रामा हुन सक्नुहुन्छ, उनीहरूको टेस्टिङ फेल भएको हुनाले उनीहरूले टनलको इन्सपेक्सन गर्दै हुनुहुन्थ्यो. युटिवनमा त्यो हाम्रो हेडरेस टनलहरूमा अरू अरू टनलहरूमा काम भइरहनु, त्यहाँ टनलमा लेबर बढी हुनुहुन्थ्यो. थ्री एमा पक्कै हुनुहुन्थ्यो होला, थ्री एमा चाहिँ अब हामीहरूको मेन्टेनेन्स काम भइरहेको हुनाले पावर हाउसमा चाहिँ टेक्निकल मेन पावरहरू डुबीहरू पावर हाउसमा हुनुहुन्थ्यो. थ्रीमीमा चाहिँ अब अन्डर कन्स्ट्रक्सन हुनाले टनलमा थ्रीबीको चाहिँ मलाई त्यति राम्रो जानकारी भएन, टनलमा त्यति धेरै हुनुहुन्थ्यो कि भन्ने थ्रीबीमा पनि, किन थ्रीबीमा थ्रीबी भनेको थ्रीको क्यास्केड, टनल धेरै ठुलो पनि थिएन, त्यही भएर टनलमा हुनुहुन्थ्यो कि भन्ने मेरो चाहिँ बुझाइ हो. होइन अलिअलि त हुनुहुन्थ्यो होला काम गर्दै गरेको, तर क्यास्केड प्रोजेक्ट भएको हुनाले उहाँहरूको लामो टनल थिएन. अनि त्योभन्दा तल अरू प्रोजेक्ट हुनु त टनलमा भएको हुनाले लेबरहरू अलिक धेरै काम गर्ने त्यो टनलको चाहिँ टनलमा काम गर्ने डाइरेक्ट लेबरहरू चाहिँ थ्री ए र युटिवनमा र लाङटाङमा हुनुहुन्थ्यो भने चाहिँ मलाई त्यो मेरो विचारमा त्यहाँ चाहिँ बढी हुनुपर्छ. अरू अरू प्रोजेक्टमा चाहिँ टनलमा काम भइरहेको थिएन हेडरेस टनलमा.
9: हाइड्रो प्रोजेक्ट सुरु हुने चरणदेखि जिरो फेजदेखि चाहिँ यो समय अथवा यो फेजसम्म आइपुग्दाखेरि चाहिँ कति प्रक्रिया लामो प्रक्रिया लाग्छ र कति समय अथवा भनौँ टाइम कन्जम्सन चाहिँ कति लाग्छ यसको लागि चाहिँ?
0: यो हजुर, यो प्रोजेक्ट हेरिकन र प्रोजेक्टको भौगोलिक स्थिति भौगोलिक विकटता, अनि त्यसपछि प्रोजेक्टसँग हुनुपर्ने क्यास फ्लो मेन्टेनेन्स गर्न सक्ने आधारमा टाइम प्लेज मेन्टेन गर्न सकिन्छ, क्याटेगोराइज गर्न सकिन्छ. सानो प्रोजेक्टको हामीले हेर्दाखेरि दुई तिन वर्षमा कन्स्ट्रक्सन पिरियड सकिन्छ, दुई तिन वर्ष चार वर्षमा कन्स्ट्रक्सन पिरियड सकिन्छ. ठुलो प्रोजेक्टहरूलाई सात वर्ष पनि लागेको, आठ वर्ष पनि लागेको हामीले देखेका छौँ. स्टार्टिङदेखि हेर्नु भने हामीले सर्वे लाइसेन्स लिँदाखेरि देखिरहेको छौँ भने हामीले सर्वे लाइसेन्सको पिरियड पाँच वर्ष रुपियाँ हुन्छ. त्यो पिरियडमा हामीले डिजाइन डकुमेन्ट, टेन्डर डकुमेन्ट, ओभरअल हामीले आफूले गर्नुपर्ने इन्टरनल स्टडी गरिसकेर अनि बल्ल कन्स्ट्रक्सन गर्छौँ. कन्स्ट्रक्सन पिरियड प्रोजेक्ट बेसिस प्रोजेक्ट वाइज अहिले मैले भने जस्तो कुनै प्रोजेक्टको अलिक धेरै लामो हुन्छ सबैको टार्गेट चाहिँ 4-5 वर्षमा सकौँ भन्नुहुन्छ तर विविध कारणले गर्दा है 4-5 वर्षमा नसकेर ठुलो प्रोजेक्ट पनि 7-8 वर्षमा पुगेको पनि रेकर्डहरू छ होइन हामीले अब देखेको छौँ ठुलो प्रोजेक्टहरू त्यही भएर कन्स्ट्रक्सन पिरियड चाहिँ भेरी हुन सक्ने भयो सर्वे चाहिँ अब गभर्मेन्टले दिने हामीलाई 5 वर्षको टाइम लाइन हुन्छ अनि अपरेसन चाहिँ अब हामीहरूले कन्स्ट्रक्सन सकिएपछि हामीहरूलाई 25 वर्षको पिपिए चाहिँ नेपाल विद्युत प्राधिकरणसँग प्रोजेक्टहरू पिपिए गरेको त्यो कुरासँग हाम्रो अपरेसन फेजमा हुने भयो प्रोजेक्टहरू
9: भनेपछि कम्तीमा पनि 3 वर्षदेखि 20-25 वर्षसम्मको समय अवधिभरिमा त्यो प्रोजेक्टले धेरैलाई रोजगारी पनि दिइरहेको हुन्छ भन्ने पनि बुझ्न सकिन्छ
0: हजुर पक्कै पनि कन्स्ट्रक्सन पिरियडमा त त्यो त्यो क्वान्टिटी नम्बर चाहिँ एकदमै धेरै हुन्छ कन्स्ट्रक्सन फेजमा किनभने त्यो फेजमा त अब हामीलाई लेबरहरू पनि चाहिने भयो विज्ञहरू पनि चाहिने हुन्छ इन्जिनियरहरू पनि फरक फरक विधाका सिभिल इन्जिनियर हाइड्रोलोजीको त्यसपछि हामीलाई जियोलोजिस्टहरू इन्भाइरोमेन्टलिस्ट इलेक्ट्रिकल मेकानिकल फरक फरक विधाका धेरै इन्जिनियर हुन्छ कन्स्ट्रक्सन फेजमा अपरेसन फेज हुन चाहिँ अब प्रोजेक्टलाई अपरेसन गर्ने हो हामीले इन्स्टल गरिसकेको हुन्छौँ त्यसलाई चाहिँ खालि डेलिभर गर्नु मात्र पर्ने हुन्छ कहिले पनि मेन्टेनेन्सको बेलामा चाहिँ समस्या हुन्छ त्यो फेजमा चाहिँ अलिक बढी इलेक्ट्रिकल र मेकानिकलको इन्भल्भमेन्ट बढी हुन्छ त्यही भएर कन्स्ट्रक्सन फेजमा चाहिँ एकदम डाइभर्स मेन पावरहरू फरक फरक फिल्डको फरक फरक उसको एक्सपिरियन्स भएकोहरू मेन पावरहरू इन्भल्भ हुन्छ प्रोजेक्ट कन्स्ट्रक्सन ड्युरेसनमा अपरेसनमा चाहिँ अब भनेपछि अब सर्टेन मान्छे अब सिफ्टमा बस्ने त्यो पनि अब अपरेसन गर्न सक्ने इलेक्ट्रिकल मेन पावर र मेकानिकल चाहिँ अलिक बढी इन्भल्भ हुनुहुन्छ त्यो अपरेसन फेजमा चाहिँ
9: हुन त अलिकति यो सान्दर्भिक होला कि नहोला हुन्छ जस्तै अब त्यो जनशक्ति उत्पादन गर्नु कति समय लाग्छ भन्न सोध्नु चाहिँ कतिको सान्दर्भिक हुन्छ
0: त्यो स्कुलिङदेखि त्यही भन्न आँट्थेँ नि हजुर यो जनशक्ति उत्पादन गर्नु भनेको यो एकदम हामीहरूले भ्यालुमा यो जुन हामीले डाटा बेच्नु भन्नु चाहिँ गाह्रो छ किनभने अब इन्जिनियरिङ स्टडीदेखि लिएर प्लस टूसम्म एउटा स्टडी एउटा स्कुलिङ फेज भयो भने इन्जिनियरिङ स्टडी हुन्छ 4 वर्षको त्यो सिकाएपछि अब फेरि अब कसैले चाहिँ अब त्यो कुनै एउटा विधामा चाहिँ अलि एक्सपर्टाइजको रूपमा इन्जिनियरिङ फिल्डमा पनि स्ट्रक्चरल होला हाइड्रोलोजी होला उनीहरूले चाहिँ डिफ्रेन्ट चाहिँ मास्टर्स गर्दाखेरि त्यो त्यो एउटा लेभलको स्टडी भयो अर्को भनेको अब यो दक्षता भनेको अब हामीले फ्रेसर इन्जिनियरलाई मात्र भन्यौँ भने एउटा एउटा एउटा डिभिजनहरूलाई पढ्ने डिभिजनहरूलाई जुन एक्सपिरियन्स मन पाएर हामीले लस गऱ्यौँ त्यो एक्सपिरियन्स त फेरि सजिलो गरी गेन गर्न सक्ने आधार छैन किनभने उहाँले प्रोजेक्ट बनाएर प्रोजेक्टको एक्सपिरियन्सहरू अर्को प्रोजेक्टमा इम्प्लिमेन्ट गर्नको लागि आउनुभएको थियो त्यो एक्सपिरियन्स मेन पावरहरूको लस चाहिँ त्यो त्यो कुनै एउटा कुनै एउटा केहीले पनि अब त्यसलाई चाहिँ भ्यालु मापन गर्न सकेको जस्तो बताउन सकिएन त्यसमा चाहिँ त्यो त्यसको लागि त पहिला एउटा प्रोजेक्ट बनाएको हुनु पऱ्यो उहाँहरूको एक्सपिरियन्स बढाउनु पऱ्यो होइन त्यो चाहिँ अब त्यो कसैले रिपिटेड स्टेजहरूबाट आएको हुन्छ त्यो त्यही भएर एक्सपिरियन्स मेन पावरहरूको लस चाहिँ एकदम हामीहरूलाई त्यो चाहिँ अब खड्किन्छ अब अब खड्किन्छ हजुर अब आउँदो प्रोजेक्टहरूमा खड्किनेवाला छ यिनीहरू सबै किनभने अहिले बनाइसकेको मान्छेहरू पनि एक लेभलको एक्सपिरियन्स भइसक्नु भएको थियो काम गर्दै गरेको पनि उनीहरू अर्को प्रोजेक्टको लागि राम्रो एसेट हुनुहुन्थ्यो एक्सपिरियन्सको त झन् अब पुरुषहरूमा उहाँहरू त धेरै एक्सपिरियन्स भइसकेको प्रोजेक्टहरूलाई चाहिँ गाइड गर्न सक्ने अब अगाडि लान सक्ने मान्छेहरू उहाँहरूको लसले पनि हामीलाई अब आउँदो समयमा त्यो खड्किएपछि बल्ल अब हामीहरूलाई त्यो त्यो थाहा हुन्छ कति हामीले लुज गरेछौँ यो रसवाको बाढीमा भनेर त्यतिखेर थाहा हुन्छ जस्तो लाग्छ
9: त्यो सर यही कुरालाई अलिकति गहिरो रूपमा बुझ्दाखेरि जहिले जुन अहिले क्षति भयो हाइड्रो पावरहरूमा यो बाढीले गर्दाखेरि जहिले जनशक्तिलाई क्षति पुर्याएको छ यसले चाहिँ अबको समयमा हाइड्रोमा अथवा भनौँ त्यो क्षेत्रमा काम गर्नेहरू अथवा त्यो कामलाई चाहिँ कसरी प्रभाव पार्छ र कस्तो खालको असर तपाईँले भर्खरै भन्नुभएको थियो अब खड्किन सक्छ भन्ने भन्नुभएको थियो कस्तो असर देखिन सक्छ
0: एक्सपिरियन्स मेन पावर हामीले जसलाई लुज गऱ्यौँ त्यो एक्सपिरियन्स मेन पावर पाउन केही समय कुद्नुपर्ने हुन्छ या हामीलाई खड्किराख्ने हुन्छ परिश्रम पनि अब हाइड्रो पावरमा काम गर्ने भन्ने जुन अहिलेको यो बारीले गर्दा मान्छेहरूको यो सिफ्ट भएको छ हाइड्रो पावरमा गर्दाखेरि डर हुन्छ भन्ने उसले भन्दा त हिमालय सुनामी हो यसमा त केही गरी पनि बच्न सक्ने आधार थिएन केही समय चाहिँ अब यसले अप्ठ्यारो पार्ला पछि फेरि के हुन्छ भने अब यसलाई चाहिँ हामीहरूले मान्छेहरूलाई यतातिर आकर्षित गर्नको लागि अब ट्रेनिङ प्रोग्रामहरू मेन पावर डिप्लोइमेन्ट प्रोग्रामहरू अनि जस्तो अब हामीले चाहिँ सेफ्टीका प्रोटोकलहरू अन्डरग्राउन्ड पावर हाउस भित्र हुनुपर्ने चाहिँ अब इमर्जेन्सी इभ्याकुएसनका अब त्यसलाई चाहिँ गाइडलाइनहरूमा प्रोटोकलहरूमा ध्यान दिएर अब योसँग सम्बन्धित स्टेक होल्डरहरूसँग कन्सल्टेसन गर्दै अगाडि बढाउँछ, जसले गर्दा भविष्यमा यस्तो बाढी आइहाले पनि हामीले चाहिँ मेन पावरको लसलाई चाहिँ मिनिमाइज गर्न सकौँ भनेर त्यो एउटा साइकल चाहिँ चलाइराख्नुपर्ने हुन्छ। अब मान्छेहरूलाई अहिले जुन डर छ त्यो त हुनु स्वाभाविक पनि हो, हाइड पार्ने काम गर्नु, खोला छेउमा बस्नु, डर्नु स्वाभाविक, त्यो केही समयसम्म चाहिँ हुन्छ जस्तो लाग्छ भने पछि फेरि अब प्रोजेक्टहरू बन्न थालेपछि अब त्यसले एक प्रकारको काम गर्दै गएपछि मोटिभेसन हुन्छ, मोटिभेसन भएपछि मान्छेहरू आफै आकर्षित भएर यो फिल्डमा लाग्नुहुनेछ।
9: त्यो स्वाभाविक प्रक्रिया अन्तर्गत पर्यो। जुन जति पनि हाइड्रोहरू अहिले प्रभावित भएका छन् अब त्यो हाइड्रोहरूको चाहिँ के हुन्छ?
0: फिजिकल ड्यामेज एसेसमेन्ट पक्कै पनि भइसकेको छैन, अब फिजिकल इन्फ्रास्ट्रक्चरको लस भयो त्योभन्दा पनि बढी चाहिँ हाम्रो दुःख चाहिँ मेन पावर लसमा छ। फिजिकल इन्फ्रास्ट्रक्चर लसलाई त हामीले केही न केही कुनै प्रक्रियाले कुनै बेला चाहिँ अब त्यसलाई फेरि अपरेसन स्टेजमा ल्याउन सकेन। मेन पावरको लसहरू भनेको यो टेक्निकल मेन पावर मात्र होइन, कसैको फ्यामिली हुनुहुन्छ के हुन्छ त्यो लस चाहिँ अब कहिले पनि पूर्ति हुनेवाला छैन है। अब फिजिकल प्रोजेक्टलाई फेरि अपरेसनमा ल्याउन केही समय लाग्ला, या कुनै प्रोजेक्टको अब त्यो ड्यामेज एसेसमेन्ट पनि हेर्नुपर्ने हुन्छ, बन्न सक्छ कि सक्दैन, बन्दाखेरि अझ त्यो के भन्छ फाइनेन्सियल भ्यालु चाहिँ पहिलाको भन्दा झन् महँगो पर्न जाने, अब त्यसलाई चाहिँ अब त्यो लुक्रेटिभ नहुने, अब जुन हाम्रो पिपिएको टर्म्सहरू छ कन्डिसन छ बेच्दाखेरि हामीलाई यति पैसा भएर गभर्मेन्टले तयार छ त्यसले चाहिँ अब हुने पिरियडमा पनि अब हामीलाई त्यो पैसाहरू नउठ्ने जस्तो देख्यो भने यो प्रोजेक्टहरू चाहिँ अब टर्मिनेट पनि हुन सक्ला कुनै प्रोजेक्ट, त्यो भनेको अब ड्यामेज एसेसमेन्ट गरेर मात्रै थाहा हुन्छ, ड्यामेज एसेसमेन्टमा फिजिकल प्लस फाइनेन्सियल सबै ड्यामेज एसेसमेन्ट होला। अहिलेलाई चाहिँ ठ्याक्कै भन्दाखेरि अहिलेको स्थिति हेर्दाखेरि प्रोजेक्ट त्यही ठाउँमा अहिले अब ड्यामेज एसेसमेन्ट नभइकन त्यसको डिटेल डिस्कसन नभइकन डिटेल डिजाइन नगरिकन इमिडिएटली बनाउनु चाहिँ अलिक गाह्रो छ कि जस्तो लाग्छ।
9: हुन त अब मन्त्रीज्यूले पनि पुननिर्माणमा चाहिँ अलिकति प्रदारुकता देखाउनुपर्छ भन्ने कुरा यतापट्टि भौतिक संरचनाको क्षेत्रमा पनि गरिरहनु भएको छ, सेनाले पनि काम गरिरहेको छ। हाइड्रोको कुरा गर्दाखेरि हुन त त्यो भूकम्पका संरचनाहरू पनि पूर्ण रूपमा बनिसकेका छैनन् अझै पनि, र अघिल्लो वर्षको त्यो बाढीले प्रभावित भएका ठाउँहरू पनि राम्रोसँग बनिसकेका छैनन्। यो अहिलेको बाढीले जति पनि 12-13 हाइड्रोहरू प्रभावित भएका छन् यो बनिसक्नलाई चाहिँ तपाईँले के लाग्छ? एउटा विज्ञताको हिसाबले भन्दाखेरि कति समय जति लाग्ने?
0: कुनै प्रोजेक्ट अब जसको चाहिँ सिभिल स्ट्रक्चरहरू इन्ट्याक्ट छन् है, पावर हाउसले मात्रै सफा गर्नुपर्ने भयो, ती प्रोजेक्टहरू चाँडै अपरेसनमा आउन सक्छन्। कुनै प्रोजेक्टहरूको चाहिँ जस्तो सिभिल स्ट्रक्चर नै वास आउट भएको छन्, त्यो सिभिल स्ट्रक्चर नै वास आउट भएको प्रोजेक्टमा चाहिँ फेरि सुरुदेखि काम गर्नु पर्यो, फेरि त्यो स्ट्रक्चर बनाउनु पर्यो, स्ट्रक्चर बनाउनुको लागि त्यसपछि राख्नको लागि स्टोरेजको लागि राख्ने ठाउँ, किनभने गज नै बनाएर गएको छ भने राख्ने ठाउँ पनि सजिलो छैन त्यहाँ है, इक्विपमेन्टहरूलाई चाहिँ स्टोरिङ गर्नु पर्यो, अब त्यसलाई चाहिँ समय लाग्ला अरू प्रोजेक्टहरूलाई। अब सानो प्रोजेक्टहरू जसमा चाहिँ पावर हाउसमा मात्रै ड्यामेज भएको छ या कुनैको चाहिँ हेडवर्क सानो छ, हेडवर्कलाई अलिकति अब हेडवर्कलाई फुल्ली बसाउने भएर अलिक ड्यामेज मात्रै भएको छ भने त्यसलाई चाहिँ अब मेन्टेन गरेर चलाउनु समय समस्या नै हुन्छ, किनभने यो हामी 2 वर्ष अगाडिको बाढीमा पनि हामीहरूले ड्यामेज भएर फेरि यी प्रोजेक्टहरूलाई अपरेसनमा ल्याएकै हामीसँग आफ्नै उ पनि छ, एक्सपिरियन्स पनि छ होइन। त्यो सानसानो ड्यामेजलाई चाहिँ चाँडो अपरेसनमा ल्याउने समस्या नहोला। अब ठुलो फिजिकल इन्फ्रास्ट्रक्चर नै वास आउट भएको प्रोजेक्टहरूलाई चाहिँ अलिकति फेरि राम्रो अध्ययन गरेर गर्न केही समय लाग्ला, त्यो कति समय भनेको चाहिँ त्यसको लागि त फेरि एउटा स्टडी टिम बस्नु पर्ला, उनीहरूले स्टडी गर्नु पर्ला, फेटे भन्नु पनि गाह्रो छ अहिले।
9: त्यो अहिले अनुमानकै भरमा यति वर्ष भनेर भन्न सक्ने अवस्था हुँदैन, अब कमिटी बनाउने होला, अब कुन कुनलाई अलिकति चाँडो प्राथमिकतामा राखेर निर्माण गर्नुपर्ने होला लगायतको कुराहरूमा पनि भर पर्ने
0: हो। हजुर पक्कै पनि त्यो अब त्यो एउटा पाटो हो, अर्को भनेको अब त्यसपछि हामीले फाइनेन्सियल एसिडेन्सहरू ठुल्ठुलो प्रोजेक्टहरू जस्तो 1,000 MW 200 MW त अब एक लेभलको काम भइसकेको थियो, इन्सुरेन्सबाट सर्टन अमाउन्टहरू त हामीले फेरि पाउन सकिएला है, इन्सुरेन्स क्लेम गर्दाखेरि आउन सक्यो, तर त्यसपछिको चाहिँ अब चलिरहेको त्यो कति वर्ष भएर अपरेसनमा आइसकेको जुन अहिले मैले भनेको पिपिएको एउटा ड्युरेसन हुन्छ त्यो हामी सबै क्यालकुलेसन गर्दा फाइनेन्सियली चाहिँ कतिको अब त्यो प्रोजेक्टहरू फिजिबल र लुक्रेटिभ छन् है, त्यो आधारबाट पनि स्टडी गर्नु पर्ला, या गभर्मेन्टले केही प्याकेज ल्याइदियो भने गभर्मेन्टको प्याकेज पनि आउन सक्ने सम्भावना पनि छ, किनभने ठुलो लस हो। त्यस्तो प्याकेजहरू आएर प्रोजेक्ट बेसिसमा चाहिँ यो प्रोजेक्टलाई यतिसम्म एक्सटेन्ड गर्न सकिन्छ, यो प्रोजेक्टलाई यतिसम्म एक्सटेन्ड गर्न सकिन्छ, यो प्रोजेक्टलाई यसरी बनाउन सकिन्छ भने त्यो भयो भने अब प्रोजेक्टहरूलाई फेरि सुरु रिभाइभ गरेर पहिलाकै हिसाबले ल्याउनु नसकेला हुन सकिँदैन.
9: जुन अहिलेको क्षति छ, अहिलेको मात्र होइन अघिल्लो वर्ष पनि क्षति भयो, पटक पटक यो प्राकृतिक, तपाईँले अघि भन्नुभएको थियो ग्लोबल वार्मिङको कुराहरू, कार्बन उत्सर्जनको कुराहरूले गर्दाखेरि हिमालयन सुनामीको प्रकोप बढ़िरहेको छ भन्ने अब अन्तर्राष्ट्रिय संचार माध्यमहरूले पनि बताइरहेका छन्. यसले चाहिँ के संकेत गर्छ नेपालमा हाइड्रो पावरको क्षेत्रमा, के संकेत दिइरहेको छ?
0: हाम्रो फिल्डमा चाहिँ हाम्रो पहिला इन्टेन्सन कस्तो हुन्थ्यो भन्दा स्नो फिल्ड रिभरहरूले चाहिँ अब हाइड्रो पावर राम्रो जेनेरेसन हुन्छ, त्यसमा पानीको कमी हुँदैन भनेर स्नो फिल्ड रिभरमा चाहिँ हामीहरू धेरै टार्गेट गर्थ्यौँ. अहिले स्नो फिल्ड रिभरमा जहिले पनि यो क्लाइमेट चेन्जले गर्दाखेरि यस्ता प्राकृतिक विपत्तिहरू आइराख्न सक्ने सम्भावना बढी भयो. अब यसलाई चाहिँ अब स्टडीको फेजमा हामीले अब डिटेल डिजाइन फेजमा या फेरि स्टडी लेभलमा चाहिँ त्यहाँ माथिको ग्लफहरू के कति छन्, त्यो ग्लफहरूको चाहिँ अब यो प्रोजेक्ट ड्युरेसनमा चाहिँ आउटबर्स्ट हुने सम्भावना कति छ, त्यो लेभलकै स्टडी गरेर अब ग्लफ आउटबर्स्ट भयो भने हामीले प्रोजेक्टको लोकेसनलाई चेन्ज गर्नुपर्ने हुन सक्ला होइन, त्यो लेभलको स्टडी गरेर बनाउन सकिने भन्ने त होइन. तर त्यसले चाहिँ अब प्रोजेक्टलाई फाइनेन्सियल्ली कतिको चाहिँ सपोर्ट गर्छ, अब त्यो सबै लेभलको स्टडी गर्दाखेरि प्रोजेक्ट बनाउने हाम्रो एउटा बजेट हुन्छ, प्रोजेक्ट बनाउनको लागि एउटा हामीले छुट्याएको पैसाहरू हुन्छ, त्योभन्दा धेरै माथि जाने हुन्छ. त्यो त्यस्तो अलि अप्ठ्यारा खालको ठाउँमा भएको प्रोजेक्टलाई चाहिँ गभर्मेन्टले आउटबर्स्टको पनि ग्लेसियर लेक आउटबर्स्टहरूको पनि स्टडी गर्ने, त्योसँग हुने क्षतिहरूको स्टडी गरेर प्रोजेक्टलाई चाहिँ अब रिडिजाइन या रिमोडल गर्दाखेरि लाग्ने खर्च गभर्मेन्टले कुनै तरिकाले अब त्यसलाई कम्पेन्सेट गर्न सक्ने पनि राम्रो प्रोजेक्ट जसले चाहिँ अब एकदम राम्रो जेनेरेसन हुन सक्ने, धेरै राम्रो जब दिन सक्ने प्रोजेक्टलाई गभर्मेन्टले त्यो गर्न सक्ने पनि आधार त रहन्छ. त्यही भएर अब यो हिमालयन यो जुन क्लाइमेट चेन्जले त पक्कै पनि असर पुरेको छ, यो क्लाइमेट चेन्जले गर्दा बारम्बार बाढी आउने प्रोजेक्टहरूलाई डिस्टर्ब गर्ने छ. अब यो क्लाइमेट चेन्जको असरहरूलाई चाहिँ हामीले प्रोजेक्टको डिजाइन फेजमै स्टडी गर्नुपर्ने देखिहाल्छ. अब प्रोजेक्टलाई पहिला चाहिँ हामीले इन्भाइरोमेन्टल एस्पेक्ट भनेर इन्भाइरोमेन्टल इम्प्याक्ट एसेसमेन्ट भनेर इन्भाइरोमेन्ट र सोसियलसँग चाहिँ अलिक जोड्थ्यौँ, त्यो भनेको ग्लेसियर लेक आउटबर्स्टसँग अलिक माथिसम्म पुगेका थिएनौँ, त्यसपछि क्लाइमेट चेन्जका इस्युहरूलाई त्यसलाई कभर गरेका थिएनौँ. अब चाहिँ त्यो लेभलको स्टडी पनि इन्कर्पोरेट गर्नुपर्ने हो कि, या हाम्रो गाइडलाइनहरूमा डिजाइन गाइडलाइनमा, या हाम्रो हाइड्रो पावरको पावर हाउस डिजाइन गाइडलाइनदेखि लिएर हाइड्रो पावर डिजाइन गाइडलाइनमा त्यो लेभलको स्टडीहरूलाई चाहिँ इन्कर्पोरेट गरेर गभर्मेन्टको अथोरिटीहरू जस्तो डिओडी इआरसीहरूले एउटा गाइडलाइन नै बनाउने हो कि विज्ञहरूसँग सल्लाह गरेर, त्यो गऱ्यो भने चाहिँ मान्छेले त्यो भयो भने अब गाइडलाइनमै आइसकेपछि मान्छेले त्यो त्यति मिनिमम त रिक्वायरमेन्ट फुल गर्नै पर्यो. त्यो भएर अब क्लाइमेट चेन्जलाई पनि कसरी मिनिमाइज गर्न सकिन्छ, अब मिनिमाइज गर्ने त हाम्रो नेपालको हातमा छैन किनभने नेपालले क्लाइमेट यो ग्लोबल कार्बन डाइअक्साइड उत्सर्जन नै 0.05% गराएको छ भन्ने आइरहेको छ अहिलेदेखि. त्यसलाई चाहिँ अब कसरी चाहिँ अब त्यसको क्षतिलाई कन्ट्रोल गर्न सकिन्छ भन्ने चाहिँ स्टडी हुनु पर्ला.
9: अब अलिकति जनशक्तिको कुरा गर्दाखेरि रिजन सर, अब जति पनि हाइड्रो क्षति भइसकेको छ, सरकारले ढिलो चाँडो पुनर्निर्माणको काम प्रक्रिया सुरु गर्छ, त्यसमा यो अहिलेको समयमा चाहिँ ठ्याक्कै पर्याप्त जनशक्ति उत्पादन भनौँ अथवा होला कि नहोला त्यो क्षेत्रमा खटाउनुको लागि चाहिँ भेटिन्छन् अथवा भेटिँदैनन्?
0: जनशक्ति उत्पादन त हामीहरूको अहिले हाम्रो इन्जिनियरिङ स्टडीहरूको पनि रेकर्डहरू नै राम्रै छन्, नेपालमा बस्ने भन्दा बाह्रजना खोज्नेहरूको चाहिँ अलिकति क्वान्टिटी बढी नै देखिरहेको छ होइन. अब त्यो उत्पादनलाई हामीले चाहिँ यतातिर डाइभर्ट गर्न सक्यौँ, नेपालकै हाइड्रो पावर डेभलपमेन्टमा, नेपालकै यो इन्फ्रास्ट्रक्चर डेभलपमेन्टमा डिप्लोइ गर्न सक्यौँ भने जनशक्ति उत्पादनमा त समस्या छ जस्तो मलाई लाग्दैन. तर जुन एक्सपिरियन्स मेन पावरहरू छ, त्यो एक्सपिरियन्सलाई चाहिँ हामीले तत्काल चाहिँ अब एक्सपिरियन्स मेन पावरहरूको जुन हामीले युज गर्यौँ एक्सपिरियन्स मेन पावरहरू हामीसँग अहिले हुनुहुन्न, उहाँहरूकोलाई चाहिँ मिनिमाइज उहाँहरूको एब्सेन्सलाई मिनिमाइज गर्न चाहिँ हामीले सर्ट टर्म चाहिँ अब ट्रेनिङहरू मेन पावर डेभलपमेन्टहरू चुप्पो पहिला अब हाम्रो धेरै विज्ञहरू सर हुनुहुन्छ, एनएबाट रिटायर हुनुभएको सर हुनुहुन्छ, जिओडीबाट रिटायर हुनुभएको सर हुनुहुन्छ, उहाँहरूलाई युज गरेर सर्ट टर्म ट्रेनिङहरू चाहिँ हाइड्रो पावरमा जानुभन्दा अगाडि या ठुलो प्रोजेक्ट बन्नुभन्दा अगाडि हामीले रिक्रुट गर्ने स्टाफहरूलाई उहाँहरू मार्फत चाहिँ सर्ट टर्म एक महिना, डेढ महिना, दुई महिना सर्ट टर्म ट्रेनिङ चाहिँ अब यसरी काम गर्नुपर्छ, यो हुन्छ हाम्रो डकुमेन्ट मेन्टेन गर्ने मोडालिटी, हाम्रो डिजाइन ड्रइङहरूमा यो हेर्नुपर्छ, हामीले अनुमति दिँदा यी यस्ता यस्ता कुराहरूलाई ध्यानमा दिएर गर्नुपर्छ भनेर फ्रेसर इन्जिनियरलाई पनि हामीले त्यो लेभलको ट्रेनिङ गरेर पठाउन सक्यौँ भने त्यसले पनि एक लेभलको उहाँहरूको एब्सेन्सलाई चाहिँ अलिकति फुलफिल गर्छ कि भन्ने हो.
9: एउटा भय अथवा हिचकिचाहरू जुन अहिलेको अवस्थाले सृजना गर्न सक्ला भन्ने अघि हामी कुराकानी पनि गरौँ, त्यतापट्टि आकर्षण बढ्ला भन्न सकिन्छ?
0: आकर्षण त हजुरको के हो भने हामीले आकर्षित गर्न सक्नु पर्यो होइन अब किनभने नेपालीको टेन्डेन्सी अहिले जुन फ्रेसर पास आउटहरू जो जो देखिनुहुन्छ उनीहरूको टेन्डेन्सी चाहिँ के छ भन्दा पास आउट हुने बित्तिकै हामीले विदेशमा पनि छ अब हाइड्रो पावरमा पनि अब हाइड्रो पावर बनाउनु पनि गाइडलाइनहरू त्यो गाइडलाइन भनेको डिजाइन गाइडलाइन मात्र होइन त्यसपछि म्यान पावरलाई डिप्लोयमेन्ट गाइडलाइन पनि एउटा बनाउनु पर्ने हो कि या म्यान पावरको मिनिमम यति ट्रेनिङ हुनुपर्छ म्यान पावरको पे स्केल मिनिमम यति हुनुपर्छ भनेर त्यो गाइडलाइनको तर्फ पनि अब सरकारले केही वर्कआउट गर्नुपर्ने हो कि जस्तो लागेको छ नत्र कुनै प्रोजेक्टमा हेर्नु भने हामीले अब मान्छेलाई जब चाहिएको छ नेपालमा बसेको छ सस्तोमा पनि अब हाइड्रो पावरमा अब रिमोट एरियामा गएर बसेको काम गरेको हुन्छौँ है अब त्यसलाई चाहिँ मिनिमाइज गर्नलाई मिनिमम यति चाहिँ वेजेस बनाउनुपर्छ जुन हामीले अहिले क्षमता छ इन्जिनियरिङले हो तर त्यो वेजेस उसले पाइरहेको छ कि छैन त्यसलाई पनि त मेन्टेन गर्नु पऱ्यो होइन अब त्यो वेजेसलाई बढाउनु पर्ने हो कि त्यसमा पनि अब गभर्मेन्टले चाहिँ एक लेभलको स्टडी गर्नुपर्ने जस्तो लागेको छ अब मान्छेलाई आकर्षित गर्नलाई चाहिँ टाइमली ट्रेनिङ दिने अब त्यसपछि ट्रेनिङ भनेको नेपालभित्रको ट्रेनिङ होला या नेपालभित्रको विद्यालयबाट ट्रेनिङ होला या एउटा ग्रुप अफ पिपललाई अब हाइड्रो पावर बनाएर देशहरूमा जस्तो राम्रो हाइड्रो पावर बनाएर हुन्छ इन्डिया चाइनातिर पठाएर ग्रुप ग्रुपमा चाहिँ ट्रेनिङ गराउनु हो कि जसले गर्दा मान्छेहरू पास आउट हुने जुन होइन नेपालमा पनि हाइड्रो पावरको पोटेन्सियल छ हाइड्रो पावरको पोटेन्सियल त नभएको होइन तर हाइड्रो पावरमा काम गर्न सकिन्छ पोटेन्सियल त नेपालमा हाइड्रो पावर धेरै छ अब हामीले यो त बारम्बार सुन्नु पनि गर्छौँ हाइड्रो पावरमा काम गर्न सकिन्छ राम्रो पे प्याकेज छ त्यसले गर्दा चाहिँ हाम्रो बाहिर जाने हुन्छ बट नेपालमा बस्यो भने अलिकति हामीलाई परिवारसँग नजिकमै काम गर्नु पनि सजिलो हो भनेर त्यसरी चाहिँ उहाँहरूलाई आकर्षित गर्नुपर्ने अरू विभिन्न उपाय पनि होलान् होइन यो चाहिँ अब छलफल गर्दै गएपछि आकर्षित गर्ने उपायहरू निस्केलान् अब मैले देखेर चाहिँ एउटा पे स्किल भयो उहाँहरूलाई फेसिलिटिज भयो ट्रेनिङ भयो मान्छेहरूलाई चाहिँ उहाँहरूको के भन्छ उहाँहरूको आफूलाई काम गर्नेको फिल्डमा चाहिँ अब अलिकति आकर्षित गरेर फाइहाल्नु पर्ने विभिन्न फिल्डहरू हुन्छन् आकर्षित गरेर उहाँहरूले कुन फिल्डमा चाहिँ उहाँहरूलाई अलिकति काम गर्न मन छ त्यो फिल्डतिर उहाँहरूलाई चाहिँ त्यो फिल्डमा त्यो फिल्डको विषयमा चाहिँ ट्रेनिङ दिने कि त्यो गर्दाखेरि पक्कै पनि अहिलेको क्षणिक छ महिना एक वर्षलाई चाहिँ अलिकति दुःख हुन्छ मान्छेहरू गर्न खोज्दैन त्यसपछि चाहिँ फेरि हामीले मेन पावर त हाइड्रो पावर नेपालमा बनाउँछौँ नि यी यस्ता यस्ता कुराहरूलाई पनि हामीले ध्यानमा राखेर यी कुराहरूमा छलफल गरेर यी कुराहरूलाई अगाडि नबढाइकन त सम्भव जस्तो लाग्दैन
8: कार्यक्रम देश परदेशमा आज हामी जलविद्युत क्षेत्रमा हुने मानवीय क्षति त्यसले दक्ष जनशक्तिमा पार्ने असर र जोखिमपूर्ण कार्यस्थलको सुरक्षा व्यवस्थापनका विषयमा जलविद्युत विज्ञ रिजन पौडेलसँग कुराकानी गरिरहेका छौ उहाँसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
10: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर 9 देखि 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
12: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्

0: ভাগরা কাশ্তানে যান জানো রেডিও নেটওয়ার্ক
1: उज्यालो रेडियो नेटवर्क मा तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाई आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com बाट सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी जलविद्युत क्षेत्रमा हुने प्राकृतिक विपद र मानवीय क्षतिले दक्ष जनशक्ति व्यवस्थापनमा पारेको प्रभाव, श्रमिकको सुरक्षा र दीर्घकालीन समाधानका उपाय बारे जलविद्युत विज्ञ रिजन पौडेलसँग कुराकानी गरिरहेका छौं। अब जलविद्युत क्षेत्रमा आकर्षण बारेको कुराकानी सुनौ।
2: हाइड्रोमा आकर्षण देखिने मुख्य कारण रमोत्व प्याकेज पनि थियो अनि अर्को के भन्छ ट्रेनिङहरू। अब हाइड्रो पावर भनेको एउटा लिमिटेड पर्सनहरू मात्र हाइड्रो पावरमा काम गर्छ, जसले गर्दा एउटा प्रोजेक्टहरू चाहिँ अर्को प्रोजेक्टमा जान सक्ने आधारहरू धेरै छन्। जब अर्को प्रोजेक्टमा जाँदाखेरि पेसल बन्न सक्ने मान्छेहरूको एक्सपिरियन्स जति एक्सपिरियन्स बढ्यो त्यति बेला अर्को प्रोजेक्टमा स्विच गर्दाखेरि त्यसको चाहिँ अब त्यो एक्सपिरियन्सको आधारमा उसले आफ्नो त्यो प्याकेजहरूलाई बढाउन सक्थ्यो। त्यो एउटा भयो। अरू ट्रेनिङहरू जस्तो अब ट्रेनिङ भनेको नेपालभित्र पनि नेपाल बाहिर पनि हाइड्रो पावरमा काम गर्ने मान्छेहरूले ट्रेनिङ पाइरहन्छन्। अनि अझ पहिला हेर्ने भने विदेशीमा बसेर काम गर्न पाउने अपर्च्युनिटीहरू पनि थियो। अझ नेपाली हामी सक्षम भएर धेरै नेपाली नै हुनुहुन्छ, नेपालीहरूले गरिरहनु भएको छ। धेरै जस्तो विदेशीहरूको चाहिँ अहिले ठुलो प्रोजेक्टहरूमा मात्रै इन्भल्भ हुन्छ। सानो प्रोजेक्ट अब हामीले देखिहाल्यौँ 80-85 दिनको सबैभन्दा ठुलो नेपाली प्राइभेट डेभलपरले बनाउने प्रोजेक्ट पनि सबै नेपाली नै इन्भल्भमेन्ट थियो है। त्यही भएर पछि भविष्यको लागि चाहिँ हामीले सुन्दै आएको भने नेपालको लागि चाहिँ हाइड्रो पावर नै अब सबैभन्दा फाइनेन्सियल बुम हो। त्यसले गर्दा चाहिँ भविष्य बनाउनको लागि हाइड्रो पावरमै लाग्नुपर्छ भन्नेले पनि मान्छेहरू लागिरहनु भएको थियो। ट्रेनिङ प्याकेज अब त्यसपछि उहाँहरूको फेसिलिटिजहरूले गर्दा पनि मान्छे इन्ट्रेस्टेड हुनुहुन्थ्यो पहिला काम गर्नको लागि।
3: यो अलिकति बिमाको कुरा गर्दाखेरि प्रोत्साहन भत्ता लगायतका जति पनि एक्स्ट्रा कुराहरू छन् एउटा श्रमिक अथवा एउटा व्यक्तिहरू जति पनि पाउनुहुन्छ यो हाइड्रोमा काम गर्ने, त्यो चाहिँ कतिको भइरहेको छ पछिल्लो समय?
2: अनि हाम्रो इन्स्टिट्युसनलाइज कर्पोरेट अफिसहरूले चाहिँ राम्रो प्रिपेरेड छ नभए होइन, उहाँले यस्तो सानो कुरामा चाहिँ पैसा नदिने धुलो दिने भन्ने छैन। हाइड्रो पावरमा काम गर्दाखेरि उहाँहरूलाई पनि सुरुमा चाहिँ फाइनेन्सियल एक्सपिरियन्स भयो अरे हाइड्रो पावरमा लाग्ने आफ्नो पुँजीहरूले बमबाट लोन लिएपछि फाइनेन्सियल एक्सपिरियन्स हुन्छ, बल्ल हाइड्रो पावरमा लाग्ने, हाइड्रो पावरमा लाग्दाखेरि त्यसपछि मान्छेलाई एक्सपिरियन्स भइसकेपछि पैसा दिने समस्या भयो। राम्रो कम्पनीहरूको त्यो थियो। सानसानो कम्पनीहरूको सानसानो प्रोजेक्टहरूले अब त्यसमा चाहिँ समयमा पैसा नदिएको, पैसा होल्ड गरेको, दिनुपर्ने एसएसएफहरूको या त्यसपछि यो सञ्चय कोषहरूको पैसा पनि ढिलो हालिदिएको भन्ने चाहिँ सुनिन्थ्यो। दिँदै नदिएर त्यो लेभलको आन्दोलन भएर त्यो लेभलको मान्छेहरूले आफ्नो ग्रेभिन्सेसहरू पुगेको पनि देखिया त छैन। पैसा नदिएको भनेर ढिलो चाँडो दिनु त दिनुभयो नदिएर। अब त्यो प्याकेजहरू पक्कै पनि राम्रो थियो। अब साइड बसिएपछि अब त्योहरूले भने जस्तो यो उहरू चाहिँ अब जुन हामीले के भत्ता भन्छौँ त्यसलाई भन्दाखेरि प्रोत्साहन भत्ताहरू पनि साइड बसपछि एउटा साइड एउटा हामीहरूको विकट स्थानको भत्ता प्रोत्साहन भत्ता ती गरेर प्याकेज चाहिँ राम्रै हुन्थ्यो बनाउँथ्यो। अब राम्रो कम्पनीहरूले पक्कै दिइरहनु भएको थियो, उनीहरूको समस्या भएन। अब जसले चाहिँ अब हाइड्रो पावर पनि सबै राम्रै छन् भन्ने पनि छैन। जसले चाहिँ स्वास्थ्यमा बनाउनु खोज्नु, जसले चाहिँ अब एकदमै स्टाफहरूलाई नै पैसामा दिनु खोज्नु, उहाँहरूले चाहिँ ढिलो दिनु होला तर नदिएको भन्ने चाहिँ सुनिएको छैन।
3: भोजन सर, यो विपदकै बारेमा र यो विपदले गरेको असरको बारेमा कुरा गर्दाखेरि जुन हाम्रो एउटा यो भूगोलमा जुन असर भयो त्यस्तै खालको असर विदेशमा हुँदाखेरि विदेशी देशहरूले चाहिँ त्यसको डिफेन्स चाहिँ कसरी गर्नुहुन्थ्यो, त्यसको कुनै उदाहरण छ तपाईँसँग?
2: विदेशी देशहरूमा गर्दाखेरि अब मैले आफूले देखिहाल्नु चाहिँ विदेशी देशमा इमर्जेन्सी इभ्याकुएसन टनलहरू जस्तो हामीले अब हामीले यो अन्डरग्राउन्ड पावर हाउसले प्रयोग गर्दाखेरि अन्डरग्राउन्ड पावर हाउसमा हामीले अहिलेसम्म देखेको पावर हाउसहरू त्यहाँ त्यो कोरिडोरमा भएको सिलिङमा रसागरीमा युटिवानमा अनि त्यसपछि सबै युटिवानमा इमर्जेन्सी इभ्याकुएसन टनल भन्ने चाहिँ त्यो देशहरू इमर्जेन्सी भयो भने इभ्याकुएट गर्नुपर्ने कसरी इभ्याकुएट हुने भन्ने त्यो प्लान चाहिँ अब थियो। तर त्यो बाढी ल्याएर त्यो इमर्जेन्सी इभ्याकुएसन टनल पनि थुनियो कि त्यो पनि हुनसक्छ। एउटा इमर्जेन्सी इभ्याकुएसन टनल चाहिँ अब कस्तो देखियो भन्दा हाम्रो मेन एसेस टनल भन्दा हाई लेभलमा चाहिँ बनाउनु पर्ने देखियो। किनभने मेरो रिसर्च टनलबाट पानी पर्छ मेरो रिसर्च टनलको चाहिँ स्लोप हाइड्रो पावर थ्री इन्क्लाइनबाट गएको त्यतातिर स्लोप चाहिँ अलिक बढी भएको गहिरो हाइड्रो पावरको पावर प्लान्टतिर गहिरो हुनाले सपोर्ट बगेर पावर प्लान्टतिर आयो अब एउटा इमर्जेन्सी इरिगेसन टनल भयो अर्को विदेशमा चाहिँ के पनि सुनिएको थियो भन्दाखेरि अब वाटर टाइट एउटा रुम बनाउने त्यो रुममा चाहिँ अक्सिजन सिलिन्डरहरू त्यसपछि खाद्यान्नहरू आवाजतिर पुग्ने गरे चाहिँ त्यो रुममा सुरुमा चाहिँ मेन्टेन गरेर राखिराख्ने ती कुराहरू केही गरी अब यस्तो फ्लड भयो भने मान्छे त्यहाँ बसेको छ एयर टाइट रुममा बस्छन् अनि आठ दस दिनसम्म चाहिँ उहाँहरूको समस्या केही पनि भएन त्यो आठ दस दिनमा चाहिँ उहाँहरूसँग अब सोफिस्टिकेटेड इक्विपमेन्टहरू पनि छ अब उहाँसँग म्यान पावर पनि छ त्यो ड्युरेसनमा त उहाँहरू जसरी पनि इभ्याकुएट गर्न जानुहुन्छ हाम्रो चाहिँ अब यो वान अफ द फर्स्ट टाइप भयो है यो किनभने यो सोचेको आयो चिटपुर सामान हुन्छ बाढी आएको मान्छे

0: भन्ने यो यस्तो हुन्छ भनेर. अब चाहिँ अरू पनि हाइड्रो पावरमा चाहिँ हामी सबै जो अन्डरग्राउन्ड होस् या सर्फेस होस् त्यसमा चाहिँ अब डिएम फेजदेखि नै इमर्जेन्सी इभ्याकुएसन मेन पावरको लस चाहिँ कसरी मिनिमाइज गर्ने त्यो लेभलको चाहिँ डिजाइनमै इन्कर्पोरेट गर्नुपर्ने हुन्छ जस्तो लाग्छ.
1: अलिकति यो हाइड्रो पावरमा काम गर्ने जति पनि कामदारहरू हुनुहुन्छ उहाँहरूको त्यो वासस्थानको कुरा पनि गर्न चाहे जुन हाइड्रो पावर आयोजन स्थलहरूमा चाहिँ जति पनि कामदार चाहिँ बसोबास गर्ने आवास खोलाको छेउछाउमा बनाइन्छ त्यो सुरक्षाको हिसाबले चाहिँ कतिको सुरक्षित ठाउँमा निर्माण भइरहेका छन् एउटा विज्ञको हिसाबले भन्दाखेरि जति दूरी खोलाबाट हुनुपर्ने हो उचाइ हुनुपर्ने हो त्यो चाहिँ मापदण्ड अनुसार पूरा भएका छन् कि छैनन्.
0: स्टडीको फेजमा हामीले जुन बेला स्टडी गर्छौँ त्यतिखेरको फ्लड प्लेन लेभलभन्दा माथि नै राखेको हुन्छ किनभने कसैको पनि लस त्यो अब कन्ट्राक्टरको मेन पावरको लस कन्ट्राक्टरको इन्फ्रास्ट्रक्चरको लस फिजिकल प्रपर्टीको लस अल्टिमेटली हुने त डेभलपरकै लस हो. त्यही भएर हामीहरूले फ्लड प्लेनभन्दा माथि नै सबै हामीहरूको यो लजिङहरूको लागि स्टोरेजको लागि दुई स्पेसहरू चाहिँ त्यही नै हो. तर कस्तो हुन्छ भन्दा अब त्यो चाहिँ अनइमेजिनेबल पनि हुन्छ कहिलेकाहीँ जस्तो ठुलो बाढी आउने त्यो टु प्लेन लेभलभन्दा माथि पनि हुनसक्छ आइ पनि रहन्छ. त्यो हाइड्रोको ड्युरिङ कन्स्ट्रक्सनमा चाहिने मेटेरियलहरू वासआउट पनि भइहाल्छ. अहिले त अब जानी जानी कसैले पनि लगेर त्यो फ्लड प्लेन लेभलभन्दा तल राख्ने त्यो त हुँदैन काम पनि हुँदैन. काम गर्दा गर्दै कहिलेकाहीँ काम गर्दैछ त्यो लेभलमा तलमा एकैचोटि फ्लड आयो भने त्यो ड्यामेज हुनु मान्छे काम गर्दाखेरि ड्यामेज हुनसक्ने सामानहरू बगेर आएर लाग्न सक्ने त्यो चाहिँ हुँदैन. तर वासस्थानलाई नै चाहिँ फ्लड प्लेन लेभलभन्दा तल राखेको चाहिँ त्यो त्यो त्यो त्यो त किनभने रेगुलर मोनिटरिङ पनि हुन्छ. हामीसँग हाइड्रो पावर बनाउँदाखेरि कन्स्ट्रक्सन पिरियडमा चाहिँ रेगुलर मोनिटरिङलाई डिओडीकोहरू पनि जानुभएको हुन्छ प्राविधिकहरू एनजीको प्राविधिक पनि जानुभएको हुन्छ इन्भाइरोमेन्टल एसेसमेन्ट हुन्छ. त्यो लेभलको नेग्लिजेन्स चाहिँ कतै पनि हुँदैन. अब काम गर्ने क्रममा अब इमिडिएट फ्लड आयो भने चाहिँ वासआउट हुनसक्ने सम्भावना छ.
1: त्यसमा पनि यो अर्ली वार्निङ सिस्टम पूर्व सूचना प्रणाली चाहिँ ती ठाउँहरूमा चाहिँ कसरी राखिएका हुन्छन्?
0: हाम्रो प्रोजेक्टमा अर्ली वार्निङ सिस्टमहरू चाहिँ इन्ट्याक्ट नै हुन्छ. जस्तो अब हेडवर्स लेभलमा फ्लड आयो हेडवर्स साइडमा फ्लड आएको थाहा पाएन उसले चाहिँ अर्ली वार्निङ त्यो बजारहरू बजाएर होटल बजाएर पावरहरूसँग इन्फर्म गर्ने चाहिँ आउँछ. राम्रो प्रोजेक्टहरू ठुल्ठुलो प्रोजेक्टहरूमा त्यो युज पनि भएको छ. जुन प्रोजेक्टहरूमा चाहिँ अलिकति इन्भाइरोमेन्टल मोनिटरिङहरू राम्रो भएको हुन्छ टिम राम्रो छ त्यो हुन्छ. सानसानो प्रोजेक्टमा 5-7 मेगावाटको प्रोजेक्ट 10 मेगावाटको प्रोजेक्टमा त्यो फिजिकल पनि नहोला राख्न चाह्यो भने चाहिँ ठुलो कष्ट होइन त्यो है त्यो राखेको देखिया छैन. त्यसलाई पनि अब हामीले अहिले भनेपछि स्टडी लेभलको
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
2: The BBC World Service, right here on Zeno.fm. And the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
1: सिचुएसनमा चाहिँ प्रभावकारी हुन्छ कि हुँदैन अर्ली वार्निङ सिस्टम अथवा त्यो त्यसको प्रभावकारिता बढाउनको लागि चाहिँ कति अन्तरालमा चाहिँ त्यो त्यसको इफेक्टिभनेसलाई चाहिँ गर्नुपर्ने हो?
0: यस्तो छ अर्ली वार्निङ सिस्टम हामीले प्रोजेक्ट हेर्दाखेरि अर्ली वार्निङ सिस्टमको बजार पनि बढेको छ मान्छेको भागेर पनि देखाएको छ. तर यो त्यसमा के भन्दा मान्छेले इमेजिनै नगरेको यत्रो फ्लड एकैचोटि किनभने फ्लड आउँदाखेरि त बिस्तारै वाटर लेभल बढ्दै बढ्दै बढ्दै आएको देखिन्छ अनि मान्छेहरू प्रिपेयर भएर भाग्दै भाग्छन्. त्यो बेलामा चाहिँ ह्युमन क्याजुअलिटीहरू इन्फ्रास्ट्रक्चर क्याजुअलिटी एकदम कम हुन्छ. तर यो लेभलको आउँछ भनेर माथिबाट प्रि इन्फर्मेसन पनि भएन होला कि यो फ्लड एन्ड फ्लड यो आउटब्रस्ट नै भएको छ यति लेभलसम्म आएको छ नयाँ गर्न नसोचेको नै भएर भन्ने इन्फर्मेसन आएको भए मान्छे भाग्थे. पहिला पनि बाढी आइरहन्थ्यो त्यही भएर हामीले चाहिँ अब पहिलाकै जस्तो बाढी होला अलिकति प्रिपेयर गरेर ल्यापटप सेपटप बोक्छौँ अब त्यसपछि आफ्नो पानीको बोतल बोक्छु अब जान्छु भन्ने समय पनि कसैले पाएनै होला होइन. त्यो त्यो भएर अर्ली वार्निङ त भयो तर अर्ली वार्निङको चाहिँ अब ग्राभिटी कति

0: जुन फ्लडको त्यो इन्फर्मेसन आएन. अब कसै कसैले चाहिँ अब फ्लड आउँदाखेरि चाहिँ अब आफ्नो इन्भाइरोमेन्टको अनि त्यसपछि अब सेफ्टीहरूलाई चाहिँ एक्टिभेट गर्नको लागि अरू कुनै कुनै मतलब ड्रिल पनि सुरु गरेको अरे, अब सेफ्टी कसरी गर्ने, अब फ्लड आउँछ त्यहाँबाट मेन पावर र त्यसपछि फिजिकल इन्फ्रास्ट्रक्चर त्यहाँबाट कसरी मिनिमाइज गर्ने भनेर त्यो लेभलको डिस्कसन हुन थाल्यो अरे होइन. त्यो अब त्यो प्रब्लम पनि किन भयो भने मान्छेलाई यो लेभलको फ्लड आउँछ यत्रो हाई फ्लड सबै सोरेर लान्छ भन्ने त इन्फर्मेसन भएन. पहिला पनि आइरहन्थ्यो कोरिडोरमा आउँदाखेरि अब जुन इन्फ्रास्ट्रक्चर अहिले बगायो त्यो इन्फ्रास्ट्रक्चरहरू त पहिला बचेका थिए यतिको आउँछ भन्ने मान्छेले इमेजिनै गर्न नसकेर हुन्छ जस्तो लाग्छ मलाई.
1: अर्ली वार्निङ सिस्टमलाई अलिकति परिष्कृत रूपमा डेभलप गरेर जति पनि मानवीय क्षति छ त्यसलाई न्यूनीकरण गर्ने तरिकाले गर्न सक्ने सम्भावना चाहिँ के छन् कि छैन?
0: इन्टरनेसनल प्र्याक्टिस होला सर, मलाई पनि ठ्याक्कै यसको जानकारी भएन होइन. अर्ली वार्निङ चाहिँ अब त्यो बजार बदल्दा बजारको पनि डिफ्रेन्ट टाइप होला, होटलहरूको पनि अब कुन लेभलको फ्लडमा कुन बजार बस्नु भन्नु होला प्र्याक्टिस होला. मैले पनि ठ्याक्कै यो भन्नु चाहिँ सकिनँ, अब अलिकति इन्भाइरोमेन्टतिर सेफ्टीतिर बस्नु मान्छेलाई हुन सक्नुहुन्छ होला. तर त्यसलाई पनि अबको लेभलको स्टडीमा इन्टरनेसनल प्र्याक्टिसहरू हेरेर कसरी क्याटेगोराइज गर्ने त्यसरी जानुपर्छ कि जस्तो लाग्छ.
1: यो कामदारहरूको हकमा चाहिँ जुन अनिवार्य दुर्घटना भइसकेपछि उहाँहरूको जीवन बिमाका कुराहरू अथवा भनौँ न अहिले भएका नीतिका कुराहरूमा चाहिँ अहिले चाहिँ कस्तो आवश्यकता छ र यसमा चाहिँ के सुधार आवश्यक छ?
0: जीवन बिमा त अब त्यो गभर्मेन्टको पोलिसी नै परेको हुनाले जीवन बिमा सबै कामदारको पत्र पनि छ भन्ने लागेको छ. जे गभर्मेन्टको रिक्वायरमेन्ट हो त्यो चाहिँ भएकै हुन्छ, किनभने यहाँ अहिले जुन असर भएको प्रोजेक्ट छ सबै चाहिँ ठुलो प्रोजेक्टहरू जुनै नगर्ने खालको प्रोजेक्टहरू चाहिँ छैनन्. ठुलो प्रोजेक्टहरू छन् उहाँहरूले गरे होला नगर्ने भन्ने कुरा हुँदैन. अब बिमा अनुसारको अब उहाँहरूले पाउनुपर्ने भुक्तान चाहिँ कति समयमा दिने, अब गभर्मेन्ट अझै पनि रिस्क अपरेसनमै हुनाले त्यो लेभलसम्म त्यतातिर अझै मान्छेको गभर्मेन्टको या हाम्रो चाहिँ त्यो त्यतातिर पुगिसकेको छैन होला सोचाइ होइन. अब पाउनुपर्ने बिमा चाहिँ उहाँहरूले पक्कै पाउनुहुन्छ, हुनुपर्ने बिमा भएको छ, किनभने इन्टरनेसनल फाइनेन्सियल एजेन्सीहरूले पनि गरेका छन् युट्युबहरूमा र सरकारीमा पनि बिमा नगरिकन, यो सरकारको प्रोजेक्ट हो बिमा नगरिकन कामदारहरू लिने हुँदैन. युट्युबमा पनि त्यही होला, थ्रिमिङमा पनि त्यही होला. अब जुन लाङटाङ खोला भन्ने छ लाङटाङ खोलामा पनि कमिसनको फेरमा थियो भने सबै बिमा भएर बसेका हुन्छ स्टाफहरू. अब कति ड्युरेसनमा उनीहरूले पाउनुपर्ने बिमाको रकम पाउने त्यो भन्ने चाहिँ अब डिस्कसन हुँदै पनि होला उहाँहरूको प्रोजेक्ट वाइज प्रोजेक्टले चाहिँ आफ्नो बिमा कम्पनीहरूसँग डिस्कसन हुँदै पनि होला. त्यो पाउनु हुने त पक्कै पनि पाउनुहुन्छ उहाँहरूले. त्यसमा त अब नदिनु भन्ने अब त्यसमा नदिन खोज्ने भन्ने गभर्मेन्टले पनि अब त्यो बिमा कम्पनीले अलटाल गर्ने त पक्कै पनि छैन होला यसमा.

0: कुराहरू पनि छ. सर्वोपरि गइरहन्छ कि अवस्था फेरिन्छ पनि?
1: पक्कै पनि फेरिन्छ. केही समयलाई चाहिँ अब जस्तो हामीले भुजेलको एक्जाम्पल लियौँ भने भुजेलको छ महिना आठ महिना हामी सबैजनालाई चाहिँ त्यो पक्कै पनि फेरिन्छ. केही समयलाई चाहिँ अब जस्तो हामीले भुजेलको एक्जाम्पल लियौँ भने भुजेलको छ महिना आठ महिना हामी सबैजनालाई चाहिँ त्यो अलिकति

0: คนไม่ลงเราเลยชัดเลยถ้าอยู่คนเดียวนะว่าจะไปทำอะไรชิฟตี้มันก็มันไม่จบอะไรก็จะต้องลากเดินนะเออเอลิจาเดปาร์ชิกาเออเอาเนี่ยอารมณ์ประเด็นบันทึกนี้เจ้าเนี่ยชิฟต์เลยเจ้าพรีมพรายที่มาราคาเนี่ยอะไรบันทึกว่าเนี่ยเจ้าเอลิปาร์ชิกาก็จะดีขึ้นเลย
1: ยูดัสวาก็ต้องทำเป็นบันทึกสารพัฒนาหัวอารมณ์ทั้งวันก็ต้องชนะไอ้เจ้าหน้าเราเองนะที่ไอ้เจ้าหน้าเจ้าที่ไอ้เจ้าหน้าเราไม่ก่อรู้ก่อนนี่ยูก็ต้องมาพูดชิกาคุระเอาจะคิดที่เด็กนี่มาสักที
0: ส่วนนั้นเราแบบก่อนหน้าที่จะโปรเจกต์ตรงนี้เรามีสตูดิโอฟิล์มให้เราแล้วที่เราทำงานที่อินดัลโลกคีปาร์ติชันอินดัลอัลบั้มนั้นคีปาร์ติเลเวลชั่นพันยี่ร้อยสักส่วนทุเรียนวันนี้สตูดิโอนี้ก็รู้อันนี้ฟลอปพิมพ์เลเวลเราแค่นั้นเราเองเราดิสคัสมีว่าที่ฟลอปพิมพ์เลเวลมันก็เพราะว่าจะแบบนั้นฟลอปพิมพ์มันก็อินดัลโลกมาที่ประเทศเราก็แคมป์บริเวณให้ดูเนี่ยว่าที่แคมป์เลเวลสักส่วนจะอันนี้มาที่นี่เราบริการวันละ10บาทCostum in the one that came to the Mosley Power of Samuel Chamarago, from the local government, the travel time got on the Bunu. They were all output very different. In the middle of the region, our testimony come over the army. On your own, when they have a project or operation group, your construction group is magic. Design figured the Hine is to go over some discussion about it.के कस्तो पोलिसी ल्याउँदाखेरि चाहिँ अब यो जुन वर्षा फ्लडले गर्दा क्षति भयो त्यो क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ त्यो पोलिसीको डिस्कसन चाहिँ अब इन्डियाले सुरु पनि हुन्छ होला अब जुन हामीले रेस्क्यु दिन सकेपछि हुनु पनि पर्ने देखिन्छ अब त्यसलाई चाहिँ एज अ गाइडलाइन नै बनाएर गभर्मेन्टले स्टडी इम्प्लिमेन्ट गरेर त्यो त्यो कदम त चाल्नु पर्ने देखिया छ
1: अन्तिममा चाहिँ कार्यक्रम सुनेर बस्ने सबै नागरिकहरू जति पनि हुनुहुन्छ विशेष गरी हाइड्रो पावरसँग सम्बन्धित अथवा त्यो क्षेत्रमा रुचि राख्ने मान्छेहरू एउटा विज्ञको हिसाबले चाहिँ उहाँहरूलाई के सुझाव सल्लाह सन्देश सरकारलाई होस् अथवा प्रभावितलाई होस् अथवा त्यो क्षेत्रमा रुचि राख्ने जति पनि हामी जनशक्तिका कुरा गरौँ इन्जिनियरिङका कुराकानी गरौँ आम श्रमिकका कुराकानी गरौँ सबैलाई चाहिँ
0: यो जुन वर्षा फ्लडको इन्फ्रास्ट्रक्चर र ह्युमन लस भयो त्यसले चाहिँ एक लेभलको क्षति पुर्याएको छ नेपालको हाइड्रो पावर सेक्टरमा तर यसले चाहिँ हामी हतोत्साही भइहाल्नु पर्ने अब हाइड्रो पावरै नबनाउने हाइड्रो पावरतिर हाम्रो अगाडि नबढाउने भन्नेतिर चाहिँ नजाउने अब यसलाई चाहिँ अब भविष्यमा यस्तो भइहाल्यो भने किनभने यो भविष्यमा यो लेभलको होला भन्ने पनि देखिने यो त कस्तो भन्दाखेरि यो त डिजास्टरै हो यो त होइन यो प्रलय नै हो यो भविष्यमा इमिडिएटली नहोला पनि या हुन पनि सक्छ यो भयो भने पनि हामीले यसलाई कसरी मिनिमाइज गर्न सक्ने त डिजाइन फेजदेखि लिएर अब इम्प्लिमेन्टेसन कन्स्ट्रक्सन अपरेसन फेजमा चाहिँ अब कसरी चाहिँ यसलाई मिनिमाइज गर्न सकिन्छ यो लेभल चाहिँ भयो भने किन यो लेभलको त एउटा त हामीले हाइएस्ट लेभलको भयो हाइएस्ट लेभलको भइसक्यो अब हामीले यसलाई बेसलाइन मानेर यो लेभलको हुँदाखेरि चाहिँ हामी कसरी सेफ गर्न सक्छौँ कसरी हाम्रो स्ट्रक्चरहरूलाई सेफली राख्न सक्छौँ भनेर अब डिजाइन पनि हुनुपर्ने भयो अब नयाँ जो इन्जिनियरिङ पढ्दै गर्नुभएको भाइ बहिनीहरू हुनुहुन्छ भने उहाँहरूले पनि अब हाइड्रो पावरमा त फ्युचर छैन भनेर हतोत्साही हुने होइन हाइड्रो पावरमा फ्युचर छ नेपालको हाइड्रो पावरमा जहिले पनि किनभने हाइड्रो पावरमै नेपालको वान अफ द फाइनेन्सियली नेपाललाई चाहिँ अगाडि बढाउनको लागि हाइड्रो पावर नै सबभन्दा राम्रो सेक्टर हो र टुरिज्म हो भन्ने आइरहेछ त्यही भएर हाइड्रो पावरमा चाहिँ अब आउँदाखेरि एउटा लेभलको स्टडी सिद्धिएपछि ट्रेनिङहरू चाहिँ अनि त्यसपछि मेन पावर डेभलपमेन्टको यो इन्स्टिट्युसनहरूले त्यो लेभलको पनि ट्रेनिङहरूतिर पनि ध्यान दिने ट्रेनिङ इन्स्टिट्युसनहरू खोल्ने त्यसले गर्दाखेरि मान्छेहरूलाई चाहिँ इमिडिएटली हामीले मोबिलाइज गर्न सक्यौँ भने फ्युचरहरूबाटै पनि पहिलाको एक्सपिरियन्स मेन पावरहरूको चाहिँ पुरै क्षतिपूर्ति गरिन सकिए पनि फ्युचरहरूबाट पनि उहाँहरूको 20-30% स्केलमा चाहिँ काम गराउन सकिन्छ है र पुरानो विज्ञ सरहरू त्यसपछि हाइड्रो पावरमा काम गर्नुभएको हाइड्रो पावरमा लागिरहेका सबैजना बसेर अब यसलाई कसरी मान्छेहरूले कसरी आकर्षित गर्ने त अब स्टुडेन्टहरूलाई यो हाइड्रो पावरमा काम गर्ने कसरी आकर्षित गर्ने फिजिक त्यो डोनरहरूलाई पनि हामीले आकर्षित गर्नुपर्ने बाहिरबाट त जसरी डोनरहरूले पैसा इन्जेक्ट गर्नु भएन भने ठुल्ठुलो प्रोजेक्टहरूलाई सम्भावना पनि कम छ त्यही भएर डोनरहरूलाई पनि कन्फिडेन्समा लिएर हाइड्रो पावरमा काम गर्न आउने स्टाफहरू के अरे स्टुडेन्टहरू पनि कन्फिडेन्स लिएर अब यसलाई चाहिँ एकदमै सेफ्टी प्रोटोकल एउटा मिनिमम क्राइटेरिया बनाउने त्यसलाई चाहिँ कहिले पनि त्योभन्दा तल नजाने गरी अनि मान्छेहरूले मेन पावरहरूलाई चाहिँ अब हामीले कसरी चाहिँ आकर्षित गर्ने भन्ने एउटा प्याकेजहरूमा पनि डिस्कसन गर्न सकिन्छ अब मेन पावरहरूले कसरी चाहिँ मोटिभेट गर्ने त्यो लेभलको डिसिसन गरेर हाइड्रो पावरमा अझ प्रभावकारी ढङ्गले लाग्नु पर्ने देखिन्छ.
1: अवसर थियो, अवसर छ र अवसर रहिरहनेछ
0: पक्कै पनि. यो त बाँकी अवसर त जहिले पनि छैन पावरको, यो रहिरहन्छ सधैँ.
1: हुन्छ सर, तपाईँको महत्वपूर्ण समय र जानकारीको लागि धेरै धेरै धन्यवाद.
0: हस् धन्यवाद.
2: उहाँ हुनुहुन्थ्यो जलविद्युत विज्ञ रिजन पौडेल. देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्याला अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले जलविद्युत क्षेत्रमा हुने प्राकृतिक विपद र मानवीय क्षतिले दक्ष जनशक्ति व्यवस्थापनमा पारेको प्रभाव, श्रमिकको सुरक्षा र दीर्घकालीन समाधानका उपायबारे कुराकानी गर्यौं. देश परदेशको आजको समय सकिन लाग्यो. कार्यक्रम सुन्नु भएकोमा तपाईलाई धन्यवाद. भोलि फेरि यही समयमा पानी र पर्वत विशेष कार्यक्रम बदलीले नेपाल लिएर आउनेछौ. उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz तथा उज्यालो अनलाइन .com मा खबर र जानकारी पढ्न तथा सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि बिदा माग्छु. नमस्कार.

0: बाढी र डुबानबाट बच्न के गर्ने?
1: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
0: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ,
1: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
0: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
1: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध आउँछको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
0: फोन 056-494-333, 493-555।
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
0: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
4: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
0: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
0: 0142-3888 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98

0: सीधा खुरा प्रश्न विचार
1: जानो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
2: राष्ट्रको शान किसान
3: अ कम्प्लीट फाइटिंग सोल्युशन्स

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नवयुवा आन्दोलनको 1 वर्ष पूरा, आज सार्वजनिक विदा। नागरिक फेरि सड़कमा आउनुपर्ने अवस्था बन्न नहुनेमा पूर्व प्रधानमन्त्री कार्कीको जोड़। भोटेको सिखो बाढ़ी प्रभावित क्षेत्रमा आज पनि खोज तथा उद्धारको काम निरन्तर। बाढ़ी प्रभावित बाल बालिकाको शिक्षाका लागि 1 अर्बको छात्रवृत्ति योजना। धादिङको धादिङ बेसी जोड्ने तुर्की खोला खण्डको वैकल्पिक सड़क आज 10 घण्टा बन्द। परेवादिर खण्डमा मर्मतपछि द्वितर्फी गाड़ी चल्न थाले। ओमानले साउदी जहाजमा 16 चालक दलका सदस्यको उद्धार गर्यो। 6 महिनादेखि अमेरिका इरान युद्ध निरन्तर। र एसीसी प्रिमियर कपमा अहिले नेपाल र हङकङ बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। आज भदौ 23 गते नवयुवा आन्दोलनको 1 वर्ष पूरा भएको छ। 1 वर्षको अवधिमा देशमा राजनैतिक रूपमा ठूलो परिवर्तन भएको छ। यस्तै आन्दोलनले उठाएको सुशासन र जवाबदेहिताको सवालमा अहिले राज्य संचालनको मूल बहसको हिस्सा बनेको छ। आन्दोलन अघि तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो। सामाजिक सञ्जालका प्लेटफर्ममाथि प्रतिबन्ध लगाएपछि युवामा असन्तुष्टि बढ़्यो। डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल केवल मनोरञ्जनको माध्यम थिएन। सूचना, व्यक्ति, शिक्षा, व्यवसाय, रोजगारी र सामाजिक सम्बन्धको महत्वपूर्ण आधार समेत बनिसकेको थियो। त्यसैले प्रतिबन्धलाई युवाले आफ्नो अभिव्यक्ति र डिजिटल अधिकारमाथिको हस्तक्षेपका रूपमा लिए। सामाजिक सञ्जालमै शुरू भएको विरोध केही दिनमै सड़कमा पोखिएको थियो। भदौ 23 र 24 गते 2 दिन भएको आन्दोलनमा काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा युवा प्रदर्शनकारीको उल्लेख्य उपस्थिति देखियो। भ्रष्टाचार नियन्त्रण, राजनैतिक जवाबदेहिता, सार्वजनिक संस्थामा सुधार, रोजगारी सिर्जना, अवसरमा समानता, पारदर्शिता र राज्य संचालनमा नयाँ पुस्ताको सहभागिता आन्दोलनका प्रमुख विषय थिए। सुशासन मुख्य एजेण्डा थियो। केही आशा लाग्दा कामको थालनी भए पनि युवाले खोजेको परिवर्तन अझै संस्थागत हुन सकेको छैन। आन्दोलनपछि लोकप्रिय मत पाएर प्रधानमन्त्री बनेका बालेन्द्र शाहले आन्दोलन सम्बन्धी प्रतिवेदन कार्यान्वयनमा व्यवस्था गर्नुभएको गुनासो छ। आन्दोलनको क्रममा 76 जनाले ज्यान गुमाएका थिए। ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक विदा दिएको छ। आज सार्वजनिक विदा भए पनि नेपाल राष्ट्र बैंकले आफ्नो र मातहतका कार्यालयमा अत्यावश्यक बैंकिङ सेवा भने खुला राख्ने भएको छ। प्राकृतिक विपदपछिको अवस्था र राहत कार्यलाई ध्यानमा राख्दै बैंकिङ काउन्टर तथा अत्यावश्यक सेवा बन्द नगरी नियमित रूपमा संचालन गर्न राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले निर्देशन दिएको हो। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले नागरिक फेरि सड़कमा आउनुपर्ने अवस्था सिर्जना हुन नहुने र यसका लागि सबै जिम्मेवार बन्नुपर्नेमा जोड़ दिनुभएको छ। नवयुवा आन्दोलनको 1 वर्ष पूरा भएको अवसरमा आज सामाजिक सञ्जालमा एक सन्देश मार्फत उहाँले राजनैतिक स्थायित्व संसदीय गणितले नभई शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्ने उल्लेख गर्नुभएको छ। सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्नुपर्नेमा उहाँको जोड़ छ। आन्दोलनको क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति हुनुका साथै कैयौं राष्ट्रिय सम्पदा र धरोहर गुमेको बताउँदै उहाँले यी चोटका घाउ सहायले कहिल्यै पुरिने बताउनु भएको छ। नवयुवा आन्दोलनबाट भएको जनधनको क्षतिको 1 वर्ष नबित्दै अहिले भोटेकोसी बाढ़ीको अर्को पीड़ा थपेको र यो बेला धैर्य, जिम्मेवारी र एकताका साथ प्रस्तुत हुन उहाँले सबैलाई आह्वान गर्नुभएको छ। भदौ 23 र 24 गते भएको नवयुवा आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार विघटन भई पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोसीको बाढ़ीपछि भइरहेको खोज तथा उद्धारको काम निरन्तर रहने बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले माथिल्लो त्रिशुली 1, त्रिशुली 3, जलविद्युत आयोजना लगायतमा खोजी कार्य जारी रहेको बताउनु भएको छ। उहाँका अनुसार खोज कार्यका लागि थप उपकरण लैजान प्रयास समेत भइरहेको छ। बाढ़ीका कारण प्रभावित विद्युत आयोजना क्षेत्रबाट धेरै मानिसहरू सम्पर्कविहीन भएको विवरण अनुसार खोजी र उद्धारको कार्य निरन्तर रहने उहाँले बताउनु भएको छ। यसैबीच भोटेकोसी नदीमा आएको बाढ़ीका कारण प्रभावित क्षेत्रहरूमा आवश्यक उद्धार कार्य, खोजी, राहत वितरण लगायत विस्थापित नागरिकको सुरक्षामा सामुदायिक प्रहरीलाई थप क्रियाशील बनाउन नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रभावित जिल्लामा परिपत्र गरिएको छ। प्रहरी प्रधान कार्यालयले बाढ़ी प्रभावित क्षेत्रको नदी किनारा, भग्नावशेष संरचना लगायत ठाउँमा सामुदायिक प्रहरीको टोली परिचालन गरी खोजीलाई थप प्रभावकारी बनाउन जोड़ दिएको हो। प्रभावित नागरिकको मनोभाव बुझी व्यवहार गर्ने, शव पहिचानमा सहायता, एम्बुलेन्स व्यवस्थापन, आपतकालीन रक्तदान कार्यक्रम, राहत वितरणमा सहायता, स्वास्थ्य उपचारमा सहायता र यात्रामा सहयोग बाहेक भीड़भाड़ तथा आपत्कालीन व्यवस्थापन में माइकिंग लगायत का काम करने गरी सामुदायिक प्रहरी परिचालन गर्न परिपत्र गरिएको हो। भोटेपछि बाढ़ीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले झण्डै 1 अर्ब रूपियाँ बराबरको सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले निजी क्षेत्रका विद्यालय संचालकको छात्र संगठनसँगको सहकार्यमा प्रारम्भिक बाल विकास शिक्षादेखि कक्षा 12 सम्म अध्ययनरत बाढ़ी प्रभावित विद्यार्थीलाई निशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले छात्रवृत्ति योजना कार्यक्रम ल्याएको हो। शिक्षा मन्त्री सस्मीर पोखरेलले हिजो छात्रवृत्ति योजना घोषणा गर्नुभयो। उहाँले देश तथा विदेशबाट प्राप्त सहयोगले विपदको समयमा सरकारलाई थप ऊर्जा र हौसला प्रदान गरेको समेत बताउनु भएको छ। योजना अनुसार विद्यार्थीलाई पूर्ण आंशिक तथा आवश्यक छात्रवृत्तिसँगै पाठ्य पुस्तक, पोशाक, शैक्षिक सामग्री, आवास तथा खाना लगायतका सुविधा उपलब्ध गराइनेछ। मन्त्रालयका सहसचिव श्री प्रसाद भट्टराईले प्रभावित विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरी तथ्याङ्कको आधारमा प्राथमिकता निर्धारण गरेर छात्रवृत्ति कार्यक्रम कार्यान्वयन गरिने बताउनुभयो। मन्त्रालयले छात्रवृत्ति योजनामा योगदान गर्न निजी क्षेत्र, व्यावसायिक क्षेत्र तथा सरकारी र गैर सरकारी संस्थाहरू अपील पनि गरेको छ। प्रारम्भिक विवरण अनुसार बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङका 19 विद्यालय पूर्ण तथा आंशिक रूपमा क्षति भएका छन्। बाढ़ीबाट 16 शिक्षक र 217 विद्यार्थी सम्पर्कविहीन रहेका तथा 9,742 विद्यार्थीको सिकाई प्रभावित भएको विवरणमा उल्लेख छ। यसैबीच आज 60 अन्तर्राष्ट्रिय साक्षरता दिवस मानव पृथ्वी र समृद्धिका लागि साक्षरता नाराका साथ विश्वभर मनाइनेछ। नेपालमा भोटेपछिको बाढ़ीले देशभोकमा रहेकोले सचिव स्तरीय बैठक बसेर यसपटक दिवस नमनाउने निर्णय भएको शिक्षा विभागको अनौपचारिक तथा वैकल्पिक शिक्षा शाखा निर्देशक माधव प्रसाद पोखरेलले जानकारी दिनुभयो। हरेक वर्ष सेप्टेम्बर 8 दिन अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने गरिन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भुङजुङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा संचालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षीय बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261, 596-617,
1: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5424।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ.
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा.
2: पैसामा छ शक्ति, पैसामा छ सहारा.
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म.
1: यो प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा.
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा.
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज. अब थप खबरहरू. धादिङको धादिङ बेसी जोड्ने फुर्के खोला खण्डको वैकल्पिक सड़क आज 10 घण्टा बन्द गरिएको छ. जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्ग अन्तर्गत फुर्के खोला खण्डमा प्रयोग भइरहेको वैकल्पिक सड़क मरमतका लागि आज बिहान 8 बजेदेखि बेलुका 6 बजेसम्म 10 घण्टा गाड़ीको आवागमन पूर्ण रूपमा बन्द गरेको जनाएको छ. भदौ 10 गतेको बाढ़ीले पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका दुई फुर्के खोलामा रहेको पक्की पुल बगाएपछि अहिले परेवाटार, पिपलटार, आदमटार, बेलिनटार, मासटार सड़कलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको थियो. यो वैकल्पिक सड़कमा थप मर्मत सम्मारको काम गर्नुपर्ने हुँदा आज बन्द गरिएको प्रशासनको भनाइ छ. सड़क बन्द रहने अवधिमा यात्रा गर्ने यात्रु तथा गाड़ीका लागि प्रशासनले अर्को वैकल्पिक मार्ग धादिङ बेसी सुनौला बजार भोरले कोशीखोला फोसेटार कल्लेरीटार वा वैकल्पिक मार्ग प्रयोग गर्न सूचना मार्फत अनुरोध गरेको छ. यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत धादिङको फुर्के खोला र मलेखु बजारको बीचमा पर्ने परेवावीर खण्डमा भने दुईतर्फी गाड़ी चल्न थालेका छन्. बाढ़ीका कारण क्षतिग्रस्त खण्डमा मर्मतपछि हिजो बेलुकादेखि गाड़ी चल्न थालेका जिल्ला प्रहरीकारले धादिङले जनाएको छ. यस्तै चरौदी नदीको कृष्णवीरमा पनि अवरूद्ध सड़क खुलाउने गरी काम हुँदै आएको छ. कृष्णवीरमा गाड़ी चल्न सक्ने गरी खुलाउन भने अझै केही दिन लाग्ने सड़क विभागले जनाएको छ. आज कोशी, बागमती र गण्डकी तथा लुम्बिनी प्रदेशको पहाड़ी र तराईका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ. त्यस्तै आज राति पनि मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी र तराईका एक दुई ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. ठूलो पानी पर्ने सम्भावित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ. अब विदेशको खबर. ओमानको नौसेनाले साउदी अरबको झण्डा बोकेका तेल ट्याङ्करबाट 16 जना चालक दलका सदस्यलाई उद्धार गरेको छ. तेल ट्याङ्कर जहाजमा एक हप्ता अघि हर्मुज जलमार्गमा इरानले आक्रमण गरेको थियो. त्यसपछि 16 जना चालक दलका सदस्यलाई उद्धार गरेको ओमानको समुद्री सुरक्षा केन्द्रले विज्ञप्ति मार्फत जनाएको छ. साउदी अरबको राष्ट्रिय ढुवानी कम्पनीले बुधबार हर्मुज जलमार्गमा ट्याङ्करमाथि आक्रमण हुँदा दुई फिलिपिनो नाविकको ज्यान गएको बताएको समाचार संस्था एएफपीले जनाएको छ. आक्रमणपछि अमेरिका र इरानबीच तनाव थप चुलिएको थियो. बितेका 6 महिनामा अमेरिका इरान युद्ध भने निरन्तर छ. इरानले रणनीतिक मार्ग हर्मुज जलमार्गमा आवागमन अवरूद्ध गरिरहेको छ भने अमेरिकाले इरानी बन्दरगाहमाथिको प्रतिबन्धलाई कायमी राखेको छ. अब खेल खबर. मलेसियामा चलिरहेको एसएससी प्रिमियर कपको समूह चरणमा आफ्नो अन्तिम खेलमा नेपालले अहिले हङकङसँग खेलिरहेको छ. खेल क्वालालम्पुरको बायोमास ओभलमा भइरहेको छ र टस जितेर हङकङले ब्याटिङ गरिरहेको छ. हङकङले ताजा अवस्थामा 19 ओभर 5 बलमा 6 विकेट गुमाएर 132 रन बनाएको छ. यसअघि नै सेमी फाइनलमा पुगेको नेपाल यो खेल जितेमा समूह विजेता बन्नेछ. 3 खेलमा नेपाल 6 अङ्क छ, तालिकाको शीर्ष स्थानमा छ. नेपालले आफ्नो पहिलो खेलमा बहराइनलाई 7 विकेट, आयोजक मलेसियालाई 6 विकेट र साउदी अरबलाई 5 विकेटले हराएको थियो. हङकङले 3 खेलमा 2 जित र 1 हार बिहोरेको छ. चारभन्जन भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक. युवा आन्दोलनको एक वर्ष पूरा आज सार्वजनिक विदा नागरिक फेरि सड़कमा आउनुपर्ने अवस्था बन्न नहुनेमा पूर्व प्रधानमन्त्री कार्कीको जोड़ भोटेकोशीको बाढ़ी प्रभावित क्षेत्रमा आज पनि खोज तथा उद्धारको काम निरन्तर बाढ़ी प्रभावित बाल बालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति योजना धादिङको धादिङदेखि जोड्ने फुर्के खोला खण्डको वैकल्पिक सड़क आज 10 घण्टा बन्द परेवावीर खण्डमा मरमतपछि दुईतर्फी गाड़ी चल्न थाले बंगाली साउदी जहाजबाट 16 चालक दलका सदस्यको उद्धार गर्यो 6 महिनादेखि अमेरिका इरान युद्ध भने निरन्तर र एसिसी प्रिमियर कपमा अहिले नेपाल र हङकङ बीचको खेल चल्दै
4: म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना गत 2026 अगस्त 20 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो सचेत छौं सही राष्ट्रिय विपत्तिको गुजीलाई गम्भीरतापूर्वक ध्यान दिए उक्त म्याराथनको मिति सारिएको हो यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अतीत सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ रेड पाण्डा नेटवर्क संघको सहकारीमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बिहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ अध्यक्ष निमा टेन्डु शेर्पा हिमाली स्वास्थ्य र वातावरण

गुड मर्निङ नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक स्वागत छ कार्यक्रम लोकीको बसाई लिएर सदाको जस्तै आज पनि उपस्थित बनिसकेका छु प्राविधिक मित्रको साथमा आवाजमा छु रेविका राई र सुनिदिनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोन एफएम 101.2 MHz कार्यक्रम लोकीलाई सुनिराख्नु भएको छ र आज पनि हामी यही समयलाई लिएर भने तपाईँको रेडियो सेटमा उपस्थित बनिसकेका छौँ हाम्रो सक्नुहुनेछ 97.5 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र विशेष तपाईँले हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लोकीलाई लिएर उपस्थित हुने गर्दछु र आज पनि हामी त्यही समयलाई लिएर भने तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौँ र आज विशेष गरिकन आज भदौ 23 गते रहेको छ र आज भदौ 23 गते चाहिँ के हो भन्दै गर्दाखेरि आज चाहिँ जेएनजी आन्दोलन भएको दिन रहेको छ है जुन चाहिँ एकदम नेपालमा चाहिँ जेएनजी आन्दोलन भएको ठ्याक्कै एक वर्ष पुगिसकेको छ र आज सार्वजनिक बिदा पनि रहेको छ है र कतिपय गाउँ ठाउँमा चाहिँ अहिलेको समयमा चाहिँ है कामतिर हुनुहुन्छ होला र कतिपय ठाउँमा चाहिँ अहिलेको समयमा खाना बनाउँदै खाना पकाउँदै पनि हुनुहुन्छ जस्तोसुकै अवस्थामा भए पनि आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै चाहिँ अगाडि बढ्नुहोला भन्न चाहे है र आज चाहिँ विशेष भदौ 23 गते नवयुवा आन्दोलनको एक वर्ष पूरा भएको छ जुन चाहिँ नेपालमा चाहिँ एक वर्षको अवधिमा देशमा राजनीतिक रूपमा ठूलो परिवर्तन पनि भएको छ है आन्दोलनले उठाएको सुशासन र जवाबदेहिताका सवालमा हुने राज्य सञ्चालनको मूल बहस पनि बहसको हिस्सा पनि बनेको छ र आन्दोलन अघि तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो र प्रतिबन्ध र सामाजिक सञ्जालका प्लेटफर्ममाथि प्रतिबन्ध लगाएपछि युवामा असन्तुष्टि बढ़ेको थियो र डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल केवल मनोरञ्जनको माध्यम मात्र नभएर सूचना अभिव्यक्ति शिक्षा व्यवसाय रोजगारी र सामाजिक सम्बन्धको महत्वपूर्ण आधार समेत बनिसकेको थियो है जुन चाहिँ भदौ 23 र 24 गते चाहिँ दुई दिन चाहिँ एकदम काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा युवा प्रदर्शनकारीको उल्लेख उपस्थिति देखेको थियो र आज आन्दोलनपछि लोकप्रिय मत पाएर प्रधानमन्त्री बनेका बालेन्द्र शाहले आन्दोलन सम्बन्धी प्रतिवेदन कार्यान्वयनमा व्यवस्था गर्नुभएको गुनासो पनि रहेको छ आन्दोलनका क्रममा जम्मा 76 जनाले चाहिँ ज्यान गुमाएको थियो एकदम दुःखद घटना पनि रहेको छ है आन्दोलनका क्रममा चाहिँ 76 जनाले दुःखद निधन पनि ज्यान पनि गुमाएका छन् ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा चाहिँ आज सरकारले आज सार्वजनिक विदा पनि दिएको छ जुन चाहिँ आज जेएनजी आन्दोलनको विदा रहेको छ है नवयुवा जेएनजी आन्दोलनको विदा रहेको छ आज सार्वजनिक विदा भए पनि नेपाल राष्ट्र बैंक र आफ्ना मार्फतका अत्यावश्यक बैंकिङ सेवा भने खुल्ला राख्ने भएको छ प्राकृतिक विपद पछिको अवस्था राहत कार्यान्वयनमा राख्दै बैंकिङ काउन्टर र अत्यावश्यक सेवा बन्द नगरी नियमित रूपमा सञ्चालन गर्न राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमले विभागले निर्देशन दिएको छ है कार्यक्रममा सहभागिता पनि जनाउन सक्नुहुनेछ 97.5 लाइन हुँदै कार्यक्रममा सहभागिता पनि जनाउन सक्नुहुनेछ है तपाईँको लागि भने टेलिफोन लाइन एकदम खुला रहेको छ टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत हेलो नमस्कार गुड मर्निङ नमस्ते नमस्कार कहाँ बाटोको बोल्नुहुन्छ के भन्नुभयो तपाईँको नाम एकपटक भन्नुहोस् है रुन्जी शेर्पा सुर्खुमबाट हो कि प्रश्न राख्न चाहे रुन्जीजीको लागि मानव न्याय शास्त्रका लेखकको हुन् बाल कृष्ण श्रम ओके एन्सर हामी लग गर्छ यसको सबै त रहेको छ जय स्थिति मल्ल रहेको छ है ओके दोस्रो प्रश्न राख्न चाहे तपाईँको लागि दोस्रो प्रश्न यसो रहेको छ तपाईँको लागि फिफा विश्वकप 2026 कति संस्करण रहेको थियो सोह्र भन्नुहोस् ओके सलामी लग गर्छ
यसको सही उत्तर भन्दै थिए साथीको फोन डिस्कनेक्ट भइसकेको छ, पुनः प्रयास गर्नुहोला भनेर चाहे यही प्रश्न अर्को साथीलाई सोधेछु। नेपाल फिफा विश्वकप 2026 कति स्थान कति संस्करण रहेको थियो यो प्रश्न म साथीलाई सोधेछु। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार। नमस्ते नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ? सन्देश राई खुटाङबाट। ओके, सन्देशीको लागि प्रश्न राख्न चाहिए, फिफा विश्वकप 2026 कति संस्करण रहेको छ? 2100 भन्नुहुन्छ? 2300 भन्नुहुन्छ? ओके, हामी सलामी ल गर्दैछौ। बधाई छ, तपाईँले पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न सन्देशीको लागि यस्तो रहेको छ, गोर्खा राज्यका संस्थापक को हुन्? के भन्नुभयो? राम शाह। ओके, आन्सर हामी ल गर्छौं। बधाई छ सन्देश, तपाईँको लकी नम्बर 13 रहेको छ है, 14 रहेको छ है। ओके, तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे, तेस्रो प्रश्न यस्तो रहेको छ तपाईँको लागि, तेस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, सन् 1522 मा पृथ्वीको पूरा चक्कर लगाउन कोलम्बसले प्रयोग गरेको जहाजको नाम के हो?

0: ओके साथी मन्त्र खुटियाबाट सन्देश राई पनि लकी नम्बर प्राप्त गरेर भनी साथी छुटि सक्नु भएको छ। आउनु समय नै सर 9964 49 50 57 70 को लाइन हुँदै कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। साथी लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालौ। हेलो नमस्कार। नमस्कार हजुर। नमस्कार, कहाँबाट को हुनुहुन्छ? रेडियो हाम्रो अलिकति कुनै बेला रेडियोमा समस्या आउँछ, धेरै पानी पर्छ, कुनै बेला समस्या हुन्छ र समस्या भएको बेला चाहिँ कुनै बेला रेडियो बस्दैन। तपाईँले अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ है प्रेम प्रसादजी। ओके प्रेम प्रसादजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ। प्रश्न राख्न चाहे सन् 1522 पृथ्वीको पूरा चक्कर लगाउन कोलम्बसले प्रयोग गरेको जहाजको नाम के रहेको थियो? भिक्टोरिया भन्नुहुन्छ। ओके आन्सर ल गर्छौं। बधाई छ। पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ तपाईँको लागि। दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, विमानको उचाइ नाप्ने यन्त्रलाई के भनिन्छ? अल्टिमिटर। ओके आन्सर हामी गर्दैछौ। बधाई छ प्रेम प्रसादजी, तपाईँको लकी नम्बर 15 रहेको छ है। ओके तेस्रो प्रश्न राख्न चाहे तपाईँको लागि तेस्रो प्रश्न यस्तो रहेको छ, भित्री ग्रह भन्नाले कुन ग्रहलाई जनाउँछ? मंगल भन्नुभयो। ओके आन्सर हामी ल गर्दैछौ। मंगल नभएर बुध र शुक्र रहेको छ है। ओके अहिले छिटो साथी हुनुहुन्थ्यो उदयपुरबाट प्रेम प्रसादजी। प्रेम प्रसादजी भने पनि लकी नम्बर प्राप्त गरेर पनि साथी छुटिसक्नु भएको छ र अब चाहिँ भने हामी कार्यक्रम लकीको पहिलो अनि छोटो विश्राम जाने बेला भइसकेको छ। पहिलो अनि छोटो विश्राम जानेछौ, विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।
1: ये काम ठट्टै मायो भैसा जान लाग्यो, जाँदैन बाँच्न खेर पर्ख लिन आउला।
2: होइन ए कान्छा, गीत गाउँदै कता हिँड्ने?
3: जापानिज भाषा पढेर जापान जाउ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
2: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है।
3: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
2: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानिज भाषा पढ्ने अनि जापान जाने।
3: होइन ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
2: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
3: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कतिखेर हुने रहेछ?
2: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफ्नो सिट सुरक्षित गरिहाले कान्छा।
3: ल दिदी, म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
4: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क 98550 17979 र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, OBGI एजुकेशन कन्सल्टेन्सी नेपाल, चावहिल तुच्चेपाटी, काठमाडौँ।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्याद थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टद्वारा जनहितमा जारी सन्देश।

0: कार्यक्रम लकी को पहिलो अनि सूर्य विश्रामलाई पनि पार गरेर भने फेरि पनि तपाईको रेडियो सेटमा उपस्थित भइसकेका छौ। सुन्दनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोनी फिल्म 101.2 MHz मा कार्यक्रम लकीलाई सुनिराख्नु भएको छ। आउन सक्नुहुनेछ 9956 5570 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईको लागि भने टेलिफोन एकदम खुला रहेको छ। तपाईँ हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लोकीलाई लिएर उपस्थित हुने गर्दछ। र आज पनि हामी त्यही समयलाई लिएर भने तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्थ्यो, साथीको फोन भने डिस्कनेक्ट भइसकेको छ। फेरि कोही साथी हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्कार। गुड मर्निङ। नमस्ते, नमस्कार। कहाँबाट कल गर्नुहुन्छ?
1: उदयपुरबाट
0: सौगात तामाङ। सौगातजी, यो समयमा के गरिदिनुहुन्छ नि?
1: यो समयमा बसिरहेको भनौँ न,
0: बसी बसाई गरिदिनुहुन्छ। लिक्षित कार्यक्रममा सहभागिता जनाउनु भएको छ सौगातजी। सौगातजीको लागि प्रश्न राख्न चाहन्छु घेन्द्र सुन्नलाई त।
1: हुन्छ,
0: प्रश्न यस्तो रहेको छ, तपाईँको लागि बेलायत र नेपाल र बेलायत बीचको सन्धि कहिले भएको? सन्मा भन्नुहोला। यसको सुरु त रहेको छ सन् 1923 रहेको छ है। दोस्रो प्रश्न राख्न चाहे तपाईँको लागि, दोस्रो प्रश्न यस्तो रहेको छ, बृहस्पतिका उपग्रह मध्ये सबैभन्दा ठूलो उपग्रह कुन हो? यसको चाहिँ उत्तर रहेको छ गेनिमिड रहेको छ है। साथी हुनुहुन्थ्यो उदयपुरबाट सौगात तामाङ। सौगातजीले पनि प्रयास गरेर भने साथी सुटिसक्नु भएको छ। आउन सक्नुहुनेछ 9956 5570 को लाइनमा। कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्कार। नमस्ते, नमस्कार। कहाँबाट को बोल्दिनुहुन्छ? प्युठानबाट ऋषिराम पाण्डे। ओके ऋषिरामजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ, प्रश्न राख्न चाहिए है त। प्रश्न यस्तो रहेको छ ऋषिरामजीको लागि, तपाईँको लागि प्रश्न यसको यस्तो रहेको छ, नेपालको तर्फबाट सारका चौथो महासचिवका रूपमा कार्यरत व्यक्ति को थिए? नेपालको तर्फबाट सारका चौथो महासचिवका रूपमा कार्यरत व्यक्ति को थिए? यसको चाहिँ उत्तर रहेको छ यादव कान्त सिलवाल रहेको छ है। ओके दोस्रो प्रश्न राख्न चाहे तपाईँको लागि, दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, प्रति व्यक्ति आय सबैभन्दा बढ़ी भएको आसियान सदस्य राष्ट्र कुन हो? यसको चाहिँ उत्तर रहेको छ सिङ्गापुर रहेको छ है। ओके अहिले भने छिटो साथी हुनुहुन्थ्यो प्युठानबाट ऋषिरामजी। ऋषिरामजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ। आउन सक्नुहुनेछ 9956 5570 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्कार। नमस्ते, नमस्कार। कहाँबाट कुमल दिनुहुन्छ? लक्ष्मी मिरिङ सिंह उदयपुरबाट। ओके लक्ष्मीजीको लागि पहिलो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नलाई त। नेपाल राष्ट्र बैंकका गवर्नरको नियुक्ति कसले गर्छ? नेपाल राष्ट्र बैंकका गवर्नरको नियुक्ति कसले गर्छ? नेपाल सरकारले ज्ञान सलामी नगर्छन्। बधाई छ। पहिलो प्रश्नको उसले उत्तर दिनुभएको छ। तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ। राणा कालमा सामान्य जनताले पाउने उच्च पद के रहेको थियो? राणा कालमा सामान्य जनताले पाउने उच्च पद के रहेको थियो? सुब्बा भन्नुहोस्। ओके, आन्सर हामी लगाउँछौं। बधाई छ लक्ष्मीजी, तपाईँको लकी नम्बर 16 रहेको छ। ओके, तपाईँको लागि तेस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ। विक्रम सम्वत 1990 सालको महाभूकम्पको केन्द्रबिन्दु कहाँ रहेको थियो? उदयपुर भन्नुहुन्छ। ओके, आन्सर हामी लक गर्छौं। छुट्टीलाई साथी हुनुहुन्थ्यो दिपुरबाट लक्ष्मी मिडिङ सिंहले पनि प्रयास गरेर भने साथी लकी नम्बर प्राप्त गरिकन पनि छुट्टी सक्नु भएको छ। लक्ष्मी मिडिङ सिंह यहाँ आउन सक्नुहुनेछ। 9064949।

एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिता को संस्करण संचालन होने संबंधी एक मापी दुतोषी गांवपालिका को आयोजना में गांवपालिका को पर्यटन प्रबंधन प्रकृति संरक्षण तथा खेलकूद को विकास करने उद्देश्य ले आगामी 2083 मंसूर 17 गते पद अनुसार सन 2026 दिसंबर 3 तारीख का दिन खुला तथा उमेरगत समूह में संचालन होने अंतरराष्ट्रीय स्तर को एभरेस्ट भ्यू ट्रेल रेस 48 किलोमीटर प्रतियोगिता में खिलाड़ी सहभागी भईदी होना का हार्दिक अनुरोध करद सहभागी खिलाड़ी का उमेर समूह 18 वर्ष देखि 29 वर्ष सम्मको उमेर समूह महिला र पुरुष दुवै तर्फ 30 वर्ष देखि 49 वर्ष सम्मको उमेर समूह महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सो भन्दा माथिको उमेर समूह महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय हुनेले नगद 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30-49 वर्ष उमेर समूहका लागि प्रथम द्वितीय र तृतीय हुनेले 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गते सम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय खुल्ने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश सम्पर्क नम्बर 98-42-8,452-40 सदस्य राजकुमार भाई सम्पर्क नम्बर 98-60-1-37-40 उपस्थित विश्वको पनि मिति समय र स्थान मिति 2083 मंसूर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रंगशाला रेस शुरू हुने मिति समय र स्थान 2083 मंसूर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रंगशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97-45-40-02-60 अनुराज बस्नेत 98-51-17-24-19 विपिन तामाङ 98-62-93-02-64 र राजकुमार राई 98-52-85-54-57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटौती गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू एकास्ती बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू एकास्ती बिरामी घाइते भए कुनै अङ्ग भङ्ग अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत

0: यस संगठनको कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि 3 वर्ष ग्यालरी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको निमित्त भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, प्रवेश परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। सब जानकारीका लागि 98/51/0556, 98/41/28/45/47 र 98/42/84/87/75। गीता घिमिरे क्याम्पस प्रमुख, सोलुखुम्बु कानून क्याम्पस कलिडी। उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
1: मलाई मुखलाई घाटेको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
3: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: जहाँबाट चल्किन्छ सगरमाथा, जहाँबाट छचल्किन्छ दुध कोशी, त्यहीबाट गुन्जन छ तपाईँ हाम्रै आवाज।
6: धर्म, रीति रिवाज र संस्कृति सम्मानमा सधैँ अगाडि, सामुदायिक रेडियो सोलु एफएम 101.2 MHz।
7: लक्की स्पोन्सर्ड बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर, सोलु दुध कुण्ड नगरपालिका 5 सल्लेरी, सोलु खुम्बु।
8: कार्यक्रम लकीको दोस्रो अनि अन्तिम विश्राम लाइफ हुने पार गरेर भने तपाईँको रेडियो सेटमा फेरि पनि उपस्थित भइसकेका छौ। सुन्नुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलेफिम 101.2 MHz कार्यक्रमलाई सुनिरहनु भएको छ। आउन सक्नुहुनेछ 97/49/5570 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है। र कार्यक्रम लकीको बसाइमा छौं। कार्यक्रमको अन्तिम अन्तिम चरणमा पनि हामी आइसकेका छौ। टेलिफोन लाइनमा सोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो भन्दै थिए, साथीको फोन पनि डिस्कनेक्ट भइसकेको छ है। पुनः प्रयास चाहिँ गर्न नपुग्नु होला भन्न चाहन्छु। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो, हेलो नमस्कार। नमस्कार भन्दै थिए, साथीको फोन फेरि पनि डिस्कनेक्ट भइ नै सकेको छ। प्रयास गर्न चिन्ह भुल्नु होला भन्न चाहन्छु। 97/64/49/70 को लाइन हुँदै कार्यक्रममा सहभागिता पनि जनाउन सक्नुहुनेछ। र विशेष तपाईँ हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रज्ञामा निरन्तर कार्यक्रम लोकीलाई लिएर उपस्थित हुने गर्दछु। राज पनि हामी त्यही समयलाई लिएर उपस्थित भइ नै सकेका छौ। दिनफुलानमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो, हेलो नमस्कार। सबिन तामाङ खोटाङको बडा पोखरीबाट हो कि सबिनजी? यो समयमा के गरिदिनुहुन्छ? प्रोग्राम सुन्दै बसी बसाई गरिदिनुहुन्छ। ल ठिक छ त सबिनजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ, तपाईँको लागि प्रश्न राख्छु, ध्यान दिएर सुन्नलाई। प्रश्न तपाईँको लागि यस्तो रहेको छ, विक्रम सम्बत 1990 1992 सालको महाभूकम्पको केन्द्रबिन्दु कहाँ रहेको थियो? विक्रम सम्वत 1990 सालको महाभूकम्पको केन्द्रबिन्दु कहाँ रहेको थियो? जापान भन्नुहुन्छ। ओके, आन्सरलाई हामी लक गर्दै ओके, यसको चाहिँ उत्तर रहेको छ भारतको मोतिहारी रहेको छ है। ओके, दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ। कार्यालय समय फागुनदेखि कार्तिकसम्म 10-5 र मंसिरदेखि माघसम्म 10-4 कायम गर्ने को हुन? कार्यालय समय फागुनदेखि कार्तिकसम्म 10-5 र मंसिरदेखि माघसम्म 10-4 कायम गर्ने को हुन? चन्द्र शमशेर भन्नुहुन्छ। ओके, आन्सर हामी नगर्छौं। ओके, साथी हुनुहुन्थ्यो खोटाङबाट सबिन तमाङ। सबिनजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ। कार्यालय समय फागुनदेखि कार्तिकसम्म 10-5 र मंसिरदेखि माघसम्म 10-4 काम गर्ने को हुने? यसको सही उत्तर रहेको छ पद्मा शमशेर रहेको छ। र अवश्य पनि हामी साथीहरूको फोन लाइन लिन सक्दैनौ है, किनकि कार्यक्रमले निर्धारित गरेको समय सकिसकेको छ। र आज धेरैजना साथीले कल ट्राई गर्नुभयो, सुनेर साथ दिनुभयो र आफ्नो व्यस्तको बाजु तुम्हें हामीलाई अन्तिम समयसम्म सुनेर साथ दिनुहुने तमाम श्रोतालाई विशेष धन्यवाद दिन चाहन्छु। कल ट्राई गर्नुहुने सहभागिता जनाउनुहुने साथीहरूमध्ये साथीहरूले लकी नम्बर प्राप्त गर्नुभएको साथ तीनजना साथीले लकी नम्बर प्राप्त गर्नुभएको छ। सन्देश राई खुट्याङबाट हुनुहुन्थ्यो, सन्देशीको लकी नम्बर 16, प्रेम प्रसाद भण्डारी उदयपुरबाट हुनुहुन्थ्यो, प्रेम प्रसादजीको 15 र उदयपुरबाट हुनुहुन्थ्यो लक्ष्मी मिरिङसिंह, लक्ष्मी मिरिङसिंहको लकी नम्बर 16 रहेको छ। कवि नसुरक्षित साथ टिपोट गरिराख्नुहोला भन्न चाहे। सम्पूर्ण साथीलाई सम्पूर्ण श्रोतालाई विशेष धन्यवाद दिँदै विशेष धन्यवाद दिन चाहन्छु। मेरो बन्धुको टकावास तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्नुहुने साथीको मित्र सेर्की लोनी शेर्पालाई पनि विशेष धन्यवाद दिँदै आजको कार्यक्रम लोकीको व्यवसायबाट कार्यक्रम प्रस्तुता रेविका राई पनि बिदा हुन्छु। नमस्ते, नमस्कार, शुभ दिन।
7: Lucky is sponsored by Barsa Electronic and Service Center. Sulu Dut Kundu Nagar Palika Pass Salary Sulu Khumbu.
9: Come on, come on, come on.
8: Lucky.
10: Karar Siyama Patpurti Gane Sambandhi Sutana. प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जिल्ला अस्पताल फाग्रु सुलुखुम्बुको आधारभूत स्वास्थ्य सेवाको सञ्चालनका लागि तोकेको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकेको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल फाग्रु सुलुखुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रितपूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ। संख्या 2 स्टाफ नर्स साइक 5 संख्या 1 बायोमेडिकल टेक्निशियन साइक 5 संख्या 1 उम्मेदवारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष ननागेको हुनुपर्नेछ। पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेशले तोकिएको बमोजिम हुनेछ। दरखास्त दस्तुर साइक 5 लागि रु 700 मात्र लाग्नेछ। फारम लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त दस्तुर तिरेपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरि प्रशासन शाखामा बुझाउनु पर्नेछ। परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते। आवश्यक कागजातहरू सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ। व्यक्तिगत विवरण, बायोडाटा, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषय को काउंसिल दर्ता नवीकरण को प्रमाण पत्र को प्रतिलिपि फारम बुझाने अंतिम मिति यही भदौ 24 गते कार्यालय समय भित्र जिला अस्पताल फाब्रो सुनकुमा में बुझाने पड़ने अनुभवी प्राथमिकता थप जानकारी का लागि संपर्क नंबर 9862018693 98427066 जिला अस्पताल फाब्रो सल्लेरी सुनकुमा
11: बत्ती को तार है ख्याल गरौ
10: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, ध्वंसन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लोत्रीको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204030।
1: समयमै महसुल दिनौ, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, शहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन हो।
3: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिनँ नि है।
4: किन नि, के भयो, सन्चो भएन?
3: होइन, यतिकै जाने मन लागेन।
4: यतिकै पनि हुन्छ?
3: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
4: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
5: नमस्ते, कति टाइमले पाल्नु भयो?
4: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
5: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
3: हस् म्याडम।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
8: विगत 34 वर्षदेखि योग्य दक्षर अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए, बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
7: भर्ना कार्यक्रम हुने मिति,
8: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मङ्सिर मसान्तसम्म।
7: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01-0556, 9841-63-53-37 र 0385-20-456। उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो।

नमस्कार पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो सोलेफी मेक्स 1.2 मेगाहर्ट्जबाट देशका विभिन्न भाग र www.solefm.com संसारभरि एकसाथ प्रसारण भइरहेको बिहान 10 बजेको सोलो हालचाल लिएर आइपुगी म रेविका राई। आज हिदो 23 गते नवयुवा आन्दोलनको एक वर्ष पूरा भएको छ। एक वर्षको अवधिमा देशमा राजनीतिक रूपमा ठूलो परिवर्तन भएको छ। यस्तै आन्दोलनले उठाएको सुशासन जवाबदेहिता सवालमा अहिले राज्य संचालनको मूल बहसको हिस्सा बनेको छ। आन्दोलन अघि तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो। सामाजिक सञ्जालका प्लेटफर्ममाथि प्रतिबन्ध लगाएपछि युवा असन्तुष्ट भएको थियो। डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल केवल मनोरञ्जनको माध्यम मात्र नभएर सूचना अभिव्यक्ति शिक्षा व्यवसाय रोजगारी सामाजिक सम्बन्धको महत्वपूर्ण आधार समेत बनिसकेको थियो। त्यसैले प्रतिबन्धलाई युवाले आफ्नो अभिव्यक्ति र डिजिटल अधिकारमाथिको हस्तक्षेपका रूपमा लिएको थियो। सामाजिक सञ्जालमै शुरू भएको विरोध केही दिनै सड़कमा पोखेको थियो। भदौ 23 र 24 गते दुई दिन भएको आन्दोलनमा काठमाडौँ लगायतका देशका विभिन्न ठाउँमा युवा प्रदर्शनकारीहरूले उल्लेख्य उपस्थिति रहेको थियो। भ्रष्टाचार नियन्त्रण राजनैतिक जवाबदेही र सार्वजनिक संस्थामा सुधार रोजगारी सृजना अवसरमा समानता पारदर्शी र राज्य संचालनमा नयाँ पुस्ताको सहभागिता आन्दोलनको प्रमुख विषय बनेको थियो। सुशासन मुख्य एजेण्डा रहेको थियो। केही आशा लाग्दा कामको थालनी भए पनि युवाले खोजेको परिवर्तन अझै संस्थागत हुन सकेको छैन। ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक विदा दिएको छ। आज सार्वजनिक विदा भए पनि नेपाल राष्ट्र बैंकले आफ्ना मातहतका अत्यावश्यक बैंकिङ सेवा भने खुल्ला राख्ने भएको छ। आन्दोलनका क्रममा 76 जनाले ज्यान गुमाएका थिए। प्राकृतिक विपत्ति पछिको अवस्था राहत कार्यलाई ध्यानमा राख्दै बैंकिङ काउन्टर र अत्यावश्यक सेवा बन्द नगरी नियमित रूपमा सञ्चालन गर्न राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले निर्देशन दिएको छ। नेपाली सेनाले रसवाबाढ़ीका कारण भोटेकोशी तथा त्रिशुली नदी क्षेत्रमा रहेको जलविद्युत आयोजनाका सुरुङमा 121 जना मात्र फँसेका बताएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित कार्यक्रममा सेनाका सहायक रथी सुभाष हजम थापाले यो जानकारी दिनुभएको छ। वहाँको अनुसार रसुवागढ़ीमा 5, लाङ्टाङमा 7, चिलिनेमा 7, माथि त्रिशुली 1 झण्डे 50, त्रिशुली 3 42 गरी 121 जना सुरुङभित्र रहेका छन्। त्रिशुली 3 बीमा हराएका सबै व्यक्ति सुरुङभित्र प्रवेश गरेका व्यक्ति नभएका सहायक रथी थापाले बताउनु भएको छ। विभिन्न परियोजनामा काम गर्ने 900 जना भन्दा धेरै सम्पर्क विहीन भए पनि ती सबै सुरुङभित्र नरहेको उहाँको भनाइरहेको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले झण्डै 1 अर्ब रूपियाँ बराबरको सुरक्षित भविष्य छात्रवृत्ति योजना घोषणा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले निजी क्षेत्रका विद्यालय सञ्चालकका छाता संगठनसँगको सहकार्यमा प्रारम्भिक बाल विकास शिक्षादेखि कक्षा 12 सम्म अध्ययनरत बाढ़ी प्रभावित विद्यार्थीहरूलाई निशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले छात्रवृत्ति योजना कार्यक्रम ल्याएको हो। शिक्षा मन्त्री सस्मित पोखरेलले छात्रवृत्ति योजना घोषणा गर्नुभएको हो। उहाँले देश तथा विदेशबाट प्राप्त शैक्षणिक विपदको समयमा सरकारलाई थप ऊर्जा र हौसला प्रदान गरेको बताउनु भएको छ। योजना अनुसार विद्यार्थीलाई पूर्ण आंशिक तथा आवश्यक छात्रवृत्तिसँगै पाठ्य पुस्तक पोशाक शैक्षिक सामग्री आवास तथा खाना लगायतका सुविधा उपलब्ध गराइनेछ। मन्त्रालयका अनुसार सहसचिव श्री प्रसाद भट्टराईले प्रभावित विद्यार्थीहरूलाई विभिन्न समूह विभाजन गरी तथ्याङ्कका आधारमा प्राथमिकता निर्धारण गरेर छात्रवृत्ति कार्यक्रम कार्यान्वयन गरिने बताउनु भएको छ।
मकवानपुरको मनहरी गाउँपालिका नौ फाबड स्थित भित्री सड़क खण्डबाट प्रहरीले 162 केजी गाँजासहित दुईजनालाई नियन्त्रणमा लिएको छ। मंगलबार बिहान पौने 3 बजेको समयमा भारतबाट खुरंगातर्फ आउँदै गरेको बाप्र 01025 0877 नम्बरको कारबाट उक्त परिणामको गाँजा बरामद भएको प्रहरीले जनाएको छ। G2615 नम्बरको जीपले स्कर्टिङ गर्दै ल्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको गस्ती टोलीले विशेष सूचनाको आधारमा रोकेर जाँच गरेको थियो। जाँचको क्रममा कारको सीटमा प्लास्टिकले बेरेको 13 पोका गाँजा बरामद भएको प्रहरीले जनाएको छ। स्कर्टिङ गर्दै आएको गाड़ी रोक्न खोज्दा दुवै गाड़ीमा रहेका व्यक्तिहरू भाग्न खोजेका थिए, तर कार चालक सितनको माधी नगरपालिका पासा दो बाहाका 56 वर्षीय देवनारायण महतो र जीप चालक चितवनको भरतपुर महानगरपालिका 24 48 वर्षीय टेकबहादुर डोमलाई नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। विश्व मौसम संगठनले डढ़ेलो र अत्याधिक गर्मीका कारण वायु प्रदूषणको जोखिम बढ़दै गएको जनाएको छ। संगठनले सार्वजनिक गरेको वार्षिक वायु गुणस्तर तथा जलवायु बुलेटिनमा वायु प्रदूषण र जलवायु परिवर्तन बीच गहिरो सम्बन्ध रहेको उल्लेख गरेको एफएपीले जनाएको छ। जलवायु परिवर्तनका कारण अत्याधिक गर्मी तथा डढ़ेलोको वृद्धि र तीव्रता बढ़दै जाँदा मानव स्वास्थ्य र प्रकृतिक वातावरणमा थप खतरा उत्पन्न भएको छ। डडेलोको धुवा हावासँगै टाढासम्म फैलिने भएकाले आगो लागि भएको ठाउँ भन्दा धेरै टाढाका मानिस र वन्यजन्तु पनि प्रभावित हुन सक्ने जनाएको छ। अन्तिममा खेल समाचार। नेपाल भलिबल लीग एनभीएलमा कर्णाली शिवराजले तेस्रो जिता निकालेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हलमा त्रिभुवेश्वरमा हिजो भएको खेलमा कर्णालीको सगरमाथा स्मर्सलाई 3-2 सेटले हराएको हो। कर्णालीले पहिलो सेट 25-16 जितेको थियो भने दोस्रो सेट सगरमाथाले 25-23 जितेको हो। तेस्रो सेट फेरि कर्णालीले 25-23 जित्दै अग्रता बनाएको हो, तर चौथो सेटमा सगरमाथाले 25-19 जितेको थियो। निर्णायक पाँचौ सेटमा भने कर्णालीले उत्कृष्ट प्रदर्शन गर्दै 15-9 जित निकालेर समग्रमा 3-2 जितेको हो। एनबीएलमा सहभागी 6 जोडीले सिंगल राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरिरहेका छन्। लीगको शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले प्ले अफ मार्फत फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिता फाइनल भदौ 28 गते हुनेछ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0835016 फोनवा सोलेफेम न्यूज @gmail.com इमेल गर्न सक्नुहुनेछ। तपाईले दिनुभएका जानकारीले हामी समाचारमा समेट्ने प्रयास गर्नेछौं। अब सबैलाई सुरु हालसाल सक्यो। प्राण 4 बजेको सुरु हालसालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलेफेम सुन्दै रहनुहोला। नमस्कार।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: हत्केरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम गर्छ भने बिजुलीको सामान किन्न बजारका 4-4 पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
2: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हो।
3: ल सुन बहिनी, सुलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाई नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खुजु त्यही तयार।
2: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00।
1: सुनु दुधकुण्ड नगरपालिका 5 सोलिदी।

0: ग्रेट पांडा मैराथन को मिति परिवर्तन संबंधी सूचना।
1: गत 2026 अगस्त बीच में आयोग विनाशकारी बाजी पोहरो ठूल जनधन को स्थिति प्रति हमी गहरों सकारकुल सही राष्ट्रीय विपत्ति को घटीला गंभीरता पूर्वक ध्यान दी उक्त मैराथन को मिति सारे हो। इस कठिन परिस्थिति में हम कार्यक्रम प्रति देखने अटूट सहयोग विश्वास को हमी संपूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शक हृदयदेखि धन्यवाद दिन चाहन्छु। नया मिति में इस मैराथन भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई सब सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भनी हार्दिक आग्रह गर्दछौ। रेड पांडा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 मा आयोजना गर्ने भनेको रेड पांडा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 मा आयोजना गर्ने निर्णय गरेको विवरण सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमालय स्वास्थ्य र वातावरण सुभाषको लुकुन्दु। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना।
4: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
2: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
4: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भन्सोन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
4: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

निर्दिष्ट भ्यू थिंग रेस प्रतियोगिता तीसरे संस्करण संचालन होने संबंधी सूचना। इस नाते दुतोषी गांव पालिका को आयोजना में गांव पालिका को पर्यटन प्रबंधन प्रकृति संरक्षण तथा खेलकूद को विकास करने उद्देश्य ले आगामी 2083 मंगसूर 17 गते पद अनुसार सन 2026 दिसम्बर 3 तारीख का दिन खुला तथा उमेरगत समूह में संचालन होने अंतर्राष्ट्रीय स्तर को एवरेस्ट भ्यू ट्रेल रेस 48 किलोमीटर प्रतियोगिता में खिलाड़ी सहभागी भईदिन का निम्ति हार्दिक अनुरोध करदौ। सहभागी खिलाड़ी का लागि उमेर समूह 18 वर्ष देखि 29 वर्ष सम्म को उमेर समूह महिला र पुरुष दुवै तर्फ 30 वर्ष देखि 49 वर्ष सम्म को उमेर समूह महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सो भन्दा माथि को उमेर समूह महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फ को रेस प्रतियोगितामा सहभागी हुने खिलाड़ी को उमेर कम्तीमा 18 वर्ष हुनु पर्छ। खुल्ला तर्फ को रेस प्रतियोगितामा सहभागी हुने खिलाड़ी अन्य कुनै पनि उमेर समूह को विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरु 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय हुनेले नगद 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै 30-49 वर्ष उमेर समूहका लागि प्रथम द्वितीय र तृतीय हुनेले 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000 18,000 र 12,000 को साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 को साथमा मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार 90,000 को साथमा मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार 60,000 को साथमा मेडल र प्रमाणपत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 को साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गते सम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com मा अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक भ्यू वेबसाइट सम्पर्क नम्बर 98-42-8540 सदस्य राजकुमार भाइ सम्पर्क नम्बर 98-37-33-40 उपस्थित भइसक्नु पर्ने मिति समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला रेस सुरु हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97-45-40-02-60 अनुराज बस्नेत 98-51-17-24-19 विपिन तामाङ 98-62-93-02-64 र राजकुमार राई 98-52-85-54-57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटौती गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाड़ीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाड़ीहरू 81 बिरामी घाइते भए कुनै अङ्ग भङ्ग अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता सुरु भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाड़ीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाड़ीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय

0: आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। पहिला त त्यस्तो मान्छे होइन,
1: के भएछ त?
0: दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो।
2: यो त लागौस कोलकातामा देखिने जस्तै लक्षिन्छ त, कतै लागौस त।
1: भाइ, के भएको तिमीलाई? रुधाती भन त।
3: खै दिदी, के भन्नु र? साथीहरूले गाजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लट लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुबको हिसाब पो छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
3: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिनु।
4: भारिस्ता लज सिर्जना गरी दुवैचोटि तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भएर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग ओसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौ। लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खगोल र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्भेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।

प्रतिनिधि समूह संस्थाको स्थायी लेखा नम्बर प्यान दर्ता वा कर चुक्ता प्रमाण पत्रको प्रतिनिधि सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ। थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाइ ओखलढुङ्गा टेलिफोन नम्बर 0375521711 वा सूचना अधिकारीको नम्बर 9852280 जोन प्राविधिक एकाइ सोलुखुम्बु 0385204600 सम्पर्क राख्न सक्नुहुनेछ। हेमबहादुर आले मगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाइ ओखलढुङ्गा।

0: पदपूर्ति गर्ने सम्बन्धी सूचना।
1: प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जिल्ला अस्पताल फाप्रू सुलुखुम्बुको आधारभूत स्वास्थ्य सेवाको सञ्चालनका लागि तोकिएको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल फाप्रू सुलुखुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रेट पूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ। कर्मचारीको पद हेल्थ असिस्टेन्ट साइट पाँचौ तह संख्या 2, स्टाफ नर्स साइट पाँचौ तह संख्या 1, बायोमेडिकल टेक्निसियन साइट पाँचौ तह संख्या 1। उम्मेद्वारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष नलागेको हुनुपर्नेछ। पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेश तोकिएको बमोजिम हुनेछ। दरखास्त दस्तुर सहायक पाँचौ तहको लागि रु 700 मात्र लाग्नेछ। फारम लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त दस्तुर तिरेपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरी प्रशासन शाखामा बुझाउनु पर्नेछ। परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते। आवश्यक कागजातहरू, सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ। व्यक्तिगत विवरण, बायोडाटा, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र नवीकरणको प्रमाणपत्रको प्रतिलिपि, फारम बुझाउने अन्तिम मिति यही भदौ 24 गते कार्यालय समयभित्र जिल्ला अस्पताल फाप्रू सुलुखुम्बुमा बुझाउनु पर्नेछ। अनुभवीलाई प्राथमिकता दिइनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9862018693 र 9842097166 जिल्ला अस्पताल फाप्रू सल्ले।

0: यो काम छ ठट्टैमा यो भैसा जान लाग्यो जाँदैन बाँचा खेर पर्ख लिन आउला
1: होइन एक कान्छा गीत गाउँदै कता हिँडि
2: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिँदा है
2: मेरो तनाव चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति खेर हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू सेट सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिजे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 98550 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट OBGI एजुकेशन कन्सल्टेन्सी नेपाल चावहिल चुच्चेपाटी काठमाडौँ
1: यदि तपाईँको वर्षमा जन्मसाथ पैताला घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा हृदय स्थापना केन्द्र एसआरडीसी काभ्रे बनेपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्सेपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरिब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-768 अङ्कमा 9852-055-768

0: तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विगत 34 वर्षदेखि योग्य डक्टर अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस चुलखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01-0556, 9841-63-53-37 र 0385-20-456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी।

0: मानव देश विखण्ड तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विखण्ड र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण्ड तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सोलु एफएम 101.2 मेगाहर्ज उज्जवल भविष्य को लागी हम अभियान
1: सांचे सोलु एफएम स्टूडियो टाइम
2: स्नैपिंग एयर
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलू दुतकु नगर पालिका पांच सोलू कुंभू
3: आदरणीय श्रोताबिन तपाई अहिले सुन्नु भएको छ सोलू एफएम सोलू एफएम मा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रताप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिप नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार।

0: बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका कदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसाउ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: क्या खतरा समाचार आइसक्यो अब चाहिँ के हुने हो
3: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्यालो भ्रामक सूचना हुन सक्छ यसो नाति न यसो त जल्ले लेखिहाल्छ नि
2: अरे मिथ्या भ्रामक हुन्छ के हो यो उनीहरूको चाहिँ
3: तिमीलाई थाहा थिएन
2: थाहा थिएन
3: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
2: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
3: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
4: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
6: हेलो हेलो म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
7: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
8: हजुर
7: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
8: ल हेलो भन्नुहोस् त
6: हेलो हजुर
8: हजुर
6: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
8: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु
7: ए नानी के भने रहेछ के भयो
8: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
7: ल ल किन दिन्छ
9: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
10: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
9: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ
10: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
9: नेपाल सरकार विज्ञापन बोर्ड

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखले घाटेको क्यान्सर छ, बाँचेर पनि म मरतुल्य भए।
2: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: इस्वामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि, हो र होइन होला त्यस्तो त?
5: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
6: के भएन मिस?
5: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: हुन्छ मिस।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: नमस्ते डाक्टर सर।
10: नमस्ते, बस्नुहोस् न। बस्नुहोस् त, के हो?
9: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
10: यहाँ उभ्याउनु थियो एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
9: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
10: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
9: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
10: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
9: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
10: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
11: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: साथी हेर न यो क्या खतरा समाचार आइसक्यो
2: भाइ
1: अब चाहिँ के हुने हो
3: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नाथेन यसो त जसले पनि लेखिहाल्छ नि
1: अरे मिथ्या भ्रामक हुन्छ के यो उनीहरूको चाहिँ
3: तिमीलाई थाहा थिएन
1: थाहा थिएन
3: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
3: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
4: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: बाबा मलाई आज स्कुल जाने मन छैन आज जानिन नि है
8: किन नि के भयो सन्चो भएन
7: होइन यतिकै जाने मन लागेन
8: यतिकै पनि हुन्छ
7: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
8: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
9: नमस्ते कति टाइमले पाल्नु भयो
8: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
9: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
7: हस् म्याडम
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमूना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-243 नमूना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमूना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई सम मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमूना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा ठोरबौद सुलुखुम्बु
1: बालक बालिकालाई काममा लगाएको पाइमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
2: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
3: किन खोज्नु भएको होला हजुर
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
2: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
3: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यसो नगरौँ न हजुर
4: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजा

0: हुन सक्छ।
1: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।

0: दोहरो आज मेरो जन्मदिन हो याद त छ नि
1: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँगा र ल आँखा बन्द गर त
0: हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोला त
0: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुन चाँदी पसलबाट हो नि विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोप्राइटर विधान रहताल सम्पर्क नम्बर 9742840456 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सोलु धुपकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलु
2: भनेर पो बसेछ त बिरामी हो क्या हो
3: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
2: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
3: हो र के डेन्टल रे
0: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुधकुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
2: हाम्रा सेवाहरू
0: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
5: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अपसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोप्राइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487
6: अलिकति जोत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
7: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री 2 वर्षे वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
6: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्सको सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
7: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
8: खेतबारी जोत्न रोपाई गर्न ट्याङ्क बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
9: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0735902222 98528 80 222, साथै 98010 20 895 मा मिस कल गर्नुहोस्। लगतै तपाईलाई फोन आउनेछ।
10: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
11: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
12: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
11: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
10: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
11: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
12: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
11: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
10: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हम अभियान
1: साइन चेक सोनी एफएम स्टूडियो टाइम
2: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ध्वलामय ऑफसेट प्रेस सोलू दुतकुन नगर पालिका पांच सोलू खुम्बू
3: सबै भन्दा पहिले मुख्य खबर नवयुवा आन्दोलनमा ज्यान गुमाएका तथा कतिपय घाइतेका परिवार अझै पीड़ामा तोड़फोड़ भएका महत्वपूर्ण संरचना पनि पुनर्निर्माण हुन बाँकी कर्णाली राजमार्ग अवरूद्ध हुँदा 2.5 करोड़को आधिकारिक सूचना नआउँदासम्म यात्रा नगर्न प्रहरीको आग्रह इजरायलका शहर केन्द्रमा 1464 नेपाली कामदारका लागि आवेदन खुला असोज 26 गते मध्यरातीसम्म अनलाइन मार्फत आवेदन दिन सकिने रूससँग सम्बन्ध थप बलियो बनाउने उत्तर कोरियाको प्रयास तुमेन नदीमाथि बनेको पुल उद्घाटन र एसएससी प्रिमियर कपमा नेपाल हङकङले दिएको 262 रनको लक्ष्य पछ्याउँदै नेपाल खबरमा अब पूरा खबर आज भदौ 23 गते नवयुवा आन्दोलनको एक वर्ष पूरा भएको छ एक वर्षको यो अवधिमा देशमा राजनैतिक रूपमा ठूलो परिवर्तन भएको छ त्यस्तै आन्दोलनले उठाएको सुशासन र जवाबदेहिताको सवालमा अहिले राज्य सञ्चालनको मूल बहसको हिस्सा बनेको छ आन्दोलन अघि तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो सामाजिक सञ्जालका प्लेटफर्ममाथि प्रतिबन्ध लगाएपछि युवामा असन्तुष्टि बढ़्यो डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल केवल मनोरञ्जनको माध्यम थिएन सूचना अभिव्यक्ति शिक्षा व्यवसाय रोजगारी र सामाजिक सम्बन्धको महत्वपूर्ण आधार समेत बनिसकेको थियो त्यसैले प्रतिबन्धलाई युवाले आफ्नो अभिव्यक्ति र डिजिटल अधिकारमाथिको हस्तक्षेपका रूपमा लिए सामाजिक सञ्जालमै शुरू भएको विरोध केही दिनमै सड़कमा पोखिएको थियो भदौ 23 र 24 दुई दिन भएको आन्दोलनमा काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा युवा प्रदर्शनकारीको उल्लेख्य उपस्थिति रहेको थियो भ्रष्टाचार नियन्त्रण राजनैतिक जवाबदेहिता सार्वजनिक संस्थामा सुधार रोजगारी सिर्जना अवसरमा समानता पारदर्शिता राज्य सञ्चालनमा नयाँ पुस्ताको सहभागिता लगायत आन्दोलनका प्रमुख विषय बनेका थिए भने सुशासन नै मुख्य एजेण्डा थियो केही आशा लाग्दा कामको थालनी यसबीचमा भए पनि युवाले खोजेको परिवर्तन अझै संस्थागत हुन सकिरहेको छैन युवा आन्दोलनपछि लोकप्रिय मत पाएर प्रधानमन्त्री बनेका बालेन्द्र शाहले आन्दोलन सम्बन्धी प्रतिवेदन कार्यान्वयनमा व्यवस्था गर्नुभएको गुनासो छ आन्दोलनको क्रममा 76 जनाले ज्यान गुमाएका थिए ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक विदा दिएको छ तर आन्दोलनमा ज्यान गुमाएका तथा कतिपय घाइतेका परिवार अझै पनि पीड़ामा छन् भने आन्दोलनका बेला तोड़फोड़ भएका सरकारी संरचना छेदविच्छेद अवस्थामै रहेका छन् स्वास्थ्य बीमा बोर्डले बाढ़ी प्रभावित जिल्ला रसुवा नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बीमा सेवा सहज बनाएको छ बाढ़ीका कारण स्वास्थ्य बीमा परिचय पत्र हराएको वा साथमा नभएको अवस्थामा पनि बीमितले सेवा पाउने व्यवस्था गरिएको स्वास्थ्य बीमा बोर्डका प्रवक्ता पवन शाहले जानकारी दिनुभयो बोर्डले यसबारे सूचना निकालेर प्रभावित जिल्लाका नागरिकलाई 3 महिनाका लागि स्वास्थ्य बीमामा लाग्दै आएको सहभुक्तानी अर्थात को पेमेन्ट र क्यापिङ हटाउने निर्णय गरेको हो रसुवा बाढ़ीका कारण प्रभावित भएका जिल्लाका 15 पालिकालाई सरकारले बाढ़ी संकटग्रस्त पालिका घोषणा गरेको थियो बाढ़ीको आज 14 दिन पनि खोज तथा उद्धार कार्य चलिरहेको छ पहिरोले कर्णाली राजमार्ग ठाउँ ठाउँमा अवरूद्ध हुँदा जुम्लाको स्याउ बाटोमै रोकिएको छ जुम्लाको स्याउ बोकेका गाड़ी बाटोमै अलपत्र परेका हुन् झण्डै 2.5 करोड़ रूपियाँ बराबरको स्याउ बाटोमा रहेको अनुमान छ जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार स्याउ लोड भएका 40-42 गाड़ी छन् स्याउ लामो समयसम्म बाटोमै रोकिए कुनै नै जोखिम रहेको किसान दीपक नाथयोगी बताउनुहुन्छ पहिरोले कर्णाली राजमार्गको जुम्ला कालीकोट दैलेख सड़क खण्ड हिजोदेखि अवरूद्ध छ सड़क डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महतराका अनुसार कालीकोटको पिलीमा भत्किएको सड़कलाई अस्थायी रूपमा खोलिएको छ तर कालीकोटको गगनी खोला यसमोडमा पहिरोले सड़क अवरूद्ध छ यसमोडमा पहिरो तथा ढुङ्गा अनि गगनी खोलामा लेदोसहितको पहिरो झर्ने क्रम रोकिएको छैन सड़क अवरूद्ध तथा जोखिमपूर्ण रहेको हुँदा खोलीको आधिकारिक सूचना नआउँदासम्म यात्रा नगर्न प्रहरीको आग्रह छ जुम्लाका प्रमुख जिल्लाधिकारी तेज प्रसाद परसाईले सड़क खुलाउन पहल भइरहेको तर तत्काल खुलाउन कठिनाई भइरहेको बताउनु भएको छ इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपाङ्गता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक कामदारमा आवेदन खोलेको छ वैदेशिक रोजगार विभागको सूचना अनुसार 1132 जना महिला र 332 जना पुरूष गरी कुल 1464 जना नेपाली कामदारको माग गरिएको हो। आवेदन दिन 25 वर्ष पूरा भई 45 वर्ष ननागेको हुनुपर्नेछ। इच्छुकले आज राति 12 बजेदेखि आउँदो असोज 26 गते मध्यरातिसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन्। आवेदन वैदेशिक रोजगार विभागको वेबसाइट मार्फत दिन सकिन्छ। कामदारका लागि खानाको व्यवस्था नहुने भए पनि बस्ने व्यवस्था कम्पनीले गर्नेछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सल्यानमा पहिरोले पुरिएर एकजनाको ज्यान गयो, सुनको भाव आज तोलामा 3,500 रूपियाँले बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीए सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपात काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056421261 596617
1: मोबाइल 9855076678 9855076679 9511625594 9510542424
3: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले नवयुवा आन्दोलनमा ज्यान गुमाएका तथा कतिपय घाइतेका परिवार अझै पीड़ामा तोड़फोड़ भएका महत्वपूर्ण संरचना पनि पुननिर्माण हुन बाँकी कर्णाली राजमार्ग अवरूद्ध हुँदा 2.5 करोड़ रूपियाँ बराबरको स्याउ बाटोमै रोकियो लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सल्यानमा पहिरोले पुरिएर एकजनाको ज्यान गएको छ। सल्यानको त्रिवेणी गाउँपालिका 3 लोटाउनेका 17 वर्षीय मदन पुन पहिरोले पुरिएपछि गम्भीर घाइते भएको र उपचारको क्रममा ज्यान गएको सल्यानका प्रहरी प्रमुख डीएसपी दीपक पातलीले जानकारी दिनुभयो। भलिबल खेलेर घर फर्किँदै गर्दा पुनलाई गैराती कपुरकोट गाउँपालिका 5 खारकोलामा पहिरोसँगै खसेको रूखले च्यापेको थियो। जिल्ला अस्पतालमा उपचारका क्रममा पुनको गैराती 1 बजेतिर ज्यान गएको प्रहरीको भनाई छ। लगातार 2 दिन घटेको सुन चाँदीको भाव आज बढ़ेको छ। सुनको भाव आज तोलामा 3,500 रूपियाँले बढ़ेको हो। आज भाव बढ़ेर सुन तोलाको 3,05,400 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलामा 2,400 रूपियाँले घटेर तोलाको 3,01,900 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदी तोलामा 100 रूपियाँले बढ़ेर तोलाको 4,790 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। उत्तर कोरियाले रूससँग सम्बन्ध थप बलियो बनाउने प्रयाससहित टुमेन नदीमाथि बनेको पुल उद्घाटन भएको छ। उत्तर कोरियाले यो पुललाई दुई देशबीच बढ़दो सम्बन्ध र सहकार्यको प्रतीकका रूपमा प्रस्तुत गरेको समाचार संस्था एएफपीले जनाएको छ। उत्तर कोरियाली अधिकारी पाक थाइसनले पुल निर्माण सम्पन्न हुनु द्विपक्षीय सहयोगमा नयाँ गति थप्ने महत्वपूर्ण घटना भएको बताउनुभयो। रूसी प्रधानमन्त्री मिखाइल मिसुस्टिनले पनि पुलले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने उल्लेख गर्नुभएको छ। सन् 2022 रूसले युक्रेनमा आक्रमण शुरू गरेपछि रूस र उत्तर कोरिया बीच सैन्य तथा आर्थिक सहकार्य तीव्र भएको छ। उत्तर कोरियाले सन् 2024 रूसको क्रुस्क क्षेत्रमा युक्रेनी सेना विरूद्ध लड्न हजारौं सैनिक पठाएको थियो। दुवै देशले त्यही वर्ष पारस्परिक रक्षा सन्धि गरेका थिए। यसैबीच युक्रेनी अधिकारसँग तुरन्तले नयाँ पुल उत्तर कोरियाली सेना तथा सैन्य अधिकारीलाई रूस पठाउने मार्ग बन्न सक्ने र रूसी प्रविधि तथा स्रोत उत्तर कोरिया भित्र्याउन समेत प्रयोग हुन सक्ने चेतावनी दिएको छ। अब खेल खबर। मलेसियामा चलिरहेको एसीसी प्रिमियर कपमा सम्म चरणको आफ्नो अन्तिम खेलमा नेपालले अहिले हङकङसँग खेलिरहेको छ। क्वालालम्पुरको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको हङकङले नेपाललाई जितका लागि 262 रनको लक्ष्य दिएको छ। हङकङले निर्धारित 50 ओभरमा 7 विकेट गुमाएर 261 रन बनाए। उसका बाबर आयतले शतक बनाए। उनी 117 रनमा अभिजित रहे। नेपालका सन्दीप लामिछानेले 4 तथा शेर मल्लले 3 विकेट लिए। नेपालले अहिले ताजा अवस्थामा 15 ओभर एक बलमा एक विकेट गुमाएर 68 रन बनाएको छ। अर्जुन कुमार 14 रन बनाएर आउट भएका छन्। तीन खेलमा नेपाल 6 अंकसहित तालिकाको शीर्ष स्थानमा छ र यसअघि नै सेमी फाइनलमा पुगिसकेको छ र आजको खेल जितेमा समूह विजेता बन्नेछ। नेपालले आफ्नो पहिलो खेलमा बहरनलाई 7 विकेट, आयोजक मलेसियालाई 6 विकेट र साउदी अरबलाई 5 विकेटले हराएको थियो। हङकङले तीन खेलमा 2 जित र 1 हार बेहोरेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। माओवादी आन्दोलनमा ज्यान गुमाएका तथा कतिपय घाइतेका परिवार अझै पीड़ामा। तोड़फोड़ भएका महत्वपूर्ण संरचना पनि पुननिर्माण हुन बाँकी। कर्णाली राजमार्ग अवरोध हुँदा 2.5 करोड़ रूपियाँ बराबरको स्याउ बाटोमै रोकियो। पुनेको आधिकारिक सूचना नआउँदासम्म यात्रा नगर्न प्रहरीको आग्रह। इजरायलका सिहर केन्द्रमा 1464 नेपाली कामदारका लागि आवेदन खुला। असोज 26 गते मध्यरातिसम्म अनलाइन मार्फत आवेदन दिन सकिने। रूससँग सम्बन्ध थप बलियो बनाउने उत्तर कोरियाको प्रयास। पुणे नदीमाथि बनेको पुल उद्घाटन र एसिसी प्रिमियर कपमा नेपाल हङकङ डुबिएको 262 रनको लक्ष्य पछ्याउँदै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: प्रथम वर्ष को भर्ना सम्बन्धी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01-0556, 9841-63-53-37 र 0385-20-456। उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रताप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यस्तो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको सयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्यात थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेड नेपालद्वारा जनहितमा जारी सन्देश।
2: आदरणीय श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ सोलो एफएम। सोलो एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कही कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखेमा सहेर नबसाउ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन थिएटर र अस्ट्रेलियन हिमालयन फाउन्डेसनको सहयोगमा रूप नेपालद्वारा मनोहितमा जन सन्देश
2: हेर न क्या खतरा समाचार आइसक्यो भयो ट्रेन अब चाहिँ के हुने हो
3: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नआत्थ्यो न यसो त जसले पनि लेखिहाल्छ नि
2: अरे मिथ्या भ्रामक भन्छ के हो यो उनीहरूको चाहिँ
3: तिमीलाई थाहा थिएन
2: थाहा थिएन
3: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
2: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
3: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
4: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएको छ दे त नानी
2: ल हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु
1: ए नानी के भने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
6: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
5: मलाई मुखलाई घाँटेको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए
7: म अलिकति पनि हिँड्न सक्दिन स्वास्थ्य श्वासमै समस्या देखियो
8: धुम्रपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ
3: नेपाल सरकार विज्ञापन बोर्ड
9: सुन्न हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि हो र होइन होला त्यस्तो त
10: सोइता तिमीहरूको के खासकुस कुरा हुँदैछ के भयो भन त
9: के भएन मिस
10: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
9: हुन्छ
3: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
11: नेपाल सरकार विज्ञापन

I'm not afraid to die.

0: नमस्ते डॉक्टर साहब.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ. अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट जोड्नु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: दिदी, आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ. पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न. लौ, पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ. अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको, पैसा नै छैन. सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो. लौ न दिदी, सम्झाइदिनु पर्यो. यो त लागौसत कोलकातामा देखिने जस्तै लक्षण छ त. कतै चाहिँ लागौसत त भाइ, के भएको तिमीलाई? दाँती भन त.
5: खै दिदी, के भन्नु र? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाए. त्यसपछि बिस्तारै बानी हुँदै गयो. अहिले त लट लागेछ, छाट्नै सकिन. अहिले पनि गाह्रो भइरहेको छ.
4: गाह्रो साह्रो मलाई केही थाहा छैन. अब खुक्कै हिसाब छाड्नुपर्छ. तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चिज प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो.
5: हुन्छ दिदी, धन्यवाद. अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु. मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु. मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुध्रिने मौका दिउ नि.
6: भारतमा लज सिर्जना गरी दुवैसरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो. विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ. यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ. त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिउ. स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं. लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश.

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेडिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी बगैँचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रु 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्चुक्ता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नुपर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0735207711 वा सूचना अधिकारीको नम्बर 9852280 र जोन प्राविधिक एकाई सोलुखुम्बु 0385204600 सम्पर्क राख्न सक्नुहुनेछ।

आलोचना। प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जिल्ला अस्पताल फाप्रु सुलुखुम्बुको आधारभूत स्वास्थ्य सेवाको सञ्चालनका लागि तोकेको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकेको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल फाप्रु सुलुखुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रेतपूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ। कर्मचारीको पद हेल्थ असिस्टेन्ट साइक पाँचौ तह संख्या दुई, हिसाब नर्स साइक पाँचौ तह संख्या एक, बायोमेडिकल टेक्निसियन साइक पाँचौ तह संख्या एक। उम्मेद्वारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष ननागेको हुनुपर्नेछ। पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेश तोकिएको बमोजिम हुनेछ। दरखास्त दस्तुर साइक पाँचौ तहको लागि ₹700 मात्र लाग्नेछ। फारम लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त दस्तुर फिरेपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरि प्रशासन शाखामा बुझाउनु पर्नेछ। परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते। आवश्यक कागजातहरू, सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ। व्यक्तिगत विवरण, भाइ डाटा, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र नवीकरणको प्रमाणपत्रको प्रतिलिपि। फारम बुझाउने अन्तिम मिति यही भदौ 24 गते कार्यालय समयभित्र जिल्ला अस्पताल फाप्रु सुलुखुम्बुमा बुझाउनु पर्नेछ। अनुभवीलाई प्राथमिकता दिइनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9862018693 र 9842097166 जिल्ला अस्पताल फाप्रु सल्लेरी।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 समिरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98130034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरी सोलुखुम्बु।

0: हत्केलीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त।
0: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
1: ल सुन बहिनी, सुलु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाइज नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खुजो त्यही तयार।
0: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुतकुण्ड नगरपालिका 5 कल्लेरी सुनखुम्बु।
3: नगरपालिका 5 सोलुखुम्बु।
4: आदरणीय श्रोतावृन्द, तपाईँ अहिले सुनिरहनु भएको छ सुन्न एफएम। सुन्न एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ।

0: काण्ड म्याराथनको नीति परिवर्तन सम्बन्धी सूचना। गत 26 अगस्त 2020 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो शोकाकुल छौं। सोही राष्ट्रिय विपत्तिको घुजीलाई गम्भीरतापूर्वक ध्यान दिई उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अतुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सुभाषको। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: साथी हेर न क्या खतरा समाचार आइसक्यो भारत फेरि अब चाहिँ के हुने हो
2: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नआत्नु न यस्तो त जसले पनि लेखिहाल्छ नि
1: अरे मिथ्या भ्रामक हुन्छ के हो यो उनीहरूको चाहिँ
2: तिमीलाई थाहा थिएन
1: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।

0: नमूना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0835-2043 नमूना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमूना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमूना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका सात गारमा चोरबौद सुलुखुम्बु
1: बालक बालिकालाई काममा लगाएको पाइमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
2: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
3: किन खोज्नु भएको होला हजुर को पढ्नुभयो
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
2: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
3: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
4: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ नेपाल सरकार विज्ञापन
6: गुरु आज मेरो जन्मदिन हो याद त छ नि
7: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
6: त्यस्तै जिस्किनु हुन्छ हजुर पनि ल आँखा बन्द गरे
7: ल अब आँखा खोला त
6: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742-28-40-56 र 9867-53-0620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोलु दुधकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलु

0: आया आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
1: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487
5: अलिकति जोत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
6: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री 2 वर्षे वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि
5: यो कहाँ किन्न पाइन्छ अनि 500 साइकल कहाँ कहाँ उपलब्ध छ नि
6: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
7: खेतबारी जोत्न छोपाई गर्न झ्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
8: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 9852880222 साथै 9800102895 मिस कल गर्नुहोस् लगतै तपाईँलाई फोन आउनेछ
9: के भयो के को हल्ला खल्ला हो यो
10: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
11: के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
9: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हुने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
11: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
10: हो त है हामीले त ध्यानै नदिएको
11: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
12: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चोकमा
1: होंडा का विशेषता
2: जापानीज उच्च प्रविधि उत्पादित
1: उत्कृष्ट माइलेज
2: राम्रो रिसेल मूल्य
1: टिकाऊ र भरपर्दो
2: अफरोड का लागि पनि उपयुक्त
1: BS6 तथा नया नया भर्सन बजार में लॉन्च भइरहेको
2: सब उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी
1: हाम्रा सेवाहरू
2: ओखलढुंगा र खोटाङको दिक्तेल बजारबाट फाइनान्स को सुविधा सहित होंडा का सब मॉडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने
1: जुनसुकै मॉडल का जेन्युइन पार्ट्स पाइनु का साथ ही सर्विसिंग सेवा
2: एक्सचेंज को सुविधा सहित मोटरसाइकिल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्विस सेवा निःशुल्क दिइने
1: अनलाइन बाट बुकिंग गरी भुक्तानी गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ
2: ओखलढुंगा को लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्विस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारी भुजाङ ओखलढुंगा
1: सम्पर्क नम्बर 0375902222 9852888022 र 9842880300
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
4: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
3: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
4: हो र मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
3: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
4: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
6: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने

0: ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
1: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरो, दम खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पायल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843789852, 9824417718, 9843449696 र 9861313472। आमजी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।

0: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: जन्मदाता दिनुहोस् त।
4: जन्मदर्ता गरेको छैन नि म्याडम।
3: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: हो र, मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
4: पहिला कसैले भनेन।
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: भेटाउँदा साथी भाइ बन्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज
3: दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
2: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
3: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
2: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
4: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
2: प्रोपाइटर अजय पन्चियार सम्पर्क नम्बर 9809904994 र 9833868
3: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु
4: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र
5: हिंसाबाट बचाउ र बचाउ यौनकन्य हिंसा सामाजिक अपराध हो बाल बालिका यौनकन्य हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनाइ

0: गाउँ घरमा छायो हजुर सोनु एफएमको तरङ्ग।
1: सोनु एफएम 101.2 मेगाहर्ज, उज्जवल भविष्यको लागि हाम्रो अभियान।
2: Solu FM, Studio Time.
3: It's 2 p.m. We support the video.
1: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलु दुकुन नगर पालिका 5 सोलु खुम्बु।
4: आदरणीय श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ सोलु एफएम। सोलु एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीतहरू।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचकी मिति गुणस्तर यकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: खुम्बु कानून क्याम्पस एलएलबीमा भर्ना सम्बन्धी
1: यस चोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्नानुसार भर्ना हुने जानकारी गराइन्छ।
2: भर्ना कार्यक्रमको निमित्त
1: भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, प्रवेश परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म।
2: सब जानकारीका लागि 98/51/0556, 98/41/28/45 र 98/42/84/87/50। गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून।

चिननाको सिन्दूर पोते दुईको धागो चुरा चिननाको सिन्दूर पोते दुईको धागो चुरा स्वयंवर गर्ने औठीले

0: בית בזמן. נפל סרקר, ביגיפן בורד.
1: लो अस्ति भर्खरे किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी ज्यादा पसल गएर बिजुलीको बल्ब लिएर आइज
2: ए दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
1: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
2: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
1: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
3: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
1: प्रोप्राइटर अजय पन्चियार सम्पर्क नम्बर 9809904994 र 9863868418
2: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर सोलु दुपकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु
3: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र

0: छुट्टैमा यो भैसा जान लाग्यो, जाँदैन बाचा खेर पर्ख लिन आउला।
1: होइन ए कान्छा, गीत गाउँदै कता हिँडी?
0: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्दा है।
0: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
1: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावेन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने।
0: होइन, ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका सहरमा जाने सुविधा पनि उपलब्ध छ।
0: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति खेर हुने रहेछ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफ्नो सेट सुरक्षित गरिहाले कान्छा।
0: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
2: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबैल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
1: 98550179779
2: र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिल चुच्चेपाटी, काठमाडौँ।
1: यदि तपाईँको वर्षामा जन्मसाथ पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एसआरडीसी काभ्रे बनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-768, अङ्कमा 98-52-55-768।

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
1: विद्युतका पोल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
0: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
0: समयमै महसुल दिन, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी

0: क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्षर अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस चुलखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01-0556 9841-63-5337 र 0385-20-456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस।

0: मानव देश विख्यात तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईंकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विघन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विघन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव पर्काव वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यस्तो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले महिला आएको 11:45 र प्रहरीको सयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्या थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन।

0: बाल बालिका सबैको सरोकार, आजका बाल बालिका भोलिका कर्णधार।
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ, तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौं, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउ। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउ।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा गीत नेपालद्वारा जनहितमा जन सन्देश।

0: ओए साथी हेर न यो के खतरा समाचार आइसक्यो भाग छ अब चाहिँ के हुने हो
1: खोइ के आयो त्यस्तो हा यतिकै पत्याल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यतिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाति न यसो त जल्दै नै लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक हुन्छ के हो यो उनीको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: नेपाल सरकार

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: लु हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भन्ने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्छ
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
6: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
5: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए
7: म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
8: धूम्रपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: विश्वामा सुन्नुहोस्
1: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
2: हो र होइन होला त्यस्तो त
3: सोइता तिनीहरूको के खासखुस कुरा हुँदैछ के भो भन त
0: के भएन मिस
3: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
0: हुन्छ
4: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: नमस्ते डाक्टर सर
7: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
6: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
7: यहाँ उभ्याउनु है एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
6: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
7: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
6: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
6: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
7: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजन कमलबाट जोगाउनु
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। घटेपछि बाढ़ीमा सम्पर्क विहीन हुनेको संख्या 5326 पुग्यो। 1357 वटा सफेला नुवाकोटमा हैजा विरूद्धको 80,000 डोज खोप पठाइयो। जेएनजी शहीदहरूको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै सरकारले आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको शहीद परिवार तथा घाइतेको गुनासो। मेलनगढ़ मुगलिन सड़कको तुइन खोलामा जोखिमपूर्ण ढिसको भत्काइँदै सूर्य विनायक धुलिखेल सड़क विस्तारको काम सुस्त हुँदा स्थानीयलाई शास्ति। इरान युद्धले अमेरिकी उपभोक्ताको ईन्धन खर्च बढ़ायो, दैनिक खर्चमा समेत थप आर्थिक दबाव। र एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग 15 रनले पराजय। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते बुधबार आएको विनाशकारी बाढ़ीपछि अझै 5326 जना सम्पर्क विहीन रहेका छन्। अहिलेसम्म 1357 जनाको शव भेटिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्कमा उल्लेख छ। फेला परेका शवमध्ये रसुवामा 169, नुवाकोटमा 197, धादिङमा 70, गोर्खामा 75, तनहुँमा 38, चितवनमा 363, नवलपरासी पूर्वमा 223 र नवलपरासी पश्चिममा 222 रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा सञ्चालन भएको अभियानबाट अहिलेसम्म 13,583 जनाको उद्धार गरिएको छ। 102 शवको समाखत भई आफन्तलाई बुझाइएको छ। बाढ़ी प्रभावितका लागि रसुवा, नुवाकोट र धादिङमा रहेका 39 होल्डिङ सेन्टरमा 3,533 जनाले आश्रय लिइरहेका छन्। रसुवामा आएको आकस्मिक बाढ़ीले हिमाली जिल्लामा विपदको बदलिदो जोखिमप्रति थप सजग हुनुपर्ने देखाएको छ। हिमताल विस्फोटसँगै हिम पहिरो, चट्टान खस्ने, नदी थुनिने तथा अत्याधिक वर्षा लगायतका कारण हिमाली क्षेत्रमा 81 ठूलो बाढ़ी आउन सक्ने भएकाले जोखिम पहिचान, नियमित निगरानी र पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउनु पर्ने सरकारवालाहरूको भनाइ छ। यसैबीच भोटेकोशी बाढ़ीपछि खानेपानीका मुहान तथा वितरण प्रणाली प्रभावित भएसँगै त्यहाँ हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ़ेपछि सरकारले रसुवा र नुवाकोटमा हैजा विरूद्धको खोप अभियानलाई तीव्र बनाएको छ। बाढ़ी प्रभावित रसुवामा यसअघि नै 21,000 डोज हैजा विरूद्धको खोप पठाइसकिएको छ भने नुवाकोटका लागि आज 80,523 डोज खोप पठाइएको छ। यसैले दुवै जिल्लामा जोखिममा रहेका समुदायलाई लक्षित गरी खोप तथा रोग निगरानीको काम अघि बढ़ाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार आज नुवाकोटका लागि 23 बक्समा 80,523 डोज हैजा विरूद्धको खोप पठाइएको हो। यसअघि भदौ 21 गते आइतबार रसुवामा 21,000 डोज हैजा विरूद्धको खोप नेपाली सेनाको हेलिकप्टर मार्फत पठाइएको थियो। रसुवामा पठाइएको खोप वर्षदेखि अर्थात भदौ 25 गतेदेखि लक्षित समुदायमा लगाउने तयारी गरिएको छ। नभयुवा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा आज देशभर विभिन्न स्मृति कार्यक्रम आयोजन गरी जेएनजी शहीद दिवस मनाइँदैछ। यसै क्रममा नयाँ बानेश्वरको पुरानो संसद भवनको प्राङ्गणमा जेएनजी शहीद कल्याणकारी समाजले स्मृति दिवस कार्यक्रमको आयोजन गरेको छ। कार्यक्रममा मन्त्री, सांसद तथा जेएनजी आन्दोलनमा सहभागी युवाहरूको उपस्थिति छ। कार्यक्रममा गृहमन्त्री सुधन गुरूङ, कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतम, भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल, स्वास्थ्य मन्त्री निशा मेहता, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र कृषि मन्त्री गीता चौधरी लगायत सहभागी हुनु भएको छ। सरकारले जेएनजी आन्दोलन भएको दिन भदौ 23 जेएनजी शहीद दिवस घोषणा गर्दै आज देशभर सार्वजनिक विदा समय दिएको छ। दिवसका अवसरमा शहीदहरूको योगदानको स्मरण गर्दै विभिन्न ठाउँमा श्रद्धांजलि तथा स्मृति कार्यक्रम आयोजन भइरहेका छन्। गएको वर्ष भदौ 23 काठमाडौँमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर 19 जनाको ज्यान गएको थियो। घटनाको विरोधमा 24 भदौमा देशभर प्रदर्शन भयो। आन्दोलनका क्रममा दुई दिनमा सुरक्षाकर्मी र प्रदर्शनकारी सहित 76 जनाको ज्यान गएको थियो। प्रदर्शनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामा आगजनी र तोड़फोड़ समेत भयो। जेएनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झना र उनीहरूले उठाएका मुद्दालाई स्मरण गर्दै आज देशभर शहीदप्रति श्रद्धांजलि अर्पण गर्ने तथा विभिन्न कार्यक्रमहरू भइरहेका छन्। यसैबीच कतिपय शहीद परिवार र घाइतेहरूले नवयुवा आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको भन्दै सरकारको विरोध गरेका छन्। पुरानो संसद भवनमा आयोजित कार्यक्रमबाट सरकारको विरोध गरेको भन्दै प्रहरीले नवयुवा आन्दोलनका घाइते पवन खड्कालाई पक्राउ गरेको छ। सरकारले केही नगरेको र आफू बोल्न पाउनुपर्ने भन्दै आवाज उठाएपछि उहाँलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन्। नवयुवा प्रदर्शनबारे पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोग र राष्ट्रिय मानवाधिकार आयोगले विस्तृत अध्ययन र जाँचबुझ गरेका थिए, तर एक वर्ष पूरा हुँदा पनि सरकारले ती प्रतिवेदन कार्यान्वयन गर्न सकेको छैन। यसरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेले सड़कबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आफूहरूलाई उभ्याएको बताउनु भएको छ। सभापति लामी छानेले आज एक प्रेस विज्ञप्ति निकालेर जनजी आन्दोलन कुनै दल विशेषको आधारमा भएको आन्दोलन नभएको बताउनुभयो। उहाँले जनजी आन्दोलन कुनै दल विशेषको आधारमा नभएको आन्दोलन रहेको स्पष्ट पार्नु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एक मात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: รังทำหาใครใส่ฝัน
1: युचार पर्व में यूरोपेंस प्रस्तुत करता है रंगीन सा घर बरसीन सा उपहार रु 50,000 को यूरोपेंस को खरीद वापस उस लकी ड्रॉ कूपन अन्य पाउंड हो स्किन बचो एसी एक चौन डबल डोर फ्रीज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक अन्य बम्पर प्राइस में पाउंड हो एक जोड़ी कुलाड़ी बाली टूल यूरोपेंस घर मात्र ही ना रंगाउन हो सपना बनी
2: सुनता मेरो कपड़ा पैकिंग गर्दा त सामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
2: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
4: क्यान्सर विरुद्ध आन्सरको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
5: फोन 056-494-333 493-555
6: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू नारागढ़ मुगलिन सड़क खण्डको मुगलिन नजिकै तुलिन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिसको आज पनि भत्काउन शुरू गरिएको छ गाड़ी आंशिक रूपमा रोकेर हिजोदेखि झार्न शुरू गरिएकामा आज ब्याक ह्याम्बरको प्रयोग गरेर ढिसको खसालिँदैछ तुलिन सड़क कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार आज बिहानदेखि सड़क रोकिएको समयमा गलले झर्न लागेका ढिसका झार्न थालिएको हो हिजो दिनभर गलको सहायताले ढिस्का झारिएको थियो आजदेखि ब्याक ह्याम्बरको सहायताले ढिस्का झारिँदैछ छवटा उपकरण परिचालन गरिँदैछ आवश्यकता अनुसार ब्याक ह्याम्बर थप्नका लागि तयारी गर्न निर्माण व्यवसायलाई भनिएको समेत इन्जिनियर घिमिरेले बताउनुभयो पहिरोको हिसाबले अत्यन्त जोखिम मानिएको त्यो ठाउँमा डिजन सड़क कार्यालयले पहिरो नियन्त्रणका लागि काम गरेको हो पृथ्वी राजमार्गको कृष्ण भीरमा पहिरोका कारण सड़क अवरूद्ध भएका समय पारेर त्यहाँ आंशिक गाड़ी रोकेर काम थालिएको छ स्थानीय प्रशासनले नारायणगढ मुगलिन सड़क खण्ड हिजो बिहानैदेखि आंशिक बन्द गरेको छ यता काठमाडौँ उपत्यकालाई काभ्रे हुँदै पूर्वी नेपालसँग जोड्ने महत्वपूर्ण सूर्य विनायक धुनिखेल सड़क विस्तार आयोजना सुस्त गतिमा अघि बढ़दा स्थानीयवासी व्यवसायी तथा यात्रुले धुलो हिलो जाम र अव्यवस्थित आवागमनको समस्या भोग्नु परेको छ झण्डै 16 किलोमिटर लामो सड़कले 4 लेन मुख्य 2 सड़क र 2 सर्विस लेन सहित 6 लेनमा विस्तार गर्ने लक्ष्यका साथ 3 वर्ष अघि शुरू भएको आयोजना तोकेको समयभित्र सम्पन्न हुन नसकेपछि म्याद थप गरिएको हो बजेट अभाव निर्माण स्थलमा देखिएको अवरोध पूर्वाधार स्थानान्तरण डिजाइन तथा प्राविधिक समस्या र निर्माण सामग्रीको मूल्यवृद्धि लगायत कारणले कामले अपेक्षित गति लिन नसकेको आयोजना कार्यालयले जनाएको छ सड़क विस्तारसँगै नाला पैदल मार्ग सड़क सुरक्षा संरचना रिटेनिङ वाल पुल तथा अण्डरपास निर्माण गर्ने योजना छ सड़क विभागका अनुसार आयोजनाको कुल अनुमानित लागत 10,50,00,000 रूपियाँ रहेको छ भने सम्झौता रकम 8,51,00,000 रूपियाँ रहेको छ आयोजना सूर्य विनायक सांगा र सांगा धुलिखेल गरी 2 खण्डमा विभाजन गरिएको छ पछिल्लो विवरण अनुसार आयोजनाको समग्र भौतिक प्रगति झण्डै 61% पुगेको छ अझै 40% बढ़ी काम हुन बाँकी रहेको छ पहिरोका कारण 3 दिनदेखि अवरूद्ध साँफे मार्तडी सड़क सञ्चालनमा आएको छ गएको शनिबारदेखिको अविरल वर्षासँगै त्यस खण्डमा विभिन्न ठाउँमा पहिरो जाँदा सड़क पूर्ण रूपमा अवरूद्ध भएकामा आज दिउँसोदेखि सड़क सञ्चालनमा आएको छ स्थानीय बढ़ी मालिका नगरपालिका नम्बर 6, 8 र 9 का विभिन्न ठाउँमा पहिरो गएसँगै सड़क पूर्ण रूपमा बन्द भएको थियो आइतबारदेखि नै सड़क विभागका 2 वटा जेसीबी प्रयोग गरेर पहिरो पञ्चायत र आजदेखि सड़क सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो हुम्ला जिल्लाको ताजाकोट गाउँपालिकाको कार्यालयमा भएको आगलागी घटनामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताजाकोट चार गल्लाबाडा बस्ने 47 वर्षीय कृष्णचन्द्र जयसी र ताजाकोट दुईमा रहेको मौला स्वास्थ्य जनज्ञा संयोजक 45 वर्षीय धनराज ढकाल रहेका छन्। पक्राउ गरेका दुवैजनालाई हुम्ला जिल्ला अदालतमा उपस्थित गराई 7 दिनको म्याद थप गरिएको छ। यी भदौ 7 गते राति 1 बजेतिर ताजाकोट 3 टाकुरेमा रहेको गाउँपालिकाको कार्यालयमा आगलागी भएको थियो। घटनापछि जिल्ला प्रहरी कार्यालय हुम्लाबाट अनुसन्धानका लागि प्रहरी निरीक्षक ढकालको टोली घटनास्थल खटिएको थियो। अब विदेशको खबर। इरान युद्ध र महत्वपूर्ण समुद्री मार्गबाट कच्चा तेलको ढुवानीमा आएको अवरोधका कारण अमेरिकामा पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ। महँगो इन्धनका कारण अमेरिकी परिवारको यात्रा योजना प्रभावित हुनका साथै दैनिक खर्चमा समेत थप आर्थिक दबाव परेको समाचार संस्था एपीले जनाएको छ। अमेरिकामा नियमित पेट्रोलको औसत मूल्य प्रति ग्यालन 4.14 अमेरिकी डलर पुगेको थियो। यो गएको वर्षको तुलनामा झण्डै $1 धेरै हो। यसअघि 2012 नियमित पेट्रोलको औसत मूल्य प्रति ग्यालन 3.82 अमेरिकी डलर पुगेको थियो। यद्यपि अमेरिकामा पेट्रोलको समग्र ऐतिहासिक उच्च मूल्य भने अझै कायम छ। 2022 जून महिनामा नियमित पेट्रोलको राष्ट्रिय औसत मूल्य प्रति ग्यालन 5.02 अमेरिकी डलर पुगेको थियो। अहिलेको मूल्य त्यो स्तरभन्दा कम भए पनि पछिल्लो वृद्धिले उपभोक्तामाथि ठूलो आर्थिक दबाव सृजना गरेको छ। पेट्रोलको मूल्य अत्यधिक बढेपछि लामो दूरीको यात्रा गर्ने अमेरिकी परिवारको संख्या तथा यात्राको अवधि घट्न थालेको छ। अमेरिका र इजरायलले गएको फेब्रुअरीमा इरानमाथि आक्रमण गरेपछि पेट्रोलको मूल्य तीव्र रूपमा बढ़ेको समाचारमा उल्लेख छ। त्यसपछि मूल्यमा केही उतार चढ़ाव भए पनि पेट्रोलको मूल्य पुरानो स्तरमा फर्कन सकेको छैन। यसको मुख्य कारण विश्वको महत्वपूर्ण तेल ढुवानी मार्ग मध्ये एक हर्मुजमा कच्चा तेलको आवत जावतमा आएको ठूलो गिरावट रहेको छ। एसएससी प्रिमियर कप क्रिकेटमा नेपाल हङकङसँग 15 रनले पराजित भएको छ। हङकङले दिएको 262 रनको लक्ष्य पछ्याएको नेपालले 49 ओभर 1 बलमा 246 रन बनाउँदा सबै विकेट गुमायो। नेपालका ईशान पाण्डेले 90, आसिफ शेखले 44 रन बनाए। हङकङका एजाज खानले 4 विकेट लिए। यसअघि मलेसियाको ग्लानमा रहेको बायोमास क्रिकेट ओभरमा टस जितेर ब्याटिङ गरेको हङकङले 50 ओभरमा 7 विकेट गुमाएर 261 रन बनाएको थियो। हङकङका बाबर हयातले नट आउट 117, साहिद वासिफले 45 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछानेले 4 र शेर मल्लले 3 विकेट लिए। नेपाललाई हराएसँगै हङकङ पनि सेमी फाइनलमा पुगेको छ। नेपाल यसअघि नै सेमी फाइनलमा पुगिसकेको थियो। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेपछि बाढ़ीमा सम्पर्क विहीन हुनेको संख्या 5326 पुग्यो। 1357 सबफेला नुवाकोटमा हैजा विरूद्धको 80,000 डोज खोप पठाइयो। जेएनजी सैदरको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै सरकारले आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको शहीद परिवार तथा घाइतेको गुनासो। नारायणगढ़ मुगलुङ सड़कको टुन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै सूर्य विनायक भेलेखेल सड़क विस्तारको काम सुस्त हुँदा स्थानीयलाई शास्ति। इरान युद्धले अमेरिकी उपभोक्ताको इन्धन खर्च बढ़ायो। दैनिक खर्चमा समेत थप आर्थिक दबाव। र एसएससी प्रिमियर कपमा नेपाल हङकङसँग 15 रनले पराजित।
5: पाण्डा म्याराथनको नीति परिवर्तन सम्बन्धी सूचना। गत 2026 अगस्त 26 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो शोकाकुल छौं। सोही राष्ट्रिय विपत्तिको घटीलाई गम्भीरतापूर्वक ध्यान दिए उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अतीत सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बिहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। अध्यक्ष निमा टेलु शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सेवा।

कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.16 खुम्बु।

0: सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083 संगातीको लागि 3 वर्ष ग्यालरी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको नीति भर्नाको लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म प्रवेश परीक्षा असोज 10 गते नोटिसा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ क्लास 30 गतेसम्म सब जानकारीका लागि 98150055 98 41 28 45 र 98 42 84 87 75 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस पल्ली आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 समिरीको बुद्ध विभागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 130 034 213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुम्बु नगरपालिका उडा नम्बर 5 समेरी सोलुखुम्बु।

0: next to your heart. Zulu FM 101.2 MHz.
1: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0

कार्यक्रम आफ्नै पाखा आफ्नै बाटोको यो भने पहिला नै छुट्टो विश्राम रहेको थियो। पहिला नै छुट्टो विश्रामलाई पनि भर्खरै हामीले पार गरिरह भने फेरि पनि कार्यक्रम आफ्नै पाखा आफ्नै बाटालाई लिएर उपस्थित भइसकेका छौ र सुन्दै हुनुहुन्छ हामीलाई यस समयमा पूर्व नेपालकी पहिलो सामुदायिक रेडियो सुरक्षा 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाटा सुन्दै हुनुहुन्छ र विशेष गरी आज चाहिँ हामी मंगलबारे बसाईमा रहेका छौं र मंगलबारे बसाईमा चाहिँ हामीले नयाँ नयाँ लोकबाका अनि एकदमै मिठा लोकबाका सुन्दै मनोरञ्जन लिने कुरा त तपाईँहरू सम्पूर्ण र अवगत नै भइ नै सकेको छ र तपाईँहरूले चाहिँ हामीलाई अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ र जसमा चाहिँ www.sulafm.com नेपाली पात्र हाम्रो पात्र र त्यसै गरी सुलाफएम फेसबुक पेज मार्फत पनि हामीलाई एकसाथ सुन्न सक्नुहुनेछ है। र यो समयमा तपाईँहरू आफ्नै कामतिर त पक्कै पनि व्यस्तता त हुनुहुन्छ होला, कतिपय साथीहरू मेलापात गोठालोतिर हुनुहुन्छ भने कतिपय साथीहरू सरसफाइतिर पनि हुनुहुन्छ भने अब त खाजा खाने समय पनि भइ नै सकेको छ र कतिपय साथीहरू त खाइ पनि सक्नुभयो होला भने चाहिँ कतिपय साथीहरू खाने तर्खरमा पनि हुनुहुन्छ होला र जे जस्तो अवस्थामा भए पनि स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समाज सुनेर साथ दिनुहोला किनभने तपाईँहरूका निमित्त चाहिँ हामीले निकै नै मिठा अनि बाका लिएर चाहिँ उपस्थित भइ नै सकेका छौ र फेरि पनि हामी ढिला नगरीकन अर्को नयाँ मिठो बाका तर्फ जानेछौ। बलेकै ताप्ने भन्ने निकै नै मिठो गीत रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ अंजिता विश्वकर्माको आवाजमा सजिएको यो मिठो गीत हामी एकैछिन सुन्नेछौ र यो गीत पश्चात फेरि पनि उपस्थित हुनेछौं।

आज बिगड़ा छु बकरी मात्रमा हमने निकले मीठो गीत कोई सोलन दुखा में काम लगने सब बलेक तापने निकले मीठो लोक बाका रहेको थियो यो मीठो लोक बाका पनि हामीले सुनेर मनोरंजन लिई सकेका छौ र पक्की पनि तपाईले पनि मनोरंजन लिनुभयोला सँगसँगै गाउनु भयोला अनि सँगसँगै नाच्दै आफ्नै कामले पनि अगाडि बढाउनु भयोला र विशेष गरी चाहिँ आज हामी मंगलबार बसाएमा रहँदै गर्दा चाहिँ हामीले निकै नै मीठा लोक बाका सुन्दै मनोरंजन लिँदै चाहिँ हामी कार्यक्रमको मध्यतिर आइरहेको छ र पक्कै पनि तपाईँले पनि सुनेर मनोरंजन पनि लिँदै हुनुहुन्छ होला र विशेष गरी आज हामी नयाँ लोक बाका सुन्दै गर्दा चाहिँ हामीमा छुट्टै खालको उत्सुकता जिज्ञासा पनि हुन सक्छ होइन कतिपय गीतहरू भर्खर मात्रामा बजारमा सार्वजनिक गरिएका गीतहरू त हामीले नसुनेको हुन सक्छ त्यस कारण पनि हामीलाई कस्तो खालको गीत हो के गीत हो कुन खालको गीत हो भन्ने चाहिँ निकै नै जिज्ञासा हुन्छ र त्यसै गरी हामीलाई त कतिपय गायक गायिका पनि मनपर्छ होइन त्यो भएका कारण पनि कुन गायक गायिकाले गाएको हो भन्ने कुरा पनि कति साथीहरूलाई त जिज्ञासा हुन सक्छ र आज चाहिँ हामी यही मिठो लोक बाका सुन्दै मनोरंजन लिँदै चाहिँ अगाडि बढ्नेछौ र फेरि पनि ढिला नगरिकन अर्को गीततर्फ जानेछौ निकै नै मिठो गीत रहेको छ जुन चाहिँ भर्खरै मात्रामा बजारमा सार्वजनिक गरिएको गीत रहेको छ बाटो नहिरी आमा निकै नै मिठो गीत रहेको छ र जसमा चाहिँ आवाज बढ्नुभएको छ लक्ष्मी परिवारको आवाजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुन्नेछौ र यो लोक बाकाको साथमा चाहिँ दोस्रो अनि अन्तिम विश्राम तर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि पछि

0: पांडा मैराथन को मिति परिवर्तन संबंधी सूचना।
1: गत 2026 अगस्त 26 में आएको विनाशकारी बाढ़ी पहिरो भएको ठूलो जनधन को स्थिति प्रति हामी गहिरो सकारात्मक छौं। सोही राष्ट्रीय विपत्ति को गुठीलाई गंभीरतापूर्वक ध्यान दिए उक्त म्याराथन को मिति सारिएको हो। यस कठिन परिस्थिति में पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अटुट सहयोग र विश्वास को लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पांडा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पांडा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विहरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमालय स्वास्थ्य र वातावरण सुभाष।
3: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी मिति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: लौन दुखलाई पन्छौन लौन लौन नयाँ नेपाल बनाउन।
1: नमस्कार, म जेबी टुरे। तपाईँ अहिले सुन्दै हुनुहुन्छ पूर्वाञ्चलको पहिलो सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगाहर्ज।

कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्ड नगरपालिका छ जेरो पोइन्ट सोलुखुम्बु. कार्यक्रम आफ्नै पाखा आफ्नै बाघको युवानी दोस्रो अनि अन्तिम विश्राम रहेको थियो. दोस्रो अनि अन्तिम विश्रामलाई पनि भर्खरै हामीले पार गरिरह भने फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो सेटमा बस्ती भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलाफएम 1.2 MHz कार्यक्रम आफ्नै पाखा आफ्नै बाघका सुन्दै हुनुहुन्छ. र अब भने चाहिँ हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइ नै सकेको छ. र विशेष गरी आज चाहिँ हामी मंगलबारे बसाईमा रहँदै गर्दा चाहिँ हामीले निकै नै मिठा लोक बाका सुन्ने मनोरञ्जन लिँदै चाहिँ हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइ नै सकेको छ. र विशेष गरी आज चाहिँ हाम्रो सोरुखुम्बुतिरको मौसमको कुरा गर्दा चाहिँ हाम्रो सोरुखुम्बुमा चाहिँ आज मन्द मन्द घाम लागिरहेको छ. त्यसै गरी दुम्मा दुम्मा पनि भइरहेको छ. एकदमै मिश्रित खाले मौसम छ. राज्य चाहिँ अलिक पानी परेको छैन भन्नुपर्छ. र तपाईँहरूकोतिर के कस्तो छ र बर्खाको समय छ. सबैजना सतर्कता रहनुहोला. आफू र आफ्नो परिवारको पनि ख्याल गर्दै अगाडि बढ्नुहोला भन्न चाहन्छु. र अब भनेपछि कार्यक्रमबाट विदा लिनुपर्ने हुन्छ किनभने कार्यक्रमलाई छुट्याएको निर्धारित समय भने समाप्त भइ नै सकेको छ. र यतिसम्म हाम्रो कार्यक्रमलाई चाहिँ अन्त्यसम्म सुनेर साथ दिनुहुने तपाई सम्पूर्ण श्रोतालाई एकमुष्टमा धन्यवाद भन्न चाहन्छु. र त्यसै गरी मेरो बन्द कोठोको आवाजलाई तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउनका निमित्त भरपूर सपोर्ट मिलेको छ. प्राविधिकमा हुनुहुन्छ लक्ष्मीजीलाई पनि विशेष विशेष धन्यवाद भन्दै चाहिँ कार्यक्रमको अन्त्यमा निकै नै मिठो गीत रहेको छ. बाउन बाजी किन काशीको निकै नै मिठो गीत रहेको छ. र जसमा चाहिँ आवाज गर्नुभएको छ निकै चर्चित लोकप्रिय गायक गायिका हुनुहुन्छ खेम सेन्चुरी र दीपिका बन्टी मगरको आवाजमा सजिएको यो मिठो लोक बाखा चर्दैछ. आजको कार्यक्रम आफ्नै पाखा आफ्नै बाखाको विशेष गरी मंगलबारे बसाईबाट म कार्यक्रम प्रस्तुता सिर्की बनु शेर्पा पनि विदा हुन चाहन्छु. नमस्कार.

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: हेलो हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु
1: ए नानी के भने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनुहुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
6: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
5: मलाई मुखले घाटेको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए
7: म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
8: धुम्रपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ नेपाल सरकार विज्ञापन बोर्ड
9: यो काम छ ठट्टैमा यो भैसा जान लाग्यो जाँदैन बाँचाखेर पर्ख लिन आउला
10: होइन ए कान्छा गीत गाउँदै कता हिँडी
11: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
10: खोज्दै हिँडे संसार भेटिन्छ नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्दा है
11: मेरो तनाव चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
10: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावेन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
11: होइन ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
10: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपीए ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
11: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति खेर हुने रहेछ
10: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफ्नो सेट सुरक्षित गरिहाले कान्छा
11: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
12: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबैल केएल टावर 6 तला काठमाडौँ सम्पर्क 98550179 र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिल चुच्चेपाटी काठमाडौँ
3: मान
13: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
14: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
13: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
15: नेपाल सरकार विज्ञापन बोर्ड।

नमस्कार, पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुरेफ एम 102 मेगाहर्ट्जबाट देशका विभिन्न भाग र www.sulfm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको अपरान्ह सार्वजीको सुरु हालचाल लिएर आइपुगे म रेविका राई। रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते बुधबार आएको विनाशकारी बाढ़ीपछि अझै 5,326 जना सम्पर्क विहीन रहेका छन्। अहिलेसम्म 1,357 जनाको शव भेटिएको राष्ट्रिय विपदा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्कमा उल्लेख गरेको छ। फेला परेका शव मध्ये रसुवामा 169, नुवाकोटमा 197, थारीमा 70, गोर्खामा 75, तनहुँमा 38, चितवनमा 363, नवलपरासी पूर्वमा 223 र नवलपरासी पश्चिममा 222 रहेका छन्। बाढ़ी प्रभावितका लागि रसुवा, नुवाकोट र धादिङमा रहेका 39 होल्डिङ सेन्टरमा 3,533 जनाले आश्रय लिइरहेका छन्। पृथ्वीराज मार्ग अन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण ढुवानी प्रभावित हुँदा संघीय राजधानी काठमाण्डुमा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा उल्लेख्य कमी आएको छ। पहिरोले मुख्य राजमार्ग अवरूद्ध बनाएपछि उद्योगीहरूले वैकल्पिक मार्गका रूपमा त्रिभुवन राजपथ हुँदै ट्रकबाट ग्यास ल्याउनु परेको छ। यसरी गुमाउरो र असहज बाटो प्रयोग गर्नुपर्दा बजारको माग अनुसार पर्याप्त मात्रामा ग्यास पिटाउन नसकेको व्यवसायीहरूले बताउँदै आएका छन्। आपूर्तिमा आएको यही समस्याका कारण मंगलबार काठमाण्डु उपत्यका 9 ग्यास कम्पनीका जम्मा 18,259 सिलिण्डर मात्रै लिड डिलहरूमा सम्म पुगेका छन्। पछिल्ला दिन काठमाण्डु उपत्यकामा दैनिक 1,00,000 सिलिण्डर ग्यासको माग रहेको एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले बताउनु भएको छ। सामान्य दिनमा भने दैनिक 35,000-40,000 सिलिण्डर ग्यास आवश्यक पर्ने गरेको उहाँको भनाई रहेको छ। लगातार दुई दिन घटेको सुन चाँदीको भाव आज बढ़ेको छ। सुनको भाव आज तोलामा 3,500 रूपियाँले बढ़ेको हो। आज भाव बढ़ेर सुन तोलामा 3,05,400 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलामा 2,400 रूपियाँले घटेर तोलाको 3,01,900 रूपियाँमा कारोबार भएको थियो। यस्तै कारोबार हुने हप्ताको पहिलो दिन आइतबार पनि सुनको भाव तोलामा 3,100 रूपियाँले घटेको थियो। त्यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदी तोलामा 100 रूपियाँले बढ़ेर तोलाको 4,790 रूपियाँमा कारोबार भइरहेको छ। यसअघि हिजो चाँदी तोलामा 75 रूपियाँले घटेर तोलाको 4,690 रूपियाँमा कारोबार भएको थियो। आइतबार चाँदी तोलामा 40 रूपियाँले घटेको थियो। हुम्लाको ताजकोट गाउँपालिकाको कार्यालयमा भएको आगलागी घटनामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ताजकोट चारका गल्लाबाडा बस्ने 47 वर्षीय कृष्णचन्द्र जोशी र ताजकोट दुईमा रहेको महिला स्वास्थ्य चौकीका संयोजक 45 वर्षीय धनराज ठकाल रहेका छन्। पक्राउ परेका दुईजनालाई हुम्ला जिल्ला अस्पताल अदालतमा उपस्थित गराई 7 दिनको म्याद थप गरेको छ। यही भदौ 7 गते रात 1 बजेतिर ताजकोट दुईमा टाकुरेमा रहेको गाउँपालिकाको कार्यालयमा आगलागी भएको थियो। घटनापछि जिल्ला प्रहरी कार्यालय हुम्लाबाट अनुसन्धानका लागि टोली खटिएको थियो। आगलागीबाट जेएमसी शाखा, लेखा तथा जेएमसी र प्रशासन शाखामा क्षति पुगेको थियो। गाउँपालिकाको आर्थिक वर्ष 2073-74 अहिलेसम्मका लेखा लगायतका विभिन्न शाखाका कागजात जलेर नष्ट भएका थिए। अब अन्तर्राष्ट्रिय समाचार। इरान युद्ध र महत्वपूर्ण समुद्री मार्गबाट कच्चा तेलको ढुवानीमा आएको अवरोधका कारण अमेरिकामा पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ। महँगो ईन्धनका कारण अमेरिकी परिवारको यात्रा योजना प्रभावित हुनका साथै दैनिकी खर्चमा समेत थप आर्थिक दबाव परेको समाचार संस्था एपीले जनाएको छ। अमेरिकामा नियमित पेट्रोलको औसत मूल्य प्रति ग्यालन 4.14 अमेरिकी डलर पुगेको छ। यो गएको वर्षको तुलनामा झण्डै 1 डलर धेरै रहेको छ।
यसअघि सन् 2012 निमित पेट्रोलको औसत मूल्य प्रति ग्यालन 3.82 अमेरिकी डलर पुगेको थियो। यद्यपि अमेरिकाले पेट्रोलको समग्र ऐतिहासिक उच्च मूल्य भने अझै कायम रहेको छ, सन् 2022 जून महिनामा निमित पेट्रोलको राष्ट्रिय औसत मूल्य प्रति ग्यालन 5.20 अमेरिकी डलर पुगेको थियो। अहिलेको मूल्य त्यो स्तरभन्दा कम भए पनि पछिल्लो वृद्धिले उपभोक्तामाथि ठूलो आर्थिक दबाव सिर्जना गरेको छ। अन्त्यमा खेल समाचार। एसीसी प्रीमियर कप क्रिकेटमा समर चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग 15 रनले पराजित भएको छ। हङकङले दिएको 262 रनको लक्ष्य पछ्याएको नेपालले 49 ओभर एक बलमा 246 रन बनाउँदा सबै विकेट गुमाएको थियो। नेपालका स्थानपौ पाण्डेले 90, आसिफ शेखले 44 रन बनाएका हुन्। हङकङका एजाज खानले 4 विकेट लिएका हुन्। यसअघि मलेसियाको क्वालाङमा रहेको बायोमास क्रिकेट ओभरमा टस जितेर ब्याटिङ गरेको हङकङले 50 ओभरमा 7 विकेट गुमाएर 261 रन बनाएको थियो। हङकङका बाबर हायातले नकआउट 117, शाहिद वासिफले 45 रन बनाएका थिए। नेपालका कप्तान सन्दीप लामिछानेले 4 र शेर मल्लले 3 विकेट लिएका थिए। हङकङसँग हारे पनि नेपालले समूह एकको विजेता बन्दै सेमी फाइनलमा स्थान बनाएको छ। हङकङ समूह उपविजेता बन्दै सेमी फाइनलमा पुगेको छ। यस्तै यूएई समूह बीको विजेता र ओमान उपविजेता बन्दै सेमी फाइनलमा पुगेका छन्। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385 फोन वा सोलेफिन न्यूज @gmail.com इमेल गर्न सक्नुहुनेछ। तपाईले दिनुभएका जानकारीले हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सुरुहालचाल सक्यो। साँझ 5 बजेको सुरुहालचाल लिएर फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलेफिन सुन्दै रहनुहोला। नमस्कार।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा एक दशक भन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 कलेरी सोलुखुम्बु।
2: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
2: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हौ।
3: ल सुन बहिनी, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाइजमा नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वायरिङका सामान जे खोज्यो त्यही तयार।
2: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुधकुण्ड नगरपालिका 5 सोलेरी सुलुखुम्बु।
4: रेड पाण्डा म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना।
5: गत 2026 अगस्त 26 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो शोकाकुल छौ। सोही राष्ट्रिय विपत्तिको घटीलाई गम्भीरतापूर्वक ध्यान दिए उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अतुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: अध्यक्ष निमा टेन्डुप शेर्पा, हिमालय स्वास्थ्य र वातावरण सुलुखुम्बु। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ।
3: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: न्यूट्रियन रेस प्रतियोगिता क्लिपको संस्करण सञ्चालन हुने सम्बन्धी एकमाथि दुतोची गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन् 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट फ्युचर रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवैतर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवैतर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवैतर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै 30 49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवैतर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाणपत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाणपत्र वा खेलाडीको परिचय सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश राई, सम्पर्क नम्बर 9842146, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 9860317340। उपस्थित भइसक्नु पर्ने मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला, रेस सुरु हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 9745404026, अनुराज बस्नेत 9851174219, विपिन तामाङ 9862 र राजकुमार राई 9852554557। एभरेस्ट भ्यु ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी घाइते भए, कुनै अङ्ग भङ्ग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता सुरु भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ।
4: गजेन्द्र भट्टराई, निमित्त प्रमुख प्रशासकीय अधिकृत मापी।

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुनो एफएम 101.2 मेगाहर्ज।
2: नेपाली गीतहरुको संगालो।

गुड आफ्टरनून नमस्ते नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम गीतै गीत लिएर उपस्थित भइसकेका छ प्राविधिक मित्रको साथमा आवाजमा छु म लक्ष्मी श्रेष्ठ र तपाईँले सुन्दै हुनुहुन्छ पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोनी एफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीतै गीतलाई सुनिरहनु भएको छ र विशेष गरेर चाहिँ आज पनि तपाईँहरूबाट चाहिँ हामीले पाँच विधाका गीतहरू चाहिँ लिएर उपस्थित भइसकेका छौँ एक किसिम सुनौ आज बस्नु पाँच विधाका गीतका क्लिप्सहरू

0: हामीले एकदमै मिठा मिठा गीतहरू चाहिँ सुनिसकेका छौं होइन, र तपाईँहरूले पनि सायद सुन्नुभयो होला, र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ 97964 को लाइन मार्फत चाहिँ आउन सक्नुहुनेछ, र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछौ। कादेखिको हुनुहुन्छ? हेलो, नमस्ते। नमस्कार, कादेखिको बोल्दै हुनुहुन्छ? ओखलढुङ्गाको खिचितेन बाबाट रिन्जी शेर्पा बोल्दै हुनुहुन्छ है? अनि के छ रिन्जीजी तपाईँको खबर? हजुर, हाम्रो पनि एकदमै ठिकै छ भन्नुपर्छ रिन्जीजी, होइन, हल्का रुगा खोकी लागिरहेको छ, त्यस्तै छ भन्नुपर्छ है। अनि के गर्दै हुनुहुन्छ यो समयमा?
1: म यतिखेरको समयमा चाहिँ गोठालोबाट चाहिँ घरतिर फर्किँदैछु भन्नुभयो दिदी।
0: ल ठिक छ, खाजा लिन त बाँकी होला सायद, होइन? ल ठिक छ, कार्यक्रममा सहभागिता जनाउनु भएको छ, तपाईँको लागि कुन गीत राखौँ आज?
1: हुन्छ, मेरो लागि त्यो बिहे पनि बाँच्दैन कुमारी होइन भन्ने बजाउँदिन दिदी।
0: ओके, पक्कै पनि तपाईँको लागि हामी यो गीत राख्नेछौँ, तपाईँले नजिकको आफ्नो पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ नि है।
1: हुन्छ, सर्वप्रथमता दियाजुको लागि र सरिता मलिसको लागि र घरको बाबा मम्मीको लागि र जतिजनाले मलाई रिक्सेको भनेर नचिने उहाँहरू सम्पूर्णको लागि भन्दैछु।
0: ओके, उहाँ हुनुहुन्थ्यो होलडुङ्गाको साथी हुनुहुन्थ्यो रिन्जी शेर्पा हुनुहुन्थ्यो, उहाँ पनि छुटिसक्नु भएको छ मिठो कुराकानी सँगै, र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो, नमस्ते। नमस्कार, कहाँदेखिको बोल्दै हुनुहुन्छ? उदयपुरबाट अनिसा परियार। अनि के छ अनिसा जी, धेरै पछि कुराकानी भयो हाम्रो। हजुर, हाम्रो पनि एकदमै ठिकै छ भन्नुपर्छ है। सोलुखुम्बुको मौसमको कुरा गर्नुपर्दा चाहिँ मौसम चेन्ज भइरहेको छ है, एकैछिन बादल लाग्ने, एकैछिन पानी पर्ने, घाम लाग्ने, त्यस्तो छ सोलुखुम्बुतिरको मौसम चाहिँ। अनि उदयपुरतिरको कस्तो छ? ल ठिक छ, खाजा लिनु भयो कि बाँकी छ तपाईँको? हजुर, हाम्रो चाहिँ बाँकी नै छ भन्नुपर्छ, अब प्रोग्राम सकाएर खाने योजनामा हो भन्नुपर्छ है। हुन्छ, ल ठिक छ, कार्यक्रममा सहभागिता जनाउनु भएको छ, अघिल्लो साथीले एकदमै मिठो गीत रोजेर गइसक्नु भएको छ, तपाईँले चाहिँ नजिकको पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ नि है। ओके, उहाँ हुनुहुन्थ्यो उदयपुरको साथी हुनुहुन्थ्यो, उहाँ पनि छुटिसक्नु भएको छ, र अब भनेपछि हामी ढिला नगरीकन चाहिँ एकदमै मिठो गीततर्फ नै जानेछु है। एकदमै मिठो चलचित्र क्षेत्रबाट लिएको एकदमै मिठो गीत रहेको छ, छक्का पञ्ज पाँचबाट लिएको बिहे भएको छैन भने, एकदमै मिठो गीत रहेको छ, र यसमा चाहिँ आवाज गर्नुभएको छ सबिन सुवेदी र बेनिसा पौडेलको आवाजमा रहेको एकदमै मिठो गीत रहेको छ। यो गीतको साथमा चाहिँ हामी पहिलो र छुट्टो विश्राम पनि लिनेछौं।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लोत्रिएको, ट्रान्सफर्मरमा समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समयमै महसुल दिन उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: पांडा मैराथन को मिति परिवर्तन संबंधी सूचना।
1: गत 2026 अगस्त 20 में आयोग विनाशकारी बाढ़ी पोहरो ठूल जनधन को क्षतिप्रति हमी गहिरो सकारात्मक छौ। सोही राष्ट्रीय विपत्ति को गुजीलाई गंभीरतापूर्वक ध्यान दी उक्त मैराथन को मिति सारिएको हो। यस कठिन परिस्थिति में पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अटुट सहयोग र विश्वास को लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भन्ने हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विवरण सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सुभाष लुकुन्दु।

0: बचाऊ र बताऊ यौनचनी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनचनी हिंसा को जोखिम में हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरी को व्यवहार ख्याल राखौ। बाल बालिका को चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिका सँग नियमित संवाद गर्ने गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जना

0: फेरि पनि स्वागत गर्न चाहन्छु र भर्खरै मात्र चाहिँ हामीले पहिलो छोटो विश्राम पनि पार गरिसकेका छौं र तपाईँले सुन्दै हुनुहुन्छ पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुने एफएम 101.2 MHz कार्यक्रम गीतै गीतलाई सुनिरहनु भएको छ र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ हामी उहाँलाई स्वागत गर्नेछौ कहाँदेखिको हुनुहुन्छ हेलो नमस्ते नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ खिजेम्बाबाट लाक्पा डोमा शेर्पा बोल्दै हुनुहुन्छ हो
1: हजुर दी
0: अनि के छ लाक्पाजी हजुरको खबर
1: मेरो खबर एकदमै ठिकै छ अनि हजुरहरू
0: हजुर हाम्रो पनि एकदमै ठिकै छ भन्नुपर्छ अनि के गर्दै हुनुहुन्छ लाक्पा डोमाजी यो समयमा
1: यो समयमा हजुरहरूको प्रोग्राम सुनै बसिरहेछ भन्नुभएको छ कि
0: ल ठिक छ के को माध्यमबाट सुनिराख्नु भएको छ हाम्रो प्रोग्रामलाई
1: हजुर
0: रेडियोबाट सुनिराख्नु भएको छ ल ठिक छ कार्यक्रममा सहभागिता जनाउनु भएको छ र हाम्रो कार्यक्रममा चाहिँ यसरी नै माया गरेर होइन कार्यक्रममा सहभागिता पनि जनाउनु होला नि है ल ठिक छ कार्यक्रममा सहभागिता जनाउनु भएको छ तपाईँको लागि आज कुन गीत राखौं ओके पक्कै पनि तपाईँको लागि हामी यो गीत राख्नेछौ तपाईँले नजिकको पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ नि है
1: हुन्छ सर्वप्रथम त सोहित भइसको निजी तपाईँको लागि र सोले फेम होल निजीको लागि र त्यसै गरी भाइ रिन्जी शेर्पा नाङ्कुर शेर्पा बहिनी मिङमतीको शेर्पा र मेरो छोरी लाक्पा इङ्गी शेर्पा हस्बेन्ड कर्ण शेर्पाको लागि लगायत मलाई चिने नचिने उहाँहरू सम्पूर्णलाई भन्दै चाहिँ टेन्सन हस्किनुहोस्
0: ओके बाई बाई भन्दै हुनुहुन्थ्यो साथी पनि सुटिसक्नु भएको छ ओखलढुङ्गाको साथी हुनुहुन्थ्यो लाक्पा डोमा शेर्पा भन्दै हुनुहुन्थ्यो र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ उहाँलाई स्वागत गर्नेछौ हेलो
2: हेलो दी नमस्ते
0: नमस्ते नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ
2: म यता ओखलढुङ्गाको खिचेम्बाबाट मिङमाछिरी शेर्पा
0: ओखलढुङ्गाको खिचेम्बाबाट मिङमाछिरी शेर्पा भन्नुभयो है
2: मिङमाछिको
0: शेर्पा
2: भन्नुभयो
0: ठिक छ मिमादीको शेर्पाजी के गर्दै हुनुहुन्छ यो समयमा
2: यो समयमा हजुरको प्रोग्राम सुन्दै बसिरहेको छु भन्नुभएको कि
0: अनि के गर्दै हुनुहुन्छ अनि खाजा लिनुभयो कि बाँकी छ तपाईँको
2: मेरो खाजा अघि नै भइसक्यो अनि हजुरको भयो त
0: हजुर हाम्रो चाहिँ बाँकी नै छ भन्नुपर्छ अब प्रोग्राम सकेर खाने योजनामा हो भन्नुपर्छ है हजुर कार्यक्रममा सहभागिता जनाउनु भएको छ अघिल्लो साथीले एकदमै मिठो गीत रोजेर गइसक्नु भएको छ तपाईँको तपाईँले चाहिँ नजिकको पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ नि है
2: हुन्छ अब खाताजी हजुरको लागि र धेरै सुन्दै हुनुहुन्छ दिदी लाक्पा शेर्पा र दाइरिन्जी शेर्पा र नाङ्कुरी शेर्पा र मम्मीको लागि र जस्तै पनि मम्मीको शेर्पा भन्दा चाहिँ सम्पूर्ण भन्दै चाहिँ दिन्छु नमस्ते बाई
0: ओके बाई बाई उहाँ हुनुहुन्थ्यो ओखलढुङ्गाको साथी हुनुहुन्थ्यो निमा दिकु शेर्पा भन्दै हुनुहुन्थ्यो उहाँसँग पनि मिठो कुराकानी सँगै उहाँसँग पनि हामीले कुराकानी गरिसकेर पनि उहाँले एकदमै मिठो गीतको साथमा चाहिँ उहाँ छुटिसक्नु भएको छ र अनि भने चाहिँ हामी ढिला नगरिकन चाहिँ एकदमै मिठो गीततर्फ नै लाग्नेछ साथीहरूको रोजाइमा पर्न सफल रातु र चन्द्र सूर्य भन्ने एकदमै मिठो गीत रहेको छ र यसमा चाहिँ आवाज गर्नुभएको छ सुनिता गुरुङ सुनिता सुब्बा र अमर गुरुङको आवाजमा रहेको एकदमै मिठो राष्ट्रिय भावनाले समेटेको गीत रहेको छ यो गीत सुनेछौ त्यसपछि फेरि पनि उपस्थित हुनेछौं

0: एकदमै मिठो राष्ट्रिय भावनाले समेटेको एकदमै मिठो गीत रहेको थियो। यो गीत पनि हामीले सुनिसकेका छौं र सायद तपाईँहरूले पनि सुनेर मनोरञ्जन लिइराख्नु भएको पनि हुन सक्छ है, हाम्रो कार्यक्रमलाई सुनिराख्नु पनि भएको हुन सक्छ, सायद तपाईँहरूले पनि मनोरञ्जन लिनुभयो होला भन्ने आशा गर्नेछु। र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ 97964 5970 को लाइन मार्फत चाहिँ आउन सक्नुहुनेछ। हामीले टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेका छौं र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो,
1: नमस्ते।
0: नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? गौरी मगर उदयपुरबाट। अनि के छ गुरुजी हजुरको खबर? हजुर, हाम्रो पनि एकदमै ठिकै छ भन्नुपर्छ। अनि के गर्दै हुनुहुन्छ यो समयमा? ल ठिक छ, के को माध्यमबाट सुनिराख्नु भएको छ हाम्रो प्रोग्रामलाई? रेडियोबाट सुनिराख्नु भएको छ। ल ठिक छ, अनि खाजा लिनु भयो कि बाँकी छ गोरी चाहिँ? हजुर चाहिँ हाम्रो चाहिँ बाँकी नै छ भन्नुपर्छ है। ल ठिक छ गुरुजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ, तपाईँको लागि आज कुन गीत राखौ?
1: हुन्छ, मलाई
0: ओके, पक्कै पनि तपाईँको लागि हामी यो गीत राख्नेछौ। तपाईँले नजिकको पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ नि है।
1: हुन्छ, बस हजुरको लागि हाम्रो
0: ओके, उहाँ हुनुहुन्थ्यो उदयपुरको साथी हुनुहुन्थ्यो, गोरीजी हुनुहुन्थ्यो, उहाँ पनि उहाँसँग पनि मिठो कुराकानी सँगै एकदमै मिठो गीत रोजेर चाहिँ उहाँ छुटिसक्नु भएको छ। र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो,
1: नमस्ते दिदी।
0: नमस्ते, नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? उदयपुरबाट अस्मिता मगर। अनि के छ अस्मिताजी हजुरको खबर? हजुर हाम्रो पनि एकदमै ठिकै छ भन्नुपर्छ। अनि के गर्दै हुनुहुन्छ यो समयमा?
1: कार्यक्रम सुन्दै बसिरहेको छु दिदी।
0: ल ठिक छ, अनि खाजा लिनु भयो कि बाँकी छ?
1: खाजा भइसक्यो दिदी। अनि हजुरको?
0: हजुर हाम्रो चाहिँ बाँकी नै छ भन्नुपर्छ है। ल ठिक छ, कार्यक्रममा सहभागिता जनाउनु भएको छ। अघिल्लो साथीले एकदमै मिठो गीत रोजेर उहाँ छुटिसक्नु भएको छ, तपाईँले चाहिँ नजिकको पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ नि है।
1: हुन्छ, फसला दिदी हजुरको लागि भन्न चाहन्छु, प्यारी साथी पवित्र मगर, गोरी मगर, भगवती मगर, भावना मगर, सरिता मगर, सन्दिमा मगरलाई भन्दैछु।
0: ओके, उहाँ हुनुहुन्थ्यो रूपको साथी नै हुनुहुन्थ्यो।

दृष्टि भूतलाई यस्तो प्रतियोगिता क्लिकको संस्करण सञ्चालन हुने सम्बन्धी सूचना। यसमाथि दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते पद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट फ्युचर रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा त्यो भन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50

0: समावेशी रेडियो समावेशी आवाज
1: सुनो एफएम 101.2 मेगाहर्ज। फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम गीतै गीत लिएर उपस्थित भइसकेका छौं तपाईहरुको रेडियो सेटमा चाहिँ। र हामीले भर्खरै मात्रमा चाहिँ दोस्रो र अन्तिम विश्राम पनि पार गरिसकेका छौं र तपाईहरुले सुन्दै हुनुहुन्छ पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुन एफएम 101.2 मेगाहर्जमा चाहिँ कार्यक्रम गीतै गीतलाई सुनिरहनु भएको छ। र तपाईहरु पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने चाहिँ आउन सक्नुहुनेछ। हामीले आज पाँच विधाका गीतहरू लिएर उपस्थित भएका थियौं। अझै पनि हामीसँग दुईवटा गीतहरू बाँकी रहेको छ र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। 97964 59 70 को लाइन मार्फत चाहिँ आउन सक्नुहुनेछ। हामीले टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेका छौं र कतिपय साथीहरू त व्यस्तता पनि हुनुहुन्छ होला है, आफ्नै काममा हुनुहुन्छ होला। कतिपय साथीहरू मेलापात गोठालो होइन उकाली ओह्राली गर्दै हुनुहुन्छ होला। जे जस्तो अवस्थामा भए पनि हाम्रो कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला र कार्यक्रममा पनि सहभागिता सुनाउनुहोला भन्न चाहन्छु। र अब भने चाहिँ हामी ढिला नगरीकन चाहिँ एकदमै मिठो गीततर्फ नै लाग्नेछौ किनभने साथीहरूको कल चाहिँ आइरहेको छैन र तपाईँहरू पनि कार्यक्रममा छिटोभन्दा छिटो सहभागिता सुनाउनुहोला पनि भन्न चाहन्छु।

रामगुरु चाहिँ एकदमै मिठो गीत रहेको छ, सारङ्गी भन्ने एकदमै मिठो गीत रहेको छ, सुशान्त किसीको आवाजमा रहेको यो मिठो कविताको गीत सुनेछौ, त्यसपछि फेरि उपस्थित हुनेछौं।

हामीले एकदमै मिठो गीत पनि सुनिसकेका छौ र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। 97964950 को लाइन मार्फत चाहिँ आउन सक्नुहुनेछ। हामी टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेका छौ र अझै पनि हामीसँग चाहिँ एउटा मात्रै गीत बाँकी रहेको छ र तपाईँ पनि कार्यक्रममा सहभागिता जनाउनु भयो भने चाहिँ पक्कै पनि यो गीत चाहिँ तपाईँहरूको लागि हामी बजाउनेछौ र कार्यक्रममा सहभागिता जनाउनु नभए पनि तपाईँको लागि चाहिँ मनोरञ्जन दिनको लागि चाहिँ पक्कै पनि हामी यो गीत बजाउनेछौ र कुन गीत हो भन्नुपर्ने हुन्छ है। तपाईँले चाहिँ गीतको क्लिप्स भने सुन्नु भएको छ भने चाहिँ कार्यक्रममा सहभागिता सुनाउन सक्नुहुनेछ। र कोही साथी टेलिफोन लाइनमा भन्दै थियो उहाँको कल चाहिँ सायद डिस्कनेक्ट भएको छ, सायद मिस कल आएको जस्तो लाग्यो मलाई। र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। 97964950 लाइन मार्फत चाहिँ आउन सक्नुहुनेछ। हामी टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेका छौ र कतिपय साथीहरू त खाजा खाँदै हुनुहुन्छ होला, होइन, व्यस्त हुनुहुन्छ होला। आज त छुट्टीको दिन पनि भएको थियो, होइन, सायद खेतबारीमा काम पनि गरिराख्नु भएको हुन सक्छ है। र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछौ भन्दै थियो तर उहाँको कल चाहिँ डिस्कनेक्ट भएको छ है। र अब भने चाहिँ हामी तपाईँहरूको टेलिफोन लाइन चाहिँ लिन सक्दैनौ किनभने कार्यक्रमलाई छुट्याएको निर्धारित समय पनि सकिसकेको छ। र यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउनु भयो, फोन ट्राई गर्नुभयो, सम्पूर्णलाई विशेष विशेष धन्यवाद दिन चाहन्छु। र मेरो बन्द कोठाको आवाजलाई तपाईँहरूको रेडियो शेरसम्म पुर्याउनको लागि चाहिँ सपोर्ट मिलेको छ प्राविधिक मित्र रेविका सिलाई पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु। र अन्तिममा चाहिँ एकदमै मिठो गीत रहेको छ, फोटो खिचेर भने एकदमै मिठो गीत रहेको छ, हामीले यो पनि चलचित्र क्षेत्रबाटै लिएको एकदमै मिठो गीत रहेको छ। र यसमा यो गीत छाड्दै म कार्यक्रम प्रस्तुता लक्ष्मी श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार।

0: आयो वैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला।
1: होइन ए कान्छा, गीत गाउँदै कता हिँडी?
2: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्दा है।
2: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
1: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानी भाषा पढ्ने अनि जापान जाने।
2: होइन, ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिनेर बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपीए ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
2: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति साह्रो हुने रहेछ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफ्नो सेट सुरक्षित गरिहाले कान्छा।
2: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
3: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबैल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
1: 9855079979
3: र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिल चुच्चेपाटी, काठमाडौँ।
4: साथी हेर न, क्या खतरा समाचार आइसक्यो।
5: बाप रे,
4: अब चाहिँ के हुने हो?
6: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नाथ्यो न, यसो त जल्ले नि लेखिहाल्छ नि।
4: अरे मिथ्या भ्रामक भन्छ के हो यो उनीको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
4: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
4: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
7: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: उपभोक्ता अधिकारको संरक्षण गरौं, गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं, कारोबारमा बिल विशोक लिने र दिने गरौं, कारोबारलाई पारदर्शी बनाऊ, नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ, वस्तु सेवाको मूल्य मात्रा म्याचपछि मिति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं, वस्तु वा सेवाको प्रयोगबाट

नमस्कार, पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुरेफएम 101.1 मेगाहर्जबाट देशका विभिन्न भाग र www.surefm.com संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 5 बजेको सुन हालचाल लिएर आइपुगे म रेविका राई। कानून न्याय तथा संसदीय मामिला मन्त्री श्रोविता गौतमले नवयुवा आन्दोलनका शहीद तथा घाइतेहरूको माग सम्बोधन गर्न सरकारसँग प्रतिबद्धता रहेको बताउनु भएको छ। जेएनजी शहीद दिवसको अवसरमा जेएनजी शहीद कल्याणकारी समाजले आज आयोजना गरेको कार्यक्रममा कानून मन्त्री गौतमले वर्तमान सरकारप्रति भरोसा राख्न आग्रह गर्नुभएको हो। उहाँले नवयुवा आन्दोलनका माग सम्बोधन गर्न दैनिक छलफल भइरहेको उहाँले बताउनु भएको छ। लोकतन्त्रमा पनि गएको भन्दै 23 गते नागरिकमाथि गोली चलेको भन्दै मन्त्री गौतमले अब त्यस्तो नियति कसैले भोग्न नपर्ने उल्लेख गर्नुभएको छ। उहाँले शहीद परिवार तथा आन्दोलनसँग जोडेको सबैलाई एक ठाउँमा आएर एक अर्कालाई सहयोग गर्न ढाडस दिन पनि आग्रह गर्नुभएको छ। जेएनजीभित्रै विभाजन र दोषारोपण बढ़ेमा आन्दोलनका विरोधीहरूले त्यसको फाइदा उठाउने उहाँको भनाई रहेको छ। स्वास्थ्य बीमा बोर्डले बाढ़ी प्रभावित जिल्ला रसुवा, नुवाकोट र धादिङका नागरिकहरूलाई स्वास्थ्य बीमा सेवा सहज बनाएको छ। बाढ़ीका कारण स्वास्थ्य बीमा परिचय पत्र हराएको वा साथमा नभएको अवस्थामा पनि बिमितीय सेवा पाउने व्यवस्था गरेको स्वास्थ्य बीमा बोर्डका प्रवक्ता पवन शाहले जानकारी दिनुभएको छ। बोर्डले हिजो सूचना निकालेर प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई 3 महिनाका लागि स्वास्थ्य बीमा लाग्दै आएको सहभुक्तानी फीको पेमेन्ट वा क्यापिङ हटाउने निर्णय गरेको हो। बीमा अन्तर्गत बाह्य रंग सेवा र केही विशिष्ट प्रकारका उपचार र औषधिहरूका लागि ओपीडीमा तोकेको सीमा क्यापिङ हटाउने निर्णय भएको छ। संकष्टको घड़ीमा बिरामीको उपचार खर्च तोकेको सीमा भन्दा बढ़ी भए पनि बीमाबाटी कवर हुने र बिरामीले थप रकम बुझाउन नपर्ने गरी तोकेको सीमालाई अस्थायी रूपमा हटाएको हो। परिचय पत्र नभएका बीमितको हकमा सम्बन्धित स्वास्थ्य संस्थाले आईएमआईएस यूजर प्रणाली मार्फत स्वास्थ्य बीमा नम्बर यकिन गरी सेवा उपलब्ध गराउनु पर्ने बोर्डले जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढ़ी प्रभावित क्षेत्रमा हैजा संक्रमण विरूद्धका खोप त्यसतर्फ पठाएको छ। आज नुवाकोटको लागि 80,523 डोज 23 बक्स हैजा विरूद्धको खोपसहित 10 थाना फ्रेस फ्री भ्याक्सिने क्यारियर र 0.6 लिटर क्षमताका 220 थान आइस प्याक र 8 थान फ्रेस ट्याग पठाएको हो। रसोमा आइतबार हेलिकप्टर मार्फत 21,000 डोज खोप पठाइसकेको छ। साथै रसोमा खोप अभियान यही बिहिबारदेखि हैजा विरूद्धको खोप अभियान सञ्चालन हुँदैछ। बाढ़ीका कारण खानेपानी तथा सरसफाई प्रणाली प्रभावित हुँदै जाँदा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ़न सक्ने भएकाले प्रभावित क्षेत्रमा संक्रमण रोकथामलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ईरान युद्ध र महत्वपूर्ण समुद्री मार्गबाट कच्चा तेलको ढुवानीमा आएको अवरोधका कारण अमेरिकामा पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ। महँगो इन्धनका कारण अमेरिकी परिवारको यात्रा योजना प्रभावित हुनका साथै दैनिक खर्चमा समेत थप आर्थिक दबाव परेको समाचार संस्था एफएले जनाएको छ। अमेरिकामा निर्मित पेट्रोलको औसत मूल्य प्रति ग्यालन 4.14 अमेरिकी डलर पुगेको थियो। यो गएको वर्षको तुलनामा झण्डै 1 डलर धेरै रहेको छ। यसअघि सन् 2012 निर्मित पेट्रोलको औसत मूल्य प्रति ग्यालन 3.82 अमेरिकी डलर पुगेको थियो। यद्यपि अमेरिकामा पेट्रोलको समग्र ऐतिहासिक उच्च मूल्य पनि अझै कायम रहेको छ। सन् 2022 जून महिनामा निर्मित पेट्रोलको राष्ट्रिय औषध मूल्य प्रति ग्यालन 5.02 अमेरिकी डलर पुगेको थियो। अहिलेको मूल्य त्यो स्तरभन्दा कम भए पनि पछिल्लो वृद्धिको उपभोक्तामाथि ठूलो आर्थिक दबाव सृजना गरेको छ।
अन्तिम खेल समाचार एसीसी प्रीमियर कप क्रिकेटमा सोम चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग 15 रनले पराजित भएको छ। हङकङले दिएको 262 रनको लक्ष्य पछ्याएको नेपालले 49 ओभर एक बलमा 246 रन बनाउन सबै विकेट गुमाएको हो। नेपालका इशान पाण्डेले 90, आसिफ सेठले 44 रन बनाएका हुन् हङकङका एजाज खानले 4 विकेट लिएको हो। यसअघि मलेसियाको क्वालङमा रहेको बायोमास क्रिकेट ओभरमा टस जितेर ब्याटिङ गरेको हङकङले 50 ओभरमा 7 विकेट गुमाएर 261 रन बनाएको थियो। हङकङका बाबर हायातले नकआउट 117, साहिद वासिफले 43 रन बनाएका छन्। नेपालका कप्तान सन्दीप लामिछानेले 4 र शेर मल्लले 3 विकेट लिएका हुन्। हङकङसँग हारे पनि नेपालले सम्म एक विजेता बन्दै सेमी फाइनलमा स्थान बनाएका छन्। हङकङका समूह उपविजेता बन्दै सेमी फाइनलमा पुगेको छ। यस्तै यूएई समूह बीको उपविजेता र ओमान उपविजेता बन्दै सेमी फाइनलमा पुगेका छन्। नेपाली समूह चरणको पहिलो खेलमा बहराइन, दोस्रो खेलमा मलेसिया र तेस्रो खेलमा साउदी अरबलाई हराएको थियो। अब सेमी फाइनलमा नेपालले ओमानसँग र हङकङले यूएईसँग खेलेछ। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान पाउनेछ। एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल आउँदो शनिबार भदौ 27 गते हुनेछ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385016016 फोन वा सोलिफिन न्यूज @gmail.com इमेल गर्न सक्नुहुनेछ। तपाईले दिनुभएका जानकारीले हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। अवस्थालाई सुनिहालचाल सकियो। साँझ 7 बजेको सुनिहालचाल लिएर फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलिफिन सुन्दै रहनुहोला। नमस्कार।

0: आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज
3: दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ कल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
2: के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
3: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबुल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
2: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
4: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
2: प्रोपाइटर अजय पन्चियार सम्पर्क नम्बर 9809909094 र 9863868418
3: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु
4: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र
5: हिंसाबाट बचौ र बचाऊ यौनसन्नी हिंसा सामाजिक अपराध हो बाल बालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर यकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट क्षति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: सोलुखुम्बु कानून क्याम्पस एनएल दुमा भर्ना सम्बन्धी
1: सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले नियमअनुसार भर्ना हुन जानकारी गराइन्छ।
2: भर्ना कार्यक्रमको मिति
1: भर्नाका लागि आवेदन फारम वितरण 1 गतेदेखि 7 गतेसम्म परीक्षा असोज 10 गते नतिजा प्रकाशन असोज 11 गते भर्ना म्याच असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याच 30 गतेसम्म
2: सब जानकारीका लागि 9851005556 9841285445 र 9842847750
1: गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस
3: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
4: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
3: हाम्रा सेवाहरू
4: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
3: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858870385 र 9861034213।
4: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 पल्लेरी सोलुखुम्बु।
5: हेलो हेलो म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
6: हुन्छ हुन्छ पठाउनुहोस् है। ए ए नानी छोरी
7: हजुर
6: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी लु
7: दिन्छ। हेलो भन्नुहोस् त।
5: हेलो हजुर
7: हजुर
5: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु।
7: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले। मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने।
6: ए नानी के भने रहेछ के हो के भयो
7: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
6: ल ल ल के नदिन्थे।
8: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
9: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
8: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउ।
9: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: हत्केरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
12: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ, बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
11: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
12: ल सुन बहिनी, सुलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाइमा नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खुजु त्यही तयार।
11: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
13: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुधकुण्ड नगरपालिका 5 कल्लेरी सुलुखुम्बु।
14: करार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना। प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जिल्ला अस्पताल फाप्रु सुलुखुम्बुको आधारभूत स्वास्थ्य सेवाको सञ्चालनका लागि तोकिएको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल फाप्रु सुलुखुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रेट पूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ। आवश्यक कर्मचारीको पद हेल्थ असिस्टेन्ट साइक 5 संख्या 2, स्टाफ नर्स साइक 5 संख्या 1, बायोमेडिकल टेक्निसियन साइक 5 संख्या 1। उम्मेदवारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 पूरा भई 40 ननागेको हुनुपर्नेछ। पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेशले तोकिएको बमोजिम हुनेछ। दरखास्त दस्तुर साइक 5 लागि ₹700 मात्र लाग्नेछ। फारम लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त दस्तुर तिरेपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरी प्रशासन शाखामा बुझाउनु पर्नेछ। परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 र अन्तर्वार्ता यही भदौ 26। आवश्यक कागजातहरू, सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ। व्यक्तिगत विवरण, बायोडाटा, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र नवीकरणको प्रमाणपत्रको प्रतिलिपि, फारम बुझाउने अन्तिम मिति यही भदौ 24 कार्यालय समयभित्र जिल्ला अस्पताल फाप्रु सुलुखुम्बुमा बुझाउनु पर्नेछ। अनुभवीलाई प्राथमिकता दिइनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 98-62-018-693 र 98-42-97-06। जिल्ला अस्पताल फाप्रु सल्लेरी।

0: भेट पाण्डा म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना।
1: गत 2026 अगस्त 20 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो शोकाकुल छौं। सोही राष्ट्रिय विपत्तिको घटीलाई गम्भीरतापूर्वक ध्यान दिई उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अटुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बिहरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: अध्यक्ष निमा टेलुङ शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सुभाषको।
3: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
4: बाप रे,
3: अब चाहिँ के हुने हो?
5: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्तिन, यसो त जसले नि लेखिहाल्छ नि।
3: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
5: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
5: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
5: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
6: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
8: नेपाल सरकार विज्ञापन हो।
0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
9: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
10: के भयो? के को हल्ला खल्ला हो यो?
11: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
12: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
10: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
12: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
11: हो त है, हामीले त ध्यानै नदिएको।
12: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
13: विकासका नाममा विनाश ननिम्त्याउँ, नेपाल सरकार विज्ञापन बोर्ड।
14: एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिता तेस्रो संस्करण सञ्चालन हुने सम्बन्धी सूचना। यस माथि दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यू ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ।
4: सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्ष देखि 29 वर्ष सम्मको उमेर समूह महिला र पुरुष दुवै तर्फ 30 वर्ष देखि 49 वर्ष सम्मको उमेर समूह महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सो भन्दा माथिको उमेर समूह महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय हुनेले नगद 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम द्वितीय र तृतीय हुनेले 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सो भन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मङ्सिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भए अथवा एड्रेस भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एड्रेस भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश्राई सम्पर्क नम्बर 98,42,81,40 सदस्य राजकुमार राई सम्पर्क नम्बर 98,61,37,40 उपस्थित विश्वको पनि मिति समय र स्थान मिति 2083 मङ्सिर 17 गते विभिन्न 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला रेस सुरु हुने मिति समय र स्थान 2083 मङ्सिर 17 गते विभिन्न 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97,45,40,02,60 अनुराज बस्नेत 98,51,17,24,19 बिपिन तामाङ 98,62,93,02,64 र राजकुमार राई 98,52,85,57,57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी घाइते भए कुनै अङ्ग भङ्ग अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता सुरु भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रस्ताव

0: लाग्छ भने मेरो श्रीमानलाई के भएको, छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। नौ पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको, पैसा नै छैन, सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी सम्झाइदिनु पर्यो। यो त लागौ कोलकातामा देखिने जस्तै लक्षण छ त, कतै श्री लागौ छ त। भाइ के भएको तिमीलाई, रुधाती भन त।
1: खै दिदी के भनौ र, साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाए। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिन, अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुबको सबै छाड्नु पर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
1: हुन्छ दिदी धन्यवाद, अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुध्रन मौका देऊ नै।
2: घरिस्ता लज सिर्जना गरी दुवैचोटी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिउ, स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र

0: सुनु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
1: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
1: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
3: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
6: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफूल जोन, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेदिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
5: पेश गर्नुपर्ने कागजातहरू: रु 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
6: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0735-20711 वा सूचना अधिकारीको नम्बर 9852-8283 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385-20700 सम्पर्क राख्न सक्नुहुनेछ।
5: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: नमस्ते डॉक्टर साहब.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डॉक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ. अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: यो काम छ ठट्टैमा, यो भैसा जान लाग्यो, जाँदैन बाँचाखेर पर्ख लिन आउला.
5: होइन यी कान्छा, गीत गाउँदै कता हिँडिस्?
6: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी. गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ.
5: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त. बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिउँला है.
6: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ.
5: अब चिन्ता नमान कान्छा. ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावेन संस्था जापानिज भाषा पढ्ने अनि जापान जाने
6: होइन, ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त? अरू छैन त पढ्ने ठाउँ?
5: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ. यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ. त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ.
6: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति साह्रो हुने रहेछ?
5: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्. त्यसैले आफ्नो सेट सुरक्षित गरिहाले कान्छा.
6: ल दिदी, म त हिँडे. ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है.
7: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर, 6 तला, काठमाडौँ. सम्पर्क 98550179979 र 01592626. वेबसाइट www.obgi.edu.np. ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चावहिल चुच्चेपाटी, काठमाडौँ.

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजन र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुधारौं मुख्य खबरका शीर्षकहरूबाट।
4: नवयुवा आन्दोलनको एक वर्ष पूरा, जेएनजी शहीद दिवस मनाइयो। अहिलेको सरकारमा पनि पुरानै शैली दोहोरिन्छ कि भन्ने जेएनजी अभियन्ताहरूको चिन्ता कायम।
5: कहिले काहीँ नागरिक प्रति जवाबदेही नभएको पो हो कि भन्ने चाहिँ लाग्छ कि हामीलाई। पुरानो सरकारहरूमा चाहिँ शासकीय अहंकार गैर जिम्मेवारी पनि थियो, त्यो चाहिँ दोहोरिँदै पो गइरहेको छ कि भन्ने लाग्छ।
3: भोटेकोशी बाघीमा सम्पर्क विहीनको संख्या 5326 पुग्यो। जीवित भेटिने आशामा खोजी चल्दै प्रधानमन्त्री कोषमा पाउने 12 अर्ब रूपियाँ संकलन।
4: चाड पर्व नजिकै गर्दा आपूर्ति श्रृंखलामा दबाव पर्ने चिन्ता। वैकल्पिक नाकाबाट आयात शुरू, बजारमा थाना पकाउने ग्याँसको अभाव कायम।
3: सिंगापुरमा प्रधानमन्त्री र मन्त्रीहरूको तलब अत्यधिक वृद्धि। बढ़दो जीवनयापन लागत बीच नागरिकको समस्याप्रति असंवेदनशील भएको आलोचना।
4: र एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग 15 रनले पराजित। नेपाल भलिबल लीगमा मधेश वारियर्सको पहिलो जीत।
6: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
9: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
8: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
9: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
8: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
9: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261-596-617।
8: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5422-4।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। आज देशभर विभिन्न औपचारिक कार्यक्रम गरी जीएनजी शहीद दिवस मनाइएको छ। गएको वर्ष भदौ 23 गते नवयुवाले आन्दोलन र आफ्नो अमूल्य जीवन आहुति दिने नयाँ पुस्ताका शहीदहरूको योगदानलाई स्मरण गर्दै यो दिवस मनाइएको हो। सरकारले औपचारिक रूपमा जीएनजी शहीद दिवस घोषणा गरेर सार्वजनिक विदा दिनुका साथै औपचारिक कार्यक्रम समेत गरेको छ। काठमाडौँमा आयोजित मुख्य औपचारिक समारोहमा बोल्दै मन्त्रीहरूले युवा पुस्ताको त्याग र बलिदानकै कारण देशमा नयाँ राजनीतिक चेतना र सुशासन प्रदर्शनको आधार खड़ा गरेको बताएका छन्। कार्यक्रममा बोल्दै संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमी सिन्हाले शहीदहरूको सपना पूरा गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। जेएनजी पुस्ताले देखाएको बाटो, उनीहरूको नवीन सोच र देश रूपान्तरणको चाहनालाई सरकारले आत्मसात गर्दै अघि बढ़ने उहाँको भनाइ छ। उनीहरूले उठाएका सुशासन र पारदर्शिताका मुद्दालाई व्यवहारमा उतार्नु नै सच्चा श्रद्धांजलि हुने र त्यसतर्फ सरकार प्रयत्नशील रहेको उहाँको दावी छ। यस्तै कार्यक्रममा गृहमन्त्री सुदन गुरूङले शहीद परिवारको सम्मान, संरक्षण र घाइतेहरूको उचित व्यवस्थापनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले नयाँ पुस्ताका युवाहरूको बलिदानले नै राज्य संयन्त्रलाई नागरिकप्रति अझ बढ़ी उत्तरदायी बन्न झकझकाएको उल्लेख गर्नुभयो। आज देशभरका विभिन्न ठाउँमा प्रभात फेरी शहीदप्रति श्रद्धांजलि तथा दीप प्रज्वलन कार्यक्रमहरू सम्पन्न भएका छन्।
4: यस्तै सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोध गर्दै गएको वर्षको भदौ 23 गते शुरू भएको आन्दोलन क्रमशः भ्रष्टाचार, कुशासन, नातावाद, बेरोजगारी र राजनैतिक नेतृत्वप्रतिको असन्तुष्टि विरूद्धको व्यापक आन्दोलनमा परिणत भएको थियो। 23 गते प्रहरीको गोली लागेर 19 जनाको ज्यान गएपछि आन्दोलन थप चर्किएको थियो। भोलिपल्ट भदौ 24 गते देशका विभिन्न ठाउँमा हिंसात्मक प्रदर्शन, आगजनी र तोड़फोड़का घटना भएका थिए। दुई दिनको घटनामा सुरक्षाकर्मी र प्रदर्शनकारी सहित 76 जनाको ज्यान गएको थियो। आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपरेको थियो भने पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। त्यसपछि प्रतिनिधि सभा विघटन गरी नयाँ चुनावको बाटो खोलिएको हो। सरकार र जेएनजी प्रतिनिधि बीच मंगसिर 24 गते 10 बजे सम्झौता पनि भयो। आन्दोलनका घटनाको छानबिन गर्न गठित गौरी बहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई झण्डै 900 पृष्ठको प्रतिवेदन बुझाइसकेको छ। तर त्यो प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र 10 बजे सम्झौता कार्यान्वयन गर्नुपर्ने माग अहिले पनि उठिरहेको छ। धेरैको बलिदान र ठूलो भौतिक क्षतिसँगै बदलिएको सत्तामा नवयुवा आन्दोलनकै जगमा उभिएकाहरू पुगेका छन् कि उनीहरूले नवयुवा आन्दोलनको मर्म अनुसारको काम गरेका छन् त भनेर साथी सम्झना महर्जनले नवयुवा आन्दोलनका अभियन्ता रक्षा बमसँग कुराकानी गर्नुभएको छ।
5: हजुर, अब जेएनजी आन्दोलन भएको त ठ्याक्कै 1 वर्ष अगाडि आफ्नो सरकारबाट केही जवाबको आशा लिएर एउटा सिङ्गो पुस्ता प्रश्न सोध्न सड़कमा उत्रेको दिन म चाहिँ खासमा जेएनजी आन्दोलनलाई लिएर सिङ्गो युवा पुस्ता त्यो सड़कमा थिएँ। म भदौ 23 ठ्याक्क 9 बजे आसपासको समय सम्झिन्छु जब ती युवाहरू जसको आँखामा त्यो भोलिको नेपाल राम्रो भएको हेर्ने आशा थियो, त्यो उनीहरूको आँखामा एउटा बुद्धि बढ़िरहेको थियो, त्यो देखिन्थ्यो कि स्पष्ट रूपमा। उनीहरू खुसी थिए कि हामी प्रश्न लिएर सरकारलाई प्रश्न सोध्दैछौ। अब हामी जुन देशमा बसिरहेका छौँ, देशमा सुशासन आओस्, देशमा भ्रष्टाचार नहोस्, हाम्रो स्वतन्त्रतामाथि कुनै पनि शासकले चाहिँ धावा नगरोस् भनेर उनीहरूलाई धकधकाउनका निम्ति, उनीहरूलाई जवाबदेही बनाउनका निम्ति एउटा पुस्ता सड़कमा आएका थिए। त्यही युवाहरूको आँखाको ज्योतिले आज सम्झिरहेको छु।
10: त्यो जुन सोच थियो नि यस्तो भइदियो हुन्थ्यो भन्ने त्यो भए त
5: अब त्यो चाहिँ हामीले जे जे कुराहरू सोचेर अथवा जे जे मागहरू लिएर सड़कमा गएका थियौँ, अलिकति प्र्याक्टिकल्ली सोच्दाखेरि चाहिँ त्यो मागहरू ओभर नाइट एक दिनमा अथवा केही समयपछि पूरा हुने मागहरू होइनन् होइन। सुशासनको माग लिएर जाँदै गर्दाखेरि सुशासन चाहिँ महसुस हुने कुरा हो, त्यो चाहिँ आजको भोलि नै महसुस हुन्छ।
10: तर एक वर्षमा केही छनक त देखियो होला नि?
5: हजुर, पक्कै पनि परिवर्तन त भएकै छ। यो एक वर्षमा नेपालमा त ठुलो राजनीतिक परिवर्तन भएको छ, त्यो प्रोसेस गर्नलाई नै हामीलाई समय लागेका छ। सुरुमा त हामीले के भइरहेको हो नि भइरहेको थियो जेएनजी आन्दोलनताका होइन, तर त्यसपछि समयसँगै राजनैतिक परिवर्तनहरू भए, नयाँ सरकार आयो, सरकारले आफ्नो तरिकाले काम गरिरहेको छ र हामी भने अझै पनि त्यो जवाफदेताको सरकारलाई जिम्मेवार बनाइरहेकै छौँ। तर परिवर्तन नभएको चाहिँ होइन, परिवर्तन चाहिँ हुँदैछ, हामी सुशासन उन्मुख चाहिँ छौँ जस्तो लाग्छ।
10: ठ्याक्कै नवयुवाले चाहेको चाहिँ के थियो जुन चाहिँ अझै चाहिँ पूरा हुन सकेको छैन?
5: अरू कुराहरू त छँदैछन्, तर सबैभन्दा ठूलो कुरा चाहिँ जवाबदेहता हो। सत्ताबाट हामीले आश गरेको भनेको जवाबदेह हो, सरकार नागरिकप्रति जवाबदेह हुनुपर्छ भन्ने कुरा हो। तर अहिले चाहिँ राज्य सञ्चालनका विभिन्न कुराहरू हुन्छन् नि, त्यो राज्य सञ्चालनमा चाहिँ सरकार अघि बढ़िरहेको छ अहिलेको सरकार होइन। तर फेरि जवाबदेहताको हकमा चाहिँ सरकारले कहिलेकाहीँ नागरिकप्रति जवाबदेह नभएको पो हो कि भन्ने चाहिँ लाग्छ कि हामीलाई, नागरिकमुखी नेतृत्व पो नभएको हो कि भन्ने लाग्छ। पुरानो सरकारहरूमा चाहिँ शासकीय अहंकार, गैर जिम्मेवारीपन थियो, त्यो चाहिँ दोहोरिँदै पो गइरहेको छ कि भन्ने लाग्छ।
10: सरकारलाई अब तपाईँहरूले के सुझाव दिन चाहनुहुन्छ आन्दोलन र अहिलेको अवस्थाहरूलाई हेर्दाखेरि?
5: जुन बाढी गयो विपदमा हामी छौँ, यस्तो बेलामा हामीले सरकारसँगै उभिएर सरकारले साथ दिनुपर्छ भन्ने विषयमा विमत छैन। तर यो भन्दै गर्दाखेरि सरकारका अरू कामहरूलाई नजर अन्दाज गरेर, गैर जिम्मेवारीपनलाई नजर अन्दाज गरेर बस्ने भन्ने कुरा पनि हुँदैन। अब जिन्दी आन्दोलनदेखि आजसम्म आइपुग्दाखेरि हामीलाई लागेको कुरा चाहिँ के हो भने, सत्तामा बसेकाहरूलाई जिम्मेवार बनाउन र जवाबदेहिता माग्नका निम्ति चाहिँ जनता सड़कमा उत्रिन्छन् होइन। जनता सड़कमा उत्रिएपछि जहिले पनि आफ्नो ज्यानको आहुति दिनु परेको अवस्था छ। अब यो श्रृंखला चाहिँ रोकिनुपर्छ। त्यसैले अबको सरकारलाई चाहिँ के अनुरोध विन्ती के छ भने, जनताको जीवनको रक्षाका निम्ति चाहिँ सरकारहरू जिम्मेवार बन्नुपर्छ, जवाफदेही बन्नुपर्छ नै हो। जनताको आवाजलाई चाहिँ सुन्नुपर्छ। कुनै पनि सत्ता जनताको जीवनभन्दा मूल्यवान छैन भन्ने कुरालाई मनन गर्नुहोला भन्न चाहन्छु।
4: नभेम्बर आन्दोलनका अभियन्ता रक्षा बम नेपाल दर्पणमा खबरकै सिलसिला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि रानीछानेले सड़कबाट नभेम्बरले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आफूहरूलाई उभ्याएको बताउनु भएको छ। सभापति रानीछानेले आज एक प्रेस विज्ञप्ति निकालेर जेएनजी आन्दोलन कुनै दल विशेषको आह्वानमा भएको आन्दोलन नभएको बताउनुभयो। हिजो सड़कबाट नभेम्बरले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज आफूहरूलाई उभ्याएको छ र यो पनि सम्झाएको छ, आफूसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ सभापति लामिछानेले निकालेको विज्ञप्तिमा भनिएको छ। उहाँले जनजी आन्दोलन कुनै दल विशेषको आह्वानमा भएको आन्दोलन नरहेको समेत स्पष्ट पार्नुभयो।
3: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना।
12: स्थापना को पहिलो ब्याचमै इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पांचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपाल द्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीए सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग
12: फोन नंबर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमीन कार्यक्रम में कहीं सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो संपर्क गर्नुहोला।
13: सुन त, मेरो कपडा प्याकिङ गरिदिउँ त? श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने
14: हो। ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
13: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
15: क्यान्सर विरुद्ध आन्सरको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
16: फोन 056-494-333 493-555।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यति बेला हामीले नवयुवा आन्दोलनको एक वर्ष पूरा, जेएनजी शहीद दिवस विभिन्न कार्यक्रम गरेर मनाइयो, सरकारको पुरानै शैली दोहोरिन्छ कि भन्ने, जेएनजी अभियन्ताको चिन्ता, समयले नवयुवाले सोधेका हरेक प्रश्नको जवाब दिने ठाउँमा उभिएको राष्ट्रपति सभापति रवि लामिछानेको भनाई लगाएको खबर प्रस्तुत गर्यो।
4: रसुवाको भोटेकोस नदीमा विनाशकारी बाढ़ी आएको आज 14 दिन, 5,326 मानिस अझै सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1,357 जनाको शव फेला परेको छ, जसमध्ये 102 जनाको मात्र पहिचान खुलेको छ। सम्पर्कविहीन हुनेमा 587 विदेशी पर्यटकका साथै सुरक्षाकर्मी र सरकारी कर्मचारी समेत रहेका छन्। पहिचान हुन नसकेका शवहरूको डीएनए परीक्षणका लागि नमूना संकलन गरेर शव माटोमुनि व्यवस्थापनको काम भइरहेको छ। बाढ़ी प्रभावित क्षेत्रहरू रसुवा, नुवाकोट, धादिङ, चितौन र नवलपरासीसम्मै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्। जोखिमपूर्ण सुरुङ तथा बाढ़ीग्रस्त क्षेत्रबाट अझै पनि जीवितै उद्धार गर्न सकिने आशामा टोलीहरू खटिएका छन्। अहिलेसम्म 13,583 जनाको सकुशल उद्धार भएको छ। घरबारविहीन भएका 3,500 भन्दा बढ़ी विस्थापितलाई विभिन्न 39 होल्डिङ सेन्टरमा राखिएको छ। प्रभावितहरूका लागि राहत, मनोसामाजिक परामर्श र स्वास्थ्य सेवा उपलब्ध गराउनका साथै विद्युत सेवा पनि तीव्र रूपमा पुनस्थापना भइरहेको छ। तर सड़क, पुल, खानेपानी र जलविद्युत आयोजनामा पुगेको ठूलो क्षतिले दीर्घकालीन पुनस्थापना र पुननिर्माणलाई मुख्य चुनौती बनाएको छ। नेपाली सेनाले बाढ़ी पूर्व प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत र पूर्वाघात पुननिर्माणको काम तीव्र बनाएको छ। आज दिउँसो 3 बजेसम्म हवाई मार्फत थप 20 जनाको उद्धार गरिएको सेनाले जनाएको छ। रसुवागढी, रसुवा भोटेकोशी, लाङटाङ, चिलिमी, माथिल्लो त्रिशुली 1 र त्रिशुली ब्रिज जलविद्युत आयोजनाका टनल तथा पावर हाउसमा नेपाली सेना, सशस्त्र प्रहरी, विदेशी विज्ञ र आयोजनाका प्रतिनिधि सहितको संयुक्त टोलीले खोजी गरिरहेको छ। ढुङ्गे बुद्ध मन्दिरदेखि त्रिशुली बजार जोड्ने झण्डै 250 मिटर लामो झुलुङ्गे पुल निर्माणका लागि समेत काम शुरू भएको छ। त्रिशुली र धुम्चेमा संचालित आपतकालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट आज 50 जनाले स्वास्थ्य सेवा लिएका छन्।
3: यसैबीच भोटेकोशी बाढ़ीपछि खानेपानीका मुहान तथा वितरण प्रणाली प्रभावित भएसँगै हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ़ेपछि सरकारले रसुवा र नुवाकोटमा हैजा विरूद्धको खोप अभियानलाई तीव्र बनाएको छ। बाढ़ी प्रभावित रसुवामा यसअघि नै 21,000 डोज खोप हैजा विरूद्धको खोप पठाइसकेको छ भने नुवाकोटको लागि आज 80,523 डोज खोप पठाइएको छ। यसँगै दुवै जिल्लामा जोखिममा रहेका समुदायलाई लक्षित गरी खोप तथा रोग निगरानीको काम पनि अघि बढ़ाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार आज नुवाकोटको लागि 23 बक्समा 80,523 डोज खोप हैजाविरूद्धको पठाएको छ। यसअघि भदौ 31 गते आइतबार रसुवामा 21,000 डोज हैजाविरूद्धको खोप नेपाली सेनाको हेलिकप्टर मार्फत पठाइएको थियो। रसुवामा पठाएको खोप पर्सीदेखि अर्थात भदौ 25 गतेदेखि लक्षित समुदायमा लगाउने तयारी गरिएको छ। बाढ़ीपछि प्रभावित क्षेत्रमा फोहोर, कुहिएका खाद्य वस्तु तथा मृत पशुको कारण दुर्गन्ध फैलनुका साथै झाडा, पखाला, हैजा, टाइफाइड तथा हेपाटाइटिस ए र ई लगायतका पानीजन्य रोग फैलाउन सक्ने जोखिम रहेको स्वास्थ्य क्षेत्रका अधिकारी तथा चिकित्सकहरूले बताएका छन्।
4: प्रधानमन्त्री राहत कोषमा झण्डै 12 अर्ब रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्म प्रधानमन्त्री दबी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा 11,77,60,50,261 रूपियाँ जम्मा भएको हो। अहिले 9 वाणिज्य बैंकमा 8,59,19,04,223 मौजदात छ। राहत कोषमा जम्मा भएको रकमबाट यसअघि 1 अर्ब रसुवाका बाढ़ी पीड़ितका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। त्यसै गरी हिमालयन बैंक लिमिटेड, लक्ष्मी सनराइज बैंक लिमिटेडमा रहेको डलर खातामा 2,11,08,471 जम्मा भएको पनि कार्यालयले जनाएको छ।
3: यसैबीच प्रधानमन्त्री दबी प्रकोप राहत कोषमा रकम दाखिला गर्ने दाताहरूको संख्या बढ़दै गएको छ। चीनले नेपालले उपलब्ध गराएको आपतकालीन राहत सामग्रीको चौथो खेप आज काठमाडौँ आइपुगेको छ। चीनबाट आएको पहिलो खेपमा मुख्य रूपमा उद्धारका लागि प्रयोग हुने ओभरक्राफ्ट, स्टेनलेस स्टील, स्थायी चुम्बकीय बाढ़ी पम्प, अतिरिक्त ब्याट्री, सब राख्ने फ्रिजर तथा सौर्य ऊर्जाबाट सञ्चालन हुने बत्ती रहेका छन्। राहत कोषमा नेपाल प्राध्यापक संघले 5.5 लाख रूपियाँ सहयोग गरेको छ। कतारका नेपाली व्यवसायीहरूले बाढ़ी पीड़ितका लागि 38 लाख रूपियाँ सहयोग गरेका छन्। युनिलिभर नेपाल कम्पनीले सरकारी राहत कोषमा 5 करोड़ हस्तान्तरण गरेको छ। ओडलिङ कम्युनिकेशनले 1.1 करोड़ रूपियाँ सहयोग गरेको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाले मन्त्री डाक्टर स्वर्णिम वाग्ले मार्फत 50 लाख रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको छ। भोजपुरको हतुवागढ़ी गाउँपालिकाले 24,53,504 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको छ। चितवनको कालिका नगरपालिका र इच्छाकमाना गाउँपालिकाले 46 लाख राहत जम्मा गरेका छन्। चितवनका 750 जना कैदी बन्दीले भोटेकोशी बाढ़ीबाट प्रभावित 125 परिवारलाई 3,67,036 रूपियाँ बराबरको बन्दोबस्तीका सामान खरिद गरी सहयोग गरेका छन्। वीरगंज पर्साका 2 मेडिकल मेडिकल कलेजले संयुक्त रूपमा 75 लाख रूपियाँ राहत कोषमा दाखिला गरेका छन्।
4: चाडपर्व नजिकै गर्दा त्यसको आपूर्ति श्रृंखला प्रभावित हुने जोखिम बढ़ेको छ। एकातिर पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिरमा सड़क अवरूद्ध हुँदा काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति घटेको छ भने अर्कोतर्फ रसुवागढ़ी केरुङको तातोपानी नाका बन्द भएपछि रोकिएका फलफूलका कन्टेनरलाई कोर्ला नाकाबाट भित्र्याउन थालिएको छ। कृष्णभिरमा पहिरोको कारण नियमित ढुवानी मार्ग अवरूद्ध भएपछि ग्यास उद्योगहरूले त्रिभुवन राजपथ लगायत वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन्। घुमाउरो तथा असहज बाटोबाट ढुवानी गर्नुपर्दा काठमाडौँ उपत्यकामा माग अनुसार ग्यास ल्याउन कठिन भएको व्यवसायीहरूको भनाइ छ। नेपाल आयल निगमका अनुसार आज काठमाडौँ उपत्यकामा 9 ग्यास कम्पनीका 18,259 सिलिण्डर मात्र डिलर मार्फत बजारमा पठाइएको छ। पछिल्ला दिनमा उपत्यकामा दैनिक झण्डै 1,00,000 सिलिण्डरको माग रहेको एलपी ग्यास उद्योग संघको भनाइ छ। सामान्य अवस्थामा भने दैनिक झण्डै 35,000-40,000 सिलिण्डर आवश्यक पर्ने गरेको छ। आपूर्ति घटेपछि उपत्यकाका विभिन्न ठाउँमा ग्यास वितरण पनि प्रभावित भएको छ। उपभोक्ताहरू ग्यासका लागि डिलर तथा उद्योग परिसरमा घण्टौं लाइन बस्नुपर्ने अवस्था आएको छ। मुख्य राजमार्ग तत्काल सञ्चालनमा नआए वैकल्पिक मार्गबाट नियमित परिमाणमा ग्यास ढुवानी गर्न कठिन हुने व्यवसायीहरूको भनाइ छ। यसै गरी उत्तरी कोर्रा नाकाबाट भने रोकिएका फलफूलका कन्टेनर नेपाल भित्रिन थालेका छन्। विशेष गरी चाडपर्वका बेला खाद्यान्न फलफूल ग्यास लगायत दैनिक उपयोग वस्तुको माग बढ़ने भएकाले अहिले देखिएको सड़क तथा सीमा नाका अवरोध लामो समय कायम रहे आपूर्ति श्रृंखलामा थप दबाव पर्न सक्ने व्यवसायीहरूको चिन्ता छ।
3: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
17: कृषि मन्त्र मार्क सुंग।
18: बाढ़ीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिरपोन छर्किएर गाड्नुहोस्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य Dermadent Nepal Hair Transplant Skin and Aesthetic Dental Clinic and Implant Center
3: Dermadent ma upalabdha cha sampurna danta upachar seva niyamit daant jaanch scaling tatha polishing filling root canal daant nikalne dental implant dekhi aakarshak muskan ka lagi aavashyak sampurna upachar anubhavi danta chikitsak bata
2: daant sambandhi sampurna jankari ka lagi aajai samparka garnuhos
3: Dermadent Nepal Hair Transplant Skin and Aesthetic Dental Clinic and Implant Center Patan Hospital Road Laganghel Samparka 01-5454-663 WhatsApp 98-65-44-96
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई
5: अब बाँकी खबर मनसून गतिविधि सक्रिय रहँदा आज राति देशका धेरै जसो ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाका अनुसार आज राति मधेस कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको समेत सम्भावना छ
4: अविरल वर्षा कारण विभिन्न ठाउँमा पहिरो खसेर तीन दिनदेखि अवरूद्ध कर्णाली राजमार्ग आज दिउँसोदेखि दुईतर्फी पूर्ण रूपमा सञ्चालनमा आएको छ गएको 20 गतेदेखि पहिरोका कारण राजमार्गको गगनी खोला एस मोड सिमले खोला सिमले मोड तथा पिली खण्ड पूर्ण रूपमा बन्द भएको थियो सड़क डिभिजन प्राविधिक टोली र सुरक्षा निकायको निरन्तर प्रयासपछि आज दिउँसोदेखि सड़क दुवैतर्फ खुलाएको सड़क डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख तथा इन्जिनियर श्रवण कुमार महतराले
5: कृष्णवीरमा बाटो अवरूद्ध हुँदा पर्यटक बस सञ्चालनमा समस्या भएको छ रसुवाको भटेपछि नदीमा आएको बाढ़ीका कारण तल्लो भाग कटान हुँदा भदौ 13 गतेदेखि पृथ्वी राजमार्ग बन्द छ पर्यटकीय गन्तव्य पोखरा चितवनको सौराहा लुम्बिनी लगायत क्षेत्रमा जाने पर्यटक बस त्यही राजमार्ग भएर आवाजात गर्ने गरेकामा 14 दिनदेखि काठमाडौँ पोखरा र चितवन लुम्बिनीमा रोकिएका छन् पर्यटक बस एसोसिएशन अफ नेपाल टिबानका अध्यक्ष विष्णु प्रसाद निउपानेले कृष्णभीरको पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध हुँदा पर्यटक बस आवाजातमा समस्या परेको बताउनुभयो
4: काठमाडौँ उपत्यकालाई काभ्रे हुँदै पूर्वी नेपालसँग जोड्ने महत्वपूर्ण सूर्यविनायक धुली खेल सड़क विस्तार आयोजना सुस्त गतिमा अघि बढ़दै स्थानीय बासिन्दा व्यवसायी तथा यात्रुले धुलो हिलो जाम र अव्यवस्थित आगमनको समस्या भोग्नु परेको छ झण्डै 16 किलोमिटर लामो सड़कलाई 4 लेन मुख्य सड़क र 2 सर्भिस लेन सहित 6 लेनमा विस्तार गर्ने लक्ष्यका साथ 3 वर्ष अघि शुरू भएको आयोजना तोकेको समयभित्र सम्पन्न हुन नसकेपछि म्याद थप गरिएको हो बजेट अभाव निर्माण स्थलदेखिको अवरोध पूर्वाधार स्थानान्तरण डिजाइन तथा प्राविधिक समस्या र निर्माण सामग्रीको मूल्य वृद्धि लगायतका कारणले कामले अपेक्षित गति लिन नसकेको आयोजना कार्यालयले जनाएको छ
5: नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत गाउँ नगर वडा अधिवेशन असोज 3 र 4 गति हुनु भएको छ केन्द्रीय निर्वाचन समितिले आज संशोधित कार्यतालिका प्रकाशित गरेको छ यसअघि भदौ 24 गते वडा अधिवेशन गर्ने भनिएको थियो बाढ़ी विपद र पार्टीभित्र सहमतिका लागि भन्दै वडा अधिवेशन नीति सारिएको कांग्रेसले जनाएको छ प्रभावित रसुवा नुवाकोट र धादिङ जिल्लाको हकमा तोकिएको निर्वाचन अधिकृत र पार्टीको पालिकासँगको समन्वयमा अधिवेशन सम्पन्न गर्ने निर्णय समेत भएको छ
4: संयुक्त राष्ट्रसंघको 81 महासभा आजदेखि अमेरिकी शहर न्यूयोर्कमा शुरू भएको छ यसपटकको महासभाका लागि विश्वासको पुनर्स्थापना रूपान्तरणको व्यवस्थापन सबैका लागि कार्य गर्ने संयुक्त राष्ट्रसंघ भन्ने नारा तय भएको छ 23 सेप्टेम्बरको दिन जलवायु परिवर्तनलाई सम्बोधन गर्न जलवायु सम्मेलनको आयोजना हुँदैछ जलवायु परिवर्तनबाट प्रत्यक्ष रूपमा प्रभावित नेपालले जलवायु उत्सर्जनमा कम योगदान गरेका देशहरूको आवाज र त्यसमा भएका मानवीय तथा भौतिक पूर्वाधारको क्षति लगायतका मुद्दालाई राष्ट्रसंघमा प्राथमिकताका साथ उठाउने भएको छ महासभामा नेपालबाट प्रधानमन्त्री बालेन्द्र शाह सहितको टोली सहभागी हुने तय भइसकेको छ
5: मध्य प्रदेशका विभिन्न जिल्लामा वन अतिक्रमण नियन्त्रण अभियानलाई गति दिइएको छ गएको आर्थिक वर्ष 82-83 मध्य प्रदेशमा 154.55 हेक्टर क्षेत्रफल वन क्षेत्र अतिक्रमण मुक्त गरिएको प्रदेश वन निर्देशनालय जनकपुर धामले जनाएको छ वन निर्देशनालयका सूचना अधिकारी सजन चौधरीका अनुसार यो अवधिमा सबैभन्दा बढ़ी पर्सामा 120 हेक्टर वन क्षेत्र अतिक्रमण मुक्त गरिएको छ
4: नेपाल दर्पणमा अब विदेशको खबर सिंगापुर सरकारले प्रधानमन्त्री सहित मन्त्री तथा अन्य उच्च सरकारी पदाधिकारीहरूको तलब बढ़ाउने निर्णय गरेको छ निर्णय अनुसार प्रधानमन्त्री लरेन्स बोङको वार्षिक पारिश्रमिक झण्डै 11 लाख अमेरिकी डलरले बढ़ने बीबीसीले जनाएको छ प्रधानमन्त्री वोङले अहिले वार्षिक 22 लाख सिंगापुर डलर तलब पाइरहनु भएको छ उहाँको तलब 60% भन्दा धेरैले बढ़ेर 36 लाख सिंगापुर डलर अर्थात 28 लाख अमेरिकी डलर पुग्नेछ। प्रधानमन्त्री वोङले आफ्नो तलबमा भएको यो वृद्धि आउँदो 5 वर्षसम्म परोपकारी कार्यका लागि दान गर्ने बताउनु भएको छ। वोङले उत्कृष्ट प्रतिभाहरूलाई आकर्षित गर्न मन्त्रीको तलब बढ़ाउनु आवश्यक रहेको बताउनुभयो। तलब वृद्धि आउँदो अक्टोबर 15 लागू हुनेछ। सरकारले यसअघि नै मन्त्रीहरूलाई उच्च तलब दिँदा भ्रष्टाचार न्यूनीकरण मदत पुग्ने तर्क गर्दै आएको छ, तर रोजगारीको सुरक्षा र बढ़दो जीवनयापनको लागतलाई लिएर गहिरो चिन्ता रहेको सिंगापुरमा यो कदमले आलोचना झनै बढ़ाएको छ।
5: नेपाल दर्पणमा अब केही खेल खबर। एसीसी प्रिमियर कप क्रिकेटमा समूह चरणको आज अन्तिम खेलमा नेपाल हङकङसँग 15 रनले पराजित भएको छ। हङकङले दिएको 262 रनको लक्ष्य पछ्याएको नेपालले 49 ओभर 1 बलमा 246 रन बनाउँदा सबै विकेट गुमायो। नेपालका ईशान पाण्डेले 90, आसिफ शेखले 44 रन बनाए। हङकङका एजाज खानले 4 विकेट लिए। यसअघि मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओभरमा टस जितेर ब्याटिङ गरेको हङकङले 50 ओभरमा 7 विकेट गुमाएर 261 रन बनायो। हङकङका बाबर हयातले नट आउट 117, शाहिद उबासितले 45 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछानेले 4 र शेर मल्लले 3 विकेट लिए। हारसँगै हङकङसँग हारे पनि नेपालले समूह एकको विजेता बन्दै सेमी फाइनलमा स्थान बनाएको छ। हङकङ समूह उपविजेता बन्दै सेमी फाइनलमा पुगेको छ। अब सेमी फाइनलमा नेपालले ओमानसँग र हङकङले युएईसँग खेल्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ।
4: र नेपाल भलिबल लीग एनएलमा मधेस वारियर्सले पहिलो जित हासिल गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवरहन त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा मधेसले खप्तर फाल्कन्सलाई 3-0 सोझो सेटमा हरायो। मधेसले पहिलो सेट 25-21, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-23 जित्यो। मधेस यसअघि लगातार 3 खेलमा पराजित भएको थियो। यस्तै खप्तरको यो लगातार 3रो हार हो। प्रतियोगितामा अहिले बेलुका 7 बजे सगरमाथ आइस नाइट्स र काठमाडौँ रेड्स खेल्दैछन्। 6 टोली सहभागी। पहिलो संस्करणको एनबीएलको विजेताले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गते आइतबार हुनेछ। खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपल्ट।
5: नवयुवा आन्दोलनको 1 वर्ष पूरा जेन्जी शहीद दिवस मनाइयो। अहिलेको सरकारमा पनि पुरानै शैली दोहोरिन्छ कि भन्ने जेन्जी अभियन्ताको चिन्ता कायम।
4: भेटेपछि बाघीमा सम्पर्कविहीनको संख्या 5326 पुग्यो। जीवित भेटिने आशामा खोजी चल्दै प्रधानमन्त्री कोषमा पाउने 12 अर्ब रूपियाँ संकलन।
5: चाडपर्व नजिकै गर्दा आपूर्ति श्रृंखलामा दबाव पर्ने चिन्ता। वैकल्पिक नाकाबाट आयात शुरू। बजारमा खाना पकाउने ग्यासको अभाव कायम।
4: सिंगापुरमा प्रधानमन्त्री र मन्त्रीको तलबमा अत्यधिक वृद्धि। बढ़दो जीवनयापन लागत बीच नागरिकको समस्याप्रति असंवेदनशील भएको आलोचना।
5: र एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग 15 रनले पराजित। नेपाल भलिबल लीगमा मधेस वारियर्सको पहिलो जित।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: यदि तपाईंको बच्चामा जन्मजात पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एचआरडीसी काप्री बनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्सीबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768
0: अंकमान 9852055768।

नेपाल सरकार विज्ञापन बोर्ड बत्तीको तार है ख्याल गरौ नेपाल विद्युत प्राप्त

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
1: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
0: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रीको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
0: समय नै महसुल दिनौ, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारिस।

0: विश्वामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि, हो र होइन होला त्यस्तो त?
1: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
2: केही भएन मिस,
1: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
2: हुन्छ।
3: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: कुम्बु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
6: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा 37/17/83/84 स्नातक तह बीए, बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
5: भर्ना कार्यक्रम हुने मिति,
6: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
5: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851001056, 9841363537 र 0385204556। उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस।

0: मानव देश विखल तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईंकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विखल र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेश नै आत्मनिर्भर बनौं। मानव देश विखल तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्ताव वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यस्तो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्या थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन।

0: बाल बालिका सबैको सरोकार, आजका बाल बालिका भोलिका कर्णधार।
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ, तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराउ।
0: कहीं कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौं, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउ। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउ।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा हित नेपालद्वारा जनहितमा जारी सन्देश।
2: Tati de le punchum chao, tendu de wa kufal.

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुन एफएम 101.90 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunfm.com संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलो समाचार लिएर आइपुग्यौं सरस्वती पुरीसँगै अन्जु कार्की। सोलो समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सोलोको सालमेमा पहिरोको त्रास, राति सवारी र पैदल यात्रा नगर्न अनुरोध, रसुवाबारीमा बेपत्ता नागरिकको विवरण बुझाउन खुम्बुपासङ लामो गाउँपालिकाको आग्रह, थुरुङ्गु कोशी गाउँपालिकाद्वारा 70,00,000 भन्दा बढ़ी आन्तरिक राजस्व संकलन,
1: मापेदो कोशीमा गाउँपालिका स्तरीय खुल्ला महिला तथा पुरूष ब्याडमिण्टन प्रतियोगिता हुने, नेपालको पर्यटन जोगाउन विपद पछि पुननिर्माणमा सरकार गम्भीर बन्नुपर्ने टानका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाको भनाई,
0: रसुवाबारीमा बेपत्ता 58 जनालाई सामूहिक मृत घोषणा गर्न र राहत सुनिश्चित गर्न सांसद कार्कीको माग, रसुवाबारीमा 1,357 जनाको शव फेला, 5,326 जना अझै सम्पर्क विहीन,
1: बाढ़ी प्रभावित बाल बालिकाको शिक्षाका लागि 1 अर्बको छात्रवृत्ति, नव युवा आन्दोलनका माग सम्बोधन गर्न दिनभर छलफल गर्ने कानून मन्त्री गौतमको भनाई, प्रधानमन्त्री राहत कोषमा पाउने 12 अर्ब रूपियाँ जम्मा,
0: इरानसँग युद्ध जिते तेल सस्तो हुने डोनाल्ड ट्रम्पको दावी, गढेलो र अत्याधिक गर्मीले विश्वमै वायु प्रदूषणको जोखिम बढ़ाउँदै,
1: र नेपाल भलिबल लीग एनभीएलमा खप्तरलाई हराउँदै मधेशको पहिलो जीत।
2: ए बाबु लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो, मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
3: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ, तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउँछ दिदी, अरू सँगै जाउँ।
4: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843879652, 9824417718, 9843449696 र 9861323472। आमजी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: सिद्धिचरण राजमार्ग अन्तर्गत सोलो दुधकुण्ड नगरपालिका वडा नम्बर 11 स्थित सालमेस सडक खण्डमा पहिरो गएकाले रातको समयमा यात्रा गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले सूचना जारी गर्दै पहिरो झर्ने खतरा रहेको र हाल एकतर्फी मात्र सडक संचालनमा रहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै राति यात्रामा प्रतिबन्ध लगाएको जनाइएको छ। भदौ 22 गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि नैमित बेलुकी 6 बजेदेखि बिहान 5 बजेसम्म सम्पूर्ण सवारी साधन तथा पैदल यात्रुहरूको आवाज जावत पूर्ण रूपमा बन्द रहनेछ। सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र सुवेदीका अनुसार लगातारको पहिरोले सवारी साधन तथा सर्वसाधारणको सुरक्षामा जोखिम बढ़ाएकाले यो निर्णय लिएको हो। सर्वसाधारणलाई सुरक्षित रहन र तोकिएको समयभित्रै यात्रा तय गर्न जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले आग्रह गरेको छ।
1: थुम दुपकौशी गाउँपालिकाले आर्थिक वर्ष 2082-83 विभिन्न 31 वटा शीर्षकहरूबाट कुल 70,44,715 रूपियाँ 13 पैसा आन्तरिक राजस्व संकलन गरेको छ। गाउँपालिकाको राजस्व संकलनमा सबैभन्दा ठूलो योगदान विद्युत सम्बन्धी दस्तुरको रहेको छ, जसबाट 20,20,000 रूपियाँ राजस्व संकलन भएको गाउँपालिकाका लेखा अधिकृत तीर्थराज कटेलले जानकारी दिनुभयो। त्यसै गरी भूमिकर तथा मालपोतबाट 12,62,964 रूपियाँ 31 पैसा र सिफारिश दस्तुर शीर्षकबाट 8,40,874 रूपियाँ राजस्व संकलन भएको छ। सरकारी सम्पत्तिको बहालबाट प्राप्त आयबाट 5,54,300 रूपियाँ, कृषि तथा पशुजन्य वस्तुको व्यवसायिक कारोबारमा लाग्ने करबाट 4,99,220 रूपियाँ, बहाल करबाट 2,99,805 रूपियाँ 66 पैसा र नक्सा पास दस्तुरबाट 200 रूपियाँ राजस्व संकलन भएको छ। यस्तै अन्य दस्तुरबाट 1,14,285 रूपियाँ, अन्य करबाट 2,02,180 रूपियाँ, नाता प्रमाणित दस्तुरबाट 45,850 रूपियाँ, विद्युत सम्बन्धी दस्तुरबाट 1,01,00 रूपियाँ, अन्य राजस्वबाट 1,35,900 रूपियाँ, सम्पत्ति करबाट 1,02,140 रूपियाँ र व्यवसायले भुक्तानी गर्ने कर शीर्षकबाट 1,00,000 रूपियाँ राजस्व संकलन भएको गाउँपालिकाको विवरणमा उल्लेख गरिएको छ। बेरुजु शीर्षकबाट 66,040 रूपियाँ 16 पैसा, व्यक्तिगत घटना दर्ता दस्तुरबाट 2,86,500, साना सवारी साधन करबाट 19,000 रूपियाँ र अन्य प्रशासनिक सेवा शुल्कबाट 36,700 रूपियाँ राजस्व संकलन भएको छ। त्यसै गरी कृषि उत्पादनको बिक्रीबाट प्राप्त रकम 27,800 रूपियाँ, बहाल बितौरी करबाट 43,960 रूपियाँ, व्यापारिक निकायबाट प्राप्त लाभांश 17,090 रूपियाँ, परीक्षा शुल्क 15,800 रूपियाँ, अन्य बिक्रीबाट प्राप्त रकम 15,000 रूपियाँ, पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर 1,00,000 रूपियाँ, अन्य राजस्व 8,000 रूपियाँ, व्यवसाय रजिस्ट्रेशन दस्तुर 3,00,000 रूपियाँ, न्यायिक दस्तुर 2,400 रूपियाँ, अन्य सेवा शुल्क तथा बिक्री 1,36,200 रूपियाँ, व्यवसाय बाहेक अन्यले भुक्तानी गर्ने कर 1,200 रूपियाँ, रेडियो तथा एफएम संचालन दस्तुर 3,000 रूपियाँ र अन्य दस्तुरबाट 1,14,285 रूपियाँ राजस्व संकलन भएको गाउँपालिकाले उल्लेख गरेको छ।
0: खुम्बोपासा लामो गाउँपालिकाले रसुवाको भोटेको सिमाधीमा आएको बाढ़ीपछि सम्पर्क विहीन भएका आफ्ना पालिका बासिन्दाको विवरण उपलब्ध गराउन आग्रह गरेको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै उक्त बाढ़ीका कारण सम्पर्क विहीन वा बेपत्ता भएका स्थानीय नागरिकका नातेदारलाई भदौ 25 गते भित्र विवरण बुझाउन अनुरोध गरेको हो। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको पत्र अनुसार औपचारिक विवरण तयार पार्न लागेकाले बेपत्ता व्यक्तिको नाम थर स्थायी ठेगाना उमेर फोटो हराएको मिति र स्थान खुल्ने कागजात गाउँपालिकाको कार्यालय वा इमेल मार्फत पठाउन सकिने प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले जानकारी दिनुभएको छ।
1: मापी दुपकौशी गाउँपालिकाको आयोजनामा आगामी मंगिर 19 गतेदेखि 21 गतेसम्म गाउँपालिका स्तरीय खुल्ला महिला तथा पुरूष ब्याडमिन्टन डबल्स प्रतियोगिता सञ्चालन हुने भएको छ। निर्माणाधीन कोरको रंगशालामा आयोजना हुने प्रतियोगितामा इच्छुक खेलाड़ीले निशुल्क रूपमा टोली दर्ता गराउन सक्ने गाउँपालिकाले जनाएको छ। प्रतियोगितामा खुल्ला पुरूष डबल्स र खुल्ला महिला डबल्स ब्याडमिन्टन गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ। दुवै विधाका विजेता टोलीलाई नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रथम हुने टोलीले 16,000 रूपियाँ, द्वितीय हुने टोलीले 13,333 रूपियाँ तथा तृतीय स्थान हासिल गर्ने दुई टोलीले जनाही 5,333 रूपियाँ प्राप्त गर्नेछन्। पुरस्कार रकममा प्रचलित कानून अनुसार कर कटी गरिनेछ। प्रतियोगितामा सहभागी हुन चाहने खेलाड़ीले मंगिर 18 गते कार्यालय समयभित्र नागरिकता जन्म दर्ता वा राहदानी मध्ये कुनै एक आधिकारिक परिचय पत्र पेश गरी टोली दर्ता गराउनु पर्नेछ। प्रतियोगिता बीडब्ल्यूएफ र एनभीए को नियममा अनुसार संचालन गरिने गाउँपालिकाले जनाएको छ। खेलाड़ीले प्रतियोगिताभर अनिवार्य रूपमा खेल पुस्तक प्रयोग गर्नुपर्नेछ। जर्सीको पछाड़ीको भागमा 6-10 सेन्टीमिटर फन्ट साइजमा खेलाड़ीको नाम स्पष्ट रूपमा उल्लेख गरिएको हुनुपर्नेछ। साथै खेल शुरू हुनुभन्दा कम्तीमा 15 मिनट अघि अफिसियल डेस्कमा सम्पर्क नगर्ने खेलाड़ीलाई रेफ्रीको निर्देशन अनुसार खेलमा सहभागी नगराइने व्यवस्था गरिएको छ। प्रतियोगिताका क्रममा कुनै विवाद उत्पन्न भएमा निर्णायक तथा आयोजकको निर्णय अन्तिम मानिने गाउँपालिकाले जनाएको छ। खेल अवधिमा प्राथमिक उपचारको व्यवस्था आयोजकले गर्ने भए पनि कुनै अप्रत्याशित घटना वा दुर्घटना भएमा आयोजक जिम्मेवार नहुने गाउँपालिकाले स्पष्ट पारेको छ।
0: रसुवाको भोटेकोशी नदीमा भदे जसको टाएको विनाशकारी बाढ़ी पछि अन्तर्राष्ट्रिय जगतमा समग्र नेपाल नै असुरक्षित रहेको नकारात्मक सन्देश पुगेको फर्किन एजेन्सी एसोसिएशन अफ नेपाल ट्रान्डका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले बताउनु भएको छ। संचारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष शेर्पाले रसुवाको एउटा क्षेत्रमा आएको विपदका कारण विदेशी पर्यटकहरूले पूरा देशमा नै समस्या रहेको ठानेर अग्रिम बुकिङ तथा यात्रा योजना घमाघम रद्द गर्न थालेकोमा गम्भीर चिन्ता व्यक्त गर्नुभएको हो। मुख्य पर्यटकीय मौसमको मुखैमा हिमाली क्षेत्र सधैं खतरापूर्ण हुन्छ भन्ने गलत सन्देश प्रवाह हुँदा पर्यटन व्यवसाय स्वात्तै खस्किने जोखिम बढ़ेको वहाँको भनाई छ। यसैबीच अमेरिकाले समेत नेपाललाई दोस्रो तहको ट्रावल एडभान्जरीमा राख्दै अत्यावश्यक पर्दा मात्र भ्रमण गर्न सुझाव दिएकाले परिस्थिति थप जटिल बनेको छ। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा सृजित खतराबारे चर्चा गर्दै वरिष्ठ उपाध्यक्ष शेर्पाले पाकिस्तानको ब्रोड पीकमा गएको हिम पहिरोमा परि चर्चित आरोही निम सहित 10 जना नेपाली आरोहीले ज्यान गुमाएको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्नु भएको छ। वहाँका अनुसार जलवायु परिवर्तनको असरलाई अहिले गम्भीरताका साथ नलिने हो भने पर्यटकहरूको दिमागमा हिमाली क्षेत्र घुम्न सधैं असुरक्षित हुन्छ भन्ने स्थायी छाप पर्नेछ। केवल मीडिया तथा संचार माध्यम मार्फत नेपाल सुरक्षित छ, भ्रमणमा आउनुहोस् भनेर प्रसार गर्दैमा अन्तर्राष्ट्रिय समुदायले पत्याउने अवस्था नरहेको उल्लेख गर्दै तरातली यथार्थमा काम नगरी ढाँट्ने प्रयास गरे भविष्यमा नेपालको विश्वसनीयतामाथि नै ठूलो प्रश्न चिन्ह खड़ा हुने उहाँले स्पष्ट पार्नु भएको छ। विपदको शुरूआती चरणमा सरकारको उपस्थिति सकारात्मक देखिए तापनि पछिल्ला दिनमा खोज तथा उद्धारको काममा केही ढिलाइ भएको प्रान्तका वरिष्ठ उपाध्यक्ष शेर्पाले बताउनु भएको छ। अब सरकारले कुनै पनि बहाना नबनाई पुनर्स्थापना पुनर्निर्माण र पुनर्स्थापनाको काममा ठोस परिणाम दिएर काम देखाउनु पर्ने उहाँले बताउनु भएको छ। ध्वस्त भएका सड़क तथा पुलहरूको तत्काल पुननिर्माण गर्न विस्थापित परिवारलाई स्थापित गराउन आन्तरिक स्रोत नागरिक सहित तथा अन्तर्राष्ट्रिय समुदायको गुहार लिएर भए पनि सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्ने उहाँले बताउनु भएको छ। सरकारको यही चुस्तता कदमले मात्र अन्तर्राष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश फैलाउन र नेपाल भ्रमणका लागि सुरक्षित छ भन्ने विश्वास पुनः जगाउन सकिने धारणा उहाँले व्यक्त गर्नुभएको छ।
1: सोलुखुम्बुबाट निर्वाचित सांसद प्रकाश सिंह कार्कीले रसुवाको उत्तर गया गाउँपालिका स्थित बेत्रा ओती बचार लगायतका बाढ़ी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ। रसुवामा आएको भीषण बाढ़ीका कारण सोलुखुम्बुका 51 जना नागरिकहरू सम्पर्कविहीन भइरहेका अवस्थामा वहाँ स्थिति बुझ्न र उद्धार तथा राहत कार्यको अनुगमन गर्न त्यहाँ पुग्नु भएको हो। अनुगमनका क्रममा सांसद कार्कीले प्रमुख जिल्ला अधिकारी स्थानीय प्रतिनिधिहरूसँग छलफल गर्नु भएको थियो। लम्बिँदै गएको समयसँगै बेपत्ता भएका सोलुखुम्बुका 51 जना नागरिक जीवितै भेटिने सम्भावना क्षीण भइसकेकाले राज्यले आवश्यक कानूनी प्रक्रिया पूरा गरी उनीहरूलाई सामूहिक मृत घोषणा गर्नुपर्ने र पीड़ित परिवारले पाउनुपर्ने राहत तथा सुविधा अविलम्ब उपलब्ध गराउनु पर्नेमा उहाँले जोड़ दिनुभयो। जलवायु परिवर्तनका कारण हिमताल फुट्ने र बाढ़ीको जोखिम दोहोरी रहने भएकाले नदी किनारमा जोखिममुक्त बजार तथा बस्तीहरूलाई सुरक्षित स्थानमा दीर्घकालीन रूपमा स्थानान्तरण गर्नुपर्ने आवश्यकता उहाँले औल्याउनुभयो। उद्धार कार्यमा शुरूका दिनदेखि नै नक्सा र डिजाइन बुझेका प्राविधिक विज्ञ परिचालन गरी टनेल तथा जोखिममुक्त ठाउँमा छिटो उद्धार गर्नुपर्नेमा केही ढिलाइ भएको टिप्पणी गर्दै उहाँले अब सबै राजनैतिक दल संघ संस्था र स्थानीय तह मिलेर वास्तविक पीड़ितको उद्धार राहत र पुनर्स्थापनामा एकजुट हुनुपर्ने बताउनुभयो। उहाँले राहत सामग्री पहुँचवाला र सजिला ठाउँमा मात्र थुप्रिने तर विकट र पहुँच विहीन ठाउँमा नपुग्ने समस्या देखिएकाले राहत वितरणको सम्पूर्ण जिम्मेवारी वडा अध्यक्ष र पालिका अध्यक्षहरूलाई नै दिनुपर्ने बताउनुभयो। सीडीओ र सुरक्षाकर्मीको माथिल्लो सुपरभिजनमा स्थानीय जनप्रतिनिधि मार्फत राहत बाँडियो भने मात्र वास्तविक पीड़ितले राहत पाउने उहाँको भनाई रहेको छ। भोटेकोशी बाढ़ीमा परि बेपत्ता भएकाहरू मध्ये 1357 जनाको शव फेला परेको छ। रसुवालाई केन्द्रबिन्दु बनाएर आएको भोटेकोशी बाढ़ी र त्यसपछिको खोज उद्धार तथा राहत सम्बन्धी पछिल्लो विवरण गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको हो। भदौ 30 गते अपरान्ह 1 बजेसम्मको अध्यावधिक तथ्याङ्क अनुसार बाढ़ीका कारण मृत्यु हुनेको संख्या 1357 पुगेको छ। प्राधिकरणका अनुसार बाढ़ीमा बेपत्ता भए मृत्यु भएका मध्य सबैभन्दा बढ़ी शव चितवन जिल्लामा फेला परेको छ। चितवनमा 363 जनाको शव फेला पर्दा अन्य प्रभावित जिल्लाहरू मध्ये नवलपरासी पूर्वमा 223, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 157, रसुवामा 169, गोर्खामा 75, धादिङमा 70 र तनहुँमा 38 जनाको शव फेला परेको छ। हालसम्म 102 जना मृतकको मात्र शनाखत पत्तले बुझेको जानकारी दिएको छ। शनाखत हुन बाँकी रहेका मृतकको पहिचानका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोटो र नाता प्रमाणित सहितको डीएनए परीक्षणका लागि नमूना दिन प्राधिकरणले अनुरोध गरेको छ। बाढ़ीमा परि अझै 5326 जना सम्पर्क विहीन छन्। यसमा रसुवा जिल्लामा मात्रै 2860 जना छन्। बेपत्ता हुनेमा 587 जना विदेशी पर्यटक, 45 जना नेपाली सेना, 25 जना नेपाल प्रहरी, 12 जना सशस्त्र प्रहरी बल र 73 जना सरकारी कर्मचारी समेत छन्। प्राधिकरणले सम्पर्क विहीनको सूचीमा उद्धार गरेका वा पहिचान नभएका मृतकहरू समेत समावेश हुन सक्ने भएकाले तथ्याङ्क रुजुको काम भइरहेको उल्लेख गरिएको छ। हालसम्म 13583 जनाको सफल उद्धार गरिएको छ। घाइते भएका 6827 जना मध्ये विभिन्न अस्पतालमा 327 जनाको उपचार भइरहेको छ भने 2420 जनाको उपचारको साथ डिस्चार्ज गरिएको छ। नेपाली सेना र सशस्त्र प्रहरी बलले आफ्ना संयन्त्र मार्फत 6500 भन्दा बढ़ी घाइतेको उपचार गरेका छन्। विस्थापितका लागि रसुवा, नुवाकोट र धादिङमा 39 होल्डिङ सेन्टर सञ्चालनमा लैएको छ, जहाँ 3533 जना आश्रित छन्। उद्धार राहत कार्यका लागि 21,402 सुरक्षाकर्मी परिचालन गरिएको छ, जसमा नेपाली सेना 9,287, नेपाल प्रहरीका 7,912 र सशस्त्र प्रहरी बलका 4,203 जना रहेका छन्। उद्धार कार्यका लागि नेपाली सेना, निजी क्षेत्र, सशस्त्र प्रहरी बलका हेलिकप्टरहरूले पनि 1,400 बढ़ी पटक उडान भरेका छन्। सरकारले राहत वितरण प्रक्रियालाई तीव्रता बनाएको छ। रसुवा र नुवाकोट जिल्लालाई 1-1 करोड़ रूपियाँ, धादिङलाई 50 लाख रूपियाँ नगद राहत उपलब्ध गराएको थियो। यसका अतिरिक्त प्रभावित 15 पालिकाका लागि 13,50,00,000 रूपियाँ विनियोजन गरिएको छ। खाद्यान्न तथा गैर खाद्यान्न सामग्री ढुवानीका लागि हेलिकप्टर र ट्रकहरूको प्रयोग भइरहेको छ। पूर्वधारतर्फ धादिङमा 99.8%, नुवाकोटमा 96.7% र रसुवामा 78% घर धुबीमा विद्युत आपूर्ति सुचारू भएको छ। प्रभावित क्षेत्रमा इन्धनको मौजा सुनिश्चित गरिएको र 457 ग्यास सिलिण्डर अनुदान पठाइएको समेत प्राधिकरणले जनाएको छ। चाड़ पर्व नजुकिँदै गर्दा देशको आपूर्ति श्रृंखला प्रभावित हुने जोखिम बढेको छ। एकातिर पृथ्वी राजमार्ग अन्तर्गतको धादिङको कृष्ण भीरमा सड़क अवरूद्ध हुँदा काठमाण्डु उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति घटेको छ भने अर्कोतिर रसुवागढ़ी केरू र तातोपानी नाका बन्द भएपछि रोकिएका फलफूलका कन्टेनरलाई कोरला नाकाबाट भित्र्याउन थालिएको छ। कृष्ण भीरमा पहिरोका कारण नियमित ढुवानी मार्ग अवरूद्ध भएपछि ग्यास उद्योगहरूले त्रिभुवन राजपथ लगायत वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन्। घुमाउरो तथा असहज बाटोबाट ढुवानी गर्नुपर्दा काठमाण्डुमा माग अनुसार ग्यास ल्याउन कठिन भएको व्यवसायीहरूले बताएका छन्। नेपाल आयगमका अनुसार आज काठमाण्ड उपत्यकामा नौ ग्यास कम्पनीका 18,269 सिलिण्डर मात्र डिलर मार्फत बचारमा पठाइएको छ। भोटेको सिपारीबाट प्रभावित समुदायको दारवाहत र दीर्घकालीन पुनर्स्थापनाका लागि जर्मनीले झण्डै 1,40,00,000 रूपियाँ 80,00,000 युरो बराबरको वृहत सहायता प्याकेजको घोषणा गरेको छ। काठमाडौँ स्थित जर्मन राजदूतावासका अनुसार यो सहयोगले तत्कालको मानवीय आवश्यकतालाई सम्बोधन गर्नका साथै माडीपछि पुननिर्माण तथा भविष्यमा आइपर्ने विपद व्यवस्थापनको क्षमता अभिवृद्धिमा समेत मदद पुर्याउनेछ। घोषित सहायता मध्ये 5,00,000 युरो भन्दा बढ़ी आपतकालीन राहतका लागि विनियोजन गरिएको छ। यस अन्तर्गत नेपाल सरकारको अनुरोधमा युरोपेली संघको नागरिक सुरक्षा संयन्त्र मार्फत फ्रान्सका सामग्री त्रिपाल झोल खानेपानी आपूर्ति गर्ने उपकरण तथा क्याम्बेटहरू समेत वितरण गरिनेछ। यस्तै अन्य 2,00,000 युरो मानवीय सहायताका लागि 2 नागरिक समाज संस्थालाई उपलब्ध गराइनेछ, जसले विशेष गरी गर्भवती महिला सुत्केरी र नवजात शिशुको स्वास्थ्य सेवाका साथै प्रभावित परिवारका लागि आय आर्जनका अवसरहरू सूचना गर्नेछन्। जर्मनीले तत्कालको राहतमा मात्र सीमित नभई दीर्घकालीन विकासका लागि 73,50,000 युरो थप परिचालन गरेको समेत उल्लेख गरेको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले झण्डै 1,00,000,000 बराबरको सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले निजी क्षेत्रका विद्यालय संचालकको छात्र संगठनसँग सहकार्यमा प्रारम्भिक बाल विकास शिक्षादेखि कक्षा 12 अध्ययनरत बाढ़ी प्रभावित विद्यार्थीहरूलाई निशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले छात्रवृत्ति योजना कार्यक्रममा ल्याएको हो। शिक्षा मन्त्री पोखरेलले छात्रवृत्ति योजना घोषणा गर्नुभयो। उहाँले देश तथा विदेशबाट प्राप्त सहयोगले विपदको समयमा सरकारलाई थप ऊर्जा र हौसला प्रदान गरेको बताउनु भएको छ। योजना अनुसार विद्यार्थीहरूलाई पूर्ण आंशिक तथा आवासीय छात्रवृत्तिसँगै पाठ्य पुस्तक पोसाक शैक्षिक सामग्री आवास तथा खाना लगायतका सुविधा उपलब्ध गराइनेछ। मन्त्रालयका सहसचिव श्री प्रसाद भट्टराईले प्रभावित विद्यार्थीहरूलाई विभिन्न समूहमा विभाजन गरी तथ्याङ्कका आधारमा प्राथमिकता निर्धारण गरेर छात्रवृत्ति कार्यक्रम कार्यान्वयन गरिने बताउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुबिता गौतमले नवयुवा आन्दोलनका शहीद तथा घाइतेहरूको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। जेएनजी शहीद दिवसका अवसरमा जेएनजी शहीद कल्याणकारी समाजले आज आयोजना गरेको कार्यक्रममा कानून मन्त्री गौतमले वर्तमान सरकारप्रति भरोसा राख्न आग्रह गर्नुभएको हो। उहाँले नवयुवा आन्दोलनका माग सम्बोधन गर्न दैनिक छलफल भइरहेको समेत बताउनु भएको छ। लोकतन्त्रमा पनि गएको भदौ 23 गते नागरिकमाथि गोली चलेको भन्दै मन्त्री गौतमले अब यस्तो नीति कसैले पनि भोग्न नपर्ने बताउनु भएको छ। मन्त्री गौतमले आन्दोलनपछि भएको चुनाव मार्फत नेपाली नागरिकले आफ्नो नेतृत्व रोजेकाले वर्तमान सरकार नागरिकको आवाज सुन्न तयार रहेको बताउनु भएको छ। सरकारसँग प्रतिनिधि सभामा पर्याप्त संख्या भए पनि कानून निर्माण लगायतका प्रक्रियामा संवैधानिक संरचनाका कारण चुनौती रहेको समेत उहाँले बताउनु भएको छ। प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म पाउने 12 अर्ब रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा 11 अर्ब 77 करोड़ 67,50,261 रूपियाँ जम्मा भएको हो। अहिले 9 वटा वाणिज्य बैंकमा 8 अर्ब 59 करोड़ 19,04,223 रूपियाँ मौजा छ। कार्यालयका अनुसार राहत कोषमा जम्मा भएको रकमबाट यसअघि 1 अर्ब रूपियाँ रसुवाका बाढ़ी पीड़ितका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भएको छ। यसै गरी हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा 2,11,08,471 जम्मा भएको पनि कार्यालयले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र ग्यासको मूल्य प्रति गायन 2 अमेरिकी डलर भन्दा कम हुने दावी गर्नुभएको छ। ट्रम्पले मध्य पूर्वमा चलिरहेको सैन्य कार्यवाहीका कारण ऊर्जा लगायत बढ़ेको उल्लेख गर्दै युद्धपछि बजार स्थिर हुने बताउनु भएको हो। उहाँले इरानलाई आणविक हतियार राख्न नदिने चेतावनी समेत दिनुभएको छ। यसको जवाफमा इरानी संसदका अध्यक्ष मोहम्मद बाघेर बालिफ बफले ईरानको ऊर्जा पूर्वाधारमाथि आक्रमण नगर्न अमेरिकालाई चेतावनी दिनुभएको छ। उहाँले ईरानी तेल तथा ग्यास क्षेत्रमा संलग्न अमेरिकी कम्पनी समेत जोखिममा पर्ने बताउनु भएको हो।
5: विश्व मौसम संगठनले डढ़िलो र अत्याधिक गर्मीका कारण वायु प्रदूषणको जोखिम बढ़दै गएको जनाएको छ। संगठनले सर्वेक्षण गरेको वार्षिक वायु गुणस्तर तथा जलवायु बुलेटिनमा वायु प्रदूषण र जलवायु परिवर्तन बीच गहिरो सम्बन्ध रहेको उल्लेख गरेको एपीले जनाएको छ। जलवायु परिवर्तनका कारण अत्याधिक गर्मी तथा डढ़ेलोको आवृत्ति र तीव्रता बढ़दै जाँदा मानव स्वास्थ्य र प्राकृतिक वातावरणमा थप खतरा उत्पन्न भएको छ। डढ़ेलोको धुवा हावासँगै टाढासम्म फैलिने भएकाले आगलागी भएको ठाउँभन्दा धेरै टाढाका मानिस र वन्य जन्तु पनि प्रभावित हुन सक्ने जनाइएको छ। अध्ययन अनुसार सन् 1990 दशक यता अत्याधिक डढ़ेलोबाट उत्पन्न धुवामा धुवाका घटना 3 गुणासम्म बढ़ेका छन्। नेपाल भलिबल लीग एनभीएलमा मधेस बायर्सले पहिलो जीत हासिल गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपाको कवर्ड हलमा त्रिपेश्वरमा रहेको आज भएको पहिलो खेलमा मधेसले खपत सुदूरपश्चिमलाई 3-0 सोझो सेटमा पराजित गरेको हो। मधेसले पहिलो सेट 25-21, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-23 जीत हासिल गरेको छ। मधेस सँगै लगातार 3 खेलमा पराजित भएको थियो। यस्तै खपतको यो लगातार तेस्रो हार हो। अहिले सगरमाथा र काठमाडौँ बीच प्रतिस्पर्धा भइरहेको छ। 6 वटा टोली सहभागी पहिलो संस्करणको एमभीएलको विजेताले 20,00,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गते आइतबार हुनेछ।
1: खेल खबर सँगै समाचार सकियो। विदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
5: सेलुको सालमीमा पहिरोको त्रास, राति सवारी र पैदल यात्रा गर्न पूर्ण रूपमा प्रतिबन्ध। रसुवाबारीमा बेपत्ता नागरिकको विवरण बुझाउन खुम्बु पासाङ लामो गाउँपालिकाको आग्रह। तुरुङ्गुरको सी गाउँपालिकाद्वारा 70,00,000 भन्दा बढ़ी आन्तरिक राजस्व संकलन।
1: माप्य दुधको सीमा गाउँपालिका स्तरीय खुल्ला महिला तथा पुरूष ब्याडमिन्टन प्रतियोगिता हुने। नेपालको पर्यटन जोगाउन विपत्पछि पुननिर्माणमा सरकार गम्भीर बन्नुपर्ने। चानका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाको भनाई।
5: र सुवादीमा बेपत्ता 51 जनालाई सामूहिक मृत घोषणा गर्न र राहत पहुँच सुनिश्चित गर्न सांसद कार्कीको माग। र सुवादीमा 1,357 जनाको शव फेला। 5,000 भन्दा बढ़ी सम्पर्क विहीन।
1: बाढ़ी प्रभावित बाल बालिकाको शिक्षाका लागि 1 अर्बको छात्रवृत्ति। नवयुवा आन्दोलनका माग सम्बोधन गर्न दिनहुँ छलफल गर्ने कानून मन्त्री गौतमको भनाई। प्रधानमन्त्री राहत कोषमा पाउने 12 अर्ब रूपियाँ जम्मा।
5: इरानसँग युद्ध जिते तेल सस्तो हुने डोनाल्ड ट्रम्पको दावी। डढ़ेलो र अत्याधिक गर्मीले विश्वमा नै वायु प्रदूषणको जोखिम बढ़ाउने।
1: र नेपाल भलिबल लीग एनभीएलमा खप्तरलाई हराउँदै मधेसको पहिलो जीत।
5: अवस्थ साँझ 7 बजेको सोलो समाचारबाट समाचार शाखाका सहकर्मी सँगै सरस्वती पुरी र अंजु कार्की विदा हुन्छौ। भोलि बिहान 7 बजे सोलो समाचार लिएर फेरि आउनेछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो एफएम सुन्दै रहनुहोला। नमस्कार।

0: यदि तपाईको बच्चामा जन्मजात पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एसआरडीसी काभ्रे बनेपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768
0: अङ्कमा 9852055768।

0: The radio next to your heart.
1: Rolu FM 101.2 MHz.
2: CIN को साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार. साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब र CIN च्यानलबाट पनि सुन्न सकिन्छ. बाढ़ी प्रभावित जिल्लामा स्वास्थ्य बीमा सेवा सहज बनाइदै प्रभावित क्षेत्रमा झाडा पखलाको संक्रमण देखिन थालेपछि व्यक्तिगत सरसफाईमा ध्यान दिन चिकित्सकको सुझाव. 80,000 बढ़ी हैजा विरूद्धको खोप नुवाकोट पुर्याइयो.
3: रसुवा नुवाकोट लगायतका सम्भावित जोखिम हुन सक्ने क्षेत्रहरूमा हामीले कलेराको खोप लगायतका अरू खोपहरू पनि व्यवस्थापन गरेर पठाएका छौं.
2: कांग्रेसद्वारा गाउँ नगर वडा अधिवेशनको मिति हेरफेर. जेएनजी स्मृति पार्क भोलि उद्घाटन हुने. शहीदहरूको सपनामा वर्तमान सरकार गम्भीर रहेको गृहमन्त्रीको दावी.
4: विश्वास गरेर जेएनजीको आशालाई मर्नु दिनु हुँदैन थियो. त्यो कुर्सीमा बसेर देशलाई देखाइदियो सुशासन के हुन्छ भनेर जसरी विश्वास गर्नुभएको छ त्यो विश्वासलाई म निरन्तर जगाइराख्न चाहन्छु.
2: भोटेकोशी बाढ़ीमा हराइरहेकाहरूको खोजी तीव्र. अझै 5,000 बढ़ी बेपत्ता. सल्यानमा पहिरोमा पुरिएर एकजनाको मृत्यु. कर्णाली राजमार्ग पहिरोले अवरूद्ध हुँदा जुम्लाको स्याउ बाटोमै कुहिन थाल्यो.
5: भोलिसम्ममा अलिक राम्ररी सबै गाड़ी चल्न सक्ने अवस्था आउँछ.
2: र एसएससी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित. सेमी फाइनलमा वुमनसँग खेल्ने एनबीएलमा मधेसको पहिलो जित.
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN.
2: पारदर्शिता, सुशासन, न्याय र समान अवसरका लागि भएको झिन्जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आज सरकारले सार्वजनिक बिदा दियो. झिन्जी आन्दोलनले युवाहरूलाई नेतृत्वमा त पुर्यायो तर अझै आन्तरिक लोकतन्त्र, पारदर्शिता र जवाबदेहिताको प्रश्नमा जनताले अपेक्षित परिवर्तन अनुभव गर्न पाइरहेका छैनन्. अहिले राज्यका संस्थाहरू कमजोर हुँदै गएका छन् भने निजी क्षेत्रको विश्वास र मनोबल खस्केको छ.
7: बाढ़ी प्रभावित क्षेत्रमा झाडा पखालाको जोखिम बढ़ेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हैजा विरूद्धको खोप पठाएको छ. मन्त्रालयले नुवाकोटका विभिन्न होल्डिङ सेन्टरका लागि 80,523 डोज हैजा विरूद्धको खोप पठाएको हो. मन्त्रालयले अन्य आवश्यक सामग्री पनि पठाएको छ. मन्त्रालयले रसुवामा अस्ति आइतबार हेलिकप्टर मार्फत 21,000 डोज खोप पठाएको थियो. साथै रसुवामा खोप अभियान भनी पर्सि बिहिबारदेखि सञ्चालन हुने मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर अधिकारीले CIN बताउनुभयो.
3: सम्भावित झाडा पखालाको थप जोखिमलाई मध्यनजर गरेर रसुवा नुवाकोट लगायतका सम्भावित जोखिम हुन सक्ने क्षेत्रहरूमा हामीले कलेराको खोप लगायतका अरू खोपहरू पनि व्यवस्थापन गरेर पठाएका छौं. त्यस पूर्व तयारीका हिसाबले यो झाडा पखाला लगायतको संक्रमणको रोकथामका हिसाबले त्यसरी लगाउनु पर्ने खोपहरू हामीले विविध खोपहरू पठाएका छौं. हाम्रा नियमित कार्यक्रमका खोपहरू पनि छन् भने विशेष यो विपदलाई मध्यनजर गरेर पठाएका खोपहरू पनि छन्. ती खोपहरूलाई ती ठाउँहरूमा गरेर विशेष संक्रामक रोगहरूको रोकथामका लागि हामीले प्रयोग गर्छौं. त्यसै अनुसार परिचालन हुन्छ.
7: बाढ़ीका कारण खानेपानी तथा सरसफाई प्रणाली प्रभावित हुँदा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ़न सक्ने भएकाले प्रभावित क्षेत्रमा संक्रमण रोकथामलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न लागेको मन्त्रालयले जनाएको छ. यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा हैजाको संक्रमणको जोखिम बढ़ेपछि सरसफाईमा ध्यान दिन विज्ञहरूले सुझाएका छन्। मुख्य गरी नुवाकोट, रसुवा, धादिङ आसपासका होल्डिङ सेन्टरमा बसिरहेका प्रभावित मा जोखिम बढ़ने देखिएकाले नियमित सरसफाईमा ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका हुन्. नुवाकोट आयुर्वेद चिकित्सालयकी डाक्टर सूर्य द्वारीले झाडा पखालाको जोखिम बढ़ेको भन्दै पानी उमालेर खान आग्रह गर्नुभयो.
8: अहिले चाहिँ बाढ़ीको प्रकोप रहेसँगै पानीका मुहानहरूमा बाढ़ीका पानी पस्ने वा अन्य मृत जनावर हरूले गर्दाखेरि संक्रमण हुने सम्भावना बढ़िरहेकाले झाडा पखाला हैजा जस्ता रोगहरूको जोखिम अत्यन्त बढ़ेर गइरहेको छ. त्यसकारण पानी, स्वच्छ पानी, सफा पानी पिउनु चाहिँ एकदमै जरूरी छ.
7: यसैबीच स्वास्थ्य बीमा बोर्डले बाढ़ी प्रभावित जिल्ला रसुवा नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बीमा सेवा सहज बनाएको छ। बाढ़ीका कारण स्वास्थ्य बीमा परिचय पत्र हराएका वा साथमा नभएको अवस्थामा पनि बीमितले सेवा पाउने व्यवस्था गरिएको स्वास्थ्य बीमा बोर्डका प्रवक्ता पवन शाहले जानकारी दिनुभएको छ। बोर्डले हिजो सूचना निकालेर प्रभावित रसुवा नुवाकोट र धादिङका नागरिकलाई तीन महिनाका लागि स्वास्थ्य बीमामा लाग्दै आइएको सह भुक्तानी को पेमेन्ट र क्याम्पिङ हटाउने निर्णय गरेको हो। बीमा अन्तर्गत बाहिरंग सेवा वा केही विशिष्ट प्रकारका उपचार र औषधिहरूका लागि ओपीडीमा तोकिएको सीमा क्याम्पिङ हटाउने निर्णय भएको छ। रसुवाको भटेकोशी बाढ़ीमा मृत्यु हुनेको संख्या 1357 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 169, नुवाकोटमा 197, धादिङमा 70, गोर्खामा 75, तनहुँमा 38, चितवनमा 363, नवलपरासी पूर्वमा 223 र नवलपरासी पश्चिममा 222 जनाको शव भेटिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा संचालन भएको अभियानबाट अहिलेसम्म 13,583 जनाको उद्धार भएको छ। 102 शवको शनाखत भई आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ। प्रभावितका लागि रसुवा, नुवाकोट र धादिङमा रहेका 39 होल्डिङ सेन्टरमा 3,533 जनाले आश्रय लिइरहेका छन्। यसैबीच सल्यानमा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ। सल्यानको त्रिवेणी गाउँपालिका 3 लोटाउनीका 17-वर्षीय मदन पुन पहिरोले पुरिएपछि गम्भीर घाइते हुनुभएको थियो। पुनको जिल्ला अस्पतालमा उपचारका क्रममा उहाँको गहिराती नै मृत्यु भएको प्रहरीले जनाएको छ। कर्णाली राजमार्ग पहिरोले अवरूद्ध भएपछि जुम्लाका स्याउ बाटोमै कुहिन थालेको छ। जुम्लाको स्याउ बोकेको गाडी बाटोमै अलपत्र परेपछि झण्डै 2.5 करोड़ रूपैयाँ बराबरको स्याउ बाटोमा कुहिन थालेको हो। जिल्ला कृषि विकास जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार स्याउ लोड भएका 40-42 गाड़ी बाटोमै छन्। जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईले सड़क खुलाउन पहल भइरहेको सीआईएनलाई बताउनुभयो।
9: सामान्य खालको सडक अवरुद्ध भएको थियो ल्यान्डस्लाइड भएर होइन, त्यसमा एक ठाउँ चाहिँ ठुलो बोल्डर्स ढुङ्गा चाहिँ झरेको थियो, त्यसलाई अब फुटाउनै पर्ने अथवा ठुलो मेसिनले पनि भएन, त्यसलाई चाहिँ अब फुटाउनै पर्ने अवस्था आएको थियो। त्यसमा 2-2 घण्टा जस्तो लाग्नेमा अब पछाडि फेरि पिलीमा र गगने खोलामा चाहिँ अलिक ठुलो खालको पहिरो गएछ। पिलीको त धेरैदेखि तलैदेखिको चाहिँ अब बनाउनु पर्ने भयो, गगने खोलाको पनि ठुलै थियो। अहिले 10 चक्के गाडी चाहिँ चल्न दिया छैन, त्यो बाहेकको अन्य गाडीहरू चाहिँ अब अहिले वान वे बनाएर सुचारु गर्न थालियो। अब यो चाहिँ भोलिसम्ममा अलिक राम्ररी सबै गाडी चल्न सक्ने अवस्था आउँछ।
7: जेएनजी आन्दोलनका शहीदहरूको सम्झनामा ललितपुरको सात दोपाटो स्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको जेएनजी स्मृति पार्क भोलि उद्घाटन हुने भएको छ। जेएनजी पार्कमा गत वर्षको भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका क्रममा शहादत प्राप्त 45 जनाको शालिग निर्माण गरिएको छ। पौडी पोखरी परिसरको 2 रोपनी जग्गामा निर्माण गरिएको पार्कलाई शहीदहरूको स्मृति, राष्ट्रियता र सामूहिक स्मरणसँग जोड़ने गरी दिएको छ। यसैबीच गृहमन्त्री सुदन गुरूङले सरकारले जेएनजी आन्दोलनमा शहीद भएकाहरूको सपनामा कुनै खेलवाड़ नगर्ने बताउनु भएको छ। जेएनजी शहीदहरूको स्मृति सभालाई सम्बोधन गर्दै वर्तमान सरकार आफ्नो जिम्मेवारी र नागरिकको विश्वासबाट पछि नहट्ने बताउनु भएको हो।
10: शहीदका परिवारले पनि कसरी भन्नुहुन्छ, हाम्रोमा कुरा हुने इज्जा हो भनेर भन्नुहुन्छ। वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह, हाम्रो पार्टी सभापति डलिना मिसिनेज्यूले विश्वास गरेर जेएनजीको आशालाई मर्नु दिनुहुँदैन, तिमी त्यो कुर्सीमा बसेर देशलाई देखाइदेऊ सुशासन के हुन्छ भनेर जसरी विश्वास गर्नुभएको छ, त्यो विश्वासलाई म निरन्तर जगाइराख्न चाहन्छु। तर सकेसम्म आफूले भ्याएसम्म नेपाल सरकारको जिम्मेवारी उठाएर
7: नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको 15 महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। समितिको आज बसेको बैठकले आगामी असोज 16 देखि 19 गतेसम्म काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनलाई केन्द्रबिन्दुमा राखी तल्लो तहको अधिवेशनको नयाँ मिति तय गरेको हो। महाधिवेशनको नयाँ कार्यतालिका अनुसार गाउँ नगर ओडा अधिवेशन असोज 3 र 4 गते हुनेछ। गाउँ नगरपालिका अधिवेशन असोज 7 गते र प्रदेश सभा क्षेत्रीय प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज 10 गते गर्ने निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काले बताउनुभयो।
11: असोजको 3 र 4 गते वडा अधिवेशन त्यसपछि गाउँ नगरपालिकाको अधिवेशन 2083 साल असोज 7 गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन 2083 असोज 10 गते र केन्द्रीय महाधिवेशन 2083 असोज 16, 17, 18 र 19 गते गर्ने हामीले निर्णय गरेका छौं। र त्यसै गरी नेपाली कांग्रेसको त्यहाँनिर जनसम्पर्क समितिहरू संसारभरिमा चाहिँ 27 ठाउँमा गर्नुपर्ने हुन्छ। त्यो 27 ठाउँ मध्येमा केही ठाउँहरूमा हामीले 18-19 एउटा जनसम्पर्क समितिको महाधिवेशन सम्पन्न गरिसकेका छौं र अब बाँकी रहेकोमा जुन देशमा अधिवेशन गर्न बाँकी छ त्यो चाहिँ 2083 असोज 10 गते भित्र सम्पन्न गर्ने गरी हामीले निर्देशन जारी गरेका छौं।
7: केन्द्रीय महाधिवेशन असोज 16, 17, 18 र 19 गते गर्ने मिति भने परिवर्तन भएको छैन। बाढ़ीबाट अति प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट र धादिङको हकमा तोकिएका निर्वाचन अधिकृत र स्थानीय तहसंघको समन्वयमा अधिवेशन सम्पन्न गरिने कांग्रेसले जनाएको छ। प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 12.5 अर्ब रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा 11.77 करोड़ 67,50,261 रूपियाँ जम्मा भएको हो। अहिले 9 वाणिज्य बैंकमा 8.59 करोड़ 19,04,223 रूपियाँ मौजा छ। कार्यालयका अनुसार राहत कोषमा जम्मा भएको रकमबाट यसअघि 1 अर्ब रूपियाँ रसुवाका बाढ़ी पीड़ितका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भएको छ। साझा खबरमा अब खेल खबर। नेपालले एससी प्रिमियर कपको सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। समूह ए को विजेता नेपालले समूह बी को उपविजेता ओमानसँग सेमी फाइनल खेल्ने भएको हो। आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएसँगै समूहको विजेताकै रूपमा रहेको हो। यस्तै समूह उपविजेता बनेको हङकङले सेमी फाइनलमा समूह बी को विजेता यूएईसँग खेल्नेछ। यस प्रतियोगिताको उपाधि जित्ने टोली एससी एसिया कपमा छनौट हुनेछ। त्यस्तै मधेस वारियर्सले नेपाल भलिबल लीग एनबीएलमा पहिलो जीत निकालेको छ। लगातार 3 खेलमा हार बेहोरेको मधेसले आफ्नो चौथो खेलमा खत्तर फाल्कन्सलाई 3-0 को सोझो सेटमा पराजित गर्यो।
2: बाढ़ी प्रभावित क्षेत्रमा हैजा रोग फैलन नदिन खोप लगाउने काम छिट्टै शुरू हुने,
12: त्यो चाहिँ हाम्रो सबैभन्दा प्रभावित स्थानीय तह नुवाकोट टाढा रसुवाको टाढा स्थानीय तहका प्रभावित वडाका 1 वर्षभन्दा माथिका सम्पूर्ण जनसमुदायहरूलाई लाउँदैछौ।
2: अनिवार्य खोप लगाउन स्वास्थ्य कर्मीको सुझाव अत्यावश्यक नपरी तुइनको प्रयोग नगर्न प्रहरीको आग्रह, बाढ़ीपछि मनोपरामर्शको आवश्यकता, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
14: सबैभन्दा महत्वपूर्ण कुरा

0: आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
1: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
2: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
3: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
4: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय मनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
3: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UARC, सामुदायिक रेडियो उदयपुर र CIN।
5: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलीजुली नेपाली।
8: बाढ़ी प्रभावित क्षेत्रमा हैजा रोग फैलन नदिन खोप लगाउने काम छिट्टै शुरू हुँदैछ। यो खोप चाहिँ तपाईँका घरमा रहेका 1 वर्षमाथिका सबै उमेर समूहका व्यक्तिका लागि हो। बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक मन्त्रालयका राजश्री कक्षापति।
9: अब यो एकदम विपद भएको अवस्थामा चाहिँ हामीले हैजाको खोप जुन शुरू गर्दैछौ त्यो चाहिँ हाम्रो सबैभन्दा प्रभावित स्थानीय तह नुवाकोट टाढा, रसुवाको टाढा र स्थानीय तहका प्रभावित वडाका 1 वर्षभन्दा माथिका सम्पूर्ण जनसमुदायहरूलाई लाउँदैछौ। यो लाउन चाहिँ किन जरुरी छ भने यसबाट कुनै पनि हैजा नहोस् भन्नको लागि लाउँदैछौ। र यो चाहिँ हामीले तपाईँको स्थानीय तहमा भएका स्वास्थ्य संस्थाहरूसँग तपाईँहरूले समन्वय गरेर तपाईँले त्यहाँबाट खोप प्राप्त गर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ हामी आज भोलिमा माइक्रो प्लानिङ गरेर सम्भवतः पर्सिदेखि नै हामीले यो खोप चाहिँ शुरू गर्न जाँदैछौँ।
8: खोप लगाउने दिन र समय वडा कार्यालयको स्वास्थ्य चौकी, जनप्रतिनिधि र हेलो स्वास्थ्यको टोल फ्री नम्बर 1115 सम्पर्क गर्न सकिनेछ। बाढ़ीपछि त्रिशुली नदीमा तुइन सञ्चालनमा आएका छन्, तर तुइन चढ़ेर आउजाउ गर्न खोज्नेहरूको संख्या धेरै छ। तपाईँको अत्यावश्यक काम छैन भने चाहिँ तुइन चढ़न हतार नगर्नुहोस्। तुइन स्थलमा खटिनुभएका नेपाल प्रहरीका सही लक्ष्मण विश्वकर्मा।
10: तपाईँहरू जतिजना यो तुइन तर्नलाई यो नुवाकोटबाट यो रसुवा जान अथवा यो नुवाकोट कुलनी जाने व्यक्तिहरू हुनुहुन्छ, यदि तपाईँहरू हुनुहुन्छ भने इमर्जेन्सी यदि अत्यावश्यक अवस्थामा पारि पुग्नै पर्ने अवस्थामा व्यक्तिहरू मात्र आइदिनु होला कृपया। अन्य अवस्थामा घुम्न जाने, आफन्तहरू भेट्ने अथवा चाहिँ केही कुराहरू चाहिँ फोकटमा पारि गएर चाहिँ आइदिउँ भन्ने खालको चाहिँ व्यक्तिहरू नआइदिनु होला। तसर्थ यस्ता क्रियाकलापमा तपाईँले पनि सहयोग गरिदिनु भयो भने हामी सबैलाई चाहिँ जुन सजिलो र सहकार्य गर्न चाहिँ सजिलो हुने थियो भन्ने कुरा म चाहिँ अनुरोध गर्छु सबैजनालाई। पहिलो प्रभावित चाहिँ हाम्रो जुन इमर्जेन्सी जुन हाम्रो चाहिँ मिसिङ भएको व्यक्तिहरू हुनुहुन्छ उहाँले आफन्त खोज्न जाने हरेक कुराहरू तर चाहिँ कहीँ चाहिँ बिरामीलाई चाहिँ भेट्न जाने कुराहरूदेखि लिएर उद्धार गर्ने त्यस्तो खालको चाहिँ मान्छेलाई पनि प्राथमिकता दिएका छौँ हामीले। अर्को कुरा पनि के छ भने केही कुराहरू ब्लडका कुराहरू इमर्जेन्सी ब्लड चाहिँ ट्रान्सफर अथवा ब्लड दिने व्यक्ति हुने त्यस्ता व्यक्तिको पनि जुन यहाँ भन्न आइराख्नु भएको छ त्यस्ता व्यक्तिलाई पनि हामीले प्राथमिकता दिएका छौँ। राहतका केही चाहिँ अत्यावश्यक सामान मात्रै, अन्य चाहिँ चामलहरू ठुल्ठुला सामानहरू चाहिँ हामी सक्दैनौँ, सानै कुराहरू चाहिँ हामीले पठाइरहेको छौँ।
8: तुइनबाट वारपार गर्न पहिले नाम टिपाउनु पर्दछ। आफूभन्दा अरूको जरूरी र महत्वपूर्ण काम छ भने उनीहरूलाई पालो दिनुहोस्। 100 नम्बर त तपाईँलाई जानकारी नै होला। प्रहरीबाट जुनसुकै राहत तथा सहयोग माग्न यसमा फोन गर्न सकिन्छ, तर तपाईँले जान्नै पर्ने अर्को नम्बर हो 104। यो पनि प्रहरीकै नम्बर हो। 104 चाहिँ महिला र बाल बालिकाका लागि छुट्याइएको विशेष नम्बर हो। नेपाल प्रहरीका प्रवक्ता DIG अवि नारायण काफले।
11: प्रहरी कर्मचारी खटाएको छौ, त्यो प्रहरी कर्मचारी

0: पनि त्यही खटिनुहुन्छ उहाँहरूलाई भन्दा पनि भयो, महिला प्रहरी कर्मचारी हुनुहुन्छ। दुई नम्बरमा अब मोबाइलहरू भएकोहरूले त 1-0-0-100 100 नम्बर फोन गरे पनि हुन्छ। अब महिला बालबालिकाको केस हेरे 104 डेडिकेटेड नम्बर पनि हो यो केन्द्रमा, यहाँ भैरीगुडी मण्डलमा छ यसको अफिस। हाम्रो डिएसपी लेभलको प्रहरी अधिकृत बस्नुहुन्छ, होइन, यौन शोषण गर्न सक्ने, दुर्व्यवहार गर्न सक्ने गतिविधि हुन सक्ने प्रबल सम्भावनालाई मध्यनजर राख्दै हामीले सूक्ष्म रूपमा निगरानी गरिरहेका पनि छौँ। त्यसको लागि हामीले सम्बन्धित ठाउँमा फिजिकल्ली हाम्रो प्रहरी कर्मचारी, महिला प्रहरी कर्मचारी खटाएका छौँ, गलत गतिविधि गर्न सक्लान् भनेर हामीले त्यसमा चाहिँ उहाँहरूको पहुँचलाई घोषित गरेको अवस्थाहरू छ। हामी जताभावी राहतको नाममा होस् वा सहयोगको नाममा होस् वा चाहिँ परामर्शको नाममा होस् जफायतै गरेर यस्ता संवेदनशील व्यक्तिहरूलाई चाहिँ टचमा आउने गर्न नपाउने गरेको व्यवस्था मिलाएको छ। अब सँगसँगै अहिले जुन हिसाबले हाम्रो चाहिँ सबै ठाउँमा अब अस्थायी स्थलमा त प्रहरी डेफिनेटली छ, त्यसमा महिला प्रहरी कर्मचारी नै हुनुहुन्छ। नजिकको प्रहरी कार्यालय वा त्यहीँ आफूसँग खटिनु भएको प्रहरी कर्मचारीलाई उहाँले आफ्ना समस्याहरू, आफूलाई कसैले त्यस्तो किसिमको प्रलोभन देखाइरहेको, फेर देखाइरहेको वा कुनै किसिमको गतिविधि गरिरहेको सन्दर्भमा आफूलाई शंका लाग्छ भने भन्न सक्नुहुनेछ।
1: विपदका बेला बाल बालिका र महिलालाई अप्ठ्यारो परे 104 फोन गर्न सकिने जानकारी दिँदै हुनुहुन्थ्यो नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी अवीर नारायण काफले।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएल ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ीपछि मनको घाउ प्रभावितलाई किन आवश्यक छ मनोपरामर्श?
3: ठूलाहरूले चाहिँ आफ्नो कुराहरू भन्न सक्छन्, जति भन्न सक्यो मनको कुराहरू भन्न सक्यो त्यति नै उनीहरूको पीड़ा कम हुन्छ।
2: बाढ़ी प्रभावित क्षेत्रमा बालबालिका र किशोरीहरूमा पोषण र मनोपरामर्शको आवश्यकताको विषयको कुराकानी लगायतका सामग्री पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV। अब क्लासिक टेकमा आजै जडान गर्नुहोस्। कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: एक्सेस हो त्यसो खुशीको कनेक्सन
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. बाढ़ी प्रभावित क्षेत्रमा डर तरास हटाउन र पीड़ालाई जितेर अघि बढ़न मानसिक स्वास्थ्य र परामर्शको धेरै ठूलो आवश्यकता परेको छ. अझ बालबालिका र किशोरीहरूमा पोषण र मनोपरामर्शको आवश्यकता धेरै हुने गर्दछ. साथै दीपक आचार्यले मनोविद पद्म प्रसाद घिमिरेसँग कुराकानी गर्नुभएको छ.
3: उमेर अनुसारको फरक फरक प्रतिक्रिया हुन्छ. तीन वर्षसम्मको बच्चाहरूले चाहिँ आफ्नो नजिकको मान्छेले आफूलाई छोएन भने रोई कराई गर्ने, सही मान्छेले नछोएसम्म अविश्वास गर्ने सम्भावना हुन्छ भने तीन वर्षभन्दा बढीकोले चाहिँ मेरो अभिभावक खै त मलाई बुवा नै चाहियो, आमा नै चाहियो, खास गरेर आमा नै चाहियो, कता जानुभयो भनेर भन्दाखेरि त्यो स्याहार गर्ने मान्छेले चाहिँ बुझाउनलाई चाहिँ गाह्रो हुन्छ अहिलेको सन्दर्भमा. र भविष्यको अनिश्चितता उनीहरूको दुई कुराहरू गुम्यो सँगसँगै. पहिलो नम्बरमा आफूलाई ख्याल गर्ने अभिभावक गुमाउनु पुग्यो. दोस्रो नम्बरमा चाहिँ आफ्नो परिवारको बच्चाको लागि घर भनेको नितान्त घर मात्रै होइन, वरिपरिको वातावरण, साथीभाइ, सङ्गिनी सबैलाई हामीले घर भन्दै घर घर पारिवारिक भन्ने कुरा बुझ्छौं. भनेपछि दुइटै कुरा गुमाएर अब नयाँ परिवेशमा उनीहरू आउनु पर्दा, जबरजस्ती आउनु पर्दाखेरि उनीहरू चाहिँ अहिले छक्क परिरहेछन्, म खाना आए होला के होला भनेर त बुझ्नै सकिराखेका छैनन्.
2: अब यो अवस्थामा चाहिँ भनौँ न बालबालिकाले अलिकति समयमा खाना नपाउँदाखेरि होइन उहाँहरूले त्यो किसिमको वातावरण नपाउँदाखेरि उहाँहरूलाई कस्तो चिन्ता हुन्छ अथवा बाल मनोविज्ञानमा कस्तो असर पर्छ?
3: सानो बच्चाहरूलाई त उनीहरूलाई त छिनछिनमै भोक लाग्छ. एक वर्षसम्म नपुगेको बच्चाहरूले त उनीहरूले हात खुट्टा फालेरै उनीहरूले चाहिँ भोक लागिरह हुन्छ. अब त्यो बेलामा चाहिँ हामीले बेलामा पुर्याउन सकेनौँ भने उनीहरूको रुन्चेपनाको विकास हुन सक्छ. एक दोस्रो नम्बरमा चाहिँ यदि बुवा आमा आमा बाँचेकै भए पनि उहाँले चाहिँ राम्रोसँग स्याहार पाउनु भएको छ कि छैन, पौष्टिक तत्व पाउनु भएको छ कि छैन. यदि पौष्टिक तत्व नपाएको भएदेखि उहाँले प्रशस्त रूपमा दुध दिनै सक्नुहुन्न, आउँदै आउँदैन. एक अनि अर्को कुरो चाहिँ आमाले मा प्रशस्त दुध उत्पादन हुनुको लागि आमाको मनोविज्ञान चाहिँ स्वतन्त्र, सुरक्षित र भरपर्दो हुनुपर्छ.
2: अबको समयमा चाहिँ जो अप्ठ्यारोमा परेका बालबालिकाहरू हुनुहुन्छ होइन, उहाँहरू अब त्यो होमिङ सेन्टरमा बस्दाखेरि भनेको जस्तो कुराहरू नपाउनुहुन्छ. अझ किशोरी महिलाहरू भर्खर अब छोरा सुरुनीहरूलाई आफ्नै किसिमको अप्ठ्यारो हुन्छ. त्यस्तो बेलामा चाहिँ भनौँ उहाँहरूको मनमा कस्तो खालको असर पर्छ र उहाँहरूलाई परामर्शको कतिको आवश्यकता पर्छ?
3: यही बेलामा हामीले खास गरेर हामीले छोरीहरू किशोरी छोरीहरूमा हामीले ख्याल गर्नुपर्ने एउटा चाहिँ उनीहरूमा यौनिक उत्सुकता सुरु भएको हुन्छ. दोस्रो नम्बरमा रजस्वला सुरु भएको हुन्छ. तेस्रो नम्बरमा चाहिँ एक्कासी नयाँ ठाउँमा आउँदाखेरि चाहिँ केही पनि थाहा छैन, कहाँ कसरी व्यवस्थित गर्ने हो भन्ने कुराले चाहिँ मनोवैज्ञानिक रूपमा असुरक्षित छु भन्ने खालको चाहिँ महसुस हुन्छ. त्यसो हुनाले हामीले सम्भव भएसम्म त्यो होल्डिङ सेन्टरहरूमा छोराको लागि टोयलेट र छोरीको लागि टोयलेट चाहिँ फरक ठाउँमा बनाइदिनुपर्छ. अनि अर्को चाहिँ त्यो सेनिटरी प्याडहरू चाहिँ डिस्पोज गर्न त्यो सुरक्षित तरिकाले राख्ने ठाउँहरू चाहिँ तुरन्त व्यवस्था गर्नुपर्छ. त्यसले गर्दाखेरि चाहिँ उनीहरूमा कम्तीमा ल नयाँ ठाउँमा आए पनि म सुरक्षित रहेछु यति भने पनि त रहेछ भन्ने कुरा चाहिँ हुन्छ.
2: यो बेलाको जुन त्रास फेरि पनि आउला भन्ने त्रास हुन सक्छ, अरू अरू कुरा हुन्छ, यस्तो विपद पर्यो भन्ने हुन्छ होइन, त्यो त्रासबाट उहाँहरूले मुक्ति पाउन चाहिँ के उपायहरू हुन सक्छ?
3: यसको लागि चाहिँ हामीले उनीहरूलाई चाहिँ पहिलो नम्बरमा चाहिँ विपद भनेको चाहिँ लगातार आइराख्दैन. दोस्रो कुरो चाहिँ हामीले सुरक्षित ठाउँमा जाने बित्तिकै त्यसको जुन असरको कमी भइहाल्छ. अनि बालबालिकामा चाहिँ राम्रो पछि के छ भने अलिकति ठूलाहरूले चाहिँ आफ्नो कुराहरू भन्न सक्छन् भन्न जति भन्न सक्यो मनको कुराहरू भन्न सक्यो त्यति नै उनीहरूको पीड़ा कम हुन्छ दोस्रो नम्बरमा चाहिँ भन्न सकेनन् भने उनीहरूलाई रचनात्मक तरिकाले लेख्न लगाएर हुन्छ कि अथवा उनीहरूलाई चित्र बनाउन लगाएर हुन्छ कि अथवा कथाको माध्यमबाट विभिन्न तरिकाले उनीहरूले आफ्नो पीड़ाहरू भन्न सक्छन् अपाङ्गता भएका बाल बालिकाको लागि अलिकति बढ़ी चुनौती छ खास गरेर सुन्न नसक्ने देख्न नसक्ने अथवा हिँड्न नसक्ने अवस्थामा चाहिँ यस्तो खालको विपत्तिले अझ बढ़ी चुनौती थप्छ
2: अब उहाँहरू सबैलाई अब सामान्य अवस्थामा फर्किनको लागि अब उठ्नुपर्छ होइन भन्ने प्रभावित क्षेत्रका मानिसहरूले आशा जगाउनको लागि अब निराशामा मात्र हुँदैन भन्ने कुराहरू जगाउनको लागि अब परामर्शका कार्यक्रमहरू कतिको गएको पाउनु भएको छ
3: अहिले चाहिँ मलाई एउटा मानमाले खुसी के लागेको छ भने हामी अलि सचेत हुन थालेका छौँ र सामाजिक संस्थाहरूले पनि त्यस्तै किसिमको तयारीहरू गर्न थालेका छन् यो घटना हुने बित्तिकै हाम्रो संस्था सड़क आश्रित मानवको अभियान नेपाल संस्थाले सिविनसँग मिलेर चाहिँ हामीले लगभग शुरूमै एक चरण 30 जनालाई अर्को चरण 20 जनालाई लगभग 50 जनालाई चाहिँ प्राथमिक मनोवैज्ञानिक सेवाको चाहिँ तालिम दिइसक्यौं र त्यसमा 12 जनालाई चाहिँ हामीले फिल्डमा खटाइसक्यौं कसरी माथि उठ्न सकिन्छ उहाँ छटपट्टिको अवस्थामा त्यहाँको नजिकको स्थानीय सरकारले कस्तो भूमिका खेल्नुहुन्छ त्यो संरचना चाहिँ यस्तो संरचना हामीले तयारी गर्नु पर्यो कि उहाँको मन छटपट्टिने बित्तिकै असहज हुने बित्तिकै त्यहाँ त्यो संयन्त्रमा जाने बित्तिकै सम्बोधन होस् हामी कहाँ चाहिँ त्यस्तो खालको संयन्त्र चाहिँ अझै विकास भएको छैन
2: बाढ़ी प्रभावित जिल्लामा स्वास्थ्य बीमा सेवा सहज बनाइँदै प्रभावित क्षेत्रमा झाडा पखलाको संकट देखिन थालेपछि व्यक्तिगत सरसफाईमा ध्यान दिने चिकित्सकले सुझाव दिएका छन् 80,000 बढ़ी हैजा विरूद्धको खोप नुवाकोट पुगेको छ कांग्रेसद्वारा गाउँ नगर वड़ा अधिवेशनको भूति हेरफेर गरिएको छ भने जेएनजी स्मृति पार्कको भूमि उद्घाटन हुने भएको छ

भएको छ। सल्यानमा पहिरोमा पुरेर एकजनाको मृत्यु भएको छ भने भुटेको सेवारीमा हराइरहेकाहरूको खोजीलाई तीव्र बनाइएको छ। अझै 5,000 भनी विपत्त भएका छन् र 100 सेप्टेम्बर कपमा नेपाल हङकङसँग पराजित भयो।

0: नमस्कार, कार्यक्रम देश परदेशमा तपाईलाई स्वागत छ। म महेश किमाली। देश विदेशको रोजगारी र व्यवसाय, रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटा बारे छलफल गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। नेपालको जलविद्युत क्षेत्र आर्थिक विकास, रोजगारी सृजना र ऊर्जा सुरक्षाको महत्वपूर्ण आधार हो। तर पछिल्ला विपदका घटनाले यस क्षेत्रमा कार्यरत जनशक्तिको सुरक्षा, दक्ष कामदारको उपलब्धता र आयोजनाहरूको दीर्घकालीन निरन्तरतामाथि गम्भीर प्रश्न उठाएका छन्। विशेष गरी हिमाली तथा उच्च जोखिमयुक्त क्षेत्रमा सञ्चालन भइरहेका जलविद्युत आयोजनामा बाढ़ी, पहिरो र अरू प्राकृतिक विपदका कारण हुने मानवीय क्षतिले तत्काल उद्धार र राहतको विषय मात्र होइन, दक्ष जनशक्ति व्यवस्थापनको दीर्घकालीन चुनौती समेत उजागर गरेको छ। यस्ता घटनामा सामान्य मजदूरदेखि ड्राइभर, इन्जिनियर, ओभरसियर जस्ता सुरुङ निर्माणमा विशेष तालिम प्राप्त जनशक्तिसम्म प्रभावित भएका छन्। एकातिर प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीमा असर पर्छ भने अर्कोतिर आयोजनाको निर्माण तथा सञ्चालनमा अवरोध, लागत वृद्धि र उत्पादन लक्ष्यमा ढिलाइ हुने जोखिम रहन्छ। अझ जोखिमपूर्ण कार्यस्थलप्रतिको डरले नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्न कठिन हुने र दक्ष जनशक्ति वैदेशिक रोजगारीतर्फ पलायन हुने सम्भावनाले समस्या थप जटिल बनाउन सक्छ। त्यसैले जलविद्युत क्षेत्रमा भएको मानवीय क्षतिलाई तत्काल राहत र उद्धारको सीमित दृष्टिकोणबाट मात्र हेर्नु पर्याप्त हुँदैन। यसले दक्ष जनशक्ति तयार गर्ने प्रक्रिया, उनीहरूको सुरक्षा र संरक्षण, जोखिमयुक्त क्षेत्रमा काम गर्ने वातावरण, श्रमिकको मनोबल तथा भविष्यमा आवश्यक पर्ने जनशक्तिको योजनासँग पनि प्रत्यक्ष सम्बन्ध राख्छ। साथै आयोजना स्थलमा सुरक्षित आवास, पूर्व सूचना प्रणाली, दुर्घटना तथा जीवन बीमा, सुरक्षा मापदण्डको प्रभावकारी अनुगमन र आपतकालीन उद्धार क्षमता जस्ता विषयलाई पनि प्राथमिकतामा राख्नुपर्ने देखिन्छ। यिनै विषयमै केन्द्रित रहेर आज हामी जलविद्युत क्षेत्रमा भएको मानवीय क्षतिको तत्कालीन अवस्था, त्यसको दीर्घकालीन प्रभाव, नयाँ पुस्तामा यस क्षेत्रप्रतिको आकर्षणमा पर्न सक्ने असर तथा जोखिम व्यवस्थापनका आवश्यक उपायबारे जलविद्युत विज्ञ, इलेक्ट्रोमेकानिकल कन्सल्टेन्सी कम्पनीका कार्यकारी अध्यक्ष तथा रसुवागढी हाइड्रो पावर कम्पनी लिमिटेडका पूर्व डिभिजन प्रमुख रिजन पौडेलसँग कुराकानी गर्दैछौ। रसुवा बाढ़ीले जलविद्युत क्षेत्रमा पुर्याएको क्षतिबारेको विश्लेषणबाट कुराकानी शुरू गरौं।
1: फिजिकल इन्फ्रास्ट्रक्चर ड्यामेज त अब त्यो पनि मोनिटरी भ्यालुमा एकदम धेरै छ, त्यो भ्यालु त निस्केला अहिले। हामी खालि रेस्क्यु अपरेसनको पिरियडमा भएको हुनाले ड्यामेज एसेसमेन्ट आइसकेको छैन होला पक्कै पनि, भ्यालु मोनिटरी भ्यालुको टर्ममा आइसकेको छैन त्यो आउँदै गर्दा। फिजिकल ड्यामेज सँगसँगै जुन मानवीय क्षति, म्यान पावरहरूको यो जुन क्षति भयो, टेक्निकल ब्रेनहरू, पहिला हामी ब्रेन ड्रेन भन्थ्यौँ, अहिले ब्रेन वास भयो सबै, हाइड्रो पावरको यो जुन बाढीले गर्दाखेरि वास आउट भयो सबैजना, जसले चाहिँ अहिले टेक्निकल फिल्डमा त्यो भेगमा चाहिँ राम्रो राम्रो प्रोजेक्टहरू, ठुल्ठुलो प्रोजेक्टहरूमा काम गरिरहेको धेरै एक्सपिरियन्स नयाँ पुस्ता पनि ठुलो प्रोजेक्टमा काम गरेर राम्रो एक्सपिरियन्स गेन गरेर भोलि देशका लागि एउटा राम्रो एसेट हुन सक्ने नयाँ पुस्ताहरू पनि यो बाढीले धेरै बगाएछ। त्यो भएर फिजिकल ड्यामेज एक ठाउँमा छ, त्यसको कम्पेन्सेसन होला, त्यो बिस्तारै बन्ला। यो म्यान पावरको जुन लस भयो त्यसले चाहिँ अलिक धेरै यो क्षेत्रलाई चाहिँ अपूर्णीय क्षति हुन्छ जस्तो लाग्छ मलाई चाहिँ।
0: अब अलिकति त्यो विषयमा गहिरोसँग जाँदाखेरि एउटा जुनसुकै जलविद्युत आयोजना हुन्छ, त्यो हाइड्रोमा चाहिँ कति जति जनशक्ति अथवा त्यो जनशक्तिहरू चाहिँ कति संख्यामा आवश्यक पर्छन् होला जुनसुकै हाइड्रो पावरको कुरा गर्दाखेरि?
1: हाइड्रो पावरको फेज हेरेर हुन्छ, जस्तो अपरेसन प्रोजेक्ट, अब हामीले चिलिमेको एउटा एक्जाम्पल लिउँ, यो कोरिडोरमा अहिले ड्यामेज भएको प्रोजेक्टको लिँदाखेरि हामीले भित्र 6-7 जनाहरू चाहिँ हराइरहनु भएको भन्ने हामीले रेकर्ड आएको छ, होइन, हामीसँग इन्फर्मेसन आएको छ। समयमा अप्पर त्रिशुली 1 भनेको 216 मेगावाट प्रोजेक्टमा मोर देन 500 पिपल मिसिङ भएको छन्, जसमा टेक्निकल म्यान पावर हामीले हेर्दाखेरि अब हाइड्रो पावर प्रोजेक्टहरूमा टेक्निकल र नन टेक्निकलको रेसियो चाहिँ झन् झन्डै 65-35 या 70-30 त्यस्तै हुन्छ। अहिले धेरै टेक्निकल म्यान पावर चाहिँ अहिले हराइरहनु भएको स्थिति छ। र सगडी भनेको भर्खर बाढीबाट चाहिँ पीड़ित भएर तमरिदी थियो, अपरेसनमा आएको थियो, त्यो प्रोजेक्ट फुल अपरेसन पनि आउन सकिसकेको थिएन. अब जस्तो 100 मेगावाट प्रोजेक्टको अलिकति लोअर अपरेसनमा चलिरहेको बेलामा त्यहाँसँग त्यहाँभित्र हुनुभएको अपरेसनमा बस्नुभएको टिम प्लस साइडमा हुनुभएको टिम साइडको चाहिँ ठुलो मेन पावर जस्तो 92-94 जना मिसिङ हुनुहुन्छ भन्ने खबर आएको छ. अब त्यो प्रोजेक्टको अब यो स्टेज हेरेर अब जस्तो कुनै अपरेसन प्रोजेक्ट हो कि कन्स्ट्रक्सन प्रोजेक्ट हो कि अब मैलिङहरूमा पनि मेन पावरहरू त मिसिङ हुनुभयो तर UT1 अप्पर त्रिशुली 1 जति या हाम्रो उसको भोटेको के अरे हाम्रो लाङटाङ खोला जति त्यहाँ चाहिँ कन्स्ट्रक्सनमै डाइरेक्ट इन्भल्भ भएको हुनाले मान्छेको इन्भल्भमेन्ट धेरै थियो. मान्छेहरू मेन पावर त्यहाँभित्र धेरैजना हुनुहुन्थ्यो. अरू चाहिँ अपरेसनमा भएको प्रोजेक्टहरूमा चाहिँ मेन पावरहरू अपरेसनमा बस्ने अपरेसन टिम या साइडमा हुने साइड टिम जुन चाहिँ एकदम अपरेसनको पिरियडभन्दा थोरै नै हुनुहुन्छ. त्यसले गर्दा यतिजना भन्ने गाह्रो छ. त्यो कोरिडोरमा डिफ्रेन्ट फेजेसमा प्रोजेक्ट थियो. अपरेसन कुनै चाहिँ अब मेन्टेनेन्स पनि हुँदै थियो. यो हाम्रो 3 मेन्टेनेन्स हुँदै गरेको भन्ने सुनिएको थियो. त्यहाँ पनि मेन्टेनेन्सको लागि आउनुभयो 40-45 जना विज्ञहरू चाहिँ मिसिङ हुनुहुन्छ. अब डिफ्रेन्ट फेजेसमा भएको प्रोजेक्टको त्यही अनुसारको मेन पावर डिप्लोयमेन्ट हुन्छ. त्यसले गर्दा यति मान्छे यो प्रोजेक्टमा हुन्छन् भनेर हाइड्रो पावरमा भन्न ठ्याक्कै गाह्रो छ अहिले.
0: त्यसमा पनि तपाईँले भनेअनुसार एउटा दक्ष जनशक्ति भयो होइन, विज्ञको टोलीहरू हुनुभयो, टेक्निसियन सुपरभाइजर इन्जिनियरहरू हुनुभयो. अर्को भनेको जुन ज्यालादारीका कामहरू गर्ने चालकहरू भयो, उहाँहरूको उपस्थिति चाहिँ कस्तो हुन्छ हाइड्रो पावरहरूमा?
1: कन्स्ट्रक्सन प्रोजेक्टको जस्तो अघि मैले भने कन्स्ट्रक्सन प्रोजेक्टको फेजमा चाहिँ लेबरहरू विज्ञ नभनौ, उहाँहरू विज्ञ त उहाँहरूको आफ्नो ठाउँमा विज्ञता छ. लेबरहरू ड्राइभरहरू जस्तो अब अफिस सपोर्टिङ स्टाफहरू कन्स्ट्रक्सन फेजको प्रोजेक्टमा एकदम धेरै हुनुहुन्छ किनभने ठुलो मेन पावरलाई उहाँहरूले त्यसलाई चाहिँ डिल गरेर ठुलो मेन पावरलाई मोबिलाइज गरेर प्रोजेक्ट एक्जिक्युट गर्नुपर्ने फेजमा हुन्छ. अपरेसन फेजमा या मेन्टेनेन्स फेजमा भएको प्रोजेक्टहरूमा चाहिँ मेन पावर लिमिटेड हुन्छ. सँगै अब त्यहाँ चाहिँ अपरेसनमा बस्ने टिम प्लस ओभरअल साइटलाई म्यानेज गर्ने टिम त्यो टिम मात्र हुने हुनाले त्यहाँ चाहिँ एकदम कम हुन्छ. मैले अघि एउटा जस्तो एउटा रफ रेकर्ड भन्दाखेरि 65% टेक्निकल छ भने 35% नन टेक्निकल या 70% टेक्निकल छ भने टेक्निकल छ भने 30% नन टेक्निकल यसरी नै यो डिभाइड हुने अहिले अपरेसन प्रोजेक्टमा पनि नन यो के अरे कन्स्ट्रक्सन फेजको प्रोजेक्टमा पनि.
0: रिजन सर जस्तो यो टनलको कुरामा चाहिँ अलिकति बढी मान्छेले चासो देखाएका छन् कि टनलमा चाहिँ यतिजना मान्छे फँसेका हुन सक्छन् भनेर अलिकति चर्चाको विषय पनि भएको छ. त्यो टनलभित्र काम गर्ने जनशक्ति चाहिँ कस्तो जनशक्ति हुन्छ?
1: टनलभित्र टनलकै जस्तो हाम्रो टनल पनि फरक फरक टनल हुन्छ. अब यहाँ यो कोरिडोरको प्रोजेक्टमा चाहिँ पावर हाउस पनि टनलभित्रै छ. त्यसलाई पनि पावर हाउस क्या भने पावर हाउस टनल हुन्छन्. हामीले पावर हाउसभित्र काम गर्नेहरू चाहिँ अलिक बढी दक्ष हुनुहुन्छ. टेक्निकल मेन पावर हुन्छ, इलेक्ट्रिकल मेकानिकल अनि त्यो फेरि अपरेसन टिमहरू ओभरसियर लेभलहरू हुन्छ पावर हाउसभित्र काम गर्नेहरू. र सबैको पावर हाउसभित्र अपरेसन टिममा हुनुहुन्थ्यो उहाँहरू इलेक्ट्रिकल इन्जिनियर मेकानिकल इन्जिनियर ओभरसियरहरू अनि त्यसपछि फोरमेन लेभलको स्टाफहरू हुनुहुन्थ्यो. अर्को भनेको UT1 पनि पावर हाउसमा काम गर्दै गरेको मान्छे भनेको इन्स्टलेसन फेजमा थियो. त्यसपछि इन्जिनहरू जो अहिले चाहिँ उहाँहरूको एन्ड्रिज हो यो इलेक्ट्रो मेकानिकल कन्ट्राक्टर त्यहाँबाट आउनुभएको टिमहरूले इन्स्टलेसन गर्दै हुनुहुन्थ्यो. यो लाङटाङ खोला पनि त्यही उहाँहरू कमिसनिङ फेजमा पुग्न आँट्नुभयो. त्यही भएर टेस्टिङहरू चलिरहेको हुनाले अपरेसनमा त्यहाँ पावर हाउसभित्र हुने मेन पावरहरू चाहिँ धेरैजना टेक्निकल हुनुहुन्थ्यो. अर्को टनल हुन्छ जुन हामीहरूको चाहिँ हेडरेस्ट टनल या जुनबाट चाहिँ पानीहरू बग्छ या अडिट टनलहरू त्यसमा चाहिँ इन्जिनियरहरू सुपरभिजनमा जानुभएको छ भने इन्जिनियरहरू हुनुहुन्छ या ओभरसियर लेभलको जो चाहिँ सुपरभाइजिङ पोजिसनमा हुनुहुन्छ उहाँहरू जानुभएको छ भने उहाँहरू पर्नुभयो सुपरभाइज गर्न जानुभएको होला मोनिटरिङ गर्न जानु होला पर्नुभयो. अरू काम गर्ने चाहिँ धेरै जस्तो लेबरहरू नै हुनुहुन्छ. उहाँहरू चाहिँ अब लेबरको पनि डिफ्रेन्ट क्लासहरू हुन्छ. धेरैजना लेबरहरू अब UT1 एकदम धेरै लेबर हुनुहुन्थ्यो त्यो टनलमा काम गर्ने. अरूमा चाहिँ टनलमा काम गर्ने त्यति साह्रो हुनुहुन्थ्यो. जस्तो चिलिमिनमा हुनुहुन्थ्यो, रसलगढीमा हुनुहुन्थ्यो, लामटाङमा केही मात्रामा हुन सक्नुहुन्छ. उहाँहरूको टेस्टिङ फेज भएको हुनाले उहाँहरूले टनलको इन्सपेक्सन गर्दै हुनुहुन्थ्यो होला. UT1 त्यो हाम्रो हेड्रेस टनलहरूमा अरू अडी टनलहरूमा काम भइरहनु त्यहाँ टनलमा लेबर बढी हुनुहुन्थ्यो. 3A पक्कै हुनुहुन्थ्यो होला. 3A चाहिँ अब हामीहरूको मेन्टेनेन्स काम भइरहेको हुनाले पावर हाउसमा चाहिँ टेक्निकल मेन पावरहरू विज्ञहरू पावर हाउसमा हुनुहुन्थ्यो. 3B चाहिँ अब अन्डर कन्स्ट्रक्सन हुनाले टनलमा 3B चाहिँ मलाई त्यति राम्रो जानकारी भएन. टनलमा त्यति धेरै हुनुहुन्छ कि भन्ने 3B पनि किन 3B 3B भनेको 3A क्यास्केड टनल धेरै ठुलो पनि थिएन. त्यही भएर टनलमा हुनुहुन्छ कि भन्ने मेरो चाहिँ बुझाइ होइन हुनु अलिअलि त हुनुहुन्छ होला काम गर्दै गरेको तर क्यास्केड प्रोजेक्ट भएको हुनाले उहाँहरूको लामो टनल थिएन. अनि त्योभन्दा तल अरू प्रोजेक्टहरूमा त टनल नभएको हुनाले लेबरहरू अलिक धेरै काम गर्ने त्यो टनलको चाहिँ टनलमा काम गर्ने डाइरेक्ट लेबरहरू चाहिँ थ्री ए र सरी युटी वानमा र ट्याङट्याङमा हुनुहुन्थ्यो भन्ने चाहिँ मलाई त्यो मेरो विचारमा त्यहाँ चाहिँ बढी हुनुपर्छ. अरू अरू प्रोजेक्टमा चाहिँ टनलमा काम भइरहेको थिएन हेरेस टनलमै.
0: हाइड्रो प्रोजेक्ट सुरु हुने चरणदेखि जिरो फेजदेखि चाहिँ यो समय अथवा यो फेजसम्म आइपुग्दाखेरि चाहिँ कति प्रक्रिया लामो प्रक्रिया लाग्छ र कति समय अथवा भनौँ टाइम कन्जम्सन चाहिँ कति लाग्छ यसको लागि चाहिँ?
1: यो हजुर यो प्रोजेक्ट हेरिकन र प्रोजेक्टको भौगोलिक स्थिति भौगोलिक विकटता अनि त्यसपछि प्रोजेक्टसँग हुनुपर्ने क्यास फ्लो मेन्टेनेन्स गर्न सक्ने आधारमा टाइम टु चाहिँ मेन्टेनेन्स उयो गर्न सकिन्छ क्याटेगोराइज गर्न सकिन्छ. सानो प्रोजेक्टको हामीले हेर्दाखेरि दुई तिन वर्षमा कन्स्ट्रक्सन पिरियड सकिन्छ, दुई तिन वर्ष चार वर्षमा कन्स्ट्रक्सन पिरियड सकिन्छ. ठुलो प्रोजेक्टहरूलाई सात वर्ष पनि लागेको आठ वर्ष पनि लागेको हामीले देखेका छौँ. स्टार्टिङदेखि हेर्नु भने हामीले सर्वे लाइसेन्स लिँदाखेरिदेखि हेर्छौँ भने हामीले सर्वे लाइसेन्सको पिरियड पाँच वर्षले हुन्छ. त्यो पिरियडमा हामीले डिजाइन डकुमेन्ट टेन्डर डकुमेन्ट ओभरअल हामीले आफूले गर्नुपर्ने इन्टरनल स्टडी गरिसकेर अनि बल्ल कन्स्ट्रक्सनमा जान्छौँ. कन्स्ट्रक्सन पिरियड प्रोजेक्ट विशेषण प्रोजेक्ट वाइज अघि मैले भने जस्तो कुनै प्रोजेक्टको अलिक धेरै लामो हुन्छ, सबैको टार्गेट चार पाँच वर्षमा सकौँ भन्ने हुन्छ. तर विविध कारणले गर्दाखेरि चार पाँच वर्षमा नसकेर ठुलो प्रोजेक्टहरू सात आठ वर्षमा पुगेको पनि रेकर्डहरू छ होइन, हामीले अब देखाएको छौँ ठुल्ठुलो प्रोजेक्टहरूमा. त्यही भएर कन्स्ट्रक्सन पिरियड चाहिँ भ्यारी हुन सक्ने भयो. सर्वे चाहिँ अब गभर्मेन्टले दिने हामीहरूलाई पाँच वर्षको टाइम लाइन हुन्छ, अनि अपरेसन चाहिँ अब हामीहरूले कन्स्ट्रक्सन सकिएपछि हामीहरूलाई पच्चिस वर्षको पिपिए चाहिँ नेपाल विद्युत प्राधिकरणसँग पच्चिस वर्ष पिपिए गरेर त्यो पिरियडसम्म हाम्रो अपरेसन फेजमा हुने भयो प्रोजेक्टहरू.
0: भनेपछि कम्तीमा पनि तीन वर्षदेखि बीस पच्चिस वर्षसम्मको समय अवधिभरिमा त्यो प्रोजेक्टले धेरैलाई रोजगारी पनि दिइरहेको हुन्छ भनेर पनि बुझ्न सकिन्छ.
1: हजुर पक्कै पनि कन्स्ट्रक्सन पिरियडमा त त्यो त्यो क्वान्टिटी नम्बर चाहिँ एकदमै धेरै हुन्छ कन्स्ट्रक्सन फेजमा, किनभने त्यो फेजमा त अब हामीलाई लेबरहरू पनि चाहिने भयो, विज्ञहरू पनि चाहिने हुन्छ, इन्जिनियरहरू पनि फरक फरक विधाका सिभिल इन्जिनियर हाइड्रोलोजीको त्यसपछि अनि अब जियोलोजिस्टहरू इन्भाइरोमेन्टलिस्ट इलेक्ट्रिकल मेकानिकल फरक फरक विधाको धेरै इन्जिनियर हुन्छ कन्स्ट्रक्सन फेजमा. अपरेसन फेज हुने चाहिँ प्रोजेक्टलाई अपरेसन गर्ने हो, हामीले इन्स्टल गरिसकेको हुन्छौँ, त्यसलाई चाहिँ खालि डेली रन गर्नु मात्र पर्ने हुन्छ. कहिले कहिले मेन्टेनेन्सको बेलामा चाहिँ समस्या हुँदैन, त्यो फेजमा चाहिँ अलिक बढी इलेक्ट्रिकल र मेकानिकलको इन्भाइरोमेन्ट बढी हुन्छ. त्यही भएर कन्स्ट्रक्सन फेजमा चाहिँ एकदम डाइभर्स म्यान पावरहरू फरक फरक फिल्डको फरक फरक उसको एक्सपिरियन्स भएकोहरू म्यान पावरहरू इन्भल्भ हुनुहुन्छ प्रोजेक्ट कन्स्ट्रक्सन ड्युरेसनमा. अपरेसनमा चाहिँ अब भने जस्तै अब सर्टेन मान्छे अब सिफ्टमा बस्ने त्यो पनि अब अपरेसन गर्न सक्ने इलेक्ट्रिकल र मेकानिकल चाहिँ अलिक बढी इन्भल्भ भएको हुन्छ त्यो अपरेसन फेजमा चाहिँ.
0: हुन त अलिकति यो सान्दर्भिक होला कि नहोला रिजन छ, जस्तै अब त्यो जनशक्ति उत्पादन गर्न कति समय लाग्छ भनेर सोध्नु चाहिँ कतिको सान्दर्भिक हुन्छ
1: त्यो त्यही भन्न आँट्दै थिएँ हजुर. यो जनशक्ति उत्पादन गर्न हजुरको यो एकदम हामीहरूले भ्यालुमा यो जुन हामीले एउटा डाटा बेसमा भन्न चाहिँ गाह्रो छ, किनभने अब इन्जिनियरिङ स्टडीदेखि लिएर प्लस टूसम्म एउटा स्टडी एउटा स्कुलिङ फेज भयो भने इन्जिनियरिङ स्टडी हुन्छ चार वर्षको, त्यो सिद्धाएपछि अब फेरि अब कसैले चाहिँ अब त्यो कुनै एउटा विधामा चाहिँ अलि एक्सपर्टाइजको रूपमा इन्जिनियरिङ फिल्डमा पनि स्ट्रक्चरल होला हाइड्रोलोजी होला उहाँहरू चाहिँ डिफ्रेन्ट चाहिँ मास्टर्स गर्दाखेरि त्यो त्यो एउटा लेभलको स्टडी भयो. अर्को भनेको अब यो दक्षता भनेको अब हामीले फ्रेसर इन्जिनियरलाई मात्र भन्यौँ भने एउटा एउटा एउटा डिभिजन आउला पढ्ने डिभिजन आउला, जुन एक्सपिरियन्स म्यान पावरहरू हामीले लस गऱ्यौँ त्यो एक्सपिरियन्स त फेरि सजिलो गरी गेन गर्न सक्ने आधार छैन, किनभने उहाँले प्रोजेक्ट बनाएर प्रोजेक्टको एक्सपिरियन्सहरू अर्को प्रोजेक्टमा इम्प्लिमेन्ट गर्नको लागि आउनुभएको थियो. त्यो एक्सपिरियन्स म्यान पावरहरूको लस चाहिँ त्यो कुनै एउटा कुनै एउटा केहीले पनि अब त्यसलाई चाहिँ भ्यालु मापन गर्न सकेला जस्तो लाग्छ, अङ्कमा बनाउँदा बताउन सकिएन त्यसमा चाहिँ. त्यसको लागि त पहिला एउटा प्रोजेक्ट बनेको हुनु पर्यो, उहाँहरूको एक्सपिरियन्स भएको हुनु पर्यो होइन. त्यो चाहिँ अब त्यो कस्तो हुन्छ रिपिटेड स्टेजहरूबाट आएको हुन्छ त्यो. त्यही भएर एक्सपिरियन्स म्यान पावरहरूको लस चाहिँ एकदम हामीहरूलाई त्यो चाहिँ अब खड्किन्छ, अब खड्किन्छ हजुरलाई. अब आउँदो प्रोजेक्टहरूमा खड्किनेवाला छ यिनीहरू सबै, किनभने अहिले बनाइसकेको मान्छेहरू पनि एक लेभलको एक्सपिरियन्स भइसक्नु भएको थियो, काम गर्दै गरेको पनि उहाँहरू अर्को प्रोजेक्टको लागि राम्रो एसेट हुनुहुन्थ्यो. एक्सपिरियन्सको त झन् अब पुरै छोडौँ, उहाँहरू त धेरै एक्सपिरियन्स भइसकेको प्रोजेक्टहरूलाई चाहिँ गाइड गर्न सक्ने अगाडि लान सक्ने मान्छेहरू उहाँहरूको लसले पनि हामीहरूलाई अब आउँदो समयमा त्यो खड्किएपछि बल्ल अब हामीहरूलाई त्यो त्यो थाहा हुन्छ कति हामीले लुज गरेछौँ यो रसुवाको बारीमै भनेर त्यतिखेर थाहा हुन्छ जस्तो लाग्छ।
0: सर, यही कुरालाई अलिकति गहिरो रूपमा बुझ्दाखेरि जुन अहिले क्षति भयो हाइड्रो पावरहरूमा यो बाढीले गर्दाखेरि जहिले जनशक्तिलाई क्षति पुर्याएको छ, यसले चाहिँ अबको समयमा हाइड्रोमा अथवा भनौँ त्यो क्षेत्रमा काम गर्नेहरू अथवा त्यो कामलाई चाहिँ कसरी प्रभाव पार्छ र कस्तो खालको असर तपाईँले भर्खरै भन्नुभएको थियो अब खड्किन सक्छ भन्ने भन्नुभएको थियो, कस्तो असर देखिन सक्छ?
1: एक्सपिरियन्स म्यान पावर हामीले जसलाई लुज गर्यौँ त्यो एक्सपिरियन्स म्यान पावर पाउन केही समय कुर्नुपर्ने हुन्छ या हामीलाई खड्किराख्ने हुन्छ पछिसम्म पनि। अब हाइड्रो पावरमा काम गर्ने भन्ने चाहिँ अहिलेको यो बाढीले गर्दा मान्छेहरूको यो सिफ्ट भएको छ, हाइड्रो पावरमा गर्दाखेरि डर हुन्छ भन्ने। अब यो भने त हिमालयन सुनामी हो, यसमा त केही गरी पनि बच्न सक्ने आधार थिएन, केही समय चाहिँ अब यसले अप्ठ्यारो पार्ला, पछि फेरि के हुन्छ भने अब यसलाई चाहिँ हामीहरूले मान्छेहरूलाई यतातिर आकर्षित गर्नको लागि अब ट्रेनिङ प्रोग्रामहरू, म्यान पावर डिप्लोइमेन्ट प्रोग्रामहरू, अनि जस्तो अब हामीले चाहिँ सेफ्टीका प्रोटोकलहरू होइन अन्डरग्राउन्ड पावर हाउसभित्र हुनुपर्ने चाहिँ अब इमर्जेन्सी इभ्याकुएसनकाहरू त्यसलाई चाहिँ गाइडलाइनहरूमा प्रोटोकलहरूमा ध्यान दिएर अब योसँग सम्बन्धित स्टेक होल्डरहरूसँग कन्सल्टेसन गर्दै अगाडि बढाउँछ, जसले गर्दा भविष्यमा यस्तो बाढी आइहाले पनि हामीले चाहिँ म्यान पावरको लसलाई चाहिँ मिनिमाइज गर्न सकौँ भनेर त्यो त्यो त्यो एउटा साइकल चाहिँ चलाइराख्नुपर्ने हुन्छ। अब मान्छेहरूलाई अहिले जुन डर छ त्यो त हुनु स्वाभाविक पनि हो, हाइड्रो पावरमा काम गर्नु, खोला छेउमा बस्नु डर हुनु स्वाभाविक छ, त्यो केही समयसम्म चाहिँ हुन्छ जस्तो लाग्छ मलाई। पछि फेरि अब प्रोजेक्टहरू बन्न थालेपछि अब त्यसले एक प्रकारको काम गर्दै गएपछि मोटिभेसन हुन्छ, मोटिभेसन भएपछि मान्छेहरू आफै आकर्षित भएर यो फिल्डमा लाग्नुहुनेछ,
0: त्यो स्वाभाविक प्रक्रिया अन्तर्गत पर्यो। जुन जति पनि हाइड्रोहरू अहिले प्रभावित भएका छन् नि, अब त्यो हाइड्रोहरूको चाहिँ के हुन्छ?
1: फिजिकल ड्यामेज एसेसमेन्ट पक्कै पनि भइसकेको छैन, फिजिकल इन्फ्रास्ट्रक्चरको लस भयो, त्यो त्योभन्दा पनि बढी चाहिँ हामीलाई दुःख चाहिँ म्यान पावर लसमा छ। फिजिकल इन्फ्रास्ट्रक्चर लसलाई त हामीले केही न केही कुनै प्रक्रियाले कुनै बेला चाहिँ अब त्यसलाई फेरि अपरेसन स्टेजमा ल्याउन सकौँ। म्यान पावरको लसहरू भनेको यो टेक्निकल म्यान पावर मात्र होइन, कसैको फ्यामिली हुनुहुन्छ के हुन्छ त्यो लस चाहिँ अब कहिले पनि पूर्ति हुने बाला छैन है। अब फिजिकल प्रोजेक्टलाई फेरि अपरेसनमा ल्याउन केही समय लाग्ला, या कुनै प्रोजेक्टको अब त्यो ड्यामेज एसेसमेन्ट पनि हेर्नुपर्ने हुन्छ, बन्न सक्छ कि सक्दैन, बन्दाखेरि अझ त्यो के भन्छ फाइनेन्सियल भ्यालु चाहिँ पहिलाको भन्दा झन महँगो पर्न जाने, अब त्यसलाई चाहिँ अब त्यो लुक्रेटिभ नहुने, अब जुन हामीहरूको पिपीको टर्म्सहरू छ कन्डिसन छ बेच्दाखेरि हामीहरूलाई यति पैसा भनेर गभर्मेन्टले तोकेको छ त्यसले चाहिँ अब हुने पिरियडमा पनि अब हामीलाई त्यो पैसाहरू नउठ्ने जस्तो देख्यो भने त्यो यो प्रोजेक्टहरू चाहिँ अब टर्मिनेट पनि हुन सक्ला कुनै प्रोजेक्ट। अब त्यो भनेको अब ड्यामेज एसेसमेन्ट गरेपछि मात्र थाहा हुन्छ, ड्यामेज एसेसमेन्टमा फिजिकल प्लस फाइनेन्सियल सबै ड्यामेज एसेसमेन्ट होला। अहिलेलाई चाहिँ ठ्याक्कै भन्दाखेरि अहिलेको स्थिति हेर्दाखेरि प्रोजेक्ट त्यही ठाउँमा अहिले अब ड्यामेज एसेसमेन्ट नभइकन त्यसको डिटेल डिस्कसन नभइकन डिटेल डिजाइन नबनिकन इमिडिएटली बनाउनु चाहिँ अलिक गाह्रो छ कि जस्तो लाग्छ।
0: हुन त अब मन्त्रीज्यूले पनि पुननिर्माणमा चाहिँ अलिकति तदारुकता देखाउनुपर्छ भन्ने कुरा यतापट्टि भौतिक संरचनाको क्षेत्रमा पनि गरिरहनु भएको छ, सेनाले पनि काम गरिरहेको छ। हाइड्रोको कुरा गर्दाखेरि हुन त त्यो भूकम्पका संरचनाहरू पनि पूर्ण रूपमा बनिसकेका छैनन् अझै पनि, र अघिल्लो वर्षको त्यो बाढीले प्रभावित भएका ठाउँहरू पनि राम्रोसँग बनिसकेका छैनन्। यो अहिलेको बाढीले जति पनि 12-13 हाइड्रोहरू प्रभावित भएका छन्, यो बनिसक्नलाई चाहिँ तपाईँले के लाग्छ एउटा विज्ञताको हिसाबले भन्दाखेरि कति समय जति लाग्न सक्ला?
1: कुनै प्रोजेक्ट अब जसको चाहिँ सिभिल स्ट्रक्चरहरू इन्ट्याक्ट छन् है, पावर हाउसलाई मात्र सफा गर्नुपर्ने भयो, त्यो प्रोजेक्टहरू चाँडै अपरेसनमा आउन सक्छन्। कुनै प्रोजेक्टहरूको चाहिँ जस्तो सिभिल स्ट्रक्चर नै वास आउट भएको छन्, अब त्यो सिभिल स्ट्रक्चर नै वास आउट भएको प्रोजेक्टमा चाहिँ फेरि सुरुदेखि काम गर्नु पर्यो, फेरि त्यो स्ट्रक्चरहरू बनाउनु पर्यो, स्ट्रक्चर बनाउनको लागि त्यसपछि राख्नको लागि स्टोरेजको लागि राख्ने ठाउँ, किनभने एउटा गज नै बनाएर गएको छ भने राख्ने ठाउँ पनि सजिलो छैन, त्यहाँ है इक्विपमेन्टहरूलाई चाहिँ स्टोरिङ गर्नु पर्यो, अब त्यसलाई चाहिँ समय लाग्ला अरू प्रोजेक्टहरूलाई। अब साना प्रोजेक्टहरू जसमा चाहिँ पावर हाउसमा मात्र ड्यामेज भएको छ, या कुनैको चाहिँ हेडवर्क सानो छ, हेडवर्कलाई अलिकति अब हेडवर्कलाई फुल्ली वास आउट नभएर अलिक ड्यामेज मात्र भएको छ भने त्यसलाई चाहिँ अब मेन्टेन गरेर चलाउन समय समस्या नहोला, किनभने योभन्दा 2 वर्ष अगाडिको बाढीमा पनि हामीहरूले ड्यामेज भएर फेरि यी प्रोजेक्टहरूलाई अपरेसनमा ल्याएकै हामीसँग आफ्नै ऊ पनि छ, एक्सपिरियन्स पनि छ होइन। त्यही भएर सानो सानो ड्यामेजलाई चाहिँ चाँडो अपरेसनमा ल्याउन समस्या नहोला। अब ठुलो फिजिकल इन्फ्रास्ट्रक्चर नै वास आउट भएको प्रोजेक्टहरूलाई चाहिँ अलिकति फेरि राम्रो अध्ययन गरेर गर्न केही समय लाग्ला, त कति समय भनेको चाहिँ त्यसको लागि त फेरि एउटा स्टडी टिम बस्नु पर्ला, उनीहरूले स्टडी गर्नु पर्ला, फेटै भन्नु पनि गाह्रो छ अहिले। अहिले अनुमानकै भरमा यति वर्ष भनेर भन्न सक्ने अवस्था हुँदैन. अब कमिटी बनाउने होला, अब कुन कुनलाई अलिकति चाँडो प्राथमिकतामा राखेर निर्माण गर्नुपर्ने होला लगायतका कुराहरूमा पनि भर पर्ने
2: हो. हजुर, पक्कै पनि. अब त्यो त्यो एउटा पाटो हो. अर्को भनेको अब त्यसपछि हामीलाई फाइनेन्सियल एसुरेन्सहरू, ठुल्ठुलो प्रोजेक्टहरू जस्तो 111 मेगावाट, 216 मेगावाटहरूको त अब एक लेभलको काम भइसकेको थियो. इन्सुरेन्सबाट सर्टेन अमाउन्टहरू त हामीले फेरि पाउन सकिएला है, इन्सुरेन्स क्लेम गर्दाखेरि आउन सक्ला. तर त्यसपछिको चाहिँ अब चलिरहेको त्यो कति वर्ष भएर अपरेसनमा आइसकेको, त्यो अघि मैले भनेको पिपीको एउटा ड्युरेसन हुन्छ, त्यो अब हामीले सबै क्यालकुलेसन गर्दा फाइनेन्सियली चाहिँ कतिको अब त्यो प्रोजेक्टहरू फिजिबल र ल्युक्रेटिभ छन् है, त्यो आधारबाट पनि स्टडी गर्नु पर्ला. या गभर्मेन्टले केही प्याकेज ल्याइदियो भने गभर्मेन्टको प्याकेज पनि आउन सक्ने सम्भावना पनि छ, किनभने ठुलो लस हो. त्यस्तो प्याकेजहरू आएर प्रोजेक्ट बेसिसमा चाहिँ यो प्रोजेक्टलाई यतिसम्म एक्सटेन्ड गर्न सकिन्छ, यो प्रोजेक्टलाई यतिसम्म एक्सटेन्ड गर्न सकिन्छ, यो प्रोजेक्टलाई यसरी बनाउन सकिन्छ भनेर त्यो भयो भने अब प्रोजेक्टहरूलाई फेरि सुरु रिभाइभ गरेर पहिलाकै स्थितिमा ल्याउनु नसकेला भन्न सकिँदैन.
1: जुन अहिलेको क्षति छ, अहिलेको मात्र होइन अघिल्लो वर्ष पनि क्षति भयो पटक पटक. यो प्राकृतिक तपाईँले अघि भन्नुभएको थियो ग्लोबल वार्मिङको कुराहरू, कार्बन उत्सर्जनको कुराहरूले गर्दाखेरि हिमालयन सुनामीको प्रकोप बढ़िरहेको छ भन्ने अब अन्तर्राष्ट्रिय संचार माध्यमहरूले पनि बताइरहेका छन्. यसले चाहिँ के संकेत गर्छ नेपालमा हाइड्रो पावरको क्षेत्रमा, के संकेत दिइरहेको छ?
2: हाम्रो फिरमा चाहिँ हाम्रो पहिला इन्टेन्सन कस्तो हुन्छ भन्थ्यो भन्दा स्नो फेड रिभरहरूले चाहिँ अब हाइड्रो पावर राम्रो जेनेरेसन हुन्छ, त्यसमा पानीको कमी हुँदैन भनेर स्नो फेड रिभरमा चाहिँ हामीहरू धेरै टार्गेट गर्थ्यौँ. अहिले अब कस्तो स्नो फेड रिभरमा जहिले पनि यो क्लाइमेट चेन्जले गर्दाखेरि यस्ता प्राकृतिक विपत्तिहरू आइराख्न सक्ने सम्भावना बढी भयो. अब यसलाई चाहिँ अब स्टडीको फेजमै हामीहरूले अब डिटेल डिजाइन फेजमै या फेरि स्टडी लेभलमा चाहिँ त्यहाँ माथिको ग्लफहरू के कति छन्, त्यो ग्लफहरूको चाहिँ अब यो प्रोजेक्ट ड्युरेसनमा चाहिँ आउटब्रस्ट हुने सम्भावना कति छ, त्यो लेभलकै स्टडी गरेर अब ग्लफ आउटब्रस्ट भयो भने हामीले प्रोजेक्टको लोकेसनहरू चेन्ज गर्नुपर्ने हुन सक्ला होइन, त्यो लेभलको स्टडी गरेर बनाउन नसकिने भन्ने त होइन. तर त्यसले चाहिँ अब प्रोजेक्टलाई फाइनेन्सियल्ली कतिको चाहिँ सपोर्ट गर्छ, अब त्यो सबै लेभलको स्टडी गर्दाखेरि प्रोजेक्ट बनाउने हामीहरूको एउटा बजेट हुन्छ, प्रोजेक्ट बनाउनको लागि एउटा हामीले छुट्याएको पैसाहरू हुन्छ, त्योभन्दा धेरै माथि जाने हो कि अब त्यो त्यस्तो अलि अप्ठ्यारा खालको ठाउँमा भएको प्रोजेक्टलाई चाहिँ गभर्मेन्टले आउटब्रस्टको पनि ग्लेसियर लेक आउटब्रस्टहरूको पनि स्टडी गर्ने, त्योसँग हुने क्षतिहरूको स्टडी गरेर प्रोजेक्टलाई चाहिँ अब रिडिजाइन या रिमोडल गर्दाखेरि लाग्ने खर्च गभर्मेन्टले कुनै तरिकाले अब त्यसलाई कम्पेन्सेट गर्न सक्ने पनि लाग्छ. राम्रो प्रोजेक्ट जसले चाहिँ अब एकदम राम्रो जेनेरेसन हुन सक्ने, धेरैलाई राम्रो जब दिन सक्ने प्रोजेक्टलाई चाहिँ गभर्मेन्टले त्यो गर्न सक्ने पनि आधार त रहन्छ. त्यही भएर अब यो हिमालयन यो जुन क्लाइमेट चेन्जले त पक्कै पनि असर पुर्याएको छ, यो क्लाइमेट चेन्जले गर्दा बारम्बार बाढी आउने, प्रोजेक्टहरूलाई डिस्टर्ब गर्ने छ. अब यो क्लाइमेट चेन्जको असरहरूलाई चाहिँ हामीले प्रोजेक्टको डिजाइन फेजमै स्टडी गर्नुपर्ने देखिएको छ. अब अरू प्रोजेक्टलाई पहिला चाहिँ हामीले इन्भाइरोमेन्टल एस्पेक्ट भनेर इन्भाइरोमेन्टल इम्प्याक्ट एसेसमेन्ट भनेर इन्भाइरोमेन्ट र सोसियलसँग चाहिँ अलिक जोड्थ्यौँ. त्यो भनेको ग्लेसियर लेक आउटब्रस्टसँग अलिक माथिसम्म पुगेका थिएनौँ, त्यसपछि क्लाइमेट चेन्जका इस्युहरूलाई त्यसलाई कभर गरेका थिएन. अब चाहिँ त्यो लेभलको स्टडी पनि इन्कर्पोरेट गर्नुपर्ने हो कि, या हाम्रो गाइडलाइनहरूमा डिजाइन गाइडलाइनमा, या हाम्रो हाइड्रो पावरको पावर हाउस डिजाइन गाइडलाइनदेखि लिएर हाइड्रो पावर डिजाइन गाइडलाइनमा त्यो लेभलको स्टडीहरूलाई चाहिँ इन्कर्पोरेट गरेर गभर्मेन्टको अथोरिटीहरू जस्तो डियुजी इआरसीहरूले एउटा गाइडलाइन नै बनाउने हो कि विज्ञहरूसँग सल्लाह गरेर, त्यो गऱ्यो भने चाहिँ मान्छेले त्यो त्यो भयो भने अब गाइडलाइनमै आइसकेपछि मान्छेले त्यो त्यति मिनिमम त रिक्वायरमेन्ट फुलफिल गर्नै पर्यो. अब त्यो भएर अब क्लाइमेट चेन्जलाई पनि कसरी मिनिमाइज गर्न सकिन्छ, अब मिनिमाइज गर्ने त हाम्रो नेपालको हातमा छैन, किनभने नेपालले क्लाइमेट यो ग्लोबल कार्बन डाइअक्साइड उत्सर्जन नै 0.05% गरेर छ भन्ने आइरहेछ अहिले रेकर्ड. अब त्यसलाई चाहिँ अब कसरी चाहिँ अब त्यसको क्षतिलाई कन्ट्रोल गर्न सकिन्छ भन्ने चाहिँ स्टडी हुनु पर्ला.
1: अब अलिकति जनशक्तिको कुरा गर्दाखेरि रिजन सर, अब जति पनि हाइड्रो क्षति भइसकेको छ, सरकारले ढिलो चाँडो पुननिर्माणको काम प्रक्रिया सुरु गर्छ, त्यसमा यो अहिलेको समयमा चाहिँ ठ्याक्कै पर्याप्त जनशक्ति उत्पादन भनौँ अथवा होला कि नहोला त्यो क्षेत्रमा खटाउनुको लागि चाहिँ भेटिन्छन् अथवा भेटिँदैनन्?
2: जनशक्ति उत्पादन त हामीहरूको अहिले हाम्रो इन्जिनियरिङ स्टडीहरूको पनि रेकर्ड हेडिङ पनि राम्रै छ. नेपालमा बस्ने भन्दा बाहिरजना खोज्नेहरूको चाहिँ अलिकति क्वान्टिटी बढी नै देखिरहेछ होइन. अब त्यो उत्पादनलाई हामीले चाहिँ यतातिर डाइभर्ट गर्न सक्यौँ, नेपालकै हाइड्रो पावर डेभलपमेन्टमा, नेपालकै यो इन्फ्रास्ट्रक्चर डेभलपमेन्टमा डिप्लोय गर्न सक्यौँ भने जनशक्ति उत्पादनमा त समस्या छ जस्तो मलाई लाग्दैन. तर जुन एक्सपिरियन्स म्यान पावरहरू छ, त्यो एक्सपिरियन्सलाई चाहिँ हामीले तत्काल चाहिँ अब एक्सपिरियन्स म्यान पावरहरूको जुन हामीले लुज गर्यौँ एक्सपिरियन्स मेन पावरहरू हामीसँग अहिले हुनुहुन्न, उहाँहरूकोलाई चाहिँ मिनिमाइज उहाँहरूको एब्सेन्सलाई मिनिमाइज गर्न चाहिँ हामीहरूले सर्ट टर्म चाहिँ अब ट्रेनिङहरू मेन पावर डेभलपमेन्टहरू चुप्पो पहिला अब हाम्रो धेरै विज्ञहरू सरहरू हुन्छ, एनयुबाट रिटायर हुनुभएको सरहरू हुनुहुन्छ, डिओजीबाट रिटायर भएको सरहरू हुन्छ, उहाँहरूलाई युज गरेर सर्ट टर्म ट्रेनिङहरू चाहिँ हाइड्रो पावरमा जानुभन्दा अगाडि या ठुलो प्रोजेक्ट बन्नुभन्दा अगाडि हामीले रिक्रुट गर्ने स्टाफहरूलाई उहाँहरू मार्फत चाहिँ सर्ट टर्म एक महिना डेढ महिना दुई महिना सर्ट टर्म ट्रेनिङ चाहिँ अब यसरी काम गर्नुपर्छ, यो हुन्छ हाम्रो डकुमेन्ट मेन्टेन गर्ने मोडालिटी, हाम्रो डिजाइन ड्रइङहरूमा यो हेर्नुपर्छ, हामीले अप्रुभल दिँदा यी यस्ता यस्ता कुराहरूलाई ध्यानमा दिएर गर्नुपर्छ भनेर फ्रेसर इन्जिनियरलाई पनि हामीले त्यो लेभलको ट्रेनिङ गरेर पठाउन सक्यौँ भने त्यसले पनि एक लेभलको उहाँहरूको एब्सेन्सलाई चाहिँ अलिकति फुलफिल गर्छ कि भन्ने
0: एउटा भयो अथवा हिचकिचाहट जुन अहिलेको अवस्थाले सृजना गर्न सक्ला भन्ने अघि हामीले कुराकानी पनि गर्यो, त्यतापट्टि आकर्षण बढ्ला भन्न सकिन्छ?
2: यो आकर्षण त हजुरको के हो भने हामीले आकर्षित गर्न सक्नु पर्यो होइन, अब किनभने नेपालीको टेन्डेन्सी अहिले जुन फ्रेसर पास आउटहरू जो देखिनुहुन्छ उहाँहरूको टेन्डेन्सी चाहिँ के छ भन्दा पास आउट हुने बित्तिकै हामी विदेश जान पर्ने छ, अब हाइड्रो पावरमा पनि अब हाइड्रो पावर बनाउन पनि गाइडलाइनहरू, त्यो गाइडलाइन भनेको डिजाइन गाइडलाइन मात्र होइन, त्यसपछि म्यान पावरलाई डिप्लोयमेन्ट गाइडलाइन पनि एउटा बनाउनु पर्ने हो कि या म्यान पावरको मिनिमम यति ट्रेनिङ हुनुपर्छ, म्यान पावरको पे स्केल मिनिमम यति हुनुपर्छ भनेर त्यो गाइडलाइनको तर्फ पनि अब सरकारले केही वर्कआउट गर्नुपर्ने हो कि जस्तो लागेको छ, नत्र कुनै प्रोजेक्टमा हेर्यौँ भने हामीले अब मान्छेलाई जब चाहिएको छ नेपालमा बसेको छ सस्तोमा पनि अब हाइड्रो पावरमा अब रिमोट एरियामा गएर बसे काम गरे हुन्छन् है, अब त्यसलाई चाहिँ मिनिमाइज गर्नको लागि मिनिमम यति चाहिँ वेजेस बनाउनुपर्छ जुन हामीले अहिले क्षमता छ इन्जिनियरिङले हो, तर त्यो वेजेस उसले पाइरहेछ कि छैन त्यसलाई पनि त मेन्टेन गर्नु पर्यो होइन, अब त्यो वेजेसलाई बढाउनु पर्ने हो कि त्यसमा पनि अब गभर्मेन्टले चाहिँ एक लेभलको स्टडी गर्नुपर्ला जस्तो लागेको छ, अब मान्छेलाई आकर्षित गर्नको लागि चाहिँ टाइमली ट्रेनिङ दिने, अब त्यसपछि ट्रेनिङ भनेको नेपालभित्रको ट्रेनिङ होला या नेपालभित्रको विज्ञहरूले युज गरेर ट्रेनिङ होला या एउटा ग्रुप अफ पिपललाई अब हाइड्रो पावर बनाइरहेको देशहरूमा जस्तो राम्रो हाइड्रो पावर बनाइरहेको हुन्छ इन्डिया चाइनातिर पठाएर ग्रुप ग्रुपमा चाहिँ ट्रेनिङ गराउने हो कि जसले गर्दा मान्छेहरू पास आउट हुने बित्तिकै होइन नेपालमा पनि हाइड्रो पावरको पोटेन्सियल छ, हाइड्रो पावरको पोटेन्सियल त नभएको होइन तर हाइड्रो पावरमा काम गर्न सकिन्छ, पोटेन्सियल त नेपालमा हाइड्रो पावर धेरै छ, अब हामीले यो त बारम्बार सुनि पनि रहेको छौँ, हाइड्रो पावरमा काम गर्न सकिन्छ, राम्रो पे प्याकेज छ, त्यसले गर्दा चाहिँ हाम्रो बाहिर जाने भन्दा बरु नेपालमै बस्यौँ भने अलिकति हामीलाई परिवारसँग नजिक भयौँ काम गर्न पनि सजिलो भयो भनेर त्यसरी चाहिँ उहाँहरूलाई आकर्षित गर्नुपर्ने अरू विभिन्न उपाय पनि होलान् होइन, यो चाहिँ अब छलफल गर्दै गएपछि आकर्षित गर्ने उपायहरू निस्केलान्, अब मैले देखाएर चाहिँ एउटा प्रि स्किल भयो, उहाँहरूलाई फेसिलिटिज भयो, ट्रेनिङ भयो, अब मान्छेहरूलाई चाहिँ उहाँहरूको के भन्छ उहाँहरूको आफूलाई काम गर्नेको फिल्डमा चाहिँ अब अलिकति आकर्षित गरेर फाइहरू पर्ने विभिन्न फिल्डहरू हुन्छन् आकर्षित गरेर उहाँहरूले कुन फिल्डमा चाहिँ उहाँहरूले अलिकति काम गरेर मन छ त्यो फिल्डतिर उहाँहरूलाई चाहिँ त्यो फिल्डमा त्यो फिल्डको विशेषमा चाहिँ ट्रेनिङ दिने कि त्यो गर्दाखेरि पक्कै पनि अहिलेको क्षणिक छ महिना एक वर्षलाई चाहिँ अलिकति दुःख हुन्छ मान्छेहरू गर्न खोज्दैन, त्यसपछि चाहिँ अब फेरि हामीले मेन पावर त हाइड्रो पावर नेपालमा बनाउनु छ भने यी यस्ता यस्ता कुराहरूलाई पनि हामीले ध्यानमा राखेर यी कुराहरू पनि छलफल गरेर यो कुरालाई अगाडि नबढाइकन त सम्भव छ जस्तो लाग्दैन।
0: कार्यक्रम देश परदेशमा आज हामी जलविद्युत क्षेत्रमा हुने मानवीय क्षति, त्यसले दक्ष जनशक्तिमा पार्ने असर र जोखिमपूर्ण कार्यस्थलको सुरक्षा व्यवस्थापनका विषयमा जलविद्युत विज्ञ रिजन पौडेलसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दा त सामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध अवसरको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-3333, 4395555। महालेखा परीक्षक को कार्यालय को अनुरोध। महालेखा परीक्षक को कार्यालय को स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 को आर्थिक कारोबार को लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
7: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
8: Where do we begin?
7: With international news you can trust, BBC News.
8: Journeys into the heart of global events.
7: And voices from around the globe.
9: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
7: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
10: व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: विपद दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
0: प्रहरी सहयोग चाहिँदा 100,
6: दमकलका लागि 101,
0: एम्बुलेन्स सेवा चाहिँदा 102,
6: ट्राफिक प्रहरीका लागि 103,
0: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: শ্রী ঠাকুরা কষ্ট বিচার জানো রেডিও নেটওয়ার্ক
1: उज्यालो रेडियो नेटवर्कमा तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाई आफूले चाहेका बेलामा उज्यालो अनलाइन.com/ सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी जलविद्युत क्षेत्रमा हुने प्राकृतिक विपद र मानवीय क्षतिले दक्ष जनशक्ति व्यवस्थापनमा पारेको प्रभाव, श्रमिकको सुरक्षा र दीर्घकालीन समाधानका उपाय बारे जलविद्युत विज्ञ रिजन पौडेलसँग कुराकानी गरिरहेका छौं। अब जलविद्युत क्षेत्रमा आकर्षण बारेको कुराकानी सुनौ।
2: हाइड्रोमा आकर्षण देखिने मुख्य कारण एउटा राम्रो प्याकेज पनि थियो, अनि अर्को के भन्छ ट्रेनिङहरू। अब हाइड्रो पावर भनेको एउटा लिमिटेड पर्सनहरू मात्र हाइड्रो पावरमा काम गर्छ, जसले गर्दा एउटा प्रोजेक्टहरू अर्को प्रोजेक्टमा जान सक्ने आधारहरू धेरै छन्। जब अर्को प्रोजेक्टमा जाँदाखेरि पे स्केल बढ्न सक्ने, अब मान्छेहरूको एक्सपिरियन्स जति एक्सपिरियन्स बढो त्यति बजे अरू प्रोजेक्टमा स्विच गर्दाखेरि त्यसको चाहिँ अब त्यो एक्सपिरियन्सको आधारमा उसले आफ्नो त्यो प्याकेजहरूलाई बढाउन सक्थ्यो। त्यो एउटा भयो। अरू ट्रेनिङहरू जस्तो अब ट्रेनिङ भनेको नेपालभित्रै पनि नेपाल बाहिर पनि हाइड्रो पावरमा काम गर्ने मान्छेहरूले ट्रेनिङ पाइरहन्छन्। अनि अझ पहिला हेर्ने भने विदेशीमा बसेर काम गर्न पाउने अपर्च्युनिटीहरू पनि थियो। अहिले त नेपाली अब सक्षम भएर धेरै नेपाली नै हुनुहुन्छ, नेपालीहरूले गरिरहनु भएको छ धेरै जस्तो। विदेशीहरूको चाहिँ अहिले ठुलो प्रोजेक्टहरूमा मात्रै इन्भल्भमेन्ट छ। सानो प्रोजेक्ट अब हामीले देखिहाल्यौँ 80-85 मेगावाटको सबभन्दा ठुलो नेपाली प्राइभेट डेभलपरले बनाएको प्रोजेक्ट पनि सबै नेपाली नै इन्भल्भमेन्ट थियो होइन। त्यही भएर पछि भविष्यको लागि चाहिँ अब हामीले सुन्दै आएको भने नेपालको लागि चाहिँ हाइड्रो पावर नै अब सबभन्दा फाइनेन्सियल बुम हो। त्यसले गर्दा चाहिँ भविष्य बनाउनको लागि हाइड्रो पावरमै लाग्नुपर्छ भन्नेले पनि मान्छेहरू लागिरहनु भएको थियो। ट्रेनिङ प्याकेज अब त्यसपछि यो उहाँहरूको फेसिलिटिजहरूले गर्दा पनि मान्छे इन्ट्रेस्टेड हुनुहुन्थ्यो पहिला काम गर्नको लागि।
3: यो अलिकति बिमाको कुरा गर्दाखेरि प्रोत्साहन भत्ता लगाएका जति पनि एक्स्ट्रा कुराहरू छन् एउटा श्रमिक अथवा एउटा व्यक्तिहरू जति पनि पाउनुहुन्छ यो हाइड्रोमा काम गर्ने, त्यो चाहिँ कतिको भइरहेको छ पछिल्लो समय?
2: होइन, राम्रो इन्स्टिट्युसनलाइज कर्पोरेट अफिसहरूले चाहिँ राम्रो प्रिपेरेज छ, नभए होइन उहाँले यस्तो सानो कुरामा चाहिँ पैसा नदिने धुलो दिने भन्ने छैन। हाइड्रो पावरमा काम गर्दाखेरि उहाँहरूलाई पनि सुरुमा चाहिँ फाइनेन्सियल एक्सपिरियन्स भएरै हाइड्रो पावरमा लाग्ने हो। आफूले इक्विटी हाल्ने, ब्याङ्कबाट लोन लिएपछि फाइनेन्सियल एक्सपिरियन्स हुन्छ, बल्ल हाइड्रो पावरमा लाग्ने। हाइड्रो पावरमा लाग्दाखेरि त्यसपछि मान्छेलाई एक्सपिरियन्स भइसकेपछि पैसा दिने समस्या भएन। राम्रो कम्पनीहरूको त्यो थियो। सानसानो कम्पनीहरूको सानसानो प्रोजेक्टहरूले अब त्यसमा चाहिँ समयमा पैसा नदिएको, पैसा होल्ड गरेको, दिनुपर्ने एसएसएफहरूको या त्यसपछि यो सञ्चय कोषहरूको पैसा पनि ढिलो हालिदिएको भन्ने चाहिँ सुनिन्थ्यो। दिँदै नदिएर त्यो लेभलको आन्दोलन भएर त्यो लेभलको मान्छेहरूले आफ्नो ग्रिभिन्सेसहरू पोखेको पनि देखिया त छैन। पैसा नदिएको भन्ने ढिलो चाँडो दिन त दिनु भयो, नदिए होइन। अब पे प्याकेजहरू पक्कै पनि राम्रो थियो। अब साइड बसिदिएपछि अब त्यो हजुरले भने जस्तै यो उहरू चाहिँ अब जुन हामीले के भत्ता भन्छौँ त्यसलाई भन्दाखेरि प्रोत्साहन भत्ताहरू पनि साइड बसपछि एउटा हाम्रो विकट स्थानको भत्ता, प्रोत्साहन भत्ता, ती गरेर प्याकेज चाहिँ राम्रै हुन्थ्यो, हुनाहुन्थ्यो। अब राम्रो कम्पनीहरूले पक्कै दिइरहनु भएको थियो, उहाँहरूमा समस्या भएन। अब जसले चाहिँ अब हाइड्रो पावर पनि सबै राम्रै छन् भन्ने पनि छैन। जसले चाहिँ स्वास्थ्यमा बनाउन खोज्नुभयो, जसले चाहिँ अब एकदमै स्टाफहरूलाई पनि पैसा नदिनु खोज्नुभयो, उहाँहरूले चाहिँ म ढिलो दिनु होला तर नदिएको भन्ने चाहिँ सुनिएको छैन।
3: हेर्नु सर, यो विपदकै बारेमा र यो विपदले गरेको असरको बारेमा कुरा गर्दाखेरि जुन हाम्रो एउटा यो भूगोलमा जुन असर भयो त्यस्तै खालको असर विदेशमा हुँदाखेरि विदेशी देशहरूले चाहिँ त्यसको डिफेन्स कसरी गर्नुहुन्थ्यो, त्यसको कुनै उदाहरण छ तपाईँसँग?
2: विदेशी देशहरूमा गर्दाखेरि अब मैले आफूले देखिहाल्नु चाहिँ विदेशी देशमा इमर्जेन्सी इभ्याकुएसन टनलहरू जस्तो हाम्रो अब हामीले यो अन्डरग्राउन्ड पावर हाउसकै कुरा गर्दाखेरि अन्डरग्राउन्ड पावर हाउसमा हामीले अहिलेसम्म देखेको पावर हाउसहरू त्यहाँ त्यही कोरिडोरमा भएको, सिलिङमा, रसागढीमा, युटिवानमा, अनि त्यसपछि सरी युटिवानमा इमर्जेन्सी इभ्याकुएसन टनल भन्ने चाहिँ त्यो देखिएन। इमर्जेन्सी भयो भने इभ्याकुएट गर्नुपर्ने, कसरी इभ्याकुएट हुने भन्ने त्यो प्लान चाहिँ अब थियो, तर त्यो बाढी ल्याएर त्यो इमर्जेन्सी इभ्याकुएसन टनल पनि थुनियो कि त्यो पनि हुनसक्छ। एउटा इमर्जेन्सी इभ्याकुएसन टनल चाहिँ अब कस्तो देखियो भन्दा हाम्रो मेन एसेस टनल भन्दा हाई लेभलमा चाहिँ बनाउनु पर्ने देखियो। किनभने मेनेसेस टनलबाट पानी पस्छ मेनेसेस टनलको चाहिँ स्लोप हाइड्रोपावर थियो इङ्ग्ल्यान्डबाट गर्नु त्यतातिर स्लोप चाहिँ अलिक बढी भएको गहिरो हाइड्रोपावरको पावर प्लान्टतिर गहिरो हुनाले सबै बगेर पावर प्लान्टतिर आयो अब एउटा इमर्जेन्सी इभ्याकुएसन टनल भयो अर्को विदेशतिर चाहिँ के पनि सुनिएको थियो भन्दाखेरि अब वाटर टाइट एउटा रुम बनाउने त्यो रुममा चाहिँ अक्सिजन सिलिन्डरहरू त्यसपछि खाद्यान्नहरू 8-10 दिनलाई पुग्ने गरी चाहिँ त्यो रुममा सुरुमै चाहिँ मेन्टेन गरेर राखिराख्ने ती कुराहरू के गरी अब यस्तै फ्लडहरू आयो भने मान्छे त्यहाँभित्र चाहिँ एयरटाइट रुममा बस्छन् अनि 8-10 दिनसम्म चाहिँ उहाँहरूको समस्या केही पनि भएन त्यो 8-10 दिनमा चाहिँ उहाँहरूसँग अब सोफिस्टिकेटेड इक्विपमेन्टहरू पनि छ उहाँहरूसँग म्यान पावर पनि छ त्यो ड्युरेसनमा त उहाँहरूले जसरी पनि इभ्याकुएट गरेर निकाल्नुहुन्छ हाम्रो चाहिँ अब यो वान अफ द फर्स्ट टाइप भयो है यो किनभने यो सोच्दै नसोचेको छिटपुर सामान हुन्थ्यो बाढी हुन्थ्यो बाढी आएकोलाई मान्छेहरू भाग्ने ओर्ने त्यसपछि त्यो हाम्रो चाहिँ इमर्जेन्सी के भन्छ इमर्जेन्सी इभ्याकुएसनको लागि एउटा ठाउँहरू तोक्याउँछौँ हामीले त्यसरी अब त्यो त्योहरू चाहिँ त्यो नभएको पनि होइन त्यो थियो तर यो लेभलको डिजास्टर आउँछ यो लेभलको चाहिँ अब फ्लड आउँछ भनेर कल्पना बाहिरको कुरा हुनाले त्यसको लागि हामी धेरै तयारी पनि थिएनौँ हामीसँग यसको लागि रेस्क्यु गर्न सक्ने इक्विपमेन्ट पनि हामीसँग तयारी अवस्थामा थिएन देखिहाल्यौँ अब अरू छिमेकी राष्ट्रहरूले ल्याएर हामीहरूलाई इक्विपमेन्टहरू दिएपछि बल्ल हामी छौँ भने चाहिँ यो लेभलको चाहिँ सोचाइ गभर्मेन्टको पनि पुगेको थिएन हाइड्रो पावर डेभलपर पनि पुगेको थिएन यो यस्तो हुन्छ भनेर अब चाहिँ अब बन्ने हाइड्रो पावरमा चाहिँ हामी सबै जब अन्डरग्राउन्ड होस् या सर्फेस होस् त्यसमा चाहिँ अब डिजाइन फेजदेखि नै इमर्जेन्सी इभ्याकुएसन मेन पावरको लस चाहिँ कसरी मिनिमाइज गर्ने त्यो लेभलको चाहिँ डिजाइनमै इन्कर्पोरेट गर्नुपर्ने हुन्छ जस्तो लाग्छ
3: अलिकति यो हाइड्रो पावरमा काम गर्नु जति पनि कामदारहरू हुनुहुन्छ उहाँहरूको त्यो बासस्थानको कुरा पनि गर्न चाहे जुन हाइड्रो पावर आयोजना स्थलहरूमा चाहिँ जति पनि कामदार चाहिँ बसोबास गर्ने आवास खोलाको छेउछाउमा बनाइन्छ त्यो सुरक्षाको हिसाबले चाहिँ कतिको सुरक्षित ठाउँमा निर्माण भइरहेका छन् एउटा विज्ञको हिसाबले भन्दाखेरि जति दूरी खोलाबाट हुनुपर्ने हो उचाइ हुनुपर्ने हो त्यो चाहिँ मापदण्ड अनुसार पूरा भएका छन् कि छैनन्
2: स्टडीको फेजमा हामीले जुन बेला स्टडी गर्छौँ त्यतिखेरको फ्लड प्लेन लेभलभन्दा माथि नै राखेको हुन्छ किनभने कसैको पनि लस त्यो अब कन्ट्राक्टरको मेन पावरको लस कन्ट्राक्टरको इन्फ्रास्ट्रक्चरको लस फिजिकल प्रपर्टीको लस अल्टिमेटली हुने त डेभलपरकै लस हो त्यही भएर हामीहरूले फ्लड प्लेनभन्दा माथि नै सबै हामीहरूको यो लजिङहरूको लागि स्टोरेजको लागि दिने स्पेसहरू चाहिँ त्यही नै हो तर कस्तो हुन्छ भन्दा अब त्यो चाहिँ अनइमेजिनेबल पनि हुन्छ कहिलेकाहीँ जस्तो ठुलो बाढी आउने त्यो प्लेन लेभलभन्दा माथि पनि हुन्छ आइ पनि रहन्छ अब त्यो हाइड्रोको ड्युरिङ कन्स्ट्रक्सनमा चाहिने मेटेरियलहरू वासआउट पनि भएको हुन्छ अहिले त अब जानी जानी कसैले पनि लगेर त्यो फ्लड प्लेन लेभलभन्दा तल राख्ने त्यो त हुँदैन कहीँ पनि हुँदैन काम गर्दा गर्दै कहिलेकाहीँ काम गर्दैछ त्यो लेभलमा तममा एकैचोटि फ्लड आयो भने त्यो ड्यामेज हुनु मान्छे काम गर्दाखेरि ड्यामेज हुनसक्ने सामानहरू बगेर आएर लाग्न सक्ने त्यो चाहिँ होला तर बासस्थानलाई नै चाहिँ फ्लड प्लेन लेभलभन्दा तल राखेको चाहिँ त्यो त्यो त्यो त्यो त किनभने रेगुलर मोनिटरिङ पनि हुन्छ हामीसँग हाइड्रो पावर बनाउँदाखेरि कन्स्ट्रक्सन पिरियडमा चाहिँ रेगुलर मोनिटरिङलाई डिइडीकोहरू पनि जानुभएको हुन्छ प्राविधिकहरू एनइको प्राविधिक पनि जानुभएको हुन्छ इन्भाइरोमेन्टल एसेसमेन्ट हुन्छ त्यो लेभलको नेग्लिजेन्स चाहिँ पक्कै पनि हुँदैन अब काम गर्ने क्रममा अब इमिडिएट फ्लड आयो भने चाहिँ वासआउट हुन सक्ने सम्भावना छ
3: त्यसमा पनि यो अर्ली वार्निङ सिस्टम पूर्व सूचना प्रणाली चाहिँ ती ठाउँहरूमा चाहिँ कसरी राखिएका हुन्छन्
2: राम्रो प्रोजेक्टमा अर्ली वार्निङ सिस्टमहरू चाहिँ इन्ट्याक्ट नै हुन्छ जस्तो अब हेडवर्क्स लेभलमा फ्लड हेडवर्क्स साइडमा फ्लड आएको थाहा पाएर नै उसले चाहिँ अर्ली वार्निङ